0: नमस्कार तथा सुप्रभात कहाया कैरममा तपाईलाई साथी सम्झना महर्जन सँगै मदन पौड्यालको स्वागत छ। कहाया कैरम उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 6 गते बुधबार सन 2026 जुलाई 22 तारीक असार शुक्ल पक्षको अष्टमी तिथि
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: चौतर्फी विरोध पछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको कर फिर्ता लियो, विद्युतमा लगाएको 5% भ्याट पनि फिर्ता लिन दबाव।
0: घोषणामा अनलाइन भनिए पनि सेवा भने अफलाइन केन्द्रित, अहिलेसम्म 390 पालिकाले मात्रै गरे जग्गाको वर्गीकरण।
1: नेपालमा बाढ़ी र डुबानको समस्या उच्च, पहाड़ र शहरी क्षेत्रमा समस्या बढ़दो, क्षति घटाउन समुदायको पूर्व तयारी र सचेतना महत्वपूर्ण।
3: कुनै पनि समुदायले बाढ़ीको जोखिम कम भएको अथवा जोखिमै नभएको क्षेत्र कुन त्यो पहिचान गर्नु पर्यो र सही सूचना प्राप्त गरेर सही सूचना दिएर सही बाटोमा डोर्याउने काम चाहिँ त्यहाँको स्वयंसेवक हुन्छ।
0: प्रविधिको सहारामा अन्तर्राष्ट्रिय आपराधिक सञ्जाल विस्तार हुँदै गएको राष्ट्रसंघको प्रतिवेदन, अनलाइन ठगीबाट मात्रै अघिल्लो वर्ष $1 खर्ब भन्दा बढ़ीको आर्थिक क्षति।
1: र विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपाल नामिबियासँग 8 विकेटले पराजित।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: साउन 7 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षीय डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: प्रतिशत 39 वर्ष देखि संचालन नेपाल के पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इंश्योरेंस कंपनी लाचिमपाट काठमांडू
1: सुनत मेरे कपड़ा पैकिंग कर दू तो श्यामजी को मिसेस लाई कैंसर उपचार करा इंडिया संगे लिएर जानु पर्ने हो
2: ए हो रही सुन्न त अब कैंसर को उपचार सीएमसी कैंसर इंस्टीट्यूट भरतपुर में नहीं हो नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
1: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 056-494-333 493-555
5: कानूनको स्नातक तह बीएलएलबीमा भर्ना खोल्यो शैक्षिक सत्र 2083 को लागि श्री कलेज अफ टेक्नोलोजीको भगिनी संस्था श्री कलेज अफ लमा 5 वर्षे कानून विषय बीएलएलबीमा भर्ना खोल्यो कुनै पनि शैक्षिक संकायबाट प्लस टू पास गरेका इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्न सक्नुहुनेछ सम्पर्क श्री कलेज अफ ल भरतपुर भार गोन्द्राङ चितवन फोन नम्बर 056-420-064-9846-35-54-91 97-67-96-70-00 पहिलो भर्ना हुने 15 जनालाई विशेष छुटको व्यवस्था रहेको छ
6: काया कैरनमा अब खबरको सिलसिला शुरूमा शिक्षा र स्वास्थ्यमा लगाइएको 3% कर हटाएको प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुक मार्फत घोषणा गर्नुभएको खबर संविधानमै मौलिक हक अन्तर्गत राखिएको शिक्षा र स्वास्थ्यमा सरकारले लगाएको 3% समता शुल्क अर्थात करको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुक मार्फत हटाएको हिजो घोषणा गर्नुभएको छ तर सरकारले आर्थिक ऐनले किटान गरेर संसदबाटै पारित भई कार्यान्वयनमा आइसकेको कर सामाजिक सञ्जालबाट प्रधानमन्त्रीले घोषणा गर्दैन सो त हट्दैन मन्त्री परिषदले निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित गरेपछि मात्रै यस्तो कर खारेज हुन्छ सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको समता शुल्क साउन 1 गतेदेखि कार्यान्वयनमा आएको थियो निजी शिक्षण र स्वास्थ्य संस्थामा अध्ययन र उपचार गर्दा लाग्ने खर्चको 3% समता शुल्क उठाउन शुरू भइसकेको थियो अर्थमन्त्रीसँग परामर्श गरेर नै यस्तो कर हटाएको प्रधानमन्त्री शाहले बताउनु भएको छ यसैबीच विद्युतमा लगाएको 5% भ्याट पनि फिर्ता गर्नुपर्ने आवाज उठिरहेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ इन्धनमा परनिर्भरता हटाउन र वार्षिक झण्डै 3 खर्ब बाहिरिनबाट रोक्न देशभित्रै विद्युत उत्पादन बढ़ाउनु पर्ने र आम उपभोक्तालाई गाड़ीदेखि भान्सासम्म विद्युत प्रयोगमा आकर्षित गर्नुपर्ने विज्ञहरू सुझाइरहन्छन् तर सरकारले उल्टै मासिक 50 युनिटमाथि विद्युत उपभोग गर्दा 5% भ्याट लगाएको छ सरकारको यो निर्णयको चौतर्फी आलोचना भइरहेको छ तर सरकारले शिक्षा र स्वास्थ्यको समता शुल्क हटाउने कदम लिए पनि विद्युत भ्याट भने अहिलेसम्म यथावत राखेको छ
7: उपभोक्ताको बिल लिने बानी विकास गर्न सरकारले 1,00,000-10,00,000 रूपियाँसम्मको चिट्ठा कार्यक्रम ल्याएको छ जस अनुसार वस्तु तथा सेवा खरिदमा बिल लिने उपभोक्ता मध्ये हरेक दिन एकजनाले 1,33,034 जित्नेछन् भने महिनामा 2 जनाले जम्मै 10,00,000 रूपियाँ उपहार पाउनेछन् सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम संचालन कार्यविधि 2083 मार्फत यो कार्यक्रम ल्याएको हो सरकारले चालू आर्थिक वर्षको बजेटमा घोषणा गरेको कार्यक्रमलाई अहिले विधि बनाएर कार्यान्वयनमा ल्याएको हो यो कार्यक्रम आन्तरिक राजस्व विभागले सञ्चालन गर्नेछ नेपालभित्र आफैले प्रयोग गर्नका लागि एक पटकमा 100 रूपियाँ भन्दा बढ़ी मूल्यको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन सक्नेछ भने व्यवस्था कार्यविधिमा उल्लेख छ डिजिटल माध्यमबाट गरिएको भुक्तानीको कारोबार स्वत प्रणालीमा समावेश हुनेछ र प्रत्येक योग्य खरिद बापत एउटा उपहार टिकट प्राप्त हुनेछ डिजिटल भुक्तानी बाहेक नगद वा अन्य माध्यमबाट खरीद गरी वैध बिल लिएका उपभोक्ताले भने आन्तरिक राजस्व विभागको वेब पोर्टल वा मोबाइल एप मार्फत बिल नम्बर, विक्रेताको प्यान नम्बर, बिल जारी मिति, कुल रकम भुक्तानीको प्रकार, खरीदकर्ताको नाम र मोबाइल नम्बर प्रविष्ट गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ।
6: डिजिटल नेपालको अवधारणा अघि सार्दै सरकारी कार्यालयमा अनलाइन सेवा शुरू भएको छ। अनलाइन फारम, विद्युतीय अभिलेख, डिजिटल नक्सा, ई सेवा, विद्युतीय रोक्का प्रणाली जस्ता सेवा शुरू गरिएका छन्। यसले पारदर्शिता बढ़ाउने, बिचौलिया हटाउने र सेवाग्राहीलाई कार्यालय धान नपर्ने अपेक्षा गरिएको छ। राष्ट्रपति सरकारले शासकीय सुधारका लागि सार्वजनिक गरेको 100 कार्यसूचीमा डिजिटलाइजेशन र सरकारी निकायमा सूचना प्रविधि प्रणालीको प्रयोग वृद्धि पनि छ। तर सरकारी कार्यालयहरूमा आवेदन, विद्युतीय अभिलेख, डिजिटल नक्सा, ई सेवा, विद्युतीय रोक्का प्रणाली जस्ता धेरै सेवा अनलाइनबाट भनिए पनि मालपोत, यातायात व्यवस्था, राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभाग पालिकाहरूमा अनलाइन प्रणाली अवरूद्ध भइरहने भएकोले सेवाग्राही समस्यामा पर्ने गरेका छन्। विद्युतीय सुशासन तथा सूचना प्रविधि विज्ञ मनोहर कुमार भट्टराई सरकारी अनलाइन प्रणालीमा देखिएको समस्याको मुख्य जड़ प्रणालीको डिजाइन नै रहेको बताउनुहुन्छ। प्रयोगकर्ताको चाप बढ़दा नेटवर्कले धान्न नसक्ने आर्किटेक्चर बनाइएको छ। योजना र व्यवस्थापनमा दक्षताको कमी हुनु अर्को समस्या हो, उहाँले भन्नुभएको छ। घोषणा अनलाइन तर सेवा अफलाइन शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
7: जग्गा वर्गीकरण नगरेका 363 पालिकामा फेरि किता काठ रोकिएको छ। सरकारले भू उपयोग नियमावली 2079 तेस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण नगरेका पालिकामा अस्थायी रूपमा किता काठको बाटो खोलेको थियो। तर तोकिएको अवधिभित्र वर्गीकरण पूरा नगरेका ती पालिकामा साउनदेखि फेरि किता काठ रोकिएको हो। अहिलेसम्म 390 पालिकाले मात्रै जग्गा वर्गीकरण गरेको भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताएको छ। ती पालिकाले कृषि, औद्योगिक लगायत 10 क्षेत्रमा जमीनको वर्गीकरण गरेका छन्। भू उपयोग ऐन 2076 सरकारले उपलब्ध गराएको नक्सा तथा विवरणका आधारमा स्थानीय तहमा गठित भू उपयोग परिषदले जमीनको वर्गीकरण र भू उपयोग नीति लागू गर्नुपर्ने व्यवस्था छ। नियमावली अनुसार कृषि, आवासीय, उद्योग, वन, खानी तथा खनिज, व्यावसायिक लगायत 10 वर्गमा वर्गीकरण गर्नुपर्नेछ। भू उपयोग ऐन 2076 र नियमावली 2079 जारी भए यता वर्गीकरण नगरेका पालिकामा जग्गा किता काट गरेर हुने खरिद बिक्री बन्द भएको छ। तर पूरै किताको खरिद बिक्री, अंश बण्डा, अंश भरपाई, अदालतको आदेश, लगतकर्ता लगायत काम नरोकिने मन्त्रालयका प्रवक्ता गणेश भट्टले बताउनु भएको छ। 2082 500 पालिकाले जग्गाको पूर्ण वर्गीकरण नगरेपछि साउनदेखि किता काट ठप्प थियो। त्यति बेला 253 पालिकाले मात्रै पूर्ण वर्गीकरण गरेका थिए। यसअघि भदौ 2081 पनि जग्गाको पूर्ण वर्गीकरण नगर्दा 620 पालिकामा किता काठ लगायत जग्गा प्रशासन सम्बन्धी काम ठप्प बनेको थियो। 133 पालिकाले मात्रै पूर्ण जग्गा वर्गीकरण गरेका थिए। 390 पालिकाले मात्रै गरे जग्गा वर्गीकरण। 363 रोकियो किता काठ शीर्षकको खबर कान्तिपुरमा छ।
6: कमाया कैरनमा बाढ़ी तथा डुबानबाट हुन सक्ने सम्भावित क्षति र न्यूनीकरणका उपाय बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
9: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रणालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो त्रैमासिक कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
8: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन संचालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यावहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
9: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
8: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको
10: समूह पछाडि परिएका जनजाति दलित मधेसी मुस्लिम एलजीबीटी क्यूआईए प्लस कुनै पनि सामाजिक समूहबाट
11: अपाङ्गता भएका व्यक्तिहरू
10: कुनै पनि सामाजिक समूहबाट संयुक्त राष्ट्रसंघको मूलभूत मूल्य मान्यताहरू व्यावसायिकता निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने सिक्नको लागि दृढ रूपले प्रतिबद्ध अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप मौखिक र लिखित भएको 11 महिनाको यूएन ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता
12: कार्यस्थल काठमाडौँ जनकपुर पोखरा धनगढ़ी दिपायल नेपालगंज भैरहवा सुर्खेत भद्रपुर
10: आवेदन दिनको लागि peopletopeople.com.np/UN2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस् जस्तै हालसालको फोटो नेपाली नागरिकता व्यक्तिगत विवरण बायोडाटा शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि एसएलसीदेखि उच्च तहसम्म तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस् साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान सिप अनुभव तथा अपेक्षाहरू कारणसहित अधिकतम 200 शब्दमा नभर्ने गरी उत्प्रेरणा पत्र
12: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 मा सम्पर्क गर्न सक्नुहुनेछ
13: एनबीएल सर्वसुलभ आवास कर्जा
14: अब बन्छ तपाईँको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
13: आधार दरमा मात्र 0.5% प्रिमियम थप
14: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
13: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
14: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
13: न्यून सेवा शुल्क न्यून ब्याज दर
14: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
13: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
14: शर्तहरू लागू हुनेछन्
15: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
16: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मेरी सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक सर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
17: हिमस्टार For a computer.
16: Better appliances का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगाए अन्य घरेलू सामान घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको पानी लागिसकेको छ बेटर अप्लायन्सेस बेटरको पानी लाग्छ
18: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले चौतर्फी विरोधपछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको कर फिर्ता लियो विद्युतमा लगाएको 5% भ्याट पनि फिर्ता लिन दबाव वस्तु तथा सेवा खरिदमा बिल लिए 1,00,000-10,00,000 उपहार घोषणामा अनलाइन भनिए पनि सेवा भने अफलाइन केन्द्रित अहिलेसम्म 390 पालिकाले मात्र गरे जग्गाको वर्गीकरण लगायतका खबर प्रस्तुत गर्यौं
7: अब बाँकी खबर आज कोशी लुम्बिनी बागमती र गण्डकी प्रदेशका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ गएको शनिबारदेखि थप सक्रिय बनेको मनसूनी प्रभाव आजदेखि क्रमशः कम हुँदै जाने अनुमान छ गैराती कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ पछिल्लो 6 घण्टामा गण्डकीको तनहुँ र कोशीको संखुवा सभामा सबैभन्दा धेरै 51 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज देशभर साधारणतया बदली भई बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा तराई भाग साथै कोशी र लुम्बिनी प्रदेशका पहाड़ी भागको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ
18: नेपालमा आउने मनसून जन्य विपदका कारणहरूमध्ये बाढ़ी तथा डुबान पनि प्रमुख हुन् गृह मन्त्रालयको विपद पोर्टल अनुसार बितेका 10 वर्षमा बाढ़ीका कारण 615 जनाले ज्यान गुमाएका छन् 251 जना हराइरहेका छन् 10 वर्ष मा सुचौपाय भौतिक संरचना लगायतमा क्षति पुग्दा 2 अर्ब रूपियाँ भन्दा बढ़ीको नोक्सानी भएको छ। हरेक मनसूनमा दोहोरिने यो समस्या पछिल्ला वर्षहरूमा बढ़िरहेको छ। बाढ़ी तथा डुबानबाट हुन सक्ने सम्भावित क्षति कम गर्न स्थानीय समुदायले के गर्न सक्छन्? थप जानकारी सहित सुनौ साथी भोजेन्द्र बस्नेतको यो सामग्री।
19: बाढ़ी तथा डुबान नेपालमा वर्षेनी दोहोरिने समस्या हो। अघिल्लो दशकसम्म तराई मधेसमा बढ़ी हुने यो समस्या अहिले पहाड़तिर पनि फैलिएको छ भने शहरी क्षेत्रमा पनि यसको जोखिम निकै बढ़ेको छ। जोखिम बढ़नु र फैलनुमा जलवायु परिवर्तनले पनि केही भूमिका खेलेको छ भने मुख्यतया हामीले बनाएका सड़क लगायतका संरचना, बस्ती विस्तार तथा प्राकृतिक स्रोतको जथाभावी प्रयोगले यो समस्या बढ़िरहेको छ। यसको व्यवस्थापन तथा क्षति घटाउन सरकारले त काम गर्नुपर्छ नै, साथै समुदाय स्तरमा गरिने ससाना कामले पनि निकै राहत मिल्न सक्छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महासंघका प्रमुख एवं बाढ़ीविद विनोद पराजुली यसका लागि सबैभन्दा पहिले स्थानीय समुदायले सुरक्षित ठाउँको पहिचान गर्नुपर्ने बताउनुहुन्छ।
20: कुनै पनि समुदायले आफ्नो सबैभन्दा नजिकको बाढ़ीको जोखिम कम भएको अथवा जोखिमै नभएको क्षेत्र कुन हो त्यो पहिचान गर्नु पर्यो र सूचना प्राप्त गर्न साथ त्यहाँनिर आफूलाई स्थानान्तरित गर्नु पर्यो। बाढ़ी भनेको लामो समय रहिराख्दैन, त्यो कहिलेकाहीँ केही घण्टा र कहिलेकाहीँ एक दिन अथवा दुई दिनसम्म मात्रै त्यो बाढ़ी अथवा डुबानको जोखिम रहन सक्छ। त्यति समयको लागि चाहिँ त्यहाँ गएर बस्नुपर्ने हुन्छ।
19: विशेष परिस्थिति बाहेक आफ्नो ठाउँमा बाढ़ीको जोखिम छ कि छैन भन्ने कुरा त्यहाँ बस्ने मानिसलाई थाहा हुन्छ। यस्तै कुन ठाउँ सुरक्षित छ भन्ने कुरा पनि परम्परागत ज्ञानबाट थाहा पाउन सकिन्छ।
20: त्यसको ज्ञान स्थानीय समुदायलाई हुन्छ। स्थानीय समुदायमा वृद्ध बुढापाकाहरू पनि हुनुहुन्छ जो लामो समयदेखि त्यहाँ बस्नु भएको छ र विगतको धेरैवटा बाढ़ी उहाँहरूले अनुभव गर्नुभएको छ। ती ठूला ठूला बाढ़ी जाँदाखेरि कुन ठाउँ कहिले डुबेन, कुन ठाउँ समय डुब्यो, कुन ठाउँ कहिले कहीँ डुब्यो त्यो अनुभव हुन्छ। हामी जसलाई परम्परागत ज्ञान पनि भन्छौ, त्यस्तो ज्ञानलाई प्रयोग गरेर स्थानीय समुदायहरूले आफूलाई चाहिँ त्यो नजिकको सुरक्षित स्थानमा सार्नको लागि तयार भएर रहनु पर्यो।
19: सुरक्षित ठाउँको पहिचान पछिको अर्को मुख्य कुरा हो सही सूचना। अहिले बाढ़ी पूर्वानुमान महाशाखाले गरेको पूर्वानुमान धेरै जसो मिल्छ। महाशाखाबाट पछिल्लो समयमा समयमै स्पष्ट र बुझिने गरी सूचना प्रभाव हुन थालेका छन्। सरकारी संयन्त्र सहित सामाजिक सञ्जाल, संचार माध्यम लगायतका माध्यमबाट सूचना प्रभाव हुने गरेको छ। यस्ता माध्यममा पहुँच नहुनेले निशुल्क टेलिफोन नम्बर 1155 फोन गरेर पनि 24 घण्टा जानकारी लिन सक्छन्। अहिले समुदायमा कोही न कोहीसँग फोन हुन्छ। एकले पाएको सूचना अर्कोलाई पनि दिनुपर्छ। यस्तै सूचना पाएपछि सुरक्षित ठाउँमा जाँदा पनि सुरक्षित बाटो प्रयोग गर्नुपर्छ। शहरी क्षेत्र तथा तराई लगायत समथर ठाउँमा आउने कतिपय बाढ़ी तथा डुबानमा यदि आफ्नो घर बलियो छ भने माथिल्लो तलामा बसेर पनि सुरक्षित हुन सकिन्छ। यस्तो बेलामा स्वयंसेवकको भूमिका महत्वपूर्ण हुने बाढ़ीविद विनोद पराजुली बताउनुहुन्छ।
20: स्थानीय समुदायहरू आफ्नो दैनिक क्रियाकलापमा संलग्न हुन्छ। उहाँहरूलाई जोखिमको बारेमा ज्ञान दिने भनेकै पूर्वानुमान गर्ने, पूर्व सूचना दिने, उद्धार गर्ने र विपदमा काम गर्ने विभिन्न संस्था र संस्था अन्तर्गत रहेका स्वयंसेवकहरू, कतिपय स्वतस्फूर्त स्वयंसेवकहरू पनि, तालिम प्राप्त स्वयंसेवकहरू पनि समुदाय स्तरमा हुनुहुन्छ। उहाँहरूले हो, उहाँहरू समुदायको एक किसिमले नेता हो भनेको कुनै पनि विपदको बेला सही सूचना प्राप्त गरेर, सही सूचना दिएर सही बाटोमा डोर्याउने काम चाहिँ त्यहाँको स्वयंसेवकको हुन्छ। उहाँहरूले चाहिँ यो विपदको बेला चाहिँ अत्यन्तै सक्रिय भूमिका चाहिँ निर्वाह गर्नको लागि अनुरोध पनि गर्छ।
19: बाढ़ीका घटना बढ़नुमा कारण पहिचान गरेर व्यवस्थापन गर्नु, विपदका बेला उद्धार, राहत, पुनर्स्थापना लगायत काममा तीनवटै तहका सरकारले तत्कालै र प्रभावकारी काम गर्नुपर्छ। तर समुदाय स्तरमा गरिने तयारी र प्रयासले जनजनको क्षति घटाउन वा रोक्न महत्वपूर्ण भूमिका खेल्ने भएकोले समुदाय पनि जागरूक हुनु उत्तिकै आवश्यक छ।
18: नेपालमा बाढ़ीको जोखिम पूर्वानुमान, पूर्व चेतावनी र सावधानीका उपायबारे बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख एवं बाढ़ीविद विनोद पराजुलीसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलीको नेपालमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
21: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ।
22: जमिनका धाराहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
21: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
22: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: आफु एकमात्र द्वितीय सेवा जिसको खुशीको कनेक्सन आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
1: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाड सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
0: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
1: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690 4110-6690
0: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ। उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत सन् 2026 लागि विभिन्न क्षेत्रमा गरेर 7200 नेपाली लैजान कोरियाली भाषा परीक्षा आवेदन माग गरेको छ। यही साउन 11 गतेदेखि खुल्ला गरिने परीक्षा आवेदनमा उत्पादन क्षेत्रमा 5000 कृषि तथा पशुपालन क्षेत्रमा 2000 सेवा क्षेत्रमा 100 र वन पैदावार क्षेत्रमा 100 गरी कुल 7200 नेपालीले रोजगारी पाउनेछन्। पछिल्लो समय दक्षिण कोरियाले नेपाली कामदारको माग निरन्तर बढ़ाउँदै लगेपछि मासिक औसत करिब 1000 नेपाली रोजगारीका लागि कोरिया जान थालेका छन्। अन्य मुलुकको तुलनामा नेपाली कामदार प्रति कोरियाली रोजगारदाताको आकर्षण बढ़ेसँगै जानेको ख्या पनि बढ़ेको छ। सन् 2026 को तेस्रो त्रैमासिकसम्म आइपुग्दा कोरियाले माग बढ़ाउँदै लगेको छ। विगतमा कोरियाले माग संख्या नबढ़ाएको जनाउँदै विभिन्न प्रकारका विरोध तथा धरना कार्यक्रम भइरहँदा कोरियाले एकाचे नयाँ माग खुलाएको हो। वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो। आवेदन अनलाइन मार्फत 27 जुलाईदेखि 2 अगस्तसम्म दिन सकिने जनाइएको कारोबारमा
0: अब विदेशको खबर दक्षिण पूर्वी एसियामा सक्रिय आपराधिक समूहले आधुनिक प्रविधि र संगठित सञ्जालको प्रयोग गर्दै एसिया बाहिर अवैध गतिविधि विस्तार गरिरहेको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ। संयुक्त राष्ट्रसंघीय लागू औषध तथा अपराध कार्यालय यूएनओडीसीको प्रतिवेदन अनुसार अनलाइन ठगीबाट मात्रै सन् 2025 विश्वभर झण्डै 88 अर्ब 30 करोड़देखि 1 अर्ब 14 अर्ब 10 करोड़ अमेरिकी डलरसम्मको आर्थिक क्षति भएको अनुमान छ। प्रतिवेदनले दक्षिण पूर्वी एसियामा केन्द्रित राष्ट्रीय अपराध सञ्जाल लागू औषध मानव बेचबिखन तथा वन्यजन्तु तस्करी जस्ता गतिविधिमा संलग्न रहेको र यस्ता समूहले विश्वव्यापी सञ्जाल विस्तार गरिरहेको उल्लेख गरेको छ। अपराधीले कृत्रिम बुद्धिमत्ता अर्थात एआई क्रिप्टो करेन्सी इन्ट्रिक्रिप्ट संचार प्रणाली तथा अन्य डिजिटल उपकरणको प्रयोग गरी ठगी रकम शुद्धिकरण र पीड़ितको पहिचान लुकाउने गरिरहेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनले संगठित अपराध नियन्त्रणका लागि देशहरूबीच सूचना आदान प्रदान वित्तीय निगरानी डिजिटल प्लेटफर्ममाथि नियन्त्रण र सीमापार सहकार्य आवश्यक रहेको सुझाव पनि दिएको छ।
2: अब खेल खबर आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्डसमा चलिरहेको त्रिदेशीय श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग 8 विकेटले पराजित भएको छ। गैराती सम्पन्न खेलमा नेपालले दिएको 158 रनको सामान्य लक्ष्य नामिबियाले 37 ओभर 3 बलमा 2 विकेट गुमाएर भेटायो। नामिबियाको जीतमा जान फ्राई लिंकले अभिजित 77 रन बनाए भने माइकल भान लिंगेनले 51 रन बनाए। नेपालका लागि नन्दन यादव र कप्तान रोहित पौडेलले 1-1 विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल 46 ओभर 5 बलमा 157 रनमा अल आउट भएको थियो। कप्तान रोहित पौडेलले सर्वाधिक 31 रन बनाए भने दिपेन्द्र सिंह ऐरीले 30 रन जोड़े। नेपाललाई सस्तैमा समेट्न नामिबियाका जेजे स्मिथले उत्कृष्ट बलिङ गर्दै 6 विकेट लिए। यो नतिजापछि लीग टू अंक तालिकामा नेपाल र नामिबिया दुवैको 29 खेलबाट समान 24 अंक पुगेको छ। राम्रो नेट रन रेटका आधारमा नेपाल 5 र नामिबिया 6 स्थानमा छन्। नेपालले आफ्नो दोस्रो खेल भोलि घरेलु टोली नेदरल्याण्डसँग खेल्नेछ।
0: अब एउटा खबर संक्षेपमा सरकारले धान रोप्ने बेला मल दिन नसकेपछि भारतको सीमावर्ती सीतामढ़ीबाट किनेर ल्याउँदै गर्दा तीन हप्ता अघि भारतीय सशस्त्र प्रहरी बल एसएसबी द्वारा पक्राउ परेका सर्लाही बलरा पाँचका किसान दाजुभाई 55 वर्षीय सुरेश प्रसाद सिंह र 60 वर्षीय नागेन्द्र प्रसाद सिंह कूटनैतिक पहल गर्दा समेत छुट्न सकिरहेका छैनन्। परराष्ट्र मन्त्रालय र नयाँ दिल्ली स्थित नेपाली दूतावासले हिजो विशेष पहल गरेकाले धरौटीमा छुट्ने अपेक्षा गरिए पनि अदालती प्रक्रिया बाँकी रहेकोले अझै एक दुई दिन ढिला हुने खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरममा अब पालो उखानको
2: टुप्पाबाट पलाएको मान्छेको वर्ता तुजुक
0: उखानसँगै हामी काया कैरमको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक
2: चौतर्फी विरोध पछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको कर फिर्ता लियो विद्युतमा लगाएको 5% ब्याज पनि फिर्ता लिन दबाव
0: घोषणामा अनलाइन भनिए पनि सेवा भने अफलाइन केन्द्रित अहिलेसम्म 390 पालिकाले मात्र गरे जग्गाको वर्गीकरण
2: नेपालमा बाढ़ी र डुबानको समस्या उच्च पहाड़ र शहरी क्षेत्रमा पनि समस्या बढ़दो क्षति घटाउन समुदायको पूर्व तयारी र सचेतना महत्वपूर्ण
0: को सहारामा अन्तर्राष्ट्रिय आपराधिक सञ्जाल विस्तार हुँदै गएको राष्ट्रसंघको प्रतिवेदन अनलाइन ठगीबाट मात्रै अघिल्लो वर्ष $1 खर्ब भन्दा बढ़ीको आर्थिक क्षति
2: र विश्वकप क्रिकेट लीग टू श्रृंखलामा नेपाल नामिबियासँग 8 विकेटले पराजित
0: र अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन विभिन्न शीर्षकमा कर लगाउने र हटाउने विषयसँग सम्बन्धित छ। सरकारको नेतृत्व गरिरहेको रासोपामा दुई धार देखिन्छ। यहाँ सिंहदरबारबाट निस्कँदै गरेको जस्तै देखिने दुईजनाले यही सरकारबारे कुराकानी गर्दैछन् अनि एकजनाले भन्दैछन् कुन चाहिँ सरकारको कुरा गर्नु भा कर लगाउने चाहिँ कि कर हटाउने चाहिँ आजको काया कैरम सकिएको छ। काया कैरमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

गरेको छ। सरकारले लगाएको शिक्षा र स्वास्थ्य समता शुल्क सुरुमा लगाउने भन्यो र पछि फेरि नलगाउने भनेर प्रधानमन्त्रीले सामाजिक सञ्जालबाट सार्वजनिक गर्नुभएको छ र यही

0: मध्यस्थले लेखिएको छ। कुनचाहिँ सरकारको कुरा गर्नुभयो, कर लगाउने कि कर हटाउनेवालाको?
1: प्रश्न प्राविधिक साथी सुनराज भारतलाई धन्यवाद। अहिलेलाई मूल प्रकाश सुन्दर सन्तोष गुरुको विधामा तपाईँको आजको दिन शुभ।

0: सरकारी तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाण पत्र दाखिल प्राविको नम्बर कायम गरी बिल बुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सकल पेश गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्साहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएमजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सकल सवारी दर्ता प्रमाण पत्र बिलबुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: और प्रिंट रुजुकर को रोकों भर कवारी साधन को नंबर एक इन गणे संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावर तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउनु पर्ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर संबंधी वितरण हेर्न का लागि संबंधित यातायात कार्यालय में गएर कर प्रिंट मांग बैंक भाउचर गर्न अघि सवारी कर तथा वस्तु एक इन गर्न तथा कर बुझाए पछि प्राप्त हुने बिलमा आफूले बुझाए कर को रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रीलाई फिराक्त गर्यो।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं,
3: मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: बाल बालिकालाई लागु औषध दुरूपयोग गर्दछ।
0: लागु औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं, बाल बालिकालाई लागु औषधको प्रयोगबाट टाढा राखौं, बाल बालिकाको संगतमा ध्यान दिऊ, लागु औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ, बाल बालिकासँग नियमित संवाद गर्ने गरौं, बाल बालिकालाई घरमा माया र समय दिने गरौं, विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं, बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारी सन्देश।
0: कवारी साधनको इन्जिन र ट्राफिक रुखु हुने सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा नामसारी गर्दा सवारी साधनको इन्जिन र ट्राफिकको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय फिराक नगर
0: सड़क प्रयोग गर्दा ध्यान दिऊ,
3: सड़क सीमा अतिक्रमण नगरौं, सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं, सड़कको नाली ढल तथा पानी निकास बन्द हुन नदिऊ, सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं, सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं, सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं, सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं, जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं, सड़कको तत्काल मर्मतमार गर्ने गरौं, यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: लहाई शर्मिला बधाई छ एसयू त्रिनगरकोमा।
5: तिमीलाई पनि बधाई छ, अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
4: मैले त काठमाडौँको चाबेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निधो गरिसकेँ। अनि तिमी नि?
5: म त कहाँ पढ्ने अन्यलमा छु भने।
4: के अन्यलमा पढ्नु हो? हामी कक्षा दसमा मिलेर पढ्यो, अब पनि सँगै पढौँ न, तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
5: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
4: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
5: हो र, कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ?
4: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ।
5: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
4: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने, उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिहेन्दार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिल काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336 48-12-445।
6: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवंटन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना
7: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दछन् स्थानीय तह र प्रदेशको कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 62 गतेमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन पूर्ति प्रदेश सरकार मार्फत कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न पुन सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
8: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराट नगर नेपाल। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
9: आदरणीय सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कतिको प्रलोभनमा नगरी आफू सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार र कार्यालय प्रमुखसँग सोझी सम्पर्क राख्न सक्नुहुनेछ।
8: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
10: हेलो
11: हेलो बहिनी सन्चै छौ?
10: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
11: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
10: अनि हुलाकमा त जानु
11: हो नि, हुलाकमा जाऊ न।
10: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
11: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
10: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
11: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
10: ए, शहरमा मात्र होला नि?
11: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
10: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
12: नेपाल सरकार विज्ञापन हो।
6: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना।
13: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
6: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
13: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रंशन, क्षति तथा विद्युत सेवामा अपरोपिन त्याउँछ। चोरी देखिमा कानून कार्यवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
6: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852-85-32-26, प्राविधिक प्रमुख 9852-85-32-27, सूचना अधिकारी 9852-85-12-26 र काउन्टर 0-38-52-04-03।
13: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सोलेखन 110 दैनिक हर्षबाट देश का विभिन्न भाग र www.solefm.com संसार भर एक साथ प्रसारण भइरहेको बिहान 7 बजे को सोले समाचार लिएर आइपुगे म अंजु कार्की। सोले समाचार को शुरूआत में मुख्य खबरका शीर्षकहरू। सोलुकुमा जबरजस्तीकरण उद्योगमा एक युवक पक्राउ। मेचोसलेन गाउँपालिकामा गाई तथा भैंसीलाई निःशुल्क कृत्रिम गर्भधान सेवा उपलब्ध गराइने। सोलुकुमा एक वर्ष 7,000 भन्दा बढ़ी नागरिकलाई ट्राफिक सचेतना। साउन लागेसँगै सोलुकुमका हजाम व्यवसाय मार्गमा कपाल काट्नेको संख्या घट्यो। 12 महिना यात्रा संचालन गर्न हलिसी प्वाचुङमा 26 जना सड़क खेलाड़ी नियुक्त। र काबा पुरूष फुटबल च्याम्पियनशीपमा नेपालले कजाकिस्तानसँग प्रतिस्पर्धा गर्दै। अब समाचार विस्तारमा। सोलुकुमा जबरजस्तीकरण उद्योगका मुद्दाका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा 24 वर्षे तिलक तामाङ रहेका छन्। जिल्ला प्रहरीकाले सोलुकुमका सूचना अधिकारी प्रहरी निरीक्षक मौसम तामाङका अनुसार गत साउन 2 गते दिउँसो करिब 4 बजेको समयमा 47 वर्षीय महिला आफ्नै घरको भान्सा कोठामा तरकारीका लागि आलुको चाना काटिरहेका अवस्थामा तामाङ घरभित्र प्रवेश गरी जबरजस्तीकरणको प्रयास गरेका थिए। पीड़ित महिलाले इलाका प्रहरीकाले सोताङमा जानकारी गराएपछि खटीको प्रहरी टोलीले तामाङलाई साउन 3 गते नियन्त्रणमा लिएको छ। पक्राउ परेका तामाङमाथि थप अनुसन्धानका लागि सोलुकुम्ब जिल्ला अदालतबाट पहिलो पटक 7 दिनको म्याद थप गरी इलाका प्रहरीकाले सोताङबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मेचोसलेन गाउँपालिकाले पालिकाभित्रका पशुपालक कृषकका लागि गाई तथा भैंसीलाई निःशुल्क कृत्रिम गर्भधान सेवा संचालन गर्ने भएको छ। गाउँपालिकाको पशु सेवा शाखाले चालू आर्थिक वर्ष 2083/84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार यो सेवा संचालनमा लागेको पशु शाखा अधिकृत लेखनाथ बास्तुलाले जानकारी दिनुभएको छ। उहाँका अनुसार मेचोसलेन गाउँपालिका अन्तर्गतका पशुपालक कृषकहरूलाई उन्नत नस्ल सुधार पशुको उत्पादन तथा उत्पादकको वृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम संचालन गरिएको छ। कार्यक्रम अन्तर्गत आर्थिक ऐन अनुसार लाग्ने तोकिएको राजस्व बाहेक कृत्रिम गर्भधान सम्बन्धी अन्य सम्पूर्ण सेवा तथा सुविधाहरू कृषकहरूलाई पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइने पशु सेवा शाखाले जनाएको छ। गाउँपालिका क्षेत्रभित्रका व्यावसायिक तथा करायसी रूपमा पशुपालन गर्दै आएका सम्पूर्ण कृषकहरूलाई यस सुविधाबाट लाभ लिन समेत आग्रह गरिएको छ। यस कार्यक्रमले स्थानीय स्तरमा नवजातका वस्तुभावको संख्या बढ़ाउनका साथै दूध तथा मासुको उत्पादन वृद्धि गरी कृषकहरूको आय आर्जन सुधारमा प्रत्यक्ष योगदान पुर्याउने अपेक्षा गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुकुमले सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राको सन्देश फैलाउने उद्देश्यका साथ 1 वर्षको अवधिमा 8,000 भन्दा बढ़ी नागरिकलाई ट्राफिक सचेतना कार्यक्रम प्रदान गरेको छ। गत आर्थिक वर्ष 2082/83 जिल्लाका विभिन्न स्थानमा संचालन गरेका लक्ष्य सचेतनामूलक कार्यक्रमहरूबाट कुल 8,461 जना लाभान्वित भएका छन्। कार्यालयले सर्वसाधारण नागरिक सवारी चालक तथा विद्यालय र कलेजका विद्यार्थी लक्षित गरी वर्षभरि 631 पटक सचेतना कक्षा तथा प्रशिक्षण कार्यक्रमहरू संचालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुकुमका प्रहरी सहायक हवलदार चन्द्रबहादुर बस्नेतले जानकारी दिनुभएको छ। उहाँका अनुसार संचालित यी कार्यक्रमबाट 7,821 जना पुरूष र 647 जना महिलाको प्रत्यक्ष सहभागिता रहेको थियो। सड़क प्रयोगकर्ताहरूको दायरा अनुसार छुट्टा छुट्टा आयोजना गरेका कार्यक्रम मध्ये व्यावसायिक तथा चालक परिचालक लक्षित कक्षाहरू सर्वाधिक प्रभावकारी देखिएका छन्। जहाँ 164 पटक संचालन गरेको उक्त कक्षामा 2,246 पुरूष र 130 महिला गरी कुल 2,377 जना सहभागी बनेका थिए। यस्तै सर्वसाधारणका लागि 134 पटक आयोजित कक्षामा 1,554 पुरूष र 204 महिला गरी जम्मा 1,758 जनाले सहभागिता जनाएको उल्लेख गरिएको छ। साउन महीना शुरू भइसकेको सोलुखुम्बुका कपाल काट्ने व्यवसायहरूको व्यापारमा मन्दी आएको छ। साउन महिनामा धार्मिक मान्यताका कारण मानिसहरूले कपाल नकाट्ने परम्परा रहेकाले कपाल काट्ने ठाउँहरूमा ग्राहकको चाप उल्लेख्य रूपमा घटेको हो। विशेष गरी साउन महिनालाई पवित्र मानिने र धार्मिक दृष्टिकोणले कपाल वा दाढ़ी काट्न नहुने जनविश्वासका कारण ग्राहकहरू कपाल काट्ने ठाउँ समाउन छाडेका छन्। सदरमुकाम तथा आसपासका कपाल काट्ने ठाउँहरूमा अन्य महिनाको तुलनामा साउनमा आमदानी निकै घटेको व्यवसायहरू बताउँछन्। सलुन व्यवसाय एम शंकर घरतीका अनुसार आरो महिनामा दैनिक 2000 रूपियाँसम्म कमाई हुने गरेकोमा अहिले 500 देखि 1000 रूपियाँसम्म पनि मुस्किलले हुने गरेको छ। अहिले व्यापार मन्दी आए पनि विगतका महिनाहरूमा गरिएको बचतका कारण दैनिक घर खर्च चलाउन भने ठूलो संकट परिहाल्ने छैन। यस्तै अर्का कपाल काट्ने व्यवसाय राकेश कुमार अजमका अनुसार साउनमा कपाल नकाट्नुको वास्तविक धार्मिक र तान्त्रिक कारण थाहामा भए पनि परापूर्व कालदेखि नै चल्दै आएको पाकको मान्यतालाई स्थानीयले निरन्तर दिँदै आएको उहाँले बताउनु भएको छ। हाल सोलुखुम्बुका अधिकांश सलुनहरूमा कपाल काटेको 150 र दाढ़ी काटेको 100 रूपियाँ कायम गरिएको छ।
1: तर खासमा यो महिना छैन त्यस्तो धेरै धेरै फरक छ धेरै फरक छ आदिवादी भन्दा धेरै फरक भनेको थाहा भयो नि यो त तान्त्रिक मन्त्रीले थाहा होला यो बुढा बुजुर्गले थाहा होला अब हामीले त थाहा छैन भोलिको उसको के थाहा हुन्छ दैनिक धेरै घट भन्दा नि अब जहाँ 2000 कमाउनु छ 1000 पनि हुँदैन 500 पनि हुँदैन एउटा त्यस्तो हो हामीले पसलको कुनै वारेन्टी गारेन्टी हुने कोही बेला 2000 हुन्छ कोही बेला 1000 हुन्छ कोही बेला 500 कोही बेला 200 त्यसै त हो नि यो व्यापार हो व्यापार भनेपछि अब तपाईँलाई थाहा भएकै कुरा हुन्छ मान्छेको चाप बढेपछि व्यापार हुने हो छैन भने छैन हिँड्ने यताउता डोल्ने अब मोबाइल चलाउने फेसबुक हेर्ने युट्युब हेर्ने टिकटक हेर्ने कसले भिडियो पोस्ट गरेछ कसँग के छ अनि के हेर्ने त्यही टाइम पास हुने हो नि त्यसैबाट टाइम पास समाजले पहिला कमाएर राखेको छ अहिले अब आफ्नो आफ्नो हो यहाँ तपाईँको राम फुटो पर्दैन यहाँ त्यो तपाईँको गर्मी लाग्दैन जे खाए रुचाउँछ बिरामी मान्छे हुँदैन हाम्रो तराईमा गएपछि एक दिनमा मान्छे बिरामी हुँदो रहेछ हामी गएपछि त्यहाँ त खप्नु सक्दैन दुई दिन चार दिन बस्यो भने बिरामी हुँदो रहेछ त्यो भएको कारणले हामीले सोनुमै अब ज्यादा चिसो नै मन पराएको खासमा
2: अरूभन्दा सन महिनामा एकदम मान्छेले कमेका छ कसै कसैले यसो धार्मिक मास गरेछ होइन त्यो भएर मान्छे यो कुरो त मलाई पनि थाहा छैन आफ्नो आफ्नो इच्छा हुन्छ आफ्नो आफ्नो विचार हुन्छ कसैले साउन महिनामा नकाट्ने रे यस्तो छ भगवान्लाई मान्दो रहेछ होइन अब पसलमा मान्छे आउँदा अलि काम गर्ने अब के छ कस्तो छ होइन अब कपाल काट्ने दाढी काट्ने आउनु बस्नु हामी उसलाई स्वागत गर्छु आउनु एकदम मजाले बस्नु टाइम दिनु एकछिन धेरै हतार गरेर हुँदैन कि अब मान्छे आएपछि के हुन्छ भिडभाड छ गइहाल्छ क्या त्यही भएर आफ्नो हुँदैन त्यही भएर बिस्तारै बस्नु विकमा मान्छे काम गरिरहेको छु यता अब छोडेर त हुँदैन अर्को काम गर्नु त्यही भएर
3: मेरो नाम ममता ठाकुर हो अङ्काना नाम कम हुन्छ कम हुन्छ छैन ग्राहकहरू कम हुन्छ अनि साउनमा अनुमान छ कपाल काट्न आउँदैन अनुमान छ अनुमान त हुन्छ नि त तपाईँको काठ छ कपाल जमानेर अनि काठ छ झन् भनेर काट्नु म त 20-25 वर्ष भयो यता बसेको यता त
0: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको निम्न चापले यथासाथ दर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाड़ी र हिमाली भूभागमा साधारण यता बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराईका भूभागमा आंशिक बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज देशभर साधारणत बादल लाग्नेछ। देशका हिमाली भूभागको स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको र हिमपातको सम्भावना छ। देशका पहाड़ी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका स्थानमा मधेस प्रदेश तथा सुदूरपश्चिमको तराईका भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। हलेसित वासुङ नगरपालिकाले ग्रामीण सड़कमा बाह्रै महिना यातायात संचालन गर्नका लागि 26 जना सड़क खिरालो नियुक्त गरेको छ। बर्खायाममा अत्याधिक वर्षा हुने र ग्रामीण सड़कहरू निरन्तर क्षतिग्रस्त भएर यातायात अवरूद्ध हुने अवस्थालाई मध्यनजर गर्दै नगरपालिकाले सड़क खिरालो नियुक्त गरेको हो। विगतका वर्षहरूमा सड़क मर्मतका लागि मेसिन प्रयोग गर्दै आएको नगरपालिकाले चालू आर्थिक वर्षदेखि मेसिनको सट्टा सड़क खिरालोका रूपमा मान्छेको प्रयोग शुरू गरेको छ। 11 वटा उदा रहेको यस नगरपालिकामा सड़क मर्मतमा मात्र वार्षिक 1 करोड़को हाराहारीमा खर्च हुँदै आएको थियो। सड़क मर्मत तथा सम्भारका नाममा नगरपालिका र ओडा कार्यालयले बजेट विनियोजन गर्दै आएको थियो। नगरपालिकाले 1 जनाले मासिक 21,000 पारिश्रमिक पाउने गरी 26 जना हिरालोलाई 3 महिनाका लागि नियुक्त गरेको छ। झापामा डिजिटल प्रविधिको विस्तारसँगै आर्थिक कारोबार सहज बन्दै गए पनि वित्तीय अपराधका घटना बढ्दै गएको पाइएको छ। जिल्ला प्रहरीकाले छापाले आर्थिक वर्ष 2082-83 बैंकिङ कसुर, ठगी, अनलाइन सट्टेबाजी तथा आपराधिक लाभ सम्बन्धी गरी 373 वटा मुद्दा दर्ता भएको जनाएको छ। जसमध्ये 270 वटा मुद्दा फटसुट भएको र 103 वटा मुद्दा अनुसन्धानकै क्रममा रहेका छन्। उक्त घटनामा संलग्न 155 जना पक्राउ परेको र 310 जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालयले छापाले जनाएको छ। पाकिस्तानको इस्लामाबादमा आजबाट शुरू हुने काभ पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आज कजाकस्तानसँग प्रतिस्पर्धा गर्दैछ। एफआईभीले विश्व वरिष्ठता मान्यता प्राप्त प्रतियोगिताको पहिलो खेलमा नेपाली बलियो टोली कजाकस्तानको सामना गर्न लागेको छ। यो खेल नेपाली समयअनुसार बिहान 10:45 शुरू हुनेछ। नेपाली पुरूष भलिबल टोलीले पहिलो पटक एफआईभी वरिष्ठताको प्रतियोगिता खेल्न लागेको छ। सेन्ट्रल एशियाका 14 सदस्य राष्ट्रमध्ये 6 टोलीले यसपटक काभा पुरूष भलिबल च्याम्पियनशीप खेल्दैछन्। जसमा आयोजक पाकिस्तान र कजाकिस्तान बलियो टोलीका रूपमा परिचित छ। हाल नेपाल एफआईभीको वरिष्ठतामा समावेश छैन भने कजाकिस्तान 64 स्थानमा छ। यसै घरेलू टोली पाकिस्तान सबैभन्दा माथि 85 स्थानमा छ। यसै उज्बेकिस्तान 191 वरिष्ठतामा रहँदा श्रीलंका र बंगलादेश हाल वरिष्ठतामा समावेश छैन। कजाकिस्तानले केही समय भारतमा भएको एनभीसी मेन्स कप खेलेको थियो जहाँ 11 टोली मध्ये कजाकिस्तान 5 स्थान हासिल गरेको थियो। एभीसी कप खेलेको टोली मध्ये कजाकिस्तान मात्र हाल काभा पुरूष भलिबल च्याम्पियनशीप खेल्दैछ। सेटर हरिहजुर थापाको कप्तानीमा रहेको नेपाली टोलीमा यसपटक युवा खेलाड़ीको बाहुल्यता रहेको छ। हरिहजुर सँगै लिब्रो विनोद चन्दसँग 1 भन्दा बढ़ी अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव छ भने सुनिल बेहरा, पहल गजरात, रविन नगरकोटी र नूपध्वज बस्नेसँग 1 अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव रहेको छ। टीममा नेपाली घरेलु भलिबलका चर्चित खेलाड़ी हिमाल सुनारी सहित 6 खेलाड़ी नयाँ छन्। उनीहरू राष्ट्रिय टीमबाट डेब्यू गर्ने तयारीमा छन्। अवस्थ बिहान 7 बजेको सोलो समाचारबाट अन्जुकारको विदा हुन्छ। बिहान 10 बजे सोलो हाल चलेर फेरि आउँछौ। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
1: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाओ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: शहरमा मात्रै होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झन्की गृह व्यवहार दबाव कर्काप वा स्वेच्छाचार महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 वा प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमय थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा मनोहितमा जन सन्देश
2: मानव देश बिक्री तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश बिक्री र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश बिक्री तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: नेपाल विद्युत प्राधिकरण स्वरूप खुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना।
5: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
5: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भ्रंशन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नटुटेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
5: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा सुनिश्चितमा सन्देश।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
1: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
2: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
0: अंकल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
2: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ।
1: किन र अंकल? त्यो राम्रो कलेज हो र?
2: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
2: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
0: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन्द्र राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
0: लोकेशन कहाँ हो अंकल?
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
1: त्यसो भए त म त यही जाने भए।
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु। कक्षा 11 को भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईको दशमा समस्या पोतारा घुमको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुरै स्थापना केन्द्र एसआरडीसी काफी पुनिता नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारी का लगी संपर्क नंबर 98 52 55 768 अंक 9 8 5 3 0 5 5 7 6 8

0: ठट्टै मार्नु भैँसा जान लाग्यो जाँदैन बाछा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्नु
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत छैन यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावेन छेउमा जापानी संस्था पढ्ने अनि जापान जाने
2: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक युनिट टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति साह्रो हुँदैछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू फेरि सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01592 26 16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहुङ चुच्चेपाटी काठमाडौँ

सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र दिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन तत्काल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसारौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि झुला गरीमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य

0: सहमति पत्र सुनिस्केवा लिन तपाईलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भए सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिन सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले फिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदलित व ग्रही महानुभाव यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर उच्च कक्ष मुख्य सेवा प्राप्त करने सकूल सेवा प्राप्त को नागरिक सहायता कक्ष में संपर्क राख अनुरोध सेवा प्राप्ति में कति को प्रलोभन नगरी अर्थ सेवा लेना हार्दिक अपील करद सेवा प्राप्ति में कई गुनासो आई में गुनासो कने अधिकार कार्यालय प्रमुख सूर्य संपर्क राख सकू
1: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराजमान
2: पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
3: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भर बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
2: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउनु झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
3: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
2: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
3: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
4: सतर्कता अपनाउने गरौं सुरक्षित बनाउँ

一干子，马路对干子，汽车被我呀偷走了。那我给你，那我给你，你可以看我偷走了。马路对干子，马路对干子，汽车。

0: यसरी आज मेरो जन्मदिन हो याद त छ नि
1: संसारकी सबैभन्दा राम्रो मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्दा र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्ग्री बुलाकी मालदारी तिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहताल सम्पर्क नम्बर 9742840456 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु दुत्कुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
2: बालक बालिकालाई काममा लगाएको उपायमा काम अनुसार खोला खाँदै
3: यहाँ साउजी को हुनुहुन्छ यता
4: बोलाउनुहोस्
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको काम लिएको हजुरहरूलाई के मतलब भयो यस्तो कुरा
3: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
4: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उमेरकै लागि गरेको यसो नगरौँ न हजुर
5: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दियौ
7: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-8735-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा जोर बौद्ध सुलुखु
8: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गराउन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
9: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
8: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
9: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट तट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
9: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
8: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन।
9: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
10: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन। अलिकति जत्न पाछैन खत खत खत गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने चुनाव छैन भने बजारमा
11: चिन्ता किन लिनुहुन्छ। एकपटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
5: यो कहाँ किन्न पाइन्छ अनि पार्श्व सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
11: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध। खेतबारी जोत्न, रोपाई गर्न, ढ्याङ बनाउन, उकेरा लगाउन, धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
7: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375992222 98528820222 साथै 98010208595 मिस कल गर्नुहोस्। लगतै तपाईँलाई फोन आउनेछ।

0: कार्यक्रम बदलिगो नेपालमा बसन्त बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिगो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम भरे बेलुका 8 बजे पुनः प्रसारण हुन्छ। पानी र पर्वत विशेष बदलिदो नेपालमा आज हामी नेपालमा बाढ़ीको जोखिम, पूर्वानुमान, पूर्व चेतावनी र सावधानीका उपाय बारेमा चर्चा गर्दैछौ। हामीसँग जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख एवं बाढ़ीविद विनोद पराजुली हुनुहुन्छ। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ।
1: हजुर, धन्यवाद।
0: नेपालमा आउने मनसून जन्य विपदका कारण मध्ये बाढ़ी पनि प्रमुख हो। गृह मन्त्रालय अन्तर्गतको विपद पोर्टलका अनुसार बितेको एक वर्षभित्र बाढ़ीका 356 घटना दर्ता भएकामा त्यसबाट 39 जनाको ज्यान गएको छ, 8 जना हराइरहेका छन्। पशु चौपाय सहित धन सम्पत्तिको क्षति उच्च छ। अझ बितेको 10 वर्षको तथ्याङ्क हेर्दा त बाढ़ीकै कारण 615 जनाले ज्यान गुमाएका छन् भने 251 जना हराइरहेका छन्। बाढ़ी बस्तीमा पस्दा अन्न तथा लत्ता कपड़ा समेत बिग्रिएर मानिसहरूको विचल्ली हुने गरेको छ। बाढ़ीका कारण संरचना, बालीयाली र पशु चौपाय लगायतमा पुग्ने क्षतिसँगै बाढ़ीपछि गर्नुपर्ने सरसफाई तथा मर्मतका लागि पनि ठूलो खर्च लाग्छ। हरेक मनसूनमा दोहोरिने यो समस्या नेपालको कुन क्षेत्रमा बढ़ी छ त? यही प्रश्नबाट बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख एवं बाढ़ीविद विनोद पराजुलीसँगको कुराकानी शुरू गरौं।
1: परम्परागत किसिमबाट बाढ़ीको क्षति भएको दृष्टिकोणले तराईको क्षेत्र प्रथम जोखिमको क्षेत्रको रूप मानिन्छ। प्रमुख नदीहरू

0: अवसर तराई में दोसरो शहरी क्षेत्र में नियुक्त हो जाएगी वो काठमांडू में हरेक वर्ष दुकान धारे पूर्ण होते तस्ते अन्य शहरी क्षेत्र भी ती चाहे तराई के शहरी क्षेत्र हो तराई उत्पत्ति का दाम अथवा सुर्खी जस्ता उत्पत्ति का शहरी क्षेत्र हो ती क्षेत्र में शहरी कारण बस्ती निर्माण भे सड़क कंप्लीट भे जमीन मुनी पानी सोची जाने काम रोको पड़े पानी सब खोला में जाने भे नानी सामने शुरू देखि नसले बढ़ो वर्षा में छिप्न न सकने भाग जलवायु परिवर्तन को प्रभाव के रूप में आकस्मिक ठूल पानी पड़ने ठूल बाढ़ी आने घटना जिसके शहरी क्षेत्र दोसों भाई तेसरो नदी फुटे क्षेत्र हमी ती भाई जति पनि नदी नालाहरू छन् ती नदी नालाहरूको छेउहरू सडकहरू विस्तार भए बजारहरू विकास भए र ती चाहिँ रोकिमुक्त स्थानमा देखिन्छन्। उदाहरणको लागि पछिल्लो बलम्ची बजार केही वर्ष अगाडि जुन बाढीले चाहिँ करिब करिब सखाएकै भएर त्यस्तो थुप्रै बजारहरू नदी उपत्यकाको क्षेत्रमा छन्। ती क्षेत्र चाहिँ अति जोखिममा देखिन्छन् बाढीको दृष्टिकोणले।
1: पहाडमा पहिरो जन्ने बाढी, हिमालमा हिमपाल फुटाउने बाढी, तराईमा डुबान, सहरी डुबान लगायतका कुराहरू तपाईँले जुन गरिहाल्नु भएको थियो, विशेष गरी कस्ता बाढीले चाहिँ एकदमै बढी जोखिम अथवा क्षति पुगिरहेको चाहिँ कुन बाढीले लिन सकिन्छ?
0: विगतमा त डुबरान फ्लड भन्छौँ हामी, ठुला नदीहरूमा हुने बाढीले ठूलो क्षति पुर्याइरहेको थियो। किनभने अलि पहिला 10-20 वर्ष पहिला हेऱ्यौँ भने हाम्रो विकास निर्माण अहिलेको जस्तो पहाड़ी क्षेत्रमा र समग्र क्षेत्रमा चाहिँ भएको थिएन। तर पछिल्लो समय चाहिँ ट्रेन्ड कस्तो देखिएको छ भने ससाना खोलाहरू खोल्सीहरूमा 81 बाढी आउने, त्यसमा पहिरो पनि अति जोडिएर आउने, डेभरेज फ्लो हुन्छ भने डेभियान भावहरू पनि जोडिने र त्यसले गर्दाखेरि चाहिँ आकस्मिक रूपमा स्थानीय स्तरमा सानो खोला वा खोल्सीको छेउछाउ रहेका बस्ती समुदाय अथवा यात्रा गरिरहेका यात्री कतिपय अवस्थामा त गाडीहरू पनि बगाएको पुगेको अवस्थाहरू छ। भनेपछि अहिले पछिल्लो समय चाहिँ जोखिम पहाड़ी क्षेत्रतर्फ बढेको देखिन्छ र सबै जलवायु परिवर्तनको प्रभावको रूपमा जुन बढ्दो तापक्रम हिउँ नदीहरूको पग्लिने क्रम बढेको, हिमतालहरू विस्तार भएको, थप विस्तार भएको र फुटेको त्यस्ता घटनाहरू पनि पछिल्लो समय बढ्दै गएका छन्। त्यस कारण हिमताल विस्फोटजन्य घटनाहरू अहिले चाहिँ अर्को जोखिमको क्षेत्र छ।
1: तपाईँले जलवायु परिवर्तनको कुरा ठ्याक्कै जोडिहाल्नुभयो। पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको कारण बाढीको प्रकृति र समयमा कस्ता किसिमका परिवर्तन देखिएका छन्? समग्र नेपालकै अवस्थालाई हेर्दा बाढीको जोखिम कतिको बढ़ाएको छ जलवायु परिवर्तनको कारणले गर्दा?
0: जलवायु परिवर्तनको वर्षाको तौर तरिकामा सीधा प्रभाव देखिन्छ। विभिन्न अध्ययन प्रतिवेदनहरूले पनि त्यसलाई पुष्टि गरेको छ। त्यो भनेको लामो समय सुक्खा रहने र एक्कासी ठूलो पानी पर्ने त्यस्ता घटनाक्रम निरन्तर बढ़िरहेका छन् हरेक वर्ष जसो। त्यसले गर्दाखेरि आकस्मिक बाढी जसलाई हामी ससाना नदीहरूमा आउने, खोला खोल्सीहरूमा आउने बाढीको रूपमा बुझ्छौं, जुनको पूर्वानुमान गर्न पनि अलिक कठिन, किनकि एकदम सानो क्षेत्रमा अत्यधिक वर्षा हुन्छ र 81 बाढी आउँछ र त्यसको पूर्व सूचना दिनु पनि अलिक कठिन र त्यहाँ चाहिँ क्षति बढ़िरहेको छ। त्यस कारण जलवायु परिवर्तनको मुख्य प्रभाव वर्षाको तौर तरिकामा प्रभाव गरिरहँदाखेरि चाहिँ आकस्मिक बाढ़ी र आकस्मिक डुबान सहरी क्षेत्रमा त्यो चाहिँ हामीले बढ़ेको देखिन्छ। अब जलवायु परिवर्तनको त वृहत प्रभाव छ, त्यसको जलस्रोतको क्षेत्रमा, कृषिको क्षेत्रमादेखि क्रायस्फेयर भन्छ हामी, माथिल्लो हिमालय क्षेत्रमा हिम रेखाहरू माटिसकिरहेका छन्, हिमपर्जन दर बढ़िरहेको छ, होइन, हिमतालहरू विस्तार भइरहेका छन्, धेरैतिर छ। तर अब जोखिममा विपदमा आएर हेर्दाखेरि चाहिँ मुख्य त दुईटा एउटा पहाड़ी क्षेत्र, तराईको क्षेत्रमा, चुरेको क्षेत्रमा 81 पानी परेर चाहिँ आउने आकस्मिक बाढी, अर्को हिमताल विस्फोटजन्य बाढी।
1: अवश्य हामी बाढीको पूर्वानुमान र अपनाइने विधिहरूको बारेमा कुराकानी गरौं। तपाईँहरूले नियमित रूपमा यो बर्खाहरूमा मनसुन अवधिभर बाढीको हरेक अवस्थामा राति दिउँसो पनि चेतावनी प्रणालीहरूमा सक्रिय गर्नुहुन्छ, मेसेजहरू दिइराख्नु भएको छ। चलचित्र मौसम विज्ञान विभागले बाढी आउने अघि त्यसको पूर्वानुमान कसरी गर्छ र यसमा प्रयोग हुने मुख्य प्रविधि र मोडलहरू के हुन्?
0: अब बाढी पूर्वानुमान हामीले दुई तीनवटा तथ्याङ्कहरूमा आधारित गरेर गर्छौं। पहिलो तत्कालको अवस्था, हालको अवस्था, अहिले कहाँ के भइरहेको छ, कहाँ कति वर्षा भइराखेको छ, त्यो वर्षामा आधारित भएर वर्षा भएको नदी जलाधारको क्षेत्रमा, तल्लो क्षेत्रमा जहाँ बाढी आउँछ, माथिल्लो जलाधारको क्षेत्रमा वर्षाको आउनुगमन नियमित हाम्रो रियल टाइम हुन्छ, अहिले नै के भइराखेको छ भन्ने हाम्रो सेन्सरहरू देशव्यापी रूपमा जनाउन मिलेका छन्। करिब करिब हामीसँग 500 जति वर्षा मापक स्वचालित उपकरणहरू देशभरि जनाउन मिलेका छन्। त्यसले दिने सूचनाको आधारमा तल्लो क्षेत्रमा आउन सक्ने बाढीको केही दिनपछि आउने बाढी हुन्छ, त्यो ठूला नदीमा 6-8 घण्टा पछाडि आउने बाढी र सानो नदीहरूमा आधा घण्टा अथवा 1 घण्टा पछाडि आउने बाढी। त्यसो भएर हामी तत्कालको डेटामा आधारित भएर बाढीको जोखिमको आकलन गर्छौँ र तत्कालै हामी त्यसलाई पूर्व सूचनाको रूपमा प्रदान गर्छौँ पहिलो। अब दोस्रो हामी निरन्तर पाँच सात दिन यताको जमिनको माटोमा पानीको मात्रा हेर्छौँ। अहिले विभिन्न भूपग्रह प्रविधिहरूले हामीलाई कुन क्षेत्रमा, कुन जिल्लाधारमा, कुन जिल्लामा, कुन पालिकामा कति चाहिँ जलवांश पछि माटोमा छ, किनभने जति धेरै माटोमा पानीको मात्रा हुन्छ त्यति नै धेरै जोखिम चाहिँ सानो पानी पर्दाखेरि पनि ठुलो बाढी आउने जोखिम, पहिरो जाने जोखिमहरू हुन्छ। त्यस कारण त्यसलाई अवलोकन गर्छौँ। दोस्रो, त्यसको आधारमा हामी भोलिको पूर्वानुमान के छ, पर्सिको पूर्वानुमान के छ, वर्षाको निको पर्सिको के छ, अहिले हामीले तीन दिनसम्मको भइरहेको अवस्थामा तीन दिनसम्मको वर्षाको पूर्वानुमान हेर्छौँ र ती पूर्वानुमान गरिएको वर्षाको तथ्याङ्क अघि मैले भनेको अहिले तत्कालको वर्षाको अवस्था, तत्काल जमिनमा रहेको चिस्याहरूको अवस्था, यी समग्र अवस्थालाई चाहिँ हामी हाइड्रोलोजिकल मोडलमा दिन्छौँ। हाइड्रोलोजिकल मोडल भनेको चाहिँ त्यस्तो मोडल हो जसले वर्षा र अघि मैले भनेका तथ्याङ्कहरू दिने बित्तिकै उसले आज आउन सक्ने, भोलि आउन सक्ने, पर्सि आउन सक्ने बाढीको एउटा चाहिँ आकलन गर्छ, पूर्वानुमान गर्छ। भनेपछि त्यस्ता कम्प्युटर मोडलहरू जुन हामीले अहिले करिब करिब बेसी भएको रूपमा प्रमुख नदी नालाहरूमा ती कम्प्युटर मोडलहरू विकास गरेका छौँ। करिब करिब एक दशक अगाडिदेखि हामीले सुरुवात गर्यौँ पूर्वानुमान गर्ने मोडल विकास गर्न र आजको दिनमा आइपुग्दाखेरि महाकाली बाहेक महाकालीको जलाधार चाहिँ भारतमा पनि पर्छ, त्यस कारणले हामीले भारततर्फको डेटाको सीमितताले त्यहाँनिर चाहिँ हामीले पूर्वानुमान तीन मिनटको गर्दा आफ्नै मोडल छैन, हाम्रो ग्लोबल मोडल युज गर्छौँ। तर अन्य कर्णाली, पश्चिम राप्ती, बगई, नारायणी, बागमती होइन कोशी जस्ता नदीहरू र तिनका उपधारहरूमा चाहिँ हामीले तीन दिनसम्मको पूर्वानुमान गर्ने गरेका छौँ। अब यसमा ठ्याक्कै नामै भन्नुपर्दा

0: विकास भएको स्थानीय रूपमा चाहिँ हामीले प्रयोग गरेको छौँ, जुन विश्वव्यापी रूपमा विकसित देशहरूले पनि प्रयोग गर्छ।
1: अहिले पछिल्लो समयहरूमा पनि अझ अगाडिदेखि नै मुख्य नदीहरूमा चाहिँ जलस्तर अथवा त्यसको जलप्रवाह यति पुग्यो, खतराको सूचकमा पुग्यो भन्ने खालको कुराहरू पनि धेरै आउँछन्। नदीहरूमा जलस्तर मापन गर्ने प्रणाली अर्थात् यो हाइड्रोलोजिकल स्टेसनहरूले चाहिँ कसरी काम गर्छन्, अहिलेको पूर्वानुमान चाहिँ त्यहाँ चाहिँ कतिको सठिक र भर पर्दछ?
0: हामीले करिब करिब 60 वर्षदेखि नेपालमा जल तथा मौसम मापन गर्ने काम शुरू गर्यो। यो विभाग पनि त्यो सबै 40-45 वर्ष अगाडि स्थापना भयो र विधिवत रूपमा हामीले जल तथा मौसमी मापन प्रक्रियालाई चाहिँ विधिवत बनायो, देशव्यापी सञ्जालहरू स्थापना गर्यो, त्यसमा विस्तार र विकास ल्यायो। र नदीको कुरा गर्दाखेरि चाहिँ नदीमा हामीले शुरूआती अवस्थामा करिब 100 केन्द्रहरू राखेको देखिन्छ भने हालको अवस्थामा आइपुग्दा करिब 300 हामीले नदीमा अवलोकन गर्ने संयन्त्र हामीले विकास गरेका छौँ। त्यसमा दुईवटा उपकरणहरू हुन्छन्, एउटा चाहिँ मान्छेले नाप्ने म्यानुअल भन्छौँ हामी, त्यहाँ व्यक्तिहरू खटाइएको हुन्छ, उसले हरेक दिन 3 चाहिँ नदीको जलस्तर राख्छ, त्यहाँ राखिएको स्टाफ गेज भनिन्छ, कति माथि आयो, कति मिटर माथि आयो, कति छत हो भनेर चाहिँ मापन गरिन्छ। भने अर्को चाहिँ त्यस्तो सूचनाले, म्यानुअल सूचनाले चाहिँ हामीलाई पूर्व अनुमान र पूर्व सूचनामा त्यति सहयोग पुर्याउँदैन, किनभने त्यो दिनको 3 नापिन्छ, बाढी चाहिँ जुनसुकै बेला पनि जान सक्छ। त्यस कारणले हामीले हाम्रो म्यानुअल अवलोकन प्रणालीलाई स्वचालित बनाउँदै आयो, यो करिब करिब 15 जति भयो हामीले शुरूआत गरेको स्वचालित बनाउन, र आजको दिनमा आइपुग्दाखेरि हाम्रो भएका मध्ये करिब 300 हाराहारीका स्टेसन मध्ये करिब 200+ भन्छौँ हामी, 220 जति केन्द्रहरू स्वचालित भइसकेका छन्, र आगामी केही वर्षभित्र हामी सबै स्वचालित बनाउँदै पनि छौँ। र त्यो स्वचालित उपकरण भनेको चाहिँ विभिन्न सेन्सरहरू हुन्छन्, ती सेन्सरले चाहिँ त्यसको क्षमता त हरेक 2-3 सेकेन्डमा एकचोटि मापन गर्दै पनि हुन्छ, तर हामीलाई त्यो आवश्यक छैन, हामीले चाहिँ हरेक 10 मिनटमा एउटा डेटा चाहिँ त्यो सेन्सरले मापन गर्छ। त्यहाँ भएको कम्युनिकेसन मोडल त हुन्छ त्यहाँ, त्यसले चाहिँ त्यहाँ प्रयोग गरिएको एमटिसी एनसेल लगाएको सिम कार्ड मार्फत हाम्रो सर्भरमा चाहिँ सिधा डाटा आउँछ। त्यस कारणले अहिले चाहिँ हामी हरेक स्वचालित उपकरण भएका नदीहरूको 10-10 मिनटमा तथ्याङ्क प्राप्त गर्छौँ, जसको आधारमा हामीले पूर्व सूचनामा काम गरिरहेको छौँ।
1: अनि तपाईँले भन्नुभएको थियो सासाना खोसा खोसीहरूमा चाहिँ तत्कालै बाढी आउन सक्छ र अलिक ठुला नदीहरूमा चाहिँ केही समय पछि आउन सक्छ अथवा त्यो ढिलो हुन्छ भनेर, बाढी आउनुभन्दा कति समय अगाडि चाहिँ हामीले त्यसको जानकारी समग्रमा हेर्दा चाहिँ अलिक ठुला खालका बाढी आउनु अगाडि चाहिँ कति समय अगाडि चाहिँ हामीले जानकारी पाएर त्यहाँ मान्छेलाई जानकारी गराउन सक्छौँ?
0: दुईटा छ, एउटा हामी पूर्वानुमान गर्छौँ 3 दिनको आज भोलि पर्सि भनेर प्रमुख नदीहरूको, र त्यस कारणले पूर्वानुमान बुलेटिनमा हरेक दिन बिहान 8 जारी हुने पूर्वानुमान बुलेटिनमा हामी आज भोलि र पर्सिको पानीको आकलन गर्छौँ। तर त्यो पूर्वानुमान भनेको चाहिँ कहिलेकाहीँ मिल्दैन, भनिन्छ कुनै पनि पूर्वानुमान 100% मिल्दैन, किनभने त्यहाँ धेरै कुराहरूले प्रभाव पारिरहेको हुन्छ। तर पनि पूर्वानुमानको नजिक, हामीले गरेको आकलनको नजिक हामीले पाएका छौँ, पछिल्लो समय 90% जति पूर्वानुमान मिलेको पनि पाएका छौँ, भनेको 100 पूर्वानुमानमा 90 मिल्छ भन्न सकिन्छ, त्यो सुधार पनि हुन गएको छ। अब जहाँसम्म तत्काल सूचना पठाउने सन्दर्भ छ, हामी त्यो सन्दर्भ चाहिँ सर्टेन्टी अथवा निश्चिततामा नपुग्दासम्म मान्छेहरूलाई तिम्रो घर छोड भन्न चाहिँ मिल्दैन। त्यस कारणले पछिको पूर्वानुमानमा आधारित हुँदा आज नै कुनै पनि मान्छेलाई यात्रामा रोक लगाउने अथवा चाहिँ घरहरू छोडेर त्यहाँ तिमी सुरक्षित ठाउँमा जाऊ भन्दै गर्दाखेरि त्यो कहिलेकाहीँ नमिल्न पनि सक्छ। त्यो जोखिमलाई हामीले चाहिँ एउटा कन्सिडर गरेर हामी चाहिँ के गर्छौँ त भन्दाखेरि, ठुला नदीहरूको हकमा 6-8 घण्टा अगाडि आउन सक्ने बाढीको तात्कालिक पूर्वानुमान गर्छौँ र त्यसको आधारमा चाहिँ अन्तिम सूचना पठाउँछौँ, तपाईँ सतर्क रहनुहोस्, तपाईँ सुरक्षित रहनुहोस्, तपाईँ सुरक्षित ठाउँमा जानुहोस्, यी तीनवटा क्याटेगोरीमा चाहिँ हामी यी सूचनाहरू पठाइरहेका छौँ। ठुला नदीहरूमा मैले अघि पनि भने कोशी, गण्डकी, कर्णाली, भगवती, महाकाली जस्ता नदीहरूमा हामी 6-8 घण्टाको अगाडि, कतिपयमा 10 घण्टा अगाडि पनि हुनसक्छ सूचना पठाउन सक्छौँ भने, ससाना नदीहरूको हकमा चाहिँ आकस्मिक बाढीलाई हेरेर तत्कालिक भारी वर्षालाई भूपग्रहहरूले देखाएको विभिन्न चित्र नक्साका आधारमा गरिएको विश्लेषण आधार मानेर हामी कहिलेकाहीँ त्यो आधा घण्टा अगाडि मात्रै पनि हुनसक्छ, तर हामी सामान्यतया 1-3 घण्टा अगाडि चाहिँ पठाउँछ।
1: अहिले हामी जल तथा मौसम विज्ञान विभागका बाढीभेद विभिन्न पराजयसँग कुराकानी गरिरहेका छौँ। अब चाहिँ हामी यो पूर्वानुमानपछि पूर्व चेतावनी प्रणाली र यसको प्रयोगको बारेमा कुराकानी गरौँ। पूर्वानुमान सँगसँगै पूर्व चेतावनी पनि आवश्यक हुन्छ मानिसहरूलाई जानकारीको लागि। नेपालमा बाढी सम्बन्धी पूर्व चेतावनी प्रणाली चाहिँ कसरी सञ्चालन भइरहेको छ, विशेष गरी बाढी प्रभावित क्षेत्रहरूमा?
0: अब हामीले पूर्व चेतावनी प्रणाली जब स्थापना गर्यौं, सन् 2014 करिब 12 वर्ष भएछ शुरू गरेको, त्यति बेला हामीले प्रमुख नदीहरूबाट शुरू गर्यौं र त्यसमा चाहिँ हामीले के गर्थ्यौं भन्दाखेरि हामीले पूर्व अनुमान अथवा पूर्व सूचना जारी करने के जल सत्ता वहां को अवस्था हम जलाघाट को समग्र विश्लेषण को आधार में पूर्वानुमान संबंधी सूचना बुलेटिन अथवा विशेष बुलेटिन अथवा सूचना तैयार पारने जारी करने संबंधित तत्कालीन अवस्था में हमी गृह मंत्रालय को राष्ट्रीय आपातकालीन कार्य संचालन केन्द्र इसो को जानकारी तत्काल कराने गृह मंत्रालय मार्फत संबंधित जिला सूचना पुग्ने संबंधित जिला तत्कालीन समय में गाविस में जान्थ्यो अब अहिले पालिकाहरू स्थापना भइसकै अहिले चाहिँ ठ्याक्कै हाम्रो

0: प्राधिकरण मार्फत त्यसको चाहिँ प्रदेश प्रदेश हुँदै जिल्ला जिल्ला हुँदै स्थानीय सरकारसँग जान्छ, स्थानीय सरकार हुँदै त्यो समुदायसँग जाने एउटा अथेन्टिक गभर्नमेन्ट च्यानल छ। त्यो च्यानलले सूचना प्रवाह मात्रै गर्दैन, त्यसले चाहिँ पूर्व तयारी र प्रतिकारको लागि तयारी पनि गर्दछ। कसलाई कहाँ सार्नुपर्छ, कुन बस्ती जोखिममा छ, तिनीहरूलाई सुरक्षित स्थान कहाँ हुनसक्छ, कहाँ सार्ने र त्यसको व्यवस्थापन कसरी गर्ने, त्यसमा सुरक्षा निकाय, रेडक्रस लगायत विभिन्न सरकारहरूका अन्य संस्थाहरूको सम्बन्धमा त्यो काम हुन्छ। तर हामीले गभर्मेन्टको त्यो अथेन्टिक च्यानलबाट पठाइरहेको सूचना कहिले कहीँ ढिलो पुग्न सक्छ, त्यस कारण हामी सिधा जनतामा पुग्नको लागि पनि प्रयास गरिरहेका छौँ। त्यसको लागि चाहिँ हामीले पूर्व चेतावनी प्रणालीमा हामीले जारी गरेको पूर्व अनुमान सेन्सरले दिएको तथ्याङ्क आधारमा, हाम्रो मोडलले दिएको पूर्वानुमानको आधारमा, विभिन्न भूपग्रहका तस्विरहरूको आधारमा अथवा अन्य विविध राडार रेडारले दिएको समग्रको विश्लेषण प्रभाव मार्फतको त्यो एउटा निश्चित सूचनालाई हामी विभिन्न अन्य माध्यमहरू सञ्चारका माध्यमबाट एसएमएस मार्फत एनटिसिएमसीएमसँग समन्वय गरिरहेका छौँ। यस्तै 1155 नम्बरको टोल फ्री हटलाइन सेवा पनि हामीले सञ्चालन गरिरहेका छौँ। ती विभिन्न माध्यमबाट हामी पठाउँछौँ, सबै आम संसार जगतसँग पनि हाम्रो सिधा समन्वय सम्पर्क रहन्छ, हाम्रो सूचनाहरू आम संसारका माध्यमबाट पनि प्रभाव गरिरहेको छ। त्यसमा हाम्रो विश्वास चाहिँ के हो भने यो समग्र प्रणालीमा हामी कुनै न कुनै माध्यमबाट जोखिममा रहेको जनतालाई, बस्तीलाई, समुदायलाई सूचना सकिरहेका छौँ भन्ने हो। तर तथापि केही सीमितताहरू अझै पनि देखिन्छन् जसमा हामी काम गरिरहेका छौँ।
1: अहिले तपाईँले भन्नुभयो जस्तो पूर्वानुमानमा चाहिँ स्वचालित उपकरणहरूको प्रयोग भए, जस्तै यो चेतावनी प्रणालीमा चाहिँ स्वचालित उपकरणहरूको प्रयोग चाहिँ कतिको भइरहेको छ
0: अहिले? पछिल्लो समय केही वर्ष मात्रै भयो हामीले स्मार्ट साइरन भन्छौँ, समुदाय स्तरमा साइरनहरू जडान शुरू गरिएको छ र त्यसको मुख्य त जिम्मेवारी स्थानीय सरकार र कतिपय अवस्थामा समन्वयको किसिमबाट विपद प्राधिकरणले पनि गरिएको छ र कतिपय साइरनहरू हामी आफूसँग पनि सम्बन्धित छन्। अब हामीले त्यस्ता साइरनहरू चाहिँ मुख्यत प्रमुख नदी नालाहरूमा, प्रमुख बाढ़ी जोखिमयुक्त समुदायहरूमा, हिमताल विस्फोटबाट आउन सक्ने बाढ़ी र त्यसबाट जोखिमयुक्त समुदायहरूमा स्थापना शुरू गरेका छौं र त्यो धेरै ठाउँमा त्यस्तो साइरनहरू जडान गरिएको छैन। तर ती त्यस्ता साइरनहरू हुन् जुन साइरनलाई हामी रिमोटली ट्रिगर गर्न सक्छौ अथवा बजाउन सक्छौ। जस्तै भेरी नदीको चाहिँ चेपाङ भन्ने सुर्खेतको एउटा बस्तीमा साइरन जडान गरिएको छ, त्यो साइरन मैले यहाँ बसेर बजाउन सक्छु। यदि बाढ़ी आउँदैछ भेरीमा भने त्यो साइरन सुर्खेतको जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारी अथवा तोकिएको व्यक्तिले त्यसलाई बजाउन सक्नुहुन्छ, अथवा स्थानीय सरकारमा रहेको विपद सम्पर्क व्यक्तिले अथवा सोही समुदायले त्यस्तो किसिमको स्वचालित किसिमको एउटा प्रविधि पनि पछिल्लो समय आएको छ। र सबै अब अन्य स्वचालितको कुरा गर्दाखेरि चाहिँ हाम्रो एसएमएसको आधारमा पनि कतिपय अवस्थामा साइरनहरू ट्रिगर हुन सक्छन्, तर अब त्यसमा केही जोखिम पनि छ। कहिलेकाहीँ त्यो बजेर भने के गर्ने भनेर हामी त्यसको वैकल्पिक रूपमा अघि पनि मैले भने एसएमएस जस्तो सेवा जुन हात हातमा अहिले सबैको मोबाइल छ र मोबाइलमा एसएमएस पठायो भने यही कम्तीमा हेर्नु हुन्छ र त्यो अनुसार चाहिँ व्यवहार गर्नुहुन्छ भने त्यसै पनि काम गरेको।
1: अहिले तपाईँले पनि भन्नुभएको थियो महाकाली नदीको चाहिँ सीमा पारको समस्या भएकोले गर्दा केही तथ्याङ्कहरू आफै नसकिरहेको कुरा गर्नुभएको थियो। सँगसँगै हाम्रा धेरै नदीहरू तिब्बतबाट अथवा चीनतर्फबाट आउने भएकोले यतिबाट आउने बाढीको पनि कुरा छ। समग्रले हेर्दा सीमा पार नदीहरूबाट आउने बाढीको जानकारी पाउन चाहिँ छिमेकी देशहरूसँग समन्वय अथवा प्रविधि आदान प्रदान कस्तो भइरहेछ? विभागले गर्छ अथवा मन्त्रालय तर्फहरूले चाहिँ कसरी त्यसको जानकारीहरू प्राप्त गरिरहनु भएको छ?
0: यसको लागि चाहिँ भारत सरकारसँग हाम्रो विगत लामो समयदेखिको समन्वय छ र केही दुई देशीय सम्झौताहरू पनि छन् तथ्याङ्क आदान प्रदानको। त्यसमा परराष्ट्र मन्त्रालय मार्फत हाम्रो तालुक मन्त्रालयले हामीले सिधा त्यहाँको भारतको सम्बन्धित निकायसँग सिधा सम्पर्क गर्ने कारण छ। पछिल्लो भारतसँगको बैठक चाहिँ हाम्रो गत दुई महिना अगाडि मात्रै काठमाडौँमा सम्पन्न भएको थियो र त्यसमा पनि हामीले महाकाली नदी जस्तो जलाधार जो भारतमा पनि पर्छ ती जलाधारको तथ्याङ्कहरू हामीले भारतले उपलब्ध गराउने र नेपालका जति पनि जलाधार ती सबै भारततर्फ बनाउँछन् ती जलाधारका तथ्याङ्क हामीले पनि भारतमा दिने गरी एउटा चाहिँ सहमति र एग्रिमेन्ट एउटा भएको छ, सम्झौता भएको छ। त्यसलाई हामीले कार्यान्वयन गर्ने अहिले कोसिस गरिरहेका छौँ र प्रारम्भिक रूपमा हामीले हाम्रा तथ्याङ्कहरू स्वचालित रूपमा भारतको विभागमा पठाउने जुन तथ्याङ्क हामी हाम्रा स्वचालित उपकरण मार्फत प्राप्त गर्छौँ ती तथ्याङ्क हामीले सिधा भारतलाई उपलब्ध गराउने, भारतले पनि महाकाली बेसिन सबै अन्य हाम्रो दक्षिणी क्षेत्रमा भएका प्रमुख नदीका तल्लो क्षेत्रका भारततर्फका केन्द्रहरूको तथ्याङ्क पनि साझेदारी गर्ने, त्यसमा 12 भारतका केन्द्र र हाम्रो 100 भन्दा बढी चाहिँ नेपालको केन्द्रहरू चाहिँ परिवर्तन त्यो संयुक्त एउटा चाहिँ सावधानीमा त्यो कारणमा चाहिँ भारतसँग भइरहेको छ भने चीन तर्फ चाहिँ हाम्रो औपचारिक समन्वय चाहिँ अहिलेसम्म थिएन तर एक महिना अगाडि मात्रै चीन सरकारको एउटा प्रतिनिधिमण्डलसँग नेपालको दुर्घटना मौसम सिंचाई मन्त्रालय परराष्ट्र मन्त्रालय सहितको एउटा बैठक सम्पन्न भयो त्यसले चाहिँ के ढोका खोलेको छ भने हामी आगामी दिनमा भारतसँग जस्तै समन्वय र सहकार्य गर्न अगाडि बढेका छौँ तथापि अनौपचारिक रूपमा सम्बन्धित जिल्लाहरूमा जुन तिब्बत चीन सरकारको तिब्बत क्षेत्रका सम्बन्धित जिल्लाहरू र नेपालको सम्बन्धित जिल्लाको बीचमा चाहिँ मासिक रूपमा जुन बैठकहरू हुन्छ त्यसमा पनि विषयहरू उठे र अहिले चाहिँ कम्तीमा चीनतर्फबाट त्यस्तो जोखिमयुक्त सूचनाहरू केही हदसम्म भने पनि आउने गरेका छन् त्यसमा कुनै त्यो बायोलेटरल एग्रीमेन्ट अथवा भनौँ द्विपक्षीय सम्झौता भन्ने दिन नआएर त्यो चाहिँ एउटा मानवीयताको नाताले चाहिँ ती सूचनाहरू पठाइरहेको छन् त्यो पनि हामीलाई उपयुक्त नै प्रभावकारी नै सिद्ध भएको छ तथापि हामी आगामी दिनमा चाहिँ चीनसँग पनि एउटा दुई देशीय सम्झौता मार्फत अगाडि बढ्न कोसिस गरिरहेका छौँ र हामी निरन्तर सम्पर्कमा छौँ
1: नेपालको भूगोल अथवा नेपालका समग्र विपदको अवस्थालाई हेर्दाखेरि हामीले सीमापार सूचनाहरू सहज रूपमा प्राप्त गर्नु कतिको आवश्यक छ हाम्रो विपद व्यवस्थापनको दृष्टिले
0: एकदमै आवश्यक छ हाम्रो दुई छिमेकी देशहरू अत्यन्तै विकासको तीव्र विकासको चरणमा छन् र उहाँहरूसँग हामी सबैभन्दा उच्च प्रविधि क्षमता सेटेलाइट उपग्रहदेखि अनेकन प्रविधिहरू छन् र त्यो प्रविधि मार्फतको सूचना हामीलाई एकदमै आवश्यक पहिला नै भयो तथापि हामी आफ्नै देशभित्र सिर्जना अथवा उत्पन्न हुने खोलामालाहरूको त सेन्सरहरू मार्फत हामीले पनि विकसित देशहरू जसरी नै काम गरिरहेको अवस्था हामीले तथापि जति पनि सीमापार नदीहरू छन् त्यसमा चाहिँ सीमाभन्दा बाहिरको चाहिँ जुन विपद हुन्छ त्यसको प्रभावको लागि हामीलाई तिनै देशहरूको सूचनाको खाँचो छ त्यस कारणले उहाँहरूसँगको जुन समन्वय

0: विपदले उहाँले पहिरोबाट उत्पन्न हुन सक्ने बाढी अथवा नदी थुनिएर उत्पन्न हुन सक्ने बाढी अथवा भारी वर्षाको कारण उत्पन्न हुन सक्ने समग्र बाढीहरूमा चाहिँ त्यो सम्बन्धी धेरै खाँचो छ र हामी त्यसतर्फ अगाडि बढ्यो।
1: पानीले पर्वत विशेष बढेको नेपालमा अहिले हामी नेपालमा बाढीको जोखिम, पूर्वानुमान, पूर्व चेतावनी र सावधानीका उपाय बारेमा जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महासभाका प्रमुख एवं बाढीविद विनोद पराजुलीसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा पाइयो खेतीमा पाइयो, बजेट र प्याकेज तपाईँको रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई राउटर पनि खेतीमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई 12,000 इन्टरनेट बोनस। सम्पर्क 9801000447। क्लासिक टेक, जतिमा पाइयो खेतीमा पाइयो।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41-10-6690।
4: स्वस्थ जीवनका लागि

0: ही फैसला प्रश्न विचार जीओ रेडियो नेटवर्क उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज सँगै देशभरिका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिलो नेपाल पानी र पर्वत विशेष बदलिलो नेपालमा अहिले हामी नेपालमा बाढ़ीको जोखिम पूर्वानुमान पूर्व चेतावनी र सावधानीका उपाय बारेमा जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख एवं बाढ़ीविद विनोद पराजुलीसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब बाढ़ीको जोखिम बारेको सूचना तथा संचार प्रभावको बारेमा चर्चा गरौं। पछिल्लो समय सर्वसाधारणसँग बाढ़ीको जोखिमसँग सम्बन्धित सूचना पुर्याउन कतिको सहज भइरहेको छ त?
1: शुरूआतमा गएर हेर्यो भने करिब करिब डेढ़ दशक अगाडि हामीले हाम्रो सूचना जारी गरेर वेबसाइटमा राख्ने काम मात्रै गर्थ्यो। अब वेबसाइटमा राखे पछाडि तत्कालीन समयमा आम संचार माध्यमले त्यसलाई हेर्ने बुझ्ने र आफ्नो संचार माध्यम मार्फत प्रवाह गर्ने काम मात्रै एक मात्रै उपाय हामीले पूर्व अनुमान र पूर्व सूचना गुणस्तरसम्म पुर्याउनको लागि प्रयोग गरिएको थियो। केही हदसम्म त्यसले त काम त गर्यो, आजका दिनमा पनि त्यसले काम गरिरहेको छ। तर कस्तो हुँदो रहेछ भने अति जोखिममा रहेको अति विपन्न समुदाय हुँदो रहेछ। संकट सम्म समुदाय चाहिँ विभिन्न संसारको पहुँचबाट चाहिँ बाहिर हुँदो रहेछ। हामीले क्षति त्यति घटाउन सकेको महसुस भएन। त्यस पछाडि हामी बिस्तारै कसरी त्यो प्रकोपमा पर्न सक्ने विपदमा पर्न सक्ने व्यक्तिलाई सिधै विपद हुन अगाडि सूचना पुर्याउन सक्छौ ताकि उसले त्यो सूचनालाई हेरोस् बुझोस् पढ़ोस् र उसले आफूलाई सुरक्षित गर्न सकोस्। आफूलाई मात्रै होइन आफ्नो परिवार आफ्नो समाजमा रहेका जोखिममुक्त बस्ती घरहरूलाई चाहिँ सुरक्षित गर्न सकोस् र आफ्नो वस्तु भाउदेखि लिएर हिँड्न मिल्ने सम्पत्ति पैसा सरसामान पनि जोगाउन सकोस् त्यसतर्फ हाम्रो चाहिँ चासो रहेर हामी जल तथा मौसम विज्ञान विभागले त्यसतर्फ सूचनालाई प्रभावकारी बनाउने कामहरू शुरू गर्यौं र त्यसमा शुरूआती चरणमा सन् 2016 हामीले एकैसाथ दुई तीनवटा अन्य विकल्पहरू प्रवेश गरायौं। त्यसमा पहिलो चाहिँ हामीले सामाजिक सञ्जाल को प्रयोगकर्ता नेपालमा भत्ते बढ़ेको अवस्थामा फेसबुक ट्विटर जस्ता तत्कालीन समयमा ती सामाजिक सञ्जालहरूमा हाम्रो पेजहरू स्थापना गर्ने र त्यसमार्फत सूचना प्रवाह गर्ने आम नागरिक सरकारहरूलाई सबैले त्यसलाई फलो गर्नुहुन्छ। हामीले छिनछिनको सूचना त्यहाँ दिन सक्छौ र त्यो सूचना चाहिँ एकतर्फ सामाजिक सञ्जालमै पढ्नु हुन्छ सेयर हुन्छ होइन त्यो जनस्तरसम्म पुग्छ। अर्को चाहिँ सामाजिक सञ्जाल मार्फत आम संसार जगतले पनि पाउनुहुन्छ र त्यसलाई प्रवाह गर्नुहुन्छ। चाहे एफएम रेडियो होस् चाहे रेडियो होस् चाहे टेलिभिजन होस् अब अनलाइन पत्र पत्रिका हुन्छन् रियल टाइममा चाहिँ सूचना प्राप्त त्यसमा हामीले काम गर्यौं 2016 सबै हामीले 1155 नम्बरको टोल फ्री सेवा सञ्चालन शुरू गर्यौं। नेपाल टेलिकम र एमसेलसँग समन्वय सम्झौता नै गरेर हामीले चाहिँ 1155 नम्बरको हटलाइन सेवा शुरू गर्यो जहाँ दूर दराजका जो कोहीले पनि सम्पर्क गरेर निशुल्क रूपमा सूचना लिन सक्नुहुन्छ जुन आजका दिनसम्म पनि प्रभावकारी देखिन्छ। दोस्रो तेस्रो पनि हामीले सोही वर्ष शुरू गर्यो भने त्यसको कार्यान्वयन चाहिँ हामीले 2017 सन् 2017 करिब 9 वर्ष अगाडिदेखि गरेका थियौँ। त्यो भनेको एसएमएस प्रणाली। अब मान्छेले सूचना लिन पनि कतिपयलाई असहज होला अप्ठ्यारो होला अथवा लिनुपर्छ भन्ने जानकारी अनुसार लिनु जोखिमको बारेमा कुनै आकलनै नभए पछाडि सूचना लिनु नलिनु पनि त्यसमा चाहिँ भएन। त्यस कारणले त्यसलाई माथ गर्नको लागि चाहिँ हामीले के गर्यौं त भन्दाखेरि एसएमएस चाहिँ पठाउने देशभरि बाढ़ीग्रस्त क्षेत्रहरू हामीले अध्ययन गर्यौं। बाढ़ी गएका क्षति भएका क्षेत्रहरू हामीले समुदायहरू बस्तीहरू पालिकाहरू अथवा नदी जलाधारहरू पहिचान गर्यौं र ती नदी नदीहरूको क्षेत्र त अहिले 273 तीर्थ क्षेत्रहरू छन् जहाँ हामी अहिले कति करिब करिब सेमी अटोमेटिक हुन्छौँ अर्ध स्वचालित किसिमबाट एसएमएस पठाउँछौँ। भनेको हामीसँग एसएमएस अलरेडी रेडी छ। त्यहाँ बाढ़ीको जोखिम देखिने बित्तिकै हामी त्यसलाई हाम्रो सफ्टवेयर सिस्टम मार्फत एनटिसिएमसीएलको एक्सिस मार्फत चाहिँ हामी सिधा एसएमएस पठाउँछौँ र त्यो झनै प्रभावकारी हुन् चौथो र पाँचौं भनेको चाहिँ हामीले आम सरकारहरूलाई मुख्यत विपदमा पूर्व तयारीको लागि पूर्व सूचना प्रवाह गर्ने सही किसिमबाट अनि उद्धार समेत गर्नुपर्ने अवस्था हुन्छ। त्यसमा सुरक्षा निकायदेखि समग्र जिल्लाको प्रमुख जिल्ला अधिकारी पालिकाका मेयर अथवा अध्यक्ष उपमेयर उपाध्यक्ष वडाध्यक्षहरू होइन विपदका सम्पर्क व्यक्तिहरू समुदायका लागि सबैको हामीले चाहिँ इमेलहरू प्राप्त गरेका छौँ र हामी आम सबै विपदसँग सम्बन्धित मन्त्रालयहरू सबैलाई चाहिँ इमेल मार्फत पनि सूचना पठाउँछौँ। र अर्को भनेको चाहिँ हामीले गत वर्षदेखि हामीले के गर्न सुरु गर्यौं भन्दाखेरि यो एउटा दैनिक प्रेस ब्रिफिङ चाहिँ राख्नु जरुरी छ। दिनको 11 देखि 12 बजीसम्म हामी आजका दिनहरूसम्म पनि दैनिक प्रेस ब्रिफिङ गर्छौँ। त्यसलाई अहिले फेसबुक लाइभ पनि गरेका छौँ मौसम पूर्वानुमानको लागि र बाढीको पनि विषम परिस्थितिमा हामी त्यो गर्छौँ। भनेपछि यी विभिन्न माध्यमहरू चाहिँ अहिले हामीले प्रयोग गरिरहेका छौँ र भविष्यमा अझै हामी आइबीआर र सेलबोर्डका जस्तो अझ प्रभावकारी प्रविधि प्रयोग गर्ने गरी तयारीमा छ।
0: तपाईँले चर्चा गर्नुभएकै सबैमध्ये यो एसएमएस पछिल्लो समयमा कतिपय अवस्था मेरो मोबाइलमा आएको छ र मैले चासो दिएर हेरेको छु, त्यसको चाहिँ प्रभावकारिता पछिल्लो समय कतिको पाउनु भएको छ र कतिसम्म एसएमएसहरू पठाइएका छन्, यहाँबाट कुनै क्षेत्र प्रभावित हुँदैछ भन्दाखेरि?
1: यस वर्षको त भर्खर सुरु हामी मनसुनको आधारमा पनि पुग्दैछौँ। गत वर्षको मनसुनमा हामीले 2 करोड़ भन्दा बढी 2 करोड़ 21 लाख जति एसएमएस सम्प्रेषण गरेका थियौँ भने यो पछिल्लो 5 वर्ष 7 वर्ष जुन एसएमएस प्रणाली शुरू गर्यो त्यो चाहिँ एसएमएसको संख्या बिस्तारै बढ्दै पनि गएको छ। हामी हाम्रो क्षमता पनि बढ्दै गएको छ, हामी नयाँ नयाँ जलाधारहरूमा पनि हाम्रो पूर्व सूचना विस्तार गर्दै गएका छौँ र एसएमएस पठाउन सक्ने गरी हाम्रो प्रविधि तयार छ। त्यस हिसाबले एसएमएसको दर चाहिँ विगतको तुलनामा बिस्तारै बढ्दै गएको छ भने त्यो चाहिँ कुन वर्ष कति ठूला विपद कति धेरै विपद हुन्छन् त्यसमा भन्नुपर्ने भयो। अब प्रभावकारिताको कुरा गर्दाखेरि अवश्य पनि धेरै नै प्रभावकारी भयो। शुरूआती चरणमा मान्छेहरूलाई एसएमएस चाहँदाखेरि अलिक अन्यल पनि भयो तर अहिले बिस्तारै बानी पर्न थालेको छ। यी 11:55 आउने एसएमएस जुन तथा मौसमी सूचना हुन्छ र त्यो मुख्यतः बाढीको सूचना हुन्छ भनेर र अहिले धेरैले त्यो एसएमएसलाई त्यो नम्बरबाट जाने एसएमएसलाई ध्यानपूर्वक हेर्ने गरेको र त्यो अनुसार व्यवहार गर्ने गरेको आफूलाई सुरक्षित गर्ने गरेको हामीले पाएकै छौँ। तर पनि सीमितता के छ भने एसएमएसको एसएमएस चाहिँ इनबक्समा गएर बस्छ, व्यक्ति राति सुतिरहेको छ, 81 राति कुनै कोलामा हामीले जोखिम देख्यो एसएमएस पठायौँ तर त्यो एसएमएस चाहिँ उसले बिहान उठेर मात्रै हेर्ने भयो। त्यसमा त्यो चाहिँ देख्नु, त्यो 2 वर्ष अगाडि पनि हामीले बक्खुमा जुन बाढी गयो भगन्डरै भयो, मान्छेको मृत्यु पनि भयो, सहरी क्षेत्रमा काठमाडौँभित्रै यत्रो क्षति हुँदै गर्दाखेरि हामीले एउटा अध्ययन गऱ्यौँ यो एसएमएस जाँदा जाँदै पनि किन मान्छेहरूले चाहिँ यसलाई रेस्पोन्स गरेनन् त भनेर। हामीले के पायौँ भने बाढीभन्दा पछाडि मात्रै उहाँहरूले एसएमएस हेर्नुभयो किनभने उहाँ राति सुतिरहेको बेला 2 बजी राति एसएमएस पठाइएको थियो र त्यस्ता सीमितताहरू चाहिँ छन्। अघि पनि मान्छेहरूले चाहिँ कतिपय एसएमएसहरू विभिन्न माध्यमबाट गइराख्ने र त्यो एसएमएसलाई ध्यानपूर्वक नहेर्ने गरेको चाहिँ देखिन्छ। अब त्यसैलाई चाहिँ हामीले ध्यान दिएर हामी चाहिँ अब सेल्फ ब्रोडकास्ट भनेको चाहिँ त्यो एसएमएस जस्तो खुजुक्क चाहिँ इनबक्समा गएर बस्दैन, खोलेर हेर्नु पर्दैन। सेल्फ ब्रोडकास्ट भनेको चाहिँ स्क्रिनमा आउँछ, त्यो भाइब्रेट गर्छ, रिङ गर्छ र त्यो नहेर्दासम्म त्यो व्यक्तिलाई सुख छैन कि त्यसलाई बन्द गरौँ। त्यसमा त्यो प्रविधिमा चाहिँ हामी चाल्दै
0: त्यो प्रविधिको भारतमा के सफल भयो भनेर चर्चा सुनेको थिएँ मैले पनि। भनेको आवाज नै आउने, भाइब्रेट सुन्ने, त्यसपछि प्रतिक्रिया नगराउने, जसँग कराइरहने त्यसले चाहिँ मदिरा पनि उठाउँछ भनेर, त्यो हामीले कहिलेदेखि सुरु गर्न सक्यौँ अथवा त्यसको कस्तो छ तयारी चाहिँ?
1: हामीले करिब सेल्फ ब्रोडकास्टमा जाने भनेर 1 वर्ष अगाडिदेखि तयारी सुरु गरेको हो। यो सेल्फ ब्रोडकास्ट चाहिँ सजिलो प्रविधि, एसएमएस अथवा कल पठाउने जस्तो सजिलो प्रविधि चाहिँ होइन, त्यो भनेको नेपालमा अहिलेसम्म नभएको प्रविधि हो। त्यो सेल्फ ब्रोडकास्ट सिस्टम मार्फत त्यो किसिमको फ्ल्यास एसएमएसहरू पठाउनको लागि चाहिँ हामीले हाम्रो पूर्वाधारलाई नै, हाम्रो टेलिकमको जुन पूर्वाधार छ त्यो पूर्वाधारलाई नै अपग्रेड गर्नुपर्ने भयो र त्यसको लागि हामी 50 करोड़ जति बजेट चाहिँ शुरूआती अवस्थामा लाग्ने पनि देखिन्छ। त्यो सन्दर्भमा हिजो मात्रै विद्युत प्राधिकरणमा सम्बन्धित सबै सरकारहरूमा सूचना संचार मन्त्रालय, टेलिकम एनसेल, नेपाल दूरसञ्चार प्राधिकरण होइन र सम्बन्धित अन्य मन्त्रालय हाम्रो विभाग सहितको छलफल भयो र त्यसमा हामी अब छिटै नै चाहिँ बजेटहरू नेपाल सरकार मार्फत विनियोजन गर्ने, त्यसलाई खरिद गर्ने, जडान गर्ने र कम्तीमा पनि आगामी मनसुन, यस मनसुनमा त्यो भन्नु भएन, आगामी मनसुन अगाडि त्यसलाई चाहिँ त्यसको स्थापना सकेर त्यसलाई चाहिँ लागू गर्ने गरी अगाडि बढेको
0: हो। यी सबै फोन र इन्टरनेटको पहुँच नभएका अत्यधिक क्षेत्रहरूमा चाहिँ यो चेतावनी पूर्णको लागि अन्य विकल्पहरू चाहिँ के प्रयोग भइरहेछ अहिले?
1: अब समुदाय स्तरमा हामीले विभिन्न पालिकाहरूले पनि विभिन्न क्षेत्रमा काम गर्ने सरकार होला, ती गैर सरकारी संघ संस्था, रेडक्रस अथवा कतिपय अवस्थामा संयुक्त राष्ट्र चाहिँ संघ संस्था, अन्य आयोजना एडिबी वर्ल्ड ब्याङ्क जस्ता जति पनि जात्री निकायहरू छन् हाम्रा उनीहरू मार्फतको आयोजना, नेपाल सरकारकै पनि हामी आफ्नै पनि आयोजनाहरू मार्फत हामीले समुदायलाई हाती माइक साइरन होइन यस्तै गरेर चाहिँ स्मार्ट साइरन पनि त्यो चाहिँ अहिले दिँदै गएका छौँ किनभने कतिपय बस्तीहरू अझै पनि इन्टरनेट र मोबाइल नेटवर्कको परियोजना छैन. अब पहिला भन्दा त अब धेरै नै सुधार भइसक्यो. पहिला त दूर दराजमा फोनै लाग्थेन, अब अहिले चाहिँ व्यापक विस्तार भइरहेको छ. अब एनटिसी एन्सरको डेटा अनुसार करिब करिब 90% जनतामा हामी पुगिसक्यौँ गुगलमा भन्नुहुन्छ. तर पनि विपदको अवस्थामा, एडभर्स वेदर कन्डिसन भन्छौँ, खराब मौसम अवस्थामा ती टेलिकमको टावरहरूले काम नगर्ने, त्यहाँ चाहिँ एकातर्फ बिजुली पिच्छेद हुने, त्यहाँ भएको सोलर सिस्टम अथवा जेनेरेटरले केही घण्टा मात्रै थ्याक्ने र हामीले पठाइरहेको विपदको सूचना चाहिँ उहाँले बिजुली नै नभइसके पछाडि उहाँहरूले चाहिँ मोबाइलहरू चार्ज गर्न नसक्ने, हेर्न नसक्ने, पाउन नसक्ने, रेडियोहरू होइन बनाउन नसक्ने विभिन्न सीमितताहरू चाहिँ देखिने. त्यसकारण ती क्षेत्रहरूमा चाहिँ यी साइरनहरू भयो भने हामी कम्ती पनि एउटा कुनै न कुनै माध्यमबाट त्यहाँको विपदको सम्पर्क व्यक्ति र त्यो पालिकाको सम्पर्क विधिलाई सूचना पठाउन सक्यौँ भने त्यहाँ मार्फत चाहिँ सूचना चाहिँ ती

0: आत्मसात वा बाँधी आइहालेमा आम मानिसले तत्काल गर्नु पर्ने र गर्न नहुने कुराहरू चाहिँ के के हुन्?
1: अब पहिलो कुरो सूचना प्राप्त गर्नको लागि अघि विभिन्न माध्यमहरूको मैले चर्चा गरिहालेँ, त्यसमा कुनै न कुनै माध्यमबाट सूचना लिनु पर्यो। यदि कुनै पनि अन्य माध्यम छैन भने यहाँ अघिसम्म कुनै पनि समुदायमा कुनै न कुनै मोबाइल त रहन्छ, मार्फत 11:55 24 घण्टा सूचना लिन सकिन्छ, त्यहाँ मार्फत सूचना लियौ। अब सूचना पाइसके पछाडि जोगिनको लागि के गर्ने भन्ने कुरा चाहिँ अब हामी दुईटा कुरा गर्छौँ। यसमा हामीले प्रमुख नदीहरूको हकमा जोखिमको नक्साङ्कन गरेका छौँ, डुबान भइराख्ने क्षेत्रहरू पहिचान गरेका छौँ, त्यसलाई क्याटेगोराइज पनि गरेका छौँ, जस्तै अति उच्च जोखिम, मध्यम जोखिम, न्यून जोखिम र जोखिम नभएका क्षेत्रहरू भनेर। अब जहाँ न्यून जोखिम अथवा जोखिम नभएको क्षेत्र हो त्यो आफ्नो नजिकको त्यो पहिचान गरिराख्नु पर्यो। कुनै पनि समुदायले आफ्नो सबैभन्दा नजिकको जोखिम कम भएको, बाढीको जोखिम कम भएको अथवा जोखिमै नभएको क्षेत्र कुन हो त्यो पहिचान गर्नु पर्यो र त्यहाँनिर हामी चाहिँ सूचना प्राप्त गर्नेछ, आफूलाई स्थानान्तरित गर्नु पर्यो। त्यो छोटो समयको लागि बाढी भनेको लामो समय रहिराख्दैन, त्यो कहिलेकाहीँ केही घण्टा र कहिलेकाहीँ एक दिन अथवा दुई दिनसम्म मात्रै त्यो बाढी अथवा डुबानको जोखिम रहन सक्छ। त्यति समयको लागि चाहिँ त्यहाँ गएर बस्नुपर्ने हुन्छ, त्यो चाहिँ सूचनामा आधारित भएर पहिलो त्यो चाहिँ पहिचान गर्नु पर्यो। जहाँसम्म हामीले अब समयतिर बाढीको जोखिम नक्साङ्कन गर्ने सुरक्षित स्थान त भनेका छैन, तर त्यसको ज्ञान स्थानीय समुदायलाई हुन्छ। स्थानीय समुदायमा वृद्ध बुढापाकाहरू पनि हुनुहुन्छ जो लामो समयदेखि त्यहाँ बस्नु भएको छ र विगतको धेरैवटा बाढी उहाँले अनुभव गर्नुभएको छ। ती ठूला ठूला बाढी जाँदाखेरि कुन ठाउँ कहिले डुबेन, कुन ठाउँ सधैँ डुब्यो, कुन ठाउँ कहिले कहिले डुब्यो त्यो अनुभव हुन्छ। त्यस्तो अनुभवलाई पनि हामी जसलाई परम्परागत ज्ञान पनि भन्छौँ, इन्डिजिनस नलेज भन्छौँ, त्यस्तो ज्ञानलाई प्रयोग गरेर स्थानीय समुदायहरूले आफूलाई चाहिँ त्यो नजिकको सुरक्षित स्थानमा सार्नको लागि चाहिँ तयार भएर रहनु पर्यो। दोस्रो अब तेस्रो हामीले करिब मलाई लाग्छ 5-6 वर्ष अगाडि एकचोटि हामीले पश्चिम राप्तीमा एउटा सूचना पठायौं, मैले सुनेको यसको ठ्याक्कै पुष्टि चाहिँ छैन, त्यहाँको समुदाय मार्फत सुनेको त्यहाँ दुईजना मान्छेको मृत्यु भएको थियो। तर त्यो के कारणले त भन्दाखेरि उहाँहरू सुरक्षित स्थानमा जानको लागि बाटो जुन प्रयोग गर्नुभयो त्यो चाहिँ होचो भूभाग थियो, त्यो होचो भूभागबाट बाँदै गर्दा एकासी बाढी आएर उहाँहरू त्यहाँ फस्नु भयो, बित्नु भयो भनेर भनेको। हामी सुरक्षित स्थानमा जाने बाटो पनि पहिचान गर्नुपर्छ, त्यो अघिल्लो भूभागहरू त्यो बाटोमा जानुपर्छ, त्यसमा कहिलेकाहीँ उल्टो थप जोखिममा परिँदो रहेछ भन्ने त्यो किसिमको ज्ञान पनि ख्याल गर्नुपर्दछ स्थानीय समुदायले। र अब जहाँसम्म हामी क्षमताको कुरा गर्छौँ, कतिपय स्थानीय समुदायहरू क्षमतावान छन्, उनीहरूसँग पछिल्लो समय विभिन्न सङ्घ संस्थाहरू, स्थानीय सरकारको सहयोग मार्फत चाहिँ त्यहाँ लाइफ ज्याकेटहरू, त्यहाँ चाहिँ डुङ्गाहरू होइन आपतकालमा उद्धार गर्नको लागि त्यहाँ चाहिँ विपद व्यवस्थापन तालिमहरू, फर्स्ट एडका तालिमहरू विभिन्न दिएको छ, उनीहरू क्षमतावान छन्, उनीहरूले आफूलाई कसरी सुरक्षित गर्छन् थाहा हुन्छ। त्यो समुदाय जो डुबानको जोखिममा छ भनी जान्दा जान्दै पनि त्यहाँ चाहिँ क्षमताको कारणले क्षति भएको पाउँदैनौँ हामी, तर कतिपय कम जोखिममा भएको समुदायहरूमा क्षति भइरहेको छ भनेको त्यहाँ क्षमता कम छ। त्यसकारणले हामी क्षमता कम भएको समुदायहरूमा अब काम गर्नुपर्नेछ र उहाँहरूले चाहिँ जसको क्षमता कम हुन्छ उही बढी जोखिममा हुन्छ, किनभने त्यहाँ पक्की घरहरू पनि कम हुन्छन्। अब अहिले चाहिँ पछिल्लो समय हामी रेजिल हुन्छ त उत्थानशीलतालाई पनि जोड दिएर हेर्नुपर्छ, भनेको कोही पक्की घर छ भने ऊ डुब्दा डुब्दै पनि ऊ आफू माथिल्लो तलामा छतमा गएर उसले जोगाउन सक्छ, तर कहीँ चाहिँ कच्ची घरहरू छ, फुस्को घरहरू छ भने त्यस्तो समुदायहरू चाहिँ तत्कालै सुरक्षित हामी जानुपर्छ। त्यस कारणले आफ्नो घर कस्तो छ, कति बलियो छ र आफ्नो जोखिम कतिको हो त्यसको चाहिँ आधारमा उहाँहरूले चाहिँ आफूलाई आफ्नो घरभित्र सुरक्षित गर्ने माथिल्लो तलामा गएर केही क्षणको जोखिम डुबानमा अथवा आफूलाई चाहिँ तत्कालीन सुरक्षितमा लाने ती कुराहरू चाहिँ एकदमै ध्यान पुर्याउनुपर्छ। यी कुराहरू चाहिँ स्थानीय समुदायमा त्यो समुदाय स्तरबाट गर्नुपर्ने काम हो।
0: त्यसमा बाढीको जोखिम कम गर्न अथवा उद्धारमा लिएर बाढीबाट हुने क्षति कम गर्नको लागि चाहिँ स्थानीय समुदाय वा स्वयंसेवकहरूको भूमिका चाहिँ कस्तो हुन्छ?
1: एकदमै धेरै हुन्छ। एउटा सत्य के हो भने स्थानीय समुदायहरू आफ्नो दैनिक क्रियाकलापमा संलग्न हुन्छ, उहाँहरूलाई जोखिमको बारेमा ज्ञान दिने भनेकै हामी जस्ता पूर्वानुमान गर्ने, पूर्व सुझाव दिने, उद्धार गर्ने र विपदमा काम गर्ने विभिन्न सङ्घ संस्था र ती सङ्घ संस्था अन्तर्गत रहेका स्वयंसेवकहरू, कतिपय स्वयंसेवकहरू चाहिँ स्वतस्फूर्त स्वयंसेवकहरू पनि, तालिम प्राप्त स्वयंसेवकहरू पनि समुदाय स्तरमा हुनुहुन्छ, उहाँहरू समुदायको एक किसिमले लिडर नेता हो भनेको। कुनै पनि विपदको बेला समुदायलाई सही बाटोमा डोर्याउने, सही सूचना दिएर, सही सूचना प्राप्त गरेर, सही सूचना दिएर सही बाटोमा डोर्याउने काम चाहिँ त्यहाँको स्वयंसेवकको हुन्छ।

0: त्यसकारणले स्वयंसेवकहरूको भूमिका चाहिँ अत्यन्तै ठूलो छ र यो हामीले पछिल्लो समय विगतमा ठूला ठूला विपद भएका नदी जलाधारका क्षेत्रका समुदायहरूमा स्वयंसेवकहरूको भूमिकालाई अत्यन्तै प्रभावकारी पाएका हुन्छ। त्यसकारण म आम स्वयंसेवकहरू जुन देशव्यापी रूपमा 10,000 हजारको संख्यामा हुनुहुन्छ भनेर पछिल्लो डेटा पनि आएको छ, उहाँहरूले चाहिँ यो विपदको बेला चाहिँ अत्यन्तै सक्रिय भूमिका चाहिँ निर्वाह गर्नको लागि अनुरोध पनि गर्छ।
1: हामी जनता मौसम विज्ञान विभागका बाढीवीर विनोद पुरानसँग कुराकानी गरेछौँ र हामी पालिकाको भूमिका र गर्न सकिने भविष्यको बाटो बारेमा चर्चा गरौं। पूर्व सितारू प्रणालीलाई प्रभावकारी बनाउन सम्भावित क्षति घटाउन पालिका वा स्थानीय सरकारहरू जो चाहिँ अहिले आम नागरिकको दैलोको सरकार भनेर हामी चिन्छौं उहाँहरूको भूमिका कस्तो हुनुपर्छ?
0: उहाँहरूको धेरै ठूलो भूमिका छ। नेपालको संविधानले पालिकालाई स्थानीय सरकारलाई विपद व्यवस्थापनको जिम्मेवारी सुम्पिएको छ आफ्नो पालिकाभित्र। त्यसमा उहाँहरूले विपद व्यवस्थापन गर्नको लागि विपद व्यवस्थापन समिति पनि विपद प्राधिकरण के अरे विपद ऐन र नियमावली तोकेको छ र सबै एलिओसी भन्छौँ हामी स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रको स्थापना र व्यवस्थापन पनि स्थानीय सरकारको भूमिका जिम्मेवारीमा पर्छ। त्यसकारणले त्यो विपद व्यवस्थापन स्थानीय विपद व्यवस्थापन समिति जुन त्यहाँको पालिकाको प्रमुखको नेतृत्वमा रहन्छ र स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र जो त्यहाँको चाहिँ विपद सम्पर्क व्यक्ति अन्तर्गत सञ्चालित हुन्छ त्यो दुईटालाई अत्यन्तै प्रभावकारी बनाउनु पर्यो। अब स्थानीय सरकारले त्यति मात्र गरेर चाहिँ पुग्दैन, स्थानीय सरकारले आफ्नो पालिकाभित्र जोखिमको मूल्याङ्कन पनि गर्नु पर्यो। जुन कुनै विपद हो हामी मल्टिहजार भन्छौँ रोग विपद है बाढी क्षेत्रमा बाढीको जोखिम मूल्याङ्कन गर्नु पर्यो, पहिरो गइरहेको क्षेत्रमा पहिरोको जोखिम मूल्याङ्कन गर्नु पर्यो र अन्य विपद पनि हुनसक्छ त्यसको पनि जोखिम मूल्याङ्कन गर्नु पर्यो। मूल्याङ्कन गरिसके पछाडि निष्कर्ष पुग्न सकिन्छ कि कुन क्षेत्र बढी जोखिममा छ, कुन अलिक कम जोखिममा छ, कुन जोखिममा छैन भनेर। हो त्यो जोखिममा नभएका क्षेत्रहरू अब पछिल्लो समय स्थानीय सरकारहरूलाई सरकारहरू अब केन्द्र सरकारले पनि सहयोग गरिरहेको एउटा विषय के छ भने बस्तीहरू जुन अति जोखिममा छन् तिनीहरूलाई दीर्घकालीन रूपमा स्थानान्तरण पनि गर्नु पर्यो। हामी पूर्व सूचनातिर तत्काल बचाउने कुरा त एकातर्फ छँदै छ, त्यो गरिरहन्छौँ तर दीर्घकालीन रूपमा उहाँहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नु त्यो घर स्थानान्तरण अथवा बस्ती स्थानान्तरण पनि त्यो एकदम महत्वपूर्ण काम हो जसमा स्थानीय सरकारको सबैभन्दा ठूलो भूमिका छ। र अर्को भनेको चाहिँ स्थानीय सरकारले आफूसँग सबै क्षमता त हुँदैन, कतिपय जल तथा मौसम विज्ञान विभाग जस्ता अथवा सुरक्षा निकायहरू जससँग चाहिँ उहाँहरूले समन्वय र सहकार्य गर्नु जरुरी छ र त्यो सहकार्य धेरै स्थानीय सरकारहरूले अहिले गरिराख्नु भएको पनि छ। त्यसकारणले त्यो सहकार्यलाई पनि अगाडि लिएर जानु पर्यो र विकास निर्माण पनि स्थानीय सरकारको भूमिका हो। अहिले पहाड़ी क्षेत्रमा छोरीका क्षेत्रमा अथवा हिमालय क्षेत्रमा हामीले विकासको नाममा अलि अव्यवस्थित विकास गर्यौं, हामीले पहिरोग्रस्त क्षेत्रहरूबाट बाटोहरू निर्माण गर्यौं, नदीमा डुबान हुने बाढी गइराख्ने क्षेत्रहरूमा बाटोघाटो बगाडहरू निर्माण गर्यौं विकास गर्यौं। यी समग्र कामहरू चाहिँ गलत छन्, यसो हामीले पुनर्विचार गर्नुपर्छ। त्यसको शुरूआत स्थानीय सरकारबाट गर्नुपर्छ। आफूले गरिरहेको विकास चाहिँ कति दिगो हो, त्यसले थप जोखिम निम्त्याइरहेको छ कि छैन, त्यसको बिल्कुल त्यसको मूल्याङ्कन गर्न हामी चुकेका छौँ। त्यो त्यसको क्रूर रूपमा त्यसको मूल्याङ्कन गरेर आगामी दिनमा विकासलाई जनताको अपेक्षासँग जोड्न त परिहाल्यो, जनताको सरकारको विषय हुँदैन, तर त्यसलाई दिगो विकासको रूपमा लानको लागि बाढी मैत्री पहिरो मैत्री विकासको अवधारणा जानु चाहिँ आजको अपरिहार्यता भएको छ जसमा स्थानीय सरकारको प्रमुख भूमिका छ।
1: त्यस्तै विभाग जिल्ला विपद व्यवस्थापन समिति र पालिकाहरू बीच यो त्रिपक्षीय रूपमा चाहिँ पूर्ण सूचना आदान प्रदान र कार्यान्वयन कसरी समन्वय भइरहेको छ, यो कतिको आवश्यक छ, यो कम्तीमा मञ्चन अवधिभार
0: यो एकदमै आवश्यक छ र यो भइरहेको पनि छ धेरै पालिकाहरूमा। अहिले पछिल्लो समय त धेरै बढेर गएको छ। नेपाल आफ्नो भूगोलको दृष्टिकोणले जुन मनसुनी वर्षा होइन मनसुनी कारणले सबै जोखिममा हो, यो जोखिम भोलि कम हुने पनि होइन, उल्टो जलवायु परिवर्तन जस्ता कारणले बढ्दै जाने हो। त्यस कारणले हामीले यो जोखिमसँग जुड्नलाई अरू धेरै उपायहरू अवलम्बन गर्न सक्छौँ। तीमध्ये एउटा समन्वय प्रभावकारी समन्वय एउटा पहिलो प्राथमिकतामा पर्नुपर्ने विषय हो। हामीले समन्वय र सहकार्य गरेनौँ भने हामीले सूचना लिन पनि सक्दैनौँ, हामीले सही समयमा सूचना लिन सकेनौँ भने सही समयमा त्यसको प्रतिकारहरू पनि गर्न सक्दैनौँ र हामीले विपदलाई झेल्नुपर्ने हुन्छ। त्यस कारणले विपदलाई विपद हुन दिनु अथवा प्रकोपलाई विपद हुन दिनु प्रकोपलाई सीमित गर्नको लागि चाहिँ हामीले हाम्रो सहकार्यलाई चाहे त्यो सूचना आदान प्रदानको सहकार्य होस्, चाहे त्यो ड्युरिङ डिजास्टर भन्छ विपद भइराख्दा गर्नुपर्ने सहकार्य होस्, चाहे विपद पछाडि गर्ने चाहिँ पुनस्थापनाको सन्दर्भमा समग्र को संदर्भ में हम सरकार एकदम खाचो जो भूमि स्थानीय विद्युत व्यवस्थापन समिति स्थानीय आपूर्ति कार्य संचालन केन्द्र जिला विद्युत व्यवस्थापन समिति जिला आपूर्ति कार्य संचालन केन्द्र अभी प्रदेश में प्रदेश में प्रदेश आपूर्ति कार्य संचालन केन्द्र हरेक केन्द्रसम को समन्वय चेन जो स्टाब्लिश उपयोग गरो प्रयोग गरो र सबैले आफ्नो ठाउँबाट त्यो भूमिका निर्वाह गर्छ।
1: अहिले पनि जोड्नु भएको कुरा विकास नियमनका कारण पनि समस्या आएका छन्, त्यसैले पालिकाहरूले गर्नुपर्छ, त्यसलाई विकास नियमन गर्दा ध्यान दिनुपर्छ भन्ने कुरा, बस्ती विकास नदी दोहन यसले बाढ़ीको जोखिम बढ़ाएको त हामीले बारम्बार चर्चा गरिरहेका छौं। पछिल्लो समयमा बाढ़ीको जोखिम बढ़नुमा यी कारणहरू कतिको थपिँदै गएका छन् र यसलाई नियन्त्रण गर्न सयौंदेखि तलसम्मका सरकारहरूले के गर्नुपर्छ?
0: यो एकदम महत्वपूर्ण प्रश्न। अब हाम्रै कारणले विपदहरू हामी भन्न चाहिँ अहिले बढ्दै गएको भइराखेको हरेक क्षेत्र जलवायु परिवर्तनसँग जोड्छौं, तर सबै अवस्थामा जलवायु परिवर्तन मात्रै त्यसको कारक चाहिँ होइन। हामी आफै खोलाको छेउछाउ विकासहरू गर्दै गयौं, रोडहरू बनाउँदै गयौं, हाम्रा बस्तीहरू खोलाको छेउछाउमा विकासहरू गर्दै गयौं र हामीले पहाड़ी क्षेत्रहरूमा गर्ने मुख्यत बाटो जस्तो विकासहरू चाहिँ हामीले ट्र्याक मात्रै पुर्याउनको लागि जुन गर्यौं त्यो गरौँ मैले अघि पनि चर्चा गरिसकेँ। त्यस कारणले त्यो गर्नु भएन, त्यसको लागि स्थानीय सरकारले, प्रदेश सरकारले, केन्द्र सरकारले, सबैले यसको सम्बन्धी सबैले चाहिँ यसो एडभोकेसी पनि गर्नु पर्यो र यसो गर्नु हुँदैन नेपाल जस्तो देशमा यो भने गर्नु भनेको चाहिँ थप जोखिम नियन्त्रण हो भने। त्यस कारण नदी दोहनको कुरा पनि अघि जोड्नु भयो, नदी दोहन पनि गर्नु भएन किनभने नदी दोहनले गर्दाखेरि त्यहाँ चाहिँ डब्लिज के ज्ञानहरूको जुन फ्लो छ त्यसलाई चाहिँ परिवर्तन गर्छ र कति कतिपय अवस्थामा कटानको समस्या, नदी कटानको समस्या पनि मान्छ होइन। विगतमा रोसी खोलामा थुप्रै ठाउँमा चाहिँ नदी कटानको कारणले घरमा बाढी पसेको होइन कि कटानले गर्दाखेरि घरहरू चाहिँ नदीमा खसे। त्यस कारणले हामीले नदीको क्षेत्रमा रिभर ट्रेनिङ भन्छौँ हामी, यस्ता उपायहरूलाई पनि अवलम्बन गर्नुपर्छ, चाहे त्यो वृक्षारोपणहरू मार्फत होस्, चाहे त्यो बायो इन्जिनियरिङमा चोरी दिनमा चाहिने बोट बिरुवाहरूको प्रयोग मार्फत हो जसले इरोजन हुने अथवा नोक्सानलाई रोक्न सक्छ। त्यस कारण त्यस्तै अवलम्बन भयो हामी समग्रतामा यसलाई जलाधार व्यवस्थापनको आँखाले पनि हेर्छौँ। जलाधारको माथिल्लो क्षेत्रमा पौडीहरू रोकथाम गर्न, माथिल्लो क्षेत्रमा बहिरहेको माटोलेहरूलाई त्यही क्षेत्रमा रोक्न सकियो भनेदेखि तल्लो क्षेत्रमा विपदहरू कम हुन्छ। त्यसलाई स्थानीय सरकारहरूले चेकडामहरू बनाउने, वृक्षारोपणहरू गर्ने खाली जमिनमा, त्यस्तै गरेर पौडी नियन्त्रणका विभिन्न उपायहरू अवलम्बन गर्ने, विकास निर्माण गर्दाखेरि पौडी क्षेत्रहरूलाई प्रिजर्भ गर्ने, संरक्षण गरिकन चाहिँ विकास निर्माण गर्ने, त्यस पछाडि तल्लो क्षेत्रमा चाहिँ तटबन्धहरूको निर्माण होइन, नयाँ बस्ती समुदायहरूको विस्तार र विकासलाई रोक्ने होइन, जोखिमयुक्त क्षेत्रमा यी सबै कुराहरूमा चाहिँ हामीले काम गर्नु जरुरी छ र यसो गर्न सक्यौँ भने हामी आगामी दिनमा विपद जोखिमलाई चाहिँ क्षतिलाई चाहिँ उल्लेखको ठाउँ छ।
1: विगतको ठूला बाढीहरूबाट हामीले पाएका मुख्य सिकाइहरू के हुन् र त्यो सिकाइ अनुसारको सुधार हामीले के गरिरहेका छौँ?
0: अब हामीले विगतबाट पाएको सिकाइ भनेको चाहिँ मुख्यत ठूला नदीहरूमा ठूलो बाढीहरू जान सक्छ र त्यसले चाहिँ ठूलो विपदको रूप धारण गर्न सक्छ। हामी पछिल्लो समय साना विपद र साना बाढीहरूले क्षति बढी गरेको देखिरहेका छौँ, तर लामो समयको अन्तरालमा कुनै पनि वखत अत्यन्त ठूला नदीहरूमा अत्यन्त ठूला विपदको घटनाहरू पनि घट्न सक्छ, त्यसमा त्यसको तयारी पनि हामीले छोड्नु हुँदैन। त्यस कारणले हाम्रो पहिलो सिकाइ भनेको चाहिँ पूर्व सूचना प्रणालीको विस्तार र संरचनागत उपाय भन्छौँ हामी, नदी तटबन्ध मार्फत अथवा चाहिँ समुदायहरूमा चाहिँ सेल्टरहरू निर्माण गरेर सुरक्षित त्यस्तो किसिमको कामहरूलाई चाहिँ हामीले अब बढावा दिनु पर्यो। त्यस कारण हामी दुईटा भन्छौँ, एउटा नन स्ट्रक्चरल अथवा चाहिँ गैर संरचनागत उपाय, अर्को संरचनागत उपाय अथवा स्ट्रक्चरल, यो दुईटा इन्जिनियरिङ र गैर इन्जिनियरिङ दुईटालाई चाहिँ हामीले समानान्तर किसिमबाट लिएर जानु जरुरी छ। हामी पूर्व सूचना दिएर मात्रै पनि कुनै घरलाई जोगाउन सक्दैनौँ र फेरि संरचना निर्माण गरेर मात्रै पनि त्यो विवाद हुने कुरालाई चाहिँ अब अति ठूलो विपदको लागि चाहिँ रोक्न सक्दैनौँ। त्यस कारण दुईटालाई चाहिँ समानान्तर किसिमबाट विकास केन्द्र लिएर जानुपर्छ भन्ने एउटा महत्वपूर्ण सिकाइमा अहिले हामी काम गरेका छौँ र त्यसमा हाम्रो विभाग, सिंचाई विभाग र अन्य विकास निर्माणका अड्डाहरूको बीचमा हामीले चाहिँ विपद प्राधिकरण मार्फत नियमित समन्वय वार्ता छलफल गर्दै हाम्रा विभिन्न डिजाइन कोडदेखि लिएर गएर सुधार पनि गर्दै गएका छौँ र हामीले हाम्रो पूर्व सूचना प्रणालीलाई सोही अनुरूप विकास विस्तार गरिरहेका छौँ। एउटा सिकाइ, अर्को सिकाइ भनेको शहरी क्षेत्रमा बाढी र डुबान चाहिँ अत्यन्तै बढ्दै गयो। अब यसको कारकको रूपमा हामीले नै दोष दिनुपर्छ। अब बाढी त विगतमा भइरहेकै हुन्, विगतमा किन डुबान्ड क्षति कम भयो अहिले किन बढिरहेको छ त भन्दाखेरि हामीले नदी क्षेत्रलाई संकुचन गर्यौं नदीलाई संकुचन गर्यौं नदीका क्षेत्रहरू मिच्यौं घरहरू पनि निर्माण गर्यौं जोखिममा आकलन गर्यौं वर्षको एकचोटि दुईचोटि त गाड्यो बाढी भयो हिंसाग्राम गर्यौं यी सबै कुराहरू एकातर्फ सरकारको पनि दोष होला हामीले चाहिँ त्यो अनुसारको नीति र कानून बनाउन जसले चाहिँ कुनै व्यक्तिलाई जोखिममुक्त स्थानमा घर बनाउन अथवा आफ्ना कामहरू गर्न दुरोगोस् त्यो गरेनौं तर व्यक्ति समुदाय आफै पनि त सचेत हुनु पर्यो म भोलि जोखिममा पर्छु भन्ने जान्दै जान्दै हामी किन त्यसो गरिरहेका छौँ त्यस कारणले त्यसबाट हामीले चाहिँ सिक्नु पर्यो कतिपय अवस्थामा अन्यमा पनि त्यस्तो भएको छ भने अब जान्यौं अब यो विगतका घटनाहरूले यो सिकायो हामीलाई त्यस कारणले हामी त्यसतर्फ जाउँ र हामी सहरी बाढीको लागि छुट्टै किसिमबाट छुट्टै शाखा मार्फत पनि अहिले काम गर्ने कोसिस गरिरहेका छौँ त्यो अर्को सिकाइ भएर अर्को सिकाइ भनेको चाहिँ पूर्व सूचना दियो भने क्षतिलाई उल्लेख्य मात्रामा घटाउन सकिँदो रहेछ भन्ने सिकाइ हाम्रो पछिल्लो समय बाढीका कारणले मात्रै हुने मानवीय क्षतिमा जुन कमी आएको छ हुन त क्षति भएकै छ तर तुलनात्मक रूपमा हामीले स्मरण गर्छौं यो विक्रम सम्वत 2050 सालमा कुनै काही क्षेत्रमा क्लाउड बर्स्टमा ठूलो चाहिँ पानी पर्यो बाढी आयो 1300 जनाको मृत्यु एकै रातमा भएको छ भनेपछि आजको दिनमा त्यस्तै किसिमको विपदहरू नभएको होइन पाएको छ यस्तै ठूलो त्योभन्दा ठूलो पानीहरू पनि आएको छ तर क्षति चाहिँ हामीले 100-200 आँकडालाई पार गर्न दिएका छैनौँ त्यस कारणले त्यो आँकडालाई घटाउनु पर्ने हाम्रो जिम्मेवारी छ तर हाम्रो सिकाइ के हो भने हाम्रो पूर्व सूचना प्रणाली मार्फत यो सम्भव भयो र यो सिकाइलाई लिएर हामी थपहरूलाई प्रभावकारी चुस्त बनाउन कोसिस गर्नुपर्छ।
1: अब कार्यक्रमको अन्त्यमा जाँदै गएर नेपाललाई बाढीको जोखिमबाट सुरक्षित बनाउन जल तथा मौसम विज्ञान विभागको आउँदो रणनीति र आम नागरिकलाई अन्तिम सन्देशदेखि छ आम नागरिकले केन्द्रित गरेर
0: जल तथा मौसम विज्ञान विभागको आगामी कार्यदिशा अथवा रणनीति भनेको हाम्रो पूर्वानुमानको लिड टाइम हुन्छ हामी आज 3 दिनसम्म गइरहेका छौँ त्यसलाई 5 दिन र अबको 1 वर्षमा 5 दिन र अबको 3 वर्षमा 7 दिनसम्म लम्ब्याउने गरी हामीले तयारी गरेका छौँ र एकातर्फ समय लम्ब्याउने अर्कोतर्फ हाम्रो पूर्वानुमानलाई थप शुद्ध पनि पार्ने त्यसतर्फ हामी काम गरिरहेका छौँ हाम्रो त्यो रणनीति छ र यो जहाँसम्म सूचना प्रभावको सन्दर्भ छ अघि नै मैले जोडिसकेँ आइभीआर अथवा एसएमएसको सट्टा कल पठाउने मान्छेले कल त नउठाई सुखै भएन अथवा सेल ब्रोडकास्ट मार्फत एसएमएस पठाउने त्यो पनि नउठाई नहेरी सुखै भएन त्यो अवस्थामा चाहिँ नि हामी क्षति कम गर्न सक्छौँ भनेर त्यो दिशामा अहिले काम गरिरहेका छौँ समन्वय मार्फत केन्द्र सञ्जालहरू विस्तार पनि अर्को हाम्रो एउटा रणनीति छ भनेको दूर दराजमा हाम्रो नेपालमा 6,000 खोलावाला छ भने चाहिँ हामी 300 बाह्रमा 300 खोलाहरूमा मात्रै अहिले यस्तो किसिमको शौचालय उपकरणहरू मार्फत काम गरिरहेका छौँ तर हामी त्यसलाई 6,000 नै त नसकाउला त आवश्यक पनि नहोला कतिपय खोलावालाहरू बस्ती समुदायहरू प्रकोप विपदको अवस्था पनि देखिँदैन जुन दूर दराजमा बस्ती नै समुदाय नै नभएका खोलानालाहरू पनि छन् त्यहाँ त पठाउँ तर जति सक्दो धेरै खोलानालाहरूमा हामी पुगो जहाँ बस्ती समुदाय जोखिममा छ भनेर त्यो रणनीतिका साथ अहिले हामी काम गरिरहेका छौँ। अब आम नागरिकले गर्नुपर्ने भनेको चाहिँ जल तथा मौसम सम्बन्धी पूर्वानुमान बाढी सम्बन्धी पूर्वानुमान पछिल्लो समय मिल्दै गएको छ त्यो यहाँले पनि महसुस गर्नुभएको विषय छ। धेरै तर्फबाट हामीलाई पहिलाभन्दा मिल्यो भन्ने हरेक वर्ष त्यो थपिँदै पनि जानुभएको छ। हामीले गरेका अध्ययनमा पनि यो मिल्दै गएको देखिएको छ। त्यस कारणले यो मिल्दै गरेको पूर्वानुमानमा लाई विश्वास गरौँ, पूर्वानुमानमा आधारित भएर काम गरौँ। चाहे त्यो तपाईँको ज्ञान जोगाउने विपदको समयको काम होस्, चाहे तपाईँको कृषि उत्पादनलाई चाहिँ जोगाउने विषय होस्, कहिलेकाहीँ हामीले दिने सूचनाले तपाईँले धानमा काट्दाखेरि अथवा कहिलेकाहीँ चाहिँ काटिसकेको धान तत्कालै भिजाउँदाखेरि बाढीको डुबान बगाउने अवस्थामा हुन सक्छ र त्यस किसिमबाट चाहिँ पूर्वानुमानलाई विश्वास गरेर व्यवहार गर्नु। यो विकसित देशहरूले त्यसो गर्दै आयो, उनीहरूको पूर्वानुमान मिल्दै गयो र आज उनीहरू अर्कै अवस्थामा छन् र हामी पनि त्यो दिशामा गइरहेका छौँ। त्यस कारणले आगामी दिनमा पूर्वानुमानलाई विश्वास गरौँ। कहिलेकाहीँ नमिल्न सक्छ, त्यो विकसित देशमै मिल्दैन, विश्वभरि यो च्यालेन्ज चुनौतीपूर्ण कुरा हुने नेपाल त भूगोलको दृष्टिकोणले अति कठिन छ पूर्वानुमान गर्न, तर पनि मिल्दै गएको छ। कहिलेकाहीँ मिलेन भनेर त्यसबाट दुखित हो, तर त्यो विश्वास गरौँ। कहिलेकाहीँ नमिल्ने सँगको यहाँहरूले कुनै क्षति व्यवहार पर्दैन, तर जब मिल्छ र यहाँले चाहिँ त्यसलाई मान्नु भएन, पूर्वानुमानमा आधारित भएर काम गर्नु भएन भने त्यो क्षति चाहिँ धेरै दुःखद हुन्छ। त्यस कारणले यो चाहिँ मेरो अनुरोध आग्रह र नागरिकको लागि अपिल भयो।
1: हुन्छ, एकदम महत्वपूर्ण समय दिनुभयो र बाढीको जोखिम हुने समयमा बाढीका कारण बस्ने उपायहरूको बारेमा जान्छ।

प्रमुख एवं राजनीतिविद विनोद पराजुली उहाँले आजको बदलिदो नेपालको समय सकिने लागेको छ। अर्को बुधबार बिहान 8 बजे अर्को कार्यक्रममा पानी र पर्वतको अर्को विषयमा छलफल गर्छौं। आजको बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलालाई धन्यवाद दिँदै म भोजन र बसेर बिदा हुन्छु।

0: some other.
1: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
2: Where do we begin?
1: With international news you can trust, BBC News.
2: Journeys into the heart of global events.
1: And voices from around the globe.
3: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
1: The BBC World Service. Right here on Zeno.fm and the Zeno Radio app.
4: पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
1: फोन 0754-93-33-4395-555।
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
1: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
6: साथै सुविसु सुरक्षाले तपाईँ राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
1: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
1: 0942-3888
6: अन्ठानब्बे 0942-3888।

0: See Thakura, first to be done.
1: Jano, Radio Network.
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाइन प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: A complete piping solutions.

नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुँदैको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आजदेखि पानी पर्ने क्रम केही कम, तर चार प्रदेशको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना। जलढाको सिपिङमा बाढ़ी, चार जनाको उद्धार, एक जनाको खोजी चल्ने। कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, 7200 जनाको कोटा। सेवा र वन पैदावार क्षेत्र पनि थप। आज बीपी कोइरालाको 45 स्मृति दिवस, कांग्रेसका दुई समूहबाट छुट्टा छुट्टै कार्यक्रम। बिजुलीमा लाग्दै आएको कर हटाउने बेलायतका नवनियुक्त प्रधानमन्त्री बर्नहाङको निर्णय। पूर्वी सरकारको डिजिटल आईडी योजना रद्द। पाकिस्तानमा आजदेखि काबा पुरूष बंगाल च्याम्पियनशीप, नेपालले उद्घाटन खेलमा कजाकिस्तानसँग भिड्ने। नेपाल खबरमा अब पूरा खबर। आज कोशी, लुम्बिनी, बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएको शनिबारदेखि थप सक्रिय बनेको मनसून प्रभाव आजदेखि क्रमशः कम हुँदै जाने अनुमान पनि छ। भरती, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ। आज देशभर साधारणतया बदली भई बागमती र गण्डकी प्रदेशको पहाड़ी तथा तराई भाग साथै कोशी र लुम्बिनी प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम विभागले बताएका छन्। अरू थोरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। देशभर मनसूनी वायुको प्रभाव कायमै छ। महाशाखाका अनुसार आज दिउँसो र राति देशभर साधारणतया बादल लाग्ने सम्भावना छ। दोलखाको गौरीशंकर गाउँपालिका नौमा आएको बाढ़ीमा फँसेका चारजनाको उद्धार गरिएको छ। बाढ़ीले बगाउँदा एकजना बेपत्ता छन्। चारजना जोखिमपूर्ण ठाउँमा अड्किएको र आज बिहान स्थानीय बासिन्दाको पहलमा उद्धार भएको जिल्ला प्राधिकरणले दोलखाले जनाएको छ। बाढ़ीका कारण सुप्रिम खोला जलविद्युत केन्द्रमा कार्यरत कर्मचारीहरू सुखदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विकर र विनोद श्रेष्ठ भीरमा अड्किएको अवस्थामा उद्धार भएको जिल्ला प्राधिकरणले दोलखाका प्रमुख डीएसपी मनोज लामाले उज्यालोलाई जानकारी दिनुभयो। अनुसार गैराती गौरीशंकर गाउँपालिकाको सिक्किम खोलामा आएको बाढ़ीले स्थानीय 73 वर्षीय चस्मान तामाङलाई बगाएको छ। उहाँको खोजी कार्य भइरहेको छ। बाढ़ीले सुप्रिम खोला जलविद्युत केन्द्रको ड्याम साइडमा समेत क्षति गरेको छ र खोलाले दुवैतर्फको जमिन कटान गरेको छ। रोजगार अनुमति प्रणाली इपीएस अन्तर्गत सन् 2026 लागि विभिन्न क्षेत्र गरी 7200 जना नेपाली कामदार लैजान कोरियाली भाषा परीक्षाको आवेदन माग गरेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभाग इपीएस कोरिया शाखाले नेपाल कोरिया सरकारबीच भएको समझदारी अनुसार इपीएस अन्तर्गत भाषा परीक्षाका लागि आवेदन आह्वान गरेको हो। यही साल 11 गतेदेखि खुल्ला गरिने परीक्षा आवेदनमा उत्पादन क्षेत्रमा 5000, कृषि तथा पशुपालन क्षेत्रमा 2000, सेवा क्षेत्र र वन पैदावारमा समान 100 को संख्यामा नेपालीले रोजगारी पाउनेछन्। सेवा र वन पैदावार क्षेत्र थप भएका हुन्। इपीएस कोरिया शाखाका अनुसार आवेदन अगस्त 2 तारीक अर्थात साउन 17 गतेसम्म

ancora Curiamac in wa in dos bisama 5 barsa la tyo bhanda badi samay nabaseko hunu parne cha pahilo charan ko bhasha pariksha ko natija pachi arko charan ko pariksha sancharan garne shakha le janayeko cha pariksha ka lagi aavedak le 28 ameriki dollar shulka bujhaunu parne cha antim pariksha ma uttirna umedwar ko natija prakashan bhayeko niti le 2 barsa samma baidhata rahne cha tara koriya bhasha pariksha pass garera matrai koriya ma rojgari sunishchit nahune UPS shakha le janayeko cha pariksha aavedan sankhya ko aadhar ma bhasha pariksha ko niti तय हुनेछ आज डीपी कोइरालाको 45 औं स्मृति दिवस नेपाली कांग्रेस डीपी चिन्तन संघ आबद्ध संस्था तथा विभिन्न सामाजिक शैक्षिक र नागरिक संस्थाले कार्यक्रम गरी मनाउँदैछन् वहाँ प्रजातान्त्रिक आन्दोलनका अगुवा मेलमिलाप नीतिको नेतृत्वकर्ता एवं नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री समेत हुनुहुन्छ साथै नेपाली साहित्य क्षेत्रमा पनि डीपीको योगदान महत्वपूर्ण छ 1971 साल भदौ 24 गते भारतको बाणावासीमा जन्मिएका डीपी कोइरालाले राणा शासन विरूद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो विशेष गरी 2007 साल

0: गरेको थियो। त्यसपछि बीपी कोइराला नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको हो। 2017 साल पुष एक गते तत्कालीन राजा महेन्द्रले संसद विघटन गरी सत्ता लिएपछि बीपी कोइरालासहित कांग्रेसका शीर्ष नेताहरू पक्राउ पर्नु भएको थियो। उहाँका साहित्यिक कृतिहरूमा मानव मनोविज्ञान, सामाजिक यथार्थ, अस्तित्व, प्रेम, स्वतन्त्रता र मानवीय सम्बन्धको गहिरो विश्लेषण पाइन्छ। बीपीका सुनिमा, तीन घुम्ती, नरेन्द्र दाई, मोदी आइन, हिटलर र योगी तथा बाबु आमा र छोरा लगायतका कृतिहरू नेपाली साहित्यका कालजय सिर्जनाका रूपमा स्थापित छन्। बीपी कोइरालाको 2039 साल साउन 6 गते निधन भएको थियो। पार्टीका संस्थापक बिकबीको 45 स्मृति दिवस मनाइरहँदा नेपाली कांग्रेस पनि यति बेला संकटको संघारमा छ। बीपी स्मृति दिवस पनि संस्थापन र इतर पक्षले छुट्टा छुट्टै कार्यक्रम गरी मनाउन लागेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अगुवा टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।

विगत 39 वर्षदेखि सञ्चालनमा नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। बर्ड फ्लू संक्रमण तथा जोखिम प्रभावको कारण घटेको अण्डाको भाव फेरि बढ़न थालेको छ। विगतमा उत्पादन घटेको र अहिले माग बढ़न थालेसँगै मूल्य बढ़न थालेको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ। संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्छ। संघका अनुसार आजदेखि लागू हुने गरी ठूलो तथा मध्यम अण्डा प्रति क्रेट अर्थात 30 वटामा 50 रूपियाँ भाव बढ़ेको छ। अब ठूलो अण्डा प्रति क्रेट 450 बढ़ेर 500 रूपियाँ पुगेको छ। यस्तै मध्यम अण्डा 420 470 पुगेको छ। सानो अण्डामा पनि भाव बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको भाव बढ़न थालेपछि मूल्य बढ़न थाले अण्डाको माग बढ़न थालेपछि मूल्य बढ़न थालेको बताउनुभयो। नेपालमा दैनिक झण्डै 45 लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28 लाख हाराहारीमा झरेको छ। जेठको अन्तिममा एक क्रेट अण्डाको 550 रूपियाँमा बिक्री भएकोमा भाव घटेको थियो। एक क्रेट अण्डाको लागत मूल्यमै 573.60 रूपियाँ पर्न आउने संघको दावी छ। यस अनुसार प्रति गोटा 19.12 रूपियाँ पर्न आउँछ। भाव बढ़े पनि अझै लागत अनुसारको मूल्य पाउन नसकेको किसानको गुनासो छ। संघका अध्यक्ष पोखरेलले बर्ड फ्लूका कारण किसानले ठूलो नोक्सानी बेहोर्नु परेको र सरकारले प्रभावित किसानलाई राहत दिनुपर्ने बताउनु भएको छ। अब विदेशको खबर। बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्ड्रू बर्नहमले बिजुलीको बिलमा लाग्दै आएको मूल्य अभिवृद्धि कर पूर्ण रूपमा हटाउने निर्णय गर्नुभएको छ। उहाँले कार्यभार सम्हाले लगत्तै नागरिकलाई ठूलो राहत दिने घोषणा गरेको बीबीसीले जनाएको छ। अक्टोबर 1 लागू हुने यो व्यवस्था अनुसार बिजुलीको बिलमा लाग्ने 5% भ्याट शून्यमा झारिनु भएको छ। सरकारको यो निर्णयबाट बेलायतका नागरिकले वार्षिक झण्डै 45 पाउन्ड बचत गर्ने अनुमान गरिएको छ। यो योजनाका लागि शुल्क जुटाउन सरकारले अघिल्लो सरकारको डिजिटल आईडी योजना रद्द गरेको छ। पूर्व सरकारको परियोजनामा हरेक वर्ष झण्डै 600 मिलियन पाउन्ड खर्च हुने अनुमान गरिएको थियो। अर्थमन्त्री जोन हिलीले यो कदमले मुद्रास्फीति नियन्त्रण गर्न तथा जाडोमा नागरिकलाई राहत दिन मद्दत पुग्ने बताउनु भएको छ। यो भ्याट कटौती बिजुलीको प्रयोगमा मात्र लागू हुने भए पनि ग्यासमा भने लागू नहुने जनाएको छ। यसैबीच नयाँ प्रधानमन्त्री एन्ड्रू बर्नहमले पहिलो मन्त्री परिषद बैठक बोलाउनु भएको छ। उहाँले निवर्तमान प्रधानमन्त्री केयर स्टर्मरको टोलीलाई हटाउँदै जोन हिलीलाई अर्थमन्त्री र एड मिलिमन्डलाई परराष्ट्र मन्त्रीमा नियुक्त गर्नुभएको छ। अब खेल खबर। पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप शुरू हुँदैछ। नेपालले उद्घाटन खेलमा कजाकिस्तानसँग खेल्दैछ। यो खेल बिहान 10 बजे शुरू हुनेछ। यी साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तानसहित नेपाल कजाकिस्तान उज्बेकिस्तान बंगलादेश र श्रीलंकाको टोली सहभागी रहेको सेन्ट्रल एसियन भलिबल एसोसिएशनले जनाएको छ। राउण्ड रोबिन लीगका आधारमा हुन लागेको प्रतियोगिताबाट उत्कृष्ट 4 वटा टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका लागि हरिहजुर थापाको कप्तानीमा 12 सदस्यीय नेपाली टोली पाकिस्तान पुगेको छ। टोलीमा सुनिल भोरा, पहल गहतराज, सन्तोष विक, सरोज बारदेवा, राजेन्द्र धामी, सुरज चुनारा, निरुद्ध

0: पटका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। आजदेखि पानी पर्ने क्रम केही कम, तर चार प्रदेशको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना। दोलखाको सिप्रिङमा बाढ़ी, चारजनाको उद्धार, एकजनाको खोज चल्ने। ओडियन भाषा परीक्षाको आवेदन खुल्यो, 7,200 जनाको कोटा। सेवा र वन पैदावार क्षेत्र पनि थप। आज बीपी कोइरालाको 45 औं स्मृति दिवस। कांग्रेसका दुई समूहबाट छुट्टा छुट्टै कार्यक्रम। बिजुलीमा लाग्दै आएको कर हटाउने बेलायतका नवनियुक्त प्रधानमन्त्री बनहाङको निर्णय। अघिल्लो सरकारको डिजिटल आयोग योजना रद्द। तथाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप। नेपालले उद्घाटन खेलमा कजाकिस्तानसँग खेल्दै।
1: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम भाव।
1: विशेषताहरू: 2 करोड़सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछ।
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो

0: आपको एकमात्र द्वितीय सेवा दुख हो
1: देश हो खुशी को कनेक्शन समृद्धि को सील
2: मेरी जोड़ को काक
1: स्वच्छ सुंदर संत प्रकृति
2: शांति र आनंद को अनुभूति
1: घर बाटा
2: शहर बाटा नजीक
1: तपाईको स्वागत र आतिथ्यका लागि सदैव तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9816946561 र 9841954481 वेबसाइट झुले.com.np
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्दै भित्रका खबरमा तपाईलाई स्वागत छ। ललितपुर महानगरपालिकाको वडा 3 24 घण्टा एआई कलिङ सेवा शुरू भएको छ। तपाईको समस्या मेरो समाधान भन्ने नाराका साथ हिजो शुभारम्भ गरिएको एआई कलिङ मार्फत वडा कार्यालयभित्रका सबै सेवाको बारेमा जानकारी दिनुका साथै वडाभित्रको समस्या समाधानका लागि दर्ता गर्ने काम हुने वडा अध्यक्ष श्री गोपाल महर्जनले जानकारी दिनुभयो। कलिङ मार्फत गुनासो दर्ता समेत गर्न सकिने र जनप्रतिनिधि तथा कर्मचारीसँग वडावासीले भेट्न नसकेको अवस्थामा एआई मार्फत समस्या समाधानका लागि सहजीकरण हुने उहाँले बताउनु भएको छ। ग्लोबल इन्टरनेशनलका प्रतिनिधि एवं प्रविधि सेवा डेभलपर प्रदीप श्रेष्ठले एक महिनाको तयारीमा यो प्रविधिको विकास गरिएको जानकारी दिनुभयो। एआई कलिङ मार्फत अहिले नेपाली भाषामा वडावासीलाई चाहिने सम्पूर्ण सूचना दिने र अनलाइन मार्फत आवाज र अक्षरमा गुनासो दर्ता गर्ने काम सम्भव हुनेछ।

0: Con đã bảo đi cho xuống đi nó.
1: गुड मॉर्निंग अस्ति नमस्कार सम्पूर्ण हार्दिक स्वागत को साथ में कार्यक्रम लकी को विषय लिएर तपाईको रेडियो सेटमा हामी उपस्थित भइसकेका छौं। प्राविधिक मित्रको साथमा आवाज स्वास्थ्य स्वर्णिमा र सुन्नु हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुनि एफएम 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिरहनु भएको छ। र आउनु सक्नुहुनेछ 97264950 लाइन भएर कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहन्छु। पक्कै पनि धेरैजना साथीहरू कार्यक्रम लकीको पर्खाइमा हुनुहुन्थ्यो होला। तपाईँको पर्खाइको समय समाप्त भइ नै सकेको छ। 97564970 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहन्छु। पक्कै पनि धेरैजना साथीहरू यो समयमा आफ्नै कामको व्यस्ततातिर हुनुहुन्छ होला। कतिपय साथीहरू यो समयमा मेलापातुकाली ओह्राली भन्ज्याङ चौतारीतिर हुनुहुन्छ होला। कतिपयजना साथीहरू गाँस कार्य हुनुहुन्छ होला, जंगल उकाली उराली गर्दै हुनुहुन्छ होला, मिलापातमा हुनुहुन्छ होला, खान बनाउँदै हुनुहुन्छ होला। तपाईँ जस्तो जस्तोमा रहे तापनि सबै स्वस्थ व्यस्त मस्त रहँदै हाम्रो कार्यक्रम लकीलाई पनि सुनेर हामीलाई भरपूर साथ सपोर्ट दिनुहोला भन्न चाहन्छु। र सम्पूर्ण साथीहरूलाई कार्यक्रम लकीको नियम त थाहा छ नै छ। यदि आजबाट नयाँ हुनुहुन्छ, आजबाट कार्यक्रममा सहभागी जनाउँदै हुनुहुन्छ भनेपछि मैले एकचोटि अवगत गराउन चाहिँ विशेष तपाईँको लागि हामी दुईवटा प्रश्न अनिवार्य रूपमा राख्नेछौ। यदि दुईवटै प्रश्नको सही जवाब दिनुभयो भने तपाईँले लकीमा प्राप्त गर्न सक्नुहुनेछ। र दुईवटा प्रश्न मध्ये तपाईँले एउटाको मात्र सही जवाब दिनुभयो भने तपाईँलाई हामी तेस्रो प्रश्न राख्नेछौ। तेस्रो प्रश्न तपाईँको लागि बोनसको रूपमा रहनेछ। र तपाईँले चाहिँ कार्यक्रममा सहभागिता जनाउँदै गर्दा एकदमै निर्भकको रूपमा कार्यक्रममा सहभागिता जनाउनु होला है तपाईँले। र कोही साथी हुनुहुन्छ टी फोन लाइनमा स्वागत गरौं भन्दै थिए, उहाँको फोन डिस्कनेक्ट भएको छ। पुनः प्रयास गर्नुहोला 97264950 लाइन भएर कार्यक्रममा सहभागिता जनाउनु होला भनेर चाहन्छु। अब केही प्रश्नहरूलाई मैले निरन्तरता दिन चाहन्छु। कुनै केही प्रश्नहरू तपाईँले नोट गर्दै जानुभयो, पढ्दै जानुभयो, रट्दै जानुभयो भने तपाईँले आजको दिनमा मात्र नभएर भोलिका दिनहरूमा पनि तपाईँको बौद्धिक क्षमताको विकास हुनेछ। र पहिलो प्रश्न रहेको छ, हाल सैनिक भएको अफ्रिकी मुलुक कुन हो भनेको छ। यसको सही जवाफ भएको छ नाइजर भनेर हामी चिन्छौ। नोट गर्नुहोला। धेरै प्रश्नहरू दोहोरिरहेको हुनसक्छ। दोहोरिरहेको अवस्थामा तपाईँले सहजै मिलाउनु भयो भने तपाईँले चाहिँ तपाईँलाई भोलिका दिनहरूमा पनि कार्यक्रम लकीले चाहिँ ठूलो मदत पुर्याउन सक्छ। र त्यस्तै गरी अर्को प्रश्न भएको छ, संयुक्त राष्ट्रसंघमा सर्वप्रथम भिटो प्रयोग गर्ने राष्ट्र कुन हो भनेको छ। संयुक्त राष्ट्रसंघमा सर्वप्रथम भिटो प्रयोग गर्ने राष्ट्र चाहिँ रूस भनेर हामी चिन्छौ। नोट गर्दै जानुहोला। र त्यस्तै गरी अर्को प्रश्न रहेको छ, मेरो भर्स युनिभर्स 2083 उपाधि जित्ने प्रतिभाको हुनु भनेको छ। यसको सही जवाफ रहेको छ प्रीतम राई है। पुरस्कार चाहिँ कति थियो भन्दा चाहिँ 1 करोड रहेको थियो। र त्यस्तै गरी अर्को प्रश्न रहेको छ, युनेस्को विश्व सम्पदा समितिले काठमाडौँ उपत्यकाको सम्पदा क्षेत्रलाई खतराको सूचीबाट कहिले हटाएको हो भनेको छ। यसको सही जवाफ रहेको छ 2021 जुलाईमा चाहिँ हटाएको हो भन्नुहोला। र अब पनि हामी कार्यक्रम लकीको पहिलो सुट विश्रामतिर मोडिनेछ। पहिलो सुट विश्राम पश्चात फेरि पनि कार्यक्रम लकीलाई लिएर तपाईँको रेडियो सेटमा हामी उपस्थित हुने नै छौं।
2: को रकम र सवारी साधनको नम्बर एकिन गर्ने सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधनको वार्षिक रूपमा बुझाउनु पर्ने सवारी कर, नवीकरण वस्तु र लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालयमा गएर कर प्रिन्ट माग्न, बैंक भोक्सर गर्न, अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय विराटनगर।
3: ए विकास बौद्ध तीर कहाँ कुदेको यसरी
4: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
3: अरे यार त्यसो भए त सिद्धे बौद्ध टुसारको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
4: हो बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खोलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
5: आउनुहोस् केप्स कलेजसँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
3: केप्स कलेज बौद्ध टुसाल
4: थप जानकारीका लागि सम्पर्क 9712501507 9712501507
5: सफलताको सही छनौट केप्स कलेज
6: हत्तेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहन तिमी पनि कस्तो समनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ ल सुन बहिनी सुलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
7: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लाइज सोलु दुटकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 9763007784 र विवेक श्रेष्ठ 9862800000 सुनु धुपकुण्ड नगरपालिका पाँच सल्लेरी सुनुखुम्बु
6: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नौ पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौँछ कोलकातामा देखिने जस्तै लक्षिन्छ त कतै लागौँछ त भाइ के भएको तिमीलाई उदाती भन त
8: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लट लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
6: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
8: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
6: भारतमा लज सिर्जना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्
9: आवश्यक कार्यालय को जनहित में जारी संदेश
10: पोषण युक्त खाने पूरा जीवन का रंग पूरा मन माता के तन
9: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषण युक्त आहार विशेष करी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनि का बाल बालिकाहरूलाई पोषण युक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषण युक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्य

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलुदूतकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुङमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुदूतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।

0: सकेको भने पहिलो शुद्ध विश्राम रहेको थियो। पहिलो शुद्ध विश्रामलाई पनि हामीले भक्ति पार गरेर भने फेरि पनि कार्यक्रम लखीको विषयलाई लिएर पाएको युडिसिपमा हामी उपस्थित भइसकेका छौं। यो सुन्दर मुझामलाई यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो दैनिकमा कार्यक्रम लखी सुन्दैनुहुन्छ र भक्ति मात्रामा हामीले पहिलो शुद्ध विश्रामलाई पनि पार गरेर कार्यक्रमलाई लिएर तपाईँको रेडियो सिटमा हामी उपस्थित भइसकेका छौं। पक्कै पनि धेरैजना साथीहरू यो समयमा काम टिभी हुनुहुन्छ होला, गाउँमा अलिकति एकछिनको कामहरू आइरहेका हुन्छन् है। काम गर्दै हामीले कार्यक्रममा सहभागी बनाउनु पर्ने हुन्छ र तपाईँले हामीलाई थोरै समय निकालेर भए तापनि कार्यक्रममा सहभागिता जनाउँदैछ। कार्यक्रममा सहभागिता जनाउनुहोला, तपाईँ सम्पूर्णको फोन लिएर चाहिँ तपाईँसँग प्रश्नोत्तरको खेल खेल्नको लागि हामी एकदमै तयारी अवस्थामा छौं। र कोही साथी हुनुहुन्छ टेलिफोन लाइनमा स्वागत गरौं भनेदेखि उहाँको फोन डिस्कनेक्ट भएको छ, पुनः प्रयास गर्नुहोला र केही प्रश्नहरूलाई नै निरन्तरता दिन सही। पहिलो प्रश्न तपाईँको लागि रहेको छ, कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गरौं। कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्ते। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? खोटाङ ऐसलु खोकबाट रोजिना तामाङ बोल्दै हुनुहुन्छ। रोजिनाजी, के गर्दै हुनुहुन्छ समयमा? ल ठिक छ, रोजिनाजीको लागि पहिलो प्रश्न राखेँ मैले, ध्यान दिएर सुन्नु होला है। तपाईँको लागि प्रश्न यस्तो रहेको छ, गीतकार संघ नेपालले गीतकार वर्ष अमर भावना सम्मान 2079 कसलाई सम्मानित गरेको थियो? पास गर्नुहुन्छ। यसको सही जवाफ रहेको छ दुर्गालाल श्रेष्ठ है। तपाईँको लागि दोस्रो प्रश्न राखेँ मैले, ध्यान दिएर सुन्नुहोला। मिस नेपाल वर्ल्ड 2023 उपाधि जित्ने सुन्दरी को हुन्? मिस नेपाल वर्ल्ड 2083 उपाधि जित्ने सुन्दरी को हुन्? साथीबन्धु खुटाङ गाडो रोजनाजी भन्दैनथ्यो, उहाँले पनि सहयोग दिने प्रयासमा भनेपछि साथी सिक्नु भएको छ। यति बेला हुनुहुन्छ अर्को साथी, स्वागत गरे मैले, कहाँबाट को हुनुहुन्छ? हेलो, गुड मर्निङ, नमस्ते। कहाँबाट को बोल्नुहुन्छ? सौगा तामाङ उदयपुरबाट बोल्दिनुहुन्छ। सौगाजी, अहिले के गर्दै हुनुहुन्छ सुनिमा? ठिक छ, सौदाजीको लागि पहिलो प्रश्न राखेँ मैले, ध्यान दिएर सुन्नु होला है। प्रश्न तपाईँको लागि यस्तो छ, मिस नेपाल वर्ल्ड 2023 उपाधि जित्ने सुन्दरी को हुन्? तपाईँको आन्सरलाई हामी लग गर्दैछौ। यसको सहयोग रहेको छ शिक्षा प्रदान है। तपाईँको लागि दोस्रो प्रश्न राखि नै हाले बहिनी, दोस्रो प्रश्न रहेको छ, सगरमाथाको चुचुरोमा पाइला टेक्ने पहिलो बझाङ्गी आरोही को हुन्? ओके, अहिले नानी सुटौं। साथी हुनुहुन्थ्यो सौगाजी हुनुहुन्थ्यो, उहाँले पनि सही जवाब दिने प्रयासमा भनेपछि साथी सुत्नु भएको छ र यति बेला हुनुहुन्छ अर्को साथी, स्वागत गरौं। कहाँबाट को हुनुहुन्छ? नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुहुन्छ? उदयपुरबाट दिनेश मगराती बोल्दै हुनुहुन्छ। दिनेशजी, पहिलो प्रश्न राखेँ है, तपाईँको लागि पहिलो प्रश्न भएको छ, सगरमाथाको चुचुरोमा पाइला टेक्ने पहिलो बझाङ्गी आरोही को हुन्? तपाईँको पास गर्नुभयो। यसको सही जवाफ रहेको छ सङ्गीता रोकाइया है। तपाईँको लागि दोस्रो प्रश्न राखेँ मैले, दोस्रो प्रश्न भएको छ, तामाङ मिनी सङ्ग्रहालयको निर्माण कहाँ गरिएको छ? दोलखा। तपाईँको आन्सरलाई हामी लग गर्दैछौ। बधाई छ दिनेशी तपाईले दोस्रो प्रश्नको सही जवाब दिनुभएको छ। तेस्रो प्रश्न राखे तपाईको लागि सन् 2023 को विश्व प्रतिस्पर्धात्मक सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र हुनु सन् 2023 को विश्व प्रतिस्पर्धात्मक सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र हुनु कुन भन्नुहुन्छ तपाईँको आन्सरलाई हामी लग गर्दैछौ। रिपोर्ट हुनुहुन्थ्यो दिनेश मगराती हुनुहुन्थ्यो उहाँले पनि सही जवाब दिने प्रयासमा भनेपछि साथी सुत्नु भएको छ। र यसै पनि तपाईँ पनि आउन चाहनुहुन्छ भने तपाईँको लागि हाम्रो टेलिफोन लाइन खुला रहेको छ। र भनेपछि हामी कार्यक्रम लक्कीको दोस्रो अन्तिम विश्रामतिर मोडिनेछौं। दोस्रो अन्तिम विश्राम पछि फेरि पनि कार्यक्रम लक्कीलाई लिएर तपाईँको रेडियो सेटमा हामी उपस्थित हुनेछौं।
1: स्थानीय तहमा दर्ता भएका यी लिस्टाको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिलबुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिलबुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाणपत्र बिलबुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सकल सवारी दर्ता प्रमाणपत्र राखी प्राविको नम्बर कायम गरी बिलबुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाणपत्रको सकल गरेमा पनि सोही सकल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्र

दुई प्रति हालखालै खिचिएको फोटो, सवारी दर्ता प्रमाण पत्रको फोटोकपी, सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो, सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: फत्तेरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: दौडिदिई पो आइस त।
0: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ।
1: भन को त्यो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं, अधिकारको दुरूपयोग नगरौं। जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सोलोदत कुंडी नगर पालिक पांच सलेरी सुलखुम्बू विगत देखिने ग्राहक विश्वास जीती आयो न्यू स्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवा का साथ में सब संग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सीजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सीजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मोनी सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841902549। न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस।

0: isso no combo.
1: हाम्रो के दोष सर पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
0: हामी त जन्ती गएका त हौ सर।
2: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
0: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँघरमा। एकपटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी रेक नेपालको जनहितमा जारी सन्देश।
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था भएको छ।
5: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
6: किन खोज्नु भएको होला हजुर?
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
6: हजुर रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
5: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
6: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। यसो नगर्नु न हजुर।
0: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
8: जहाँबाट तर्किन्छ सगरमाथा, जहाँबाट छछल्किन्छ दुधकोसी, त्यहीँबाट गुन्जन्छ तपाईँ हाम्रै आवाज।
9: धर्म रीतिरिवाज र संस्कृतिको सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो सोलो एफएम 101.2 MHz।
10: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलुदूत कुण्ड नगरपालिका पास सल्लेरी सोलु खुम्बु। लक्की।

0: योगनी सिंह कार्यक्रम लक्की को दोस्रो अनि अन्तिम विश्राम रहेको थियो। दोस्रो अन्तिम विश्राममा पनि हामीले भर्खरै पार गरेर भने तपाईँको रेडियो सिटमा फेरि पनि गुम्सिन थालिसकेका छौँ। दिइरहनुहुन्छ कोही साथी, स्वागत गरौं। कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्ते। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? उदयपुरबाट लक्ष्मी मेन्छिङ बोल्दै हुनुहुन्छ। लक्ष्मीजी, पहिलो प्रश्न राखे तपाईँको लागि, ध्यान दिएर सुन्नुहोला है। प्रश्न रहेको छ, सन् 2023 विश्व प्रतिस्पर्धात्मक सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो? प्रश्न ध्यान दिएर सुन्नुहोला, सन् 2023 विश्व प्रतिस्पर्धात्मक सूचीमा पहिलो स्थानमा रहेको राष्ट्र कुन हो? तपाईँको आन्सरलाई हामी लक गर्दैछौ। सिङ्गापुर नभए यसको सही जवाफ रहेको छ डेनमार्क है। तपाईँको लागि दोस्रो प्रश्न राखे, दोस्रो प्रश्न रहेको छ, सिसाई क्षेत्र अन्तर्गत राष्ट्रिय गौरवका आयोजनाको संख्या कति रहेको छ? सिंचाई क्षेत्र अन्तर्गत राष्ट्रिय गौरवका आयोजनाको संख्या कति रहेको छ? 14। तपाईँको आन्सरलाई हामी लक गर्दैछौ। साथी पनि थियो लक्ष्मी मेन्सिङ, उदयपुरबाट छ, उहाँले पनि सो जवाब दिने प्रयासमा उनी साथी सुत्नु भएको छ र यति बेला हुनुहुन्छ। अर्को साथी टेलिफोन लाइनमा भन्दै थियो, उहाँको पनि फोन डिस्कनेक्ट भएको छ। पूर्ण प्रयास गर्नुहोला। 97.64 उहाँको साथ 74 लाइन हुँदै कार्यक्रममा सहभागी जनाउनु होला। तपाईँको फोन लिएर तपाईँहरूसँग हामी मजाले प्रश्नोत्तरको खेल खेल्नेछौँ। कार्यक्रममा अलि विदा लिन्छौँ। साथीहरूको फोन अलिकति आइरहेको छैन, साथीहरू पक्कै पनि यसै हुनुहुन्छ होला, कामतिर हुनुहुन्छ होला। कार्यक्रम सुनेर साथ दिनुभयो, कार्यक्रममा फोन ट्राई गर्नुभयो, कार्यक्रममा सहभागिता जनाउनु भयो, तपाईँ श्रोतालाई एक मुस्तमा धन्यवाद। र मेरो बन्धुकुटाको आवाजलाई तपाईँको रेडियो सहित मोबाइल सोसमा पुर्याउनको लागि भरपूर सपोर्ट मिलेको थियो प्राविधिकमा हुनुहुन्थ्यो सरस्वतीजीलाई पनि विशेष धन्यवाद दिँदैछु। आजको कार्यक्रम लखेको विषयबाट भने म कार्यक्रम प्रस्तुता सौमीलाई पनि बिदा हुन्छु। नमस्कार। लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलु खुम्बो। लक्की
1: पत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
2: ए के भो, दौडिदिन पो आइस त।
1: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे।
2: भन को हो त्यो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
3: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो। विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलर ल्याब तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस सुनोदत कुन्दी नगरपालिका पाँच सल्लेरी सुल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा सोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल लेटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी ताल्छा वाल मिक्सर मुहाउने सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203389 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुन खुम्बु
1: हाम्रो के दोष सर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ
5: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनुहोस्
6: किन खोज्नु भएको होला हजुर
5: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
5: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
6: होइन हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
7: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ सरकार विज्ञापन
9: नमूना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-8735-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमूना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87 नमूना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसो मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमूना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुलु खुन्दु
10: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदैन नि है
11: सन्चो भएन
10: होइन यतिकै जाने मन लागेन
11: यतिकै पनि हुन्छ
10: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले कुट्नुहुन्छ
11: ए कुरा त्यस्तो थियो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
12: नमस्ते कति टाइमले पाल्नु भयो
11: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
12: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
13: हस् म्याडम
14: नेपाल सरकार विज्ञापन बोर्ड
15: लहरी शर्मिला बधाई छ एसी उत्तीर्ण गरेकोमा
16: तिमीलाई पनि बधाई छ अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि
15: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निधो गरिसके अनि तिमी नि
16: म त कहाँ पढ्ने अन्यलमा छु भने
15: के अन्यलमा पढ्नु हो हामी कक्षा 10 मिलेर पढ्यो अब पनि सँगै पढौ न तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि
16: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ
15: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि
16: हो र कुन कुन विषय पढाइदो रहेछ त्यहाँ
15: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज होटल म्यानेजमेन्ट कम्प्युटर साइन्स फाइनान्स जस्ता विषयहरू रोजी पढ्न पाइने रहेछ
16: ए ल उसो भए म पनि रिलायन्स नै जान्छु अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि
15: ल सुन देशभरका हजारौं मावि मध्ये टप 5 भित्र पर्न सफल दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा सुविधा सम्पन्न भौतिक पूर्वाधार विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिल काठमाडौँ गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व सम्पर्क 01-4822-336 48-12-445
17: आर्थिक वर्ष 2084-85 का लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आह्वान सम्बन्धमा कोशी प्रदेश योजना आयोगको सूचना
18: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बमोजिम स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वैश सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गति भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव गर्न हुन सूचित प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित

नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनवा सामयिक 1.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunwafm.com बाट संसार भरेक साथ प्रसारण भइरहेको बिहान 10 बजेको सोनु हालसाल लिएर आइपुगे म सरस्वती पुरी। आजको लुम्बिनी बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएको शनिबारदेखि थप सक्रिय बनेको मनसून प्रभाव आजदेखि क्रमशः कम हुँदै जाने अनुमान छ। गैराती, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परेको छ। पछिल्लो 6 घण्टामा गण्डकीको तनहुँ र कोशीको सुनखुवा सभामा सबैभन्दा धेरै 51 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशभर साधारणतया बदली भई बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा तराई भागका कोशी र लुम्बिनी प्रदेशका पहाड़ी भागको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। सर्वोच्च अदालतले विदेशी नागरिकसँग बिहे गरेको आधारमा मात्रै नेपाली बाबुआमाको छोरीलाई वंशजको नागरिकताबाट वञ्चित गर्न नहुने व्याख्या गरेको छ। आफ्नो नागरिकताको प्रमाणपत्र नलिँदै विदेशीसँग बिहे गरेकी एक युवतीको मुद्दामा सर्वोच्च अदालतले विदेशी नागरिकहरूसँग बिहे गर्ने नेपाली महिलाहरूले संविधान दत्त वंशजको नागरिकता नै पाउने व्याख्या छ। नेपालको संविधानको धारा 11(2)(ख)मा कुनै व्यक्तिको जन्म हुँदाको बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यसो व्यक्ति वंशजको आधारमा नेपालको नागरिक ठहरछ भन्ने व्यवस्था छ। संविधान अनुसार जारी भएको नेपाल नागरिकता ऐन 2063 (8)(1)(क)मा वंशजको नागरिकता लिन चाहने व्यक्तिले बाबु वा आमा आफ्नो वंशजतर्फका 3 पुस्ताभित्रको नातिदारको नेपाली नागरिकताको प्रमाण पत्र पेश गर्नुपर्ने व्यवस्था छ। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण पूर्वी एशियामा सक्रिय अपराधिक संघले आधुनिक प्रविधि र संगठित संचालको प्रयोग गर्दै एशिया बाहिर अवैध गतिविधि विस्तार गरिरहेको संयुक्त राष्ट्र संघको प्रतिवेदनले जनाएको छ। संयुक्त राष्ट्र संघीय लागु औषध तथा अपराध कार्यालय यूएनओडीसीको प्रतिवेदन अनुसार अनलाइन छगीबाट मात्र सन् 2025 विश्वभर झण्डै 88 अर्ब 30 करोड़देखि 1 खर्ब 14 अर्ब 10 करोड़ अमेरिकी डलरसम्मको आर्थिक क्षति भएको अनुमान गरिएको छ। अन्तिममा खेल समाचार। पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप शुरू हुँदैछ। नेपालले उद्घाटन खेलमा काजाकिस्तानले यस्तो नखेल्दैछ। यो खेल बिहान 10 बजेबाट शुरू हुनेछ। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, काजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको वेस्टर्न एसियन भलिबल एसोसिएशनले जनाएको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 038-5216 फोन वा sunwafm@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त, अहिलेलाई सुरु हालचाल सकियो। अपराह्न 4 बजेको सुरु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनिया फ्याम सुन्दै रहनुहोला। नमस्कार।

0: जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
0: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्सको सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न खेती गर्न ल्याङ बनाउन उकेर लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मा मिस कल गर्नुहोस् नगदै तपाईँलाई फोन आउनेछ

0: 아이야 보내라고 버셔서도 미란 못 좋아요.
1: 딘딘데기 다두혀라 뭐다 하이란 와이니 उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एड्रेस डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुण्डी नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टराइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98-21-12-990 र 97-46-58-43-87
5: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउला र ल आँखा बन्द गर त
5: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङबारी तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ राशि अंशको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोनु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5

0: बालक बालिकालाई काममा लगाएको उपायमा कानून अनुसार खोला खाँदै निर्देश समर्थ छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु
2: व्यक्ति वा संस्थालाई किन खोज्नु भएको होला? हजुर
1: रेडियोमा बाल बालिकालाई स्तम्भमा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरूद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ।
2: हिँड्नुहोस्। हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ।
5: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता, यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 98 47 87 35 19, सम्बन्ध साक्य 98 61 83 35 34, टेलिफोन 0385 20 43। नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 98 62 82 13 87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 98 62 93 06 46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका 7 गारमा जोर बौद्ध सुलुखुङ्गु।
6: महिमा मामा ओ रामा

0: बाबा मैं आज स्कूल जाने मन छैन आज जाने नै
1: किन के भयो सन्चो भएन
0: होइन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको पढ्दै गर्न सकिनँ सरले कुट्नुहुन्छ
1: कुरा त्यस्तो थियो गएर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना कुनै क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: म्याडम नेपाल सरकार विज्ञापन बोर्ड

Hey,

I'm not going to be able to do that.

0: पत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकियो। हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको
1: अनि को थियो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एसेम्बले तयार पारेको सामाजिक सन्देश।

0: स्टार कोलरिया तथा सोलामाई अपसेट प्रिंटिंग प्रेस सुमदूत खुम्बू नगर पालिक पांच सलेरी स्कूल खुम्बू विगत देखि ग्राहक विश्वास जित्ती आयो न्यू स्टार कोलरिया तथा सोलामाई अपसेट प्रिंटिंग प्रेस थप सेवा साथ में सब सुंद हमारा सेवाहरू वेस्ट सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट जुनियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सीजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सीजी कम्पनीको फ्रिज डिफ्रिज वाशिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा चेप्चुनी तालछा वाल मिक्सर मोनी सावर बेसिन धारा कमोड पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनुको साथै फ्रिज डिप फ्रिज वाशिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कूटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0358203389 0358203060 मोबाइल नम्बर 9860324426 र 9841909450 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कूल खुम्बू।
1: हाम्रो के दोष र पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएका त हौँ सर।
2: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: सुन्न, हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
5: हो र मिनिङ त्यस्तो त।
6: सरिता, तिमीहरूको के खास कुस कुरा हुँदैछ? के भयो भन त?
5: केही होइन मिस,
6: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: हुन्छ।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: धूमपानका कारण आज उनी फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
10: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। अलिकति पनि हिँड्न सक्दिन स्वास्थ्य श्वासमै समस्या देखियो
11: धूमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ

0: ए दाई पक्रिस त पक्रिस के गर्नु भएको
1: बिन्दु भएन औषधी हालेको
0: नौमा शरीर ढाक्ने कपडा माक्स पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
0: हेर्नुहोस् दाई यसरी बाली नानीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबारी नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
0: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यस्ता धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझेँ म परम्परागत पिसादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
2: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
2: सचेत बनाऊ
3: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उदानगर पाँच समितिको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उदानगर 5 समेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। नस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिक विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याकसकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: 信人生を参考にしてください。
1: आदरणीय श्रोताबिन तपाई अहिले सुनिरहनु भएको छ सुनाफेन सुनाफेनमा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली लोकगीतहरू।

0: वचन र बचाओ यौनचन्नी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनचन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाई परिचित नातेदार र छिमेकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गराऊ। बाल बालिकासँग नियमित सम्वाद पनि गराऊ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय खुस्ती प्रदेशद्वारा जनहितमा

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, मिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
1: पहिला कसैले भनेन.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालय

0: उच्छेद का घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन
2: बोर्ड। ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भए, जाउँ न मेरो साथी।
3: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु उत्कुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
5: ए बाबु, लैन, मेरो त हात खुट्टा अरुणासा झमझम गर्छ, पिनासले भण्डारण बनायो, मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
6: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, हाँकेर हिँडान भए पनि हिँड्न नदिने रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु हुँदा हामी औषधालयतिर हेरेको नि म त। आउँछु कि सँगै जाउँ।
7: यहाँ नफा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्र नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सोमबार हर्षवर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843986852, 9824417718, 9843309696 र 9816303472। आन्जी औषधालय, सोलुदुत कुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्। बुढो, मैले त सोचेकै थिएन, यो त घरभित्रका सामान्य कुरा होला नि भनेर।
8: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यही हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
5: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
10: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन।

0: सबै विशेषज्ञ आजकल आफ्नो दल युनिटी कार्पेटको विगत तीन वर्षदेखिको सुदूर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनु होला। यति कार्पेट कार्पेटको शिरसा
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए। के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
1: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हुने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार म सम्झना महर्षन उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन कार्यक्रम, जलवायु परिवर्तनका विषयमा सचेतना जगाउने उद्देश्य, बागमती सरकारबाट एमालेका 6 मन्त्रीले राजीनामा दिए। राष्ट्र बैंकले आज 1 खर्ब निक्षेप संकलन गर्दै बजारमा रहेको अधिक तरलता व्यवस्थापनको प्रयास। सुनको भाव आज एकै दिन तोलामा 5,400 रूपियाँले बढ़्यो, तोलाको 2,91,000 रूपियाँमा कारोबार। युक्रेनका रक्षा मन्त्रीपछि सेनापति अलेक्जाण्डर पनि पदमुक्त, 43 वर्षीय मिखाइलो सेनापतिमा नियुक्त। र पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप शुरू। नेपाल खबरमा अब पूरा खबर। नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले आज काठमाण्डुमा ग्रीन रन प्रतियोगिता गरेको छ। जलवायु परिवर्तनका विषयमा सचेतना जगाउने उद्देश्यले कार्यक्रम भएको हो। ललितपुरको यूएन पार्कबाट शुरू भएको 5 किलोमिटर दूरीको दौड़मा पुरूषतर्फ मुकेश बहादुर पाल प्रथम हुनुभएको छ। उहाँले प्रतियोगिताको निर्धारित दूरी 16:15.7 पूरा गर्दै 50,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्नुभयो। नरेन्द्र सिंह रावल दोस्रो र संजय श्रेष्ठ तेस्रो हुनुभएको छ। महिलातर्फ सहभागीले निर्धारित रूट छाडेकाले पुनः संचालन गरिने भएको छ। यसै अवसरमा मानव सहायता कल्याण कोष स्थापनाको घोषणा गरिएको छ। यसैबीच ललितपुरमा भएको कार्यक्रममा सभापति गगन थापाले जलवायु परिवर्तनको विषयलाई देश विकासको मुख्य एजेण्डा बनाउनु पर्ने बताउनु भएको छ। जलवायु परिवर्तन र बीपीको विचार विषयको छलफल कार्यक्रममा बोल्दै उहाँले सामाजिक न्याय, मानव कल्याण र नैतिक जिम्मेवारी बिनाको विकास अर्थहीन हुने उल्लेख गर्नुभयो। बीपी कोइरालाको 45 स्मृति दिवसका अवसरमा आज विभिन्न कार्यक्रम भइरहेका छन्। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका 6 मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन्। मुख्यमन्त्री इन्द्रबहादुर बानिया समक्ष मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन्। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियालाई सम्बोधन गर्दै पठाएको पत्रमा पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीले आजकै मितिदेखि लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएको उल्लेख छ। बागमती सरकारमा एमालेबाट मधुसूदन पौडेल, डाक्टर दिनेश चन्द्र देवकोटा, जयराम थापा, भरत बहादुर केसी, किरण थापा र बिन्दु श्रेष्ठ मन्त्री हुनुहुन्थ्यो। बागमतीमा कांग्रेस र एमालेको संयुक्त सरकार रहेकोमा एमाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बानिया अल्पमतमा पर्नु भएको छ। नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज 1 खर्ब बराबरको निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले निकालेको सूचना अनुसार 83 दिनका लागि निक्षेप संकलन उपकरण मार्फत 1 खर्ब निक्षेप संकलन गर्न बोलकबोल आह्वान गरिएको हो। बोलकबोल दिउँसो 3 बजेसम्म अनलाइन रिडिङ सिस्टम सफ्टवेयर मार्फत हुनेछ। निक्षेप संकलन उपकरणको निष्कासन पनि आज गरिनेछ। निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल प्रक्रियाबाट नै निर्धारण हुनेछ। सावा तथा ब्याज 2083/27 गते भुक्तानी गरिनेछ। बोलकबोलमा न्यूनतम 10 करोड़देखि कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। एउटी सहभागीले फरक फरक ब्याजदरमा एकभन्दा बढ़ी बोल गर्न पनि पेश गर्न सक्नेछन्। नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोलमा सहभागी हुन पाउनेछन्। आवेदनमा निक्षेप गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ। केन्द्रीय बैंकका अनुसार सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिँदै आह्वान गरिएको रकमसम्म स्वीकृत गरिनेछ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुन आज एक दिन तोलामा 5,400 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन तोलाको 2,91,000 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव तोलामा 1,000 रूपियाँले बढ़ेर तोलाको 2,85,600 रूपियाँमा कारोबार भएको थियो। यस्तै चाँदी पनि आज तोलामा 110 रूपियाँले बढ़ेको छ। चाँदी आज तोलाको 4,480 रूपियाँ पुगेको छ। यसअघि हिजो चाँदी तोलाको 4,370 रूपियाँ थियो। उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 212 बजेको नेपाल खबरमा आज काठमाडौँ उपत्यका सहित 18 जिल्लामा बाढ़ीको मध्यम जोखिम, अण्डाको भाव बढ़यो तर अझै पनि लागत मूल्य पाउन नसकेको किसानको गुनासो लगायतका खबरहरू बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-3590 98578-3184 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनमा नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: सिधाकुरा प्रष्ट विचार हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन कार्यक्रम, जलवायु परिवर्तनका विषयमा सचेतना जगाउने उद्देश्य, बागमती सरकारबाट एमालेका 6 मन्त्रीले राजीनामा दिए लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। आज काठमाडौँ उपत्यका सहित विभिन्न 18 जिल्लामा बाढ़ीको मध्यम जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ, भक्तपुर, ललितपुर सहित 18 जिल्ला र आसपासका नदी तथा खोलामा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। काठमाडौँ उपत्यका सहित आज तेह्रथुम, संखुवासभा, रामेछाप, दोलखा, काभ्रे, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, बाजुरा, डोटी, डडेलधुरा, बैतडी, दार्चुलाका ससाना नदीमा पानीको भाव उल्लेख्य रूपमा बढ़ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्ने अनुमान छ। बर्ड फ्लू संक्रमण तथा जोखिम प्रभावका कारण घटेको अण्डाको भाव फेरि बढ़न थालेको छ। विगतमा उत्पादन घटेको र अहिले माग बढ़न थालेसँगै मूल्य बढ़न थालेको नेपाल लेयर्स कुखुरा पालक संघले जनाएको छ। संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गरेको छ। संघका अनुसार आजदेखि लागू हुने गरी ठूला तथा मध्यम अण्डा प्रति क्रेट 30 वटामा 50 रूपियाँ भाव बढ़ाएको छ। अब ठूलो अण्डा प्रति क्रेट 450 बढ़ेर 500 रूपियाँ पुगेको छ। यसै गरी मध्यम अण्डा 420 पुगेको छ भने सानो अण्डामा पनि भाव बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ़न थालेपछि मूल्य बढ़न थालेको बताउनुभयो। नेपालमा दैनिक झण्डै 45 लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28 लाख हाराहारीमा झरेको छ। जेठको अन्तिममा एक क्रेट अण्डाको 550 रूपियाँमा बिक्री भएकोमा भाव घटेको थियो। एक क्रेट अण्डाको लागत मूल्य नै 573.60 रूपियाँ पर्न आउने संघको दावी छ। यस अनुसार प्रति गोटा 19.20 रूपियाँ पर्न आउँछ। भाव बढ़े पनि अझै लागत अनुसारको मूल्य पाउन नसकेको किसानको गुनासो छ। अध्यक्ष पोखरेलले बर्ड फ्लूका कारण किसानले ठूलो नोक्सानी बेहोर्नु परेको र सरकारले प्रभावित किसानलाई राहत दिनुपर्ने बताउनु भएको छ। अब विदेशको खबर। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेनापति अलेक्जाण्डर सेर्स्कीलाई पदमुक्त गर्नुभएको छ। रक्षा मन्त्री मिखाइलो फेडेरोभलाई पदमुक्त गरिएको केही दिनपछि सेना प्रमुख पनि पदबाट हटाइएका हुन्। रक्षा मन्त्री फेडेरोभलाई हटाइएपछि देशभर प्रदर्शन समेत भएको थियो। सेनापति सेर्स्कीसँगको विवादका कारण रक्षा मन्त्री फेडेरोभलाई हटाइएको प्रारम्भिक आंकलन गरिएको थियो। 60 वर्षीय सेर्स्कीलाई पदबाट हटाएर 43 वर्षीय मिखाइलो द्रापतिलाई सेनापति नियुक्त गरिएको छ। उहाँलाई सेनापतिमा नियुक्त गरेर राष्ट्रपति जेलेन्स्कीले प्रदर्शनको माग सम्बोधन गरेको ठानिएको बीबीसीले जनाएको छ। फेडरोभले पनि द्रापतिलाई खुलेर समर्थन गरेका कारण राजनीतिक तनाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। जेलेन्स्कीले रक्षा मन्त्रीको जिम्मेवारीका रूपमा रहेका ख्याम्रा र सेना प्रमुख द्रापतिलाई सैन्य संरचना सुधार, हतियार आपूर्ति र ड्रोन सहितका विषयमा नयाँ रक्षा रणनीति तयार गर्न निर्देशन दिनुभएको छ। अब खेल खबर। पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप शुरू भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा अहिले नेपाल र कजाकस्तानसँग खेलिरहेको छ। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, कजाकस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको सेन्ट्रल एसियन भलिबल एसोसिएशनले जनाएको छ। राउण्ड रोबिन लीगका आधारमा हुन लागेको प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्। यो प्रतियोगितामा नेपालका हरि हजुर थापा कप्तान रहेका छन् भने टोलीमा सुनिल बोहरा, पहल गहतराज, सन्तोष बिक, सरोज बरदेवा, राजेन्द्र धामी, सूरज चुनारा, नृपध्वज बस्नेत, रवि नगरकोटी, हिमाल सुनारी, दिपेश कुवर र विनोद बहादुर चन्द रहेका छन्। उज्यालो रेडियो नेटवर्क काठमाण्डमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन कार्यक्रम, जलवायु परिवर्तनका विषयमा सचेतना जगाउने उद्देश्य। बागमती सरकारबाट एमालेका 6 मन्त्रीले राजीनामा दिए। राष्ट्र बैंकले आज 1 खर्ब निक्षेप संकलन गर्दै बजारमा रहेको अधिक तरलता व्यवस्थापनको प्रयास। सुनको भाव आज एकै दिन तोलामा 5,400 रूपियाँले बढ़्यो, तोलाको 2,91,000 रूपियाँमा कारोबार। युक्रेनका रक्षा मन्त्री पछि सेनापति अलेक्जाण्डर पनि पदमुक्त, 43 वर्षीय मिखाइलो सेनापतिमा नियुक्त। र पाकिस्तानमा आजदेखि काबा पुरूष भलिबल च्याम्पियनशीप शुरू। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: कक्षा सम्बन्धतिर कहाँ कुदेको यसरी
1: कलेज पुग्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
0: अरे यार त्यसो भए त सिद्धे बौद्ध टुसालको केम्स कलेज जाउ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
1: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमेनिटिज संकायमा नयाँ भर्ना खुलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जिम्मेवार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
2: केप्स कलेज आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
0: केप्स कलेज बौद्ध टुसाल
1: थप जानकारीका लागि सम्पर्क 97125107 97125107
2: सफलताको सही छनौट केप्स कलेज
3: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन एफएम सुन एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पद गीतहरू

0: アッキリカデビー、ユナイガブラウンコスキータナコカンガーサムネ、ビジュリコサムキマバザルカタチャラカポソチャレ、カテイパム。オフ、アブサムナ、カハノリザムパノキキャン、ダッドハン、ユニコスキーサムナナシュウ、ビジュリコサムナ、カハノキラザム、アンデイシュリコマ、ショットトパンシャドウ。ए मेरा दीदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो लसुनी बहिनी सुनि दुखुमा नगरपालिका ओडा नम्बर पाँचमा भएको शान्ति स्टोर एन्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बेल्टा मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोनु दुखुन्डा नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोनुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862 82 00 00 सुनु दुखुन्डा नगरपालिका पाँच पल्लेरी सुनुखुम्बु आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
0: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9858870385 र 9861034213
0: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु
2: उपभोक्ता अधिकारको संरक्षण गरौं गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल विशोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा न्यासकी नीति गुणस्तर एकिन गरेमा खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

युताबाट बचन र बचाओ यौचनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौचनी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा समिति असन्तोष साथीलाई परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद पनि गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809909094 र 9863668618। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुखुम्बु।
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: तपाईँ जन्मदाता दिनुहोस् त.
1: जन्मदाता गरेको छैन नि म्याडम.
0: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि.
1: मलाई त थाहा नै थिएन म्याडम.
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ.
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
2: नेपाल सरकार विज्ञापन
4: बोर्ड. राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ. जाउँ न मेरो साथी.
5: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो. ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे. छानी छानी किन्ने हो आज.
6: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्. नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्. यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ. प्रोप्राइटर नारद मणि राई.

0: तर हैरान भए पनि हिन्दू नदीले रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउँछ कि सँगै जाउँ।
1: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सोमबार हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98434982, 98244718, 98443049696 र 98163014. आमजी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्। बुढो, मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यही हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
2: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।

0: सकियो भन्ने त सबै बिर्सिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेटको शीर्षा
1: के भयो के को हल्ला खल्ला हो यो
2: के हुनु डोजर चलेको अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइरी भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हुने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने हामीले त ध्यानै नदिएको त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
4: दर्शक सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
5: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
6: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो स्तरको लीला पो सम्झेको त सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
5: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
5: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
6: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
4: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
7: नेपाल सरकार विज्ञापन

0: जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
1: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
0: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न खेती गर्न ट्याङ्क बनाउन उकेर लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
2: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिस कल गर्नुहोस् मद्दतै तपाईँलाई फोन आउनेछ
3: आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
4: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
3: कति पिर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
4: हो र के डेन्टल रे
5: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुन्य नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
3: हाम्रा सेवाहरू
5: दाँत सफा गर्ने दाँत तल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
6: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98 21 12 99 र 97 46 58 43 87
7: धुम्रपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
8: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
7: मलाई मुखले घटेको क्यान्सर छ बाँचेर पनि मलाई तुङ्गे भयो म अलिकति पनि हिँड्न सक्दिनँ स्वास्थ्य श्वासमै समस्या देखियो धुम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ

0: गोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: डिजिटल
2: कलरला तथा ज्वालामाई अफसेट प्रेस सोलु दुधको नगरपालिका 5 सोलु खुम्बु
1: आदरणीय श्रोतावृन्द तपाईँ अहिले सुनिरहनु भएको छ सुन्न एफएम सुन्न एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ

0: बेहुरो आफ्नो मेरो जन्मदिन हो याद त छ नि
1: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्नला र ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
1: ल अब आँखा खोला त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक घर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका घर गहना मेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रोहपाल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
2: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार खोला खाँदा यो व्यवस्था छ
3: यहाँ साउजी को हुनुहुन्छ यता
4: बोलाउनु
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
4: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको काम लिएको हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
3: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ हिँड्नुहोस्
4: हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
5: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ
7: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 98 47 87 35 19 समुद्र साक्य 98 61 83 35 34 टेलिफोन 0 38 5 20 243 40 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 98 62 82 13 87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई सम मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 98 62 93 06 46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गार्मा जोरबौद सुलुखुम्बु

0: बाबा मैं आज स्कूल जाने मन छैन आज जाने नि आई
1: मैं किन सन्छ भएन
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्स को कन्ठे गर्न सकिन सरले हुन्छ
1: कुरा त्यस्तो थियो भएन म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरु
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले यसको जान्न भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दैथे
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुद्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना कुनै प्रश्न जाऊ त सरले केही गर्नुहुन्न
3: यस म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
4: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए
5: ए के भो दौडिदिन्छ आइस त
4: दाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको
5: भन को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
6: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिरहेको हुन्छ तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन एफएमले तयार पारेको सामाजिक सन्देश
7: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू तपाईँ सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिङ्कमा गएर आफ्नो विवरण भने तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस् सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस् सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस् म्याद नागिसकेपछि जिल्ला गरीमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस् नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ सवारी चालक अनुमति पत्र हुनुभएको जिम्मेवार हुनुभयो ट्राफिक नियम सड़क चिन्ह गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस् ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी चयन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढी रकम कसैलाई पनि नदिनुहोला आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला
8: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: सर्कल ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस सुनोदित खुम्बु नगरपालिका पाँच सल्लेरी स्कूल खुम्बु विगत देखिने ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा झोलामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सुन्द हाम्रा सेवाहरू यस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल लिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मोनो सर्वो बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 0385209060 मोबाइल नम्बर 9860324426 र 9841909450 न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कूल खुम्बु
1: हाम्रो के दोष पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त होइन सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिन्न सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह नियन्त्रण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अदली सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट बुकिङको सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी अर्को सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएन अधिकार कार्यालय प्रमुखसँगै सम्पर्क राख्न सक्नुहुनेछ
5: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराजमान

0: ଇସ୍ମାନା ଶୁଣ ଶୁଣ ଆମ୍ଭ ମାନଙ୍କୁ ବନ୍ଧୁବାକୁ ଗୋଟେ ପଲ୍ଲ ବର୍ଗ ଅଜରାମା ତ ବୁକ୍ସିରେନି ମରା ମିନିମା ତିଷ୍ଠ
1: ସୋଇତା तिमीहरूको के खासखुस कुराउँदैछ के भयो भन त
2: के भएन मिस
1: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्नु हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
2: हुन्छ
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
1: ए दाई ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
5: दिनु भएन औषधि हालेको
1: नौमा शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
5: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
1: हेर्नुहोस् दाई यसरी बाली नालीमा बिसादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
5: विषादीले धेरै नै जोखिम हुन्छ कि
1: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
5: अनि नानी विषादी प्रयोग नगरे अन्नबारी नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
1: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
5: हस् नानी मैले बुझे म परम्परागत पिसादी नै प्रयोग गर्छु
4: नेपाल सरकार विज्ञापन
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
6: अरूलाई होच्याउने न्यूज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
6: सचेत बनाऊ
7: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
4: नेपाल सरकार विज्ञापन
8: आर्थिक वर्ष 2084-84 लागि प्रदेशबाट सञ्चालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको
9: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना दण्ड व्यवस्थापन कार्यविधि 2082 स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 चैत्र 9 गते आयोजना दण्ड सूचना प्रणालीमा सुधार प्रस्ताव आह्वान भएको हुनाले 2084 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव जना हुन कृषि प्रदेश सरकार मार्फतका कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रवेश कार्यालय विभागमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आधार सम्बन्धी सूचना विस्तृत आयोगको वेबसाइट ppc.cc.gov.np हेर्न सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ। कोशी प्रदेश सरकार प्रदेश योजना आयोग

0: शुभ प्रभात
1: बसा आज हामी के विषयमा छलफल गर्छौं
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् आलै पालो भन त
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: हो अरू भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
1: च्यादास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
6: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
1: हो वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड ल विवाहका लागि केटा र केटी दुवै

0: सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झि सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौं, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापनको।
3: नमस्कार सेनसेनीका दिदी।
4: नमस्कार नमस्कार। दुईजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
0: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
0: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
4: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना अदली सेवा ग्रही महानुभावर यातायात व्यवस्था कार्यालय प्रभावी सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त होने सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष में सम्पर्क राख् अनुरोध कर सेवा प्राप्ति में कति को प्रलोभन नगरी आपको सेवा लिना हार्दिक अपील करद सेवा प्राप्ति में कई ग्रासो आई में ग्रासो सुने अधिकार कार्यालय प्रमुख सोझी संपर्क राख्न सकने
1: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराजमान
2: एक यूनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: छाचुक नगर आज कति दिन रे?
5: 3 दिन भयो।
4: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: के हुनु नि, सुन नहुनु होइन कि, सफा गरी भइहाल्यो नि।
4: जेसुकै भन, म 6 दिन चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
5: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्नु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता स्वतन्त्रता महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं केही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
2: नेपाल
7: सरकार विज्ञापन बोर्ड।

Dangerous.

Thank you.

just to try.

I'm sorry.

I'm gonna go to the bathroom.

0: मानसिक स्वास्थ्य समस्या का लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन हो। स्थानीय तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवा फिर्ता गरेको निष्ठा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सकल बिल बुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिल बुकमा यातायात व्यवस्था
2: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुमा नगरपालिका पाँच सोलु खुम्बु।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे पत्तै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ। ल सुनु बहिनी, सुरु दुखुम्बा नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोनु दुखी।
0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे पत्तै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त।
1: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
0: ल सुनु बहिनी, सुरु दुखुम्बा नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोनु दुखुम्बा नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु, यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00। सुनु दुखुम्बा नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु।
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 213।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुम्बा नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ शून्य एफएम। शून्य एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं गृहस्थी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बीच विषोक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य भूका भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: सधैँभरि रोजे।

ना अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी दादा पसल गएर बिजुलीको बल्ब लिएर आइज दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ प्रोप्राइटर अजय पन्चियार सम्पर्क नम्बर 9809509094 र 9833668418 वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदाता दिनुहोस् त
2: जन्मदाता गरेको छैन नि म्याडम
1: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
2: मलाई त थाहा नै थिएन नि
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
4: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन
5: बोर्ड राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
6: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुख उत्कुला नगरपालिका 5 सल्लेरी सोलुख
1: ए बाबू मैन मेरो त हात खुट्टा अनुसार झमझम गर्छ पिनासले भन्दान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
8: हो दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर निदान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
9: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843986952 9824417718 9843349696 र 9861314472 आन्जी औषधालय सोलुदुत कुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

0: लाख बिखा जमिन छ तराईमा मेरो खाना पाछ सुनेको कराईमा मेरो पास तारे हो तल सहरैमा हेलिकप्टर लिन आउँछ घरैमा मेरो लाख बिखा जमिन छ तराईमा मेरो खाना पाछ सुनेको कराईमा मेरो पास तारे हो तल सहरैमा हेलिकप्टर लिन आउँछ घरैमा जिन्दगी चल्दै छ पैसामा म त सुतेर उठेको पैसामा जिन्दगी चल्दै छ पैसामा सुतेर उठेको पैसामा छैन मनमा छोटो छ गोट मेरो घरको कर्ता पैसाको मोट रकेट चढेर हिँड्दिन्छ म त अन्तरिक्ष किनिदिन्छु रकेट चढेर हिँड्दिन्छु म त अन्तरिक्ष किनिदिन्छु
1: Hindi

0: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन हो।
5: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय होन्डा ब्रान्डको मोटर साइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन चौकमा।
6: होन्डाका विशेषताहरू:
7: जापानिज उच्च प्रविधि मार्फत उत्पादित
6: उत्कृष्ट माइलेज,
7: राम्रो रिसेल मूल्य,
6: टिकाउ र भद्भदो,
7: अफरोडका लागि पनि उपयुक्त।
6: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको,
7: सबै उमेर समूह, कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
6: हाम्रा सेवाहरू:
7: ओखलढुङ्गा र खोटाङको डिक्टल बजारबाटै फाइनेन्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने।
6: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
7: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने।
6: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
7: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भुजाङ, ओखलढुङ्गा।
6: सम्पर्क नम्बर 0375902222, 9852888022 र 9842803000।

0: जीव भन्ने त सबै बुझिसके आजकल आफ्नो त यति कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेटको शिरसा
1: के भयो के को हल्ला सुन्दा हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

I'm going to go to the hospital.

0: दर्शक सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मुहार सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन। अलिकति जोत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
4: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने, हल्का खेतबारी जोत्ने टिलर छँदैछ नि।
3: यो कहाँ किन्न पाइन्छ? अनि पार्ट्स सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
4: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध। खेतबारी जोत्न, खेती गर्न, ल्याङ बनाउन, उकेरा लगाउन, धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
5: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिस कल गर्नुहोस्, नगदै तपाईलाई फोन आउनेछ।
6: आया आया भनेर पो बसेछ त।
7: बिरामी हो क्या हो?
6: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
7: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
6: हो र के डेन्टल रे?
8: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
7: हाम्रा सेवाहरू
8: दाँत सफा गर्ने, दाँत चल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
5: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी

0: सात बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
1: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487।
2: गुरु आज मेरो जन्मदिन हो याद त छ नि।
3: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी भुल्न गएर ल आँखा बन्द गर त
2: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
3: ल अब आँखा खोला त
2: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने व्यक्ति प्रचलित गहना ढुङ्गरी बुलाकी मालदारी तिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ राष्ट्रिय अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742840456 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु भुतकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु
4: बालक बालिकालाई काममा लगाएको पाइएमा काम अनुसार खोला खाँदै
5: यहाँ साउजी को हुनुहुन्छ यता बोलाउनु रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
6: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
5: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाई विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
6: हिँड्नुहोस् होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको त्यो यसो नगरौँ न हजुर
0: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
7: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दियौ
0: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847835319 समुद्र साक्य 9861383534 टेलिफोन 0385202340 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तरुण कुमार श्रेष्ठ 9862682387 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862690646 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा फोर बौद्ध सोलुखुम्बु
8: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदैन नि है
9: सन्चो भएन
8: होइन यतिकै जाने मन लागेन
9: यतिकै पनि हुन्छ
8: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले हुन्छ
9: ए कुरा त्यस्तो थियो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना दिदी
8: नमस्ते कति टाइमले पाल्नु भयो
9: आज रिना यसको जान्न भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै
2: थियो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जर्माना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु विनय तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न हस् म्याडम
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुकियो
12: ए के भो दौडिदिएको आइस त
11: आई हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
12: भन को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
13: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाई समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस सुनोदत कुंडी नगरपालिका पाँच सलेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलरिया तथा झोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबै सुन्द हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर भोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेट प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी पाल्छा वाल मिक्सर नमो सागर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपी भीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मरमत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कुल खुम्बु
1: हाम्रो के दोस्तर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएको त हौ सर
2: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: हाम्रो मामाले भन्नुभएको उत पल्लो घरको हजुरआमा त बोक्सियो अरे नि हो र मिनिङलाई त्यस्तो त
5: सोइता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
6: के होइन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
7: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
8: धूम्रपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
9: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
8: मलाई मुखले घटेको क्यान्सर छ बाँचेर पनि म मरे तुम्ही भए
6: म अलिकति पनि हिँड्न सक्दिन स्वास्थ्य स्वास्थ्यमै समस्या देखियो
9: धूमपान गर्न छोड स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
3: ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
10: दिनु भएन औषधि हालेको
3: नौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
10: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
3: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
10: विषादीले धेरै नै जोखिम हुन्छ
3: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
10: अनि नानी विषादी प्रयोग नगरे अन्नबारी नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
3: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
10: हस् नानी मैले बुझेँ म परम्परागत पिसादी नै प्रयोग गर्छु
11: नेपाल सरकार विज्ञापन बोर्ड

0: Attention. Sony FM, the studio time.
1: 3 p.m. News for 3 budget.
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई ऑफसेट प्रेस सोनू दूध को नगर पालिका 500 खुम्बू.
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
3: The BBC World Service. Right here on Zeno.fm and the Zeno Radio app.
0: भएको 203 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ. सबैभन्दा पहिले मुख्य खबर. मनसुन जन्य विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता. विपद पूर्व तयारी शीतल भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण. अन्नपूर्ण क्षेत्रमा लेक लागेर एक वर्षमै 25 पर्यटकको ज्यान गयो. सड़क मार्गबाट एकै दिन धेरै उचाई पार गर्दा समस्या बढ्यो. सौर्य ऊर्जा र विद्युत भण्डारण गर्ने नयाँ प्रविधि. सार्वजनिक मौसम अनुसार घटबड हुने सौर्य ऊर्जाको नियमित उपलब्धतामा सहयोगी हुने विश्वास. दिल्लीमा कक्रोच आन्दोलन थप चर्कियो. राहुल गान्धीको पनि साथ. मोदी सरकारमाथि दबाव बढ्दै 16 मेट्रो स्टेशन बन्द. हजारौं यात्रुहरू पर्व. र काभा भलिबल च्याम्पियनशीपमा नेपाल कजाकिस्तानसँग पराजित. मनसुन जन्य विपद व्यवस्थापन र पूर्व तयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्. नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रस्ताव दर्ता गराएका हुन्. कांग्रेस संसदीय दलकी नेता कमला पन्तले प्रस्तुत गर्नुभएको प्रस्तावमा कांग्रेस प्रमुख सचेतक पदम बहादुर परियार, नेकपाकी प्रमुख सचेतक मदन कुमारी शाह, त्यसै गरी एमाले सांसद सोमनाथ पोर्ते तेल र जसपाकी सांसद पूजा चौधरीले समर्थन गर्नुभएको छ. संचारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक पदमहादुर परियारले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेकाले सरकारको पूर्व तयारीप्रति आशंका व्यक्त गर्नुभयो. नागरिकको जीवनको सुरक्षासँग जोडिएको विषयमा सरकारलाई अझ बढ़ी संवेदनशील र जिम्मेवार बनाउन ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको उहाँको भनाई छ. यस्तै नेकपाकी प्रमुख सचेतक मदन कुमारी शाहले जलवायु परिवर्तनका कारण विपदको जोखिम बढ़े पनि सरकारको कार्ययोजना कार्यान्वयन नभएको आरोप लगाउनुभयो. विपक्षी दलहरूले विपद आइसकेपछि मात्र राहत र उद्धारमा लाग्ने परिपाटी अन्त्य गरी पूर्व सूचना, उद्धार सामग्री र स्थानीय तहसँगको समन्वय चुस्त बनाउन सरकारसँग माग गरेका छन्. अन्नपूर्ण पदमार्गमा गएको आर्थिक वर्ष 2082/83 लेक लागेर 25 पर्यटकको ज्यान गएको छ. अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार ज्यान गुमाउनेमा 12 नेपाली, 9 भारतीय तथा जापान, मेक्सिको, स्पेन र सिंगापुरका एकजना रहेका छन्. जसमध्ये 4 पथ प्रदर्शक र भरिया छन्. मनाङ र मुस्ताङको उपल्लो भेगमा यस्ता घटना बढ़ी भएका छन्. सबैभन्दा धेरै मुस्ताङमा 15, मनाङमा 8 तथा अन्नपूर्ण र मर्दी आधार शिविरमा एक एक जनाको ज्यान गएको छ. अघिल्लो आर्थिक वर्षमा लेक लागेर 19 जनाको ज्यान गएको थियो. सड़क मार्ग हुँदै मुक्तिनाथ जाने नेपाली र भारतीय पर्यटकमा यो समस्या बढ़ी देखिएको छ. गाड़ी वा मोटरसाइकलबाट एकै दिन धेरै उचाइमा पुग्दा शरीरले हिमाली हावापानीसँग अनुकूल हुन नपाएर जोखिम बढ़ेको आयोजना प्रमुख डाक्टर कडरियाले बताउनु भएको छ. पथ प्रदर्शकहरूका अनुसार उच्च पहाड़ी भेगको यात्रा गर्दा एकैपटक धेरै उचाइमा नगई विश्राम लिँदै जानुपर्छ. लेक लाग्नबाट बस्न पदयात्रा गर्दा एक दिनमा 500 भन्दा बढ़ी उचाइ पार नगर्न विज्ञहरूको सुझाव छ. नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत प्रणालीलाई थप स्थिर, भरपर्दो र प्रभावकारी बनाउने आवश्यकता बनिएका बेला हुवाएले सौर्य ऊर्जा व्यवस्थापन र विद्युत भण्डार सम्बन्धी दुई नयाँ प्रविधि सार्वजनिक गरेको छ. कम्पनीले एक कार्यक्रम गरी प्रिजन सोलर 9.2 स्मार्ट सौर्य ऊर्जा पीवी र लुटेरा ग्रीन फार्मिङ विद्युत ऊर्जा भण्डारण प्रणाली ईएसएस सार्वजनिक गरेको हो. कम्पनीका अनुसार प्रिजन सोलर पीवी ठूला क्षमताका सौर्य आयोजनाका लागि लक्षित गरी बनाइएका विकसित डिजिटल प्रणाली हुन्। यसले एआई र डिजिटल प्रविधिको प्रयोग मार्फत सूर्य ऊर्जा उत्पादनको दक्षता बढ़ाउने, संचालन तथा व्यवस्थापनलाई सहज बनाउने र विद्युत उत्पादनलाई थप प्रभावकारी बनाउने लक्ष्य रहेको छ। त्यसै गरी ईएसएसले उत्पादन भएको विद्युत आवश्यकता अनुसार भण्डारण गर्ने, माग बढ़ेका बेला पुनः आपूर्ति गर्ने तथा विद्युत प्रणालीको स्थायित्व कायम राख्न सहयोग गर्ने कम्पनीको भनाइ छ। नवीकरणीय ऊर्जाको उत्पादन मौसम अनुसार घटबड़ हुने भएकाले यस्तो ऊर्जा भण्डारणका लागि प्रविधि उपयोगी भएको कम्पनीको दावी छ। नेपालमा जलविद्युतसँगै सौर ऊर्जा प्रवर्धनको प्रयास भइरहेका बेला विद्युत प्रणालीलाई सन्तुलित र भरपर्दो बनाउन ऊर्जा भण्डारण प्रविधिको भूमिका महत्वपूर्ण मानिएको छ। विशेष अदालत काठमाडौँले आर्थिक वर्ष 2082-83 59% अर्थात 155 मुद्दा फर्सेट गरेको छ। अदालतमा रहेका कुल 261 मुद्दा मध्ये अब 106 फर्सेट हुन बाँकी छ। भदौ 24 आन्दोलन प्रक्रममा सूचना प्रविधि शाखा र भवनमा क्षति भएकाले लक्ष्य अनुसार काम गर्न कठिनाई भएको अदालतले जनाएको छ। यद्यपि दुई वर्ष नआएका मुद्दालाई भने शून्यमा झार्न अदालत सफल भएको छ। अदालतले आउँदा दिनमा स्मार्ट कोर्टको अवधारणा लागू गर्दै विश्वको जुनसुकै कुनाबाट मुद्दाका पक्ष र साक्षीमा सहभागिता जनाउन सक्ने सुविधा विस्तार गर्ने कार्यदिशा तय गरेको छ। साथै निर्भीकता र निष्पक्षताका साथ न्याय सम्पादन गर्ने प्रतिबद्धता पनि जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
6: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ।
7: जमिनका ढाँचाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भाँसिनु पहिरोका पूर्व संकेतहरू हुन्।
6: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
8: मेरो कपडा प्याकिङ गरिदिउँ त सम्झुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
9: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, चक्षुको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
8: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: फोन 0 7 4 94 3 5 55।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकका हुजुरीय निवेदन 1 घण्टाभित्र सम्बोधन गर्न मातहतका निकायहरूलाई कड़ा निर्देशन दिएको छ। विभागले देशभरका श्रम तथा रोजगार कार्यालय र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रहरूलाई परिपत्र जारी गर्दै उजुरी प्राप्त भएको 1 घण्टाभित्र प्रारम्भिक सम्बोधन गरी सम्बन्धित सेवा गृहलाई जानकारी गराउन भनेको हो। विगतमा हिन्दू सरकार मन्त्रालय तथा विभागमा परेका उजुरी समयमा सम्बोधन नभएको, ढिलासुस्ती भएको र कर्मचारीको व्यवहारप्रति गुनासो बढेपछि विभागले यो कदम जानेको हो। परिपत्र अनुसार आफ्ना अधिकार क्षेत्रभित्र नपर्ने उजुरी भए तत्कालै सेवा गृहलाई बुझाएर सम्बन्धित निकायमा यस्तै श्रम कानून अनुसार दुवै पक्षबीच वार्ता गराउने, वार्ताबाट समाधान नभए यथाशीघ्र निर्णय लिने र अदालत वा कार्यालयका आदेश समयमै कार्यान्वयन गर्नुपर्ने निर्देशन दिएको छ। अब विदेशको खबर। भारतको नीट परीक्षामा भएको भूमिको अनियमितताको विरोधमा कक्रो

समर्थन गरेपछि मोदी सरकारमाथि राजनैतिक दबाव बढेको छ। हिजो विपक्षी दलका नेता राहुल गांधी, प्रियंका गांधी र अखिलेश यादव सहितका नेताहरूले प्रधानमन्त्री निवास बाहिर धरना दिएपछि प्रहरीले पक्राउ गरेर छाडेको थियो। कांग्रेसले देशव्यापी प्रदर्शन जारी राख्दै लोकसभामा संयुक्त शिक्षा मन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेको छ। शिक्षा मन्त्री प्रधानले भने विपक्षीले विद्यार्थीहरूलाई राजनीतिक रूपमा प्रयोग गरेका टिप्पणी गर्नुभएको छ। यसैबीच आन्दोलन संसद भवनतर्फ अघि बढेपछि सुरक्षाको कारण देखाउँदै दिल्ली मेट्रो रेल कर्पोरेशनले मध्य दिल्लीका 16 व्यस्त मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ। स्टेशनका द्वारहरू बन्द गरिँदा हजारौं यात्रु, कर्मचारी र विद्यार्थीहरू बीच बाटोमै अलपत्र परेका छन्। परिस्थिति नियन्त्रण बाहिर जान नदिने भन्दै भारतको गृह मन्त्रालयले केन्द्रीय आरक्षित प्रहरी बलका 2,000 जवानलाई बंगालबाट एयरलिफ्ट गरी दिल्लीमा पुर्याएको छ। आन्दोलनकारीका तर्फबाट सीजेडीका प्रवक्ता सौरभ दासले मन्त्रीहरूको कार्यालयमा नभई जन्तर मन्तर वा अरू तटस्थ ठाउँमा सरकारसँग वार्ता गर्न तयार रहेको बताउनु भएको छ। अब खेल खबर। पाकिस्तानमा आजदेखि शुरू भएको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल कजाकिस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा नेपाल कजाकिस्तानसँग 3-2 सेटमा पराजित भयो। कजाकिस्तानले पहिलो सेट 25-19, दोस्रो सेट 25-21 र पाँचौं सेट 15-9 जित्यो। नेपालले तेस्रो सेट 34-32 र चौथो सेट 25-19 जित्यो। यस साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, काजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीगका आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट चार टोली सेमी फाइनलमा पुग्नेछन्। नेपाली पुरूष भलिबल टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल महासंघको विश्व भूमिकाको मान्यता प्राप्त प्रतियोगिता खेलेको हो। प्रतियोगिताका लागि हरी हजुर थापाको कप्तानीमा 12 सदस्यीय नेपाली टोली पाकिस्तान पुगेको छ। नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगदीश भट्ट रहेका छन्। चार भन्दै भित्रका खबर शुरू गर्न अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। मनसून जन्ने विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता। विपद पूर्व तयारी विफल भएको भन्दै पीडी मन्त्रीको ढाला कसम। भन्नुपर्ने क्षेत्रमा लेख लागेर एक वर्षमै 25 जना

0: सर्व सुलभ आवास कर्जा
1: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: आधार दरमा मात्र 0.5%
2: आज हामी के विषयमा छलफल गर्छौ
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्
4: आलै पालो भन त सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: हो अरू भन त
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
2: स्याबास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
4: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
2: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसुने र साथीभाइहरूलाई पनि बताउनुपर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: ए बाबु हजुरहरू सत्ताउस बालेर जाऊ
9: पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु कि
8: बर्खाको बेला छ अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
9: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
8: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
9: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
8: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
7: सतर्कता अपनाउने गरौं सुरक्षित बनाऊ
0: नेपाल सरकार विज्ञापन
10: ओए साथी हेर नि के खतरो समाचार आइसक्यो भयो फ्रेन अब चाहिँ के हो
11: खुसै के आइदिएको यत्तिकै पत्ते आइसक्यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ते हुनुपर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाति न यसो त जल्ले लगिहाल्छ नि
10: मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ
11: तिमीलाई थाहा थिएन
10: थाहा थिएन
11: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा गराउँछ र अविश्वास पनि सृजना गर्छ
10: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
11: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
7: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
0: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
12: हिमालमा घाम पर्दा मिठो बोली बोल्छ हिमालमा घाम पर्दा मिठो बोली बोल्छ स्वास्थ्य शिक्षा मनोरञ्जन दिँदै आँखा खोल्छ सहर बजार गाउँघरमा नाता जोड्दै आयो आफ्नै भाका आफ्नै बोली सोलु एकम आयो आफ्नै भाका आफ्नै बोली सोलु एकम आयो
7: कार्यक्रम आफ्नै पाका आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक्स सेन्टर तथा मोटरसाइकल वर्कसप

નમસ્તે નમસ્કાર અને લોકસંગીત ગરબા બિંદુ સંપૂર્ણમાં હાર્દિક હાર્દિક સ્વાગત સાથમાં કાર્યક્રમ આપની પાસે આપની બાત અને ઉપસ્થિત વૈશ્વિક વિકાસ પ્રાગવી મિત્રકો સાથમાં અવાજમાં શું ફેરકી લંબી ફેરફાર સુંદર અનુસારેલા એ સમયમાં દુર્ગ નેપાળથી પહેલો સામુદાયિક રેડિયો સોલાફ્યામ 101.2 મેગાહર્ટઝના કાર્યક્રમ આપની પાસે આપની બાત સુંદર અનુસાર र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ र आज पनि हामी त्यही समयले नै लिएर उपस्थित भइसकेका छौं भने आज चाहिँ हामी विशेष गरी बुधबार व्यवसायमा रहेका छौं र बुधबार व्यवसायमा चाहिँ हामीले लिएर आएका छौं पूर्वेली गीत र आज चाहिँ तपाईँलाई हामी पूर्वेली गीत सुनाएर चाहिँ मनोरञ्जन दिलाउनेछौ र पक्कै पनि धेरैजना साथीहरू हाम्रो कार्यक्रम आफ्नै पाखा आफ्नै बाटाको प्रतीक्षामा हुनुहुन्छ होला तपाईँको प्रतीक्षाको समय भने समाप्त भइ नै सकेको छ र आज चाहिँ हामी तपाईँहरूको टेलिफोन लाइन चाहिँ लिँदैनौं र आज चाहिँ हामी तपाईँहरूका निमित्त चाहिँ निकै नै मिठा पूर्वेली गीत लिएर चाहिँ उपस्थित भइसकेका छौं र यो समयमा तपाईँहरू आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला गाउँ घरमा हुनुहुन्छ भने मेलापातिर हुनुहुन्छ होला रोपाईतिर हुनुहुन्छ होला गोठालोतिर हुनुहुन्छ होला र खाजा खाँदै पनि हुनुहुन्छ होला र यदि सहरतिर हुनुहुन्छ भने तपाईँहरू आफ्नै पसल व्यवसायलाई अगाडि बढाउँदै पनि हामीलाई सुन्दै हुनुहुन्छ होला र जस्तो सुकै अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समाज सुनेर साथ दिनुहोला र हामीले तपाईँहरूका निमित्त चाहिँ पूर्वेली गीत चाहिँ लिएर उपस्थित भइसकेका छौं र हामीले पूर्वेली गीत चाहिँ हप्ताको एक दिन चाहिँ सुन्ने गर्छौ र त्यसकारण पनि होइन धेरै दिनकै अरू गीतहरू सुन्दा त हामीलाई वाक्कै दिक्कै लागिसकेको हुन्छ र आज चाहिँ हामी पूर्वेली गीत सुन्दा चाहिँ सुन्दै गर्दै चाहिँ हामीलाई चाहिँ आफ्नै डाँडाकाँडा आफ्नै गाउँ घरतिर आफ्नै साथी सँगैसँग रमाउँदै गरेको दिनहरू अनि पलहरू याद आउनेछ र सहरतिर बस्नुहुने साथीहरूलाई पनि गाउँको चाहिँ धेरै नै याद दिलाउनेछ र आज चाहिँ तपाईँहरूले हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समाज सुनेर साथ दिनुहोला भन्न चाहन्छु। आज आज हामी पूर्वेली गीत निकै नै मिठा पूर्वेली गीत सुन्दै आफ्ना बालापान त्यसै गरी आफ्नो गाउँ घरको याद अनि ती विगतका दिनहरू सम्झाउँदै चाहिँ अगाडि बढ्नेछौ र ढिलो नगरिकन अर्को मिठो होइन एकदमै पहिलो एकदम मिठो पूर्वेली गीत रहेको छ गाउँमा बर पितल बोलकोले बाटा नभएर चाहिँ पूर्वेली गीत रहेको छ र जसमा चाहिँ आवाज बढ भएको छ तेजेन्द्र गन्धर्व र त्यसै गरी राधिका पञ्चकोटीको आवाजमा सजिएको यो मिठो पूर्वेली गीत हामी एकैछिन सुन्नेछौ र यो पूर्वेली गीतको साथमा चाहिँ हामी पहिलो हामी छोटो विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: খেলাবাইরে খাতে মাথায় ছিঁড়ে কচিল চিরা দিলাম না ছাতে কুচু।
1: हेलो
2: हेलो बहिनी सन्चै छौ?
1: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा त जानु
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लैन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: का सभी को सरोकार आज का बाल बालिका भूल का सदन भार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुनु बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: मानव देश विक्रम तथा ओसार पसार जघन्य अपराध हो
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा तलोबन्दमा पारे लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ
2: देश विक्रम र ओसार पसारबाट बचौं सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ मानव देश विक्रम तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: बत्तीको
0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस् भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस् विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस् याद राख्नुहोस् 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ
6: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो यसले दुर्घटना भञ्जन स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ चोरीदेखिमा कानून कार्यवाहीको हुनेछ पुलमा आगो लागेको तार नतुलेको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिमदेखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852 85 32 26 प्राविधिक प्रमुख 9852 85 32 27 सूचना अधिकारी 9852 85 12 26 र काउन्टर 0 38 52 04 03
6: समय नै महसुल दिन उचालो भविष्य निर्माण गरौं नेपाल विद्युत प्राधिकरणद्वारा गुरुहितमा सारी सन्देश

कार्यक्रम आफ्नै पाखा आफ्नै बाटाको यो भने पहिला नै छुट्ट विश्राम रहेको थियो। पहिला नै छुट्ट विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रमलाई नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुलाथ्यान 101.3 MHz कार्यक्रम आफ्नै पाखा आफ्नै बाखा सुन्दै हुनुहुन्छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर चाहिँ तपाईँको रेडियो सेटमा उपस्थित हुने गर्दछौ। राज्य पनि हामी त्यही समयलाई नै लिएर उपस्थित भइ नै सकेका छौं भने आज चाहिँ हामी विशेष गरी बुधबारे बसाईमा रहेका छौं र बुधबारे बसाईमा चाहिँ हामी पूर्वेली गीत सुन्दै नाच्दै मनोरञ्जन लिँदै चाहिँ अगाडि बढ्ने कुरा त सबैजनालाई अवगत नै भइ नै सकेको छ र तपाईँहरूले चाहिँ हामीलाई रेडियो मार्फत मात्र नभएर पनि अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र जसमा चाहिँ www.sulafm.com नेपाली पात्र हाम्रो पात्र र त्यसै गरी सुलाफ्याम फेसबुक पेज मार्फत पनि तपाईँहरूले चाहिँ हामीलाई सुन्न सक्नुहुनेछ र यो समयमा तपाईँहरू चाहिँ आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, उकाली ओह्राली दोराली बन्जाइ चौतरी गर्दै हुनुहुन्छ होला र जस्तो सुकै अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला र फेरि पनि हामी ढिला नगरीकन अर्को पूर्वेली गीततर्फ नै जानेछौ। निकै नै मिठो पूर्वेली गीत रहेको छ, रुमल फरेर बेलको पूर्वेली बाँचा रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ राजीव पाल राई र इन्द्र कला राईको आवाजमा सजिएको यो मिठो पूर्वेली गीत हामी एकैछिन सुन्नेछौ र यो गीत पश्चात फेरि उपस्थित हुनेछौ।

फेरि पनि स्वागत गर्दछु भर्खरै माझमा हामीले निकै नै मिठो पूर्वेली गीत रुमाल फरार बेलको लोज बाटा नगरेपछि पूर्वेली गीत सुन्दैछ मनोरञ्जन लिँदै फेरि पनि उपस्थित भइ नै सकेका छौ र तपाईँहरूले पनि सुन्नुभयो होला सँगसँगै गाउनु भयो होला सँगसँगै नाच्नु पाए पनि भयो होला र जस्तो सुकै अवस्थामा भए पनि स्वस्थ मस्त र व्यस्तरादी हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु र विशेष गरी पूर्वी बाका चाहिँ पूर्वी बेगका मानिसहरूको जीवनशैलीसँग चाहिँ जोडिएको हुन्छ र जसमा चाहिँ नेपाली मौलिक कला संस्कृतिको पनि हामीले प्रयोग गरेको हुन्छ र हामीले चाहिँ पूर्वी लोक बाका सुन्दै गर्दा चाहिँ हामीले मनोरञ्जन मात्र लिँदैनौ त्यहाँबाट चाहिँ हामीले धेरै कुराहरू सिक्न सक्छौ र विशेष गरी पूर्वी लोक बाका भन्नाले चाहिँ पूर्वी नेपालका पूर्वी बेगका विशेष गरी कोशीरा मेची अञ्चलको मौलिक माटो संस्कृति र परिवेशमा आधारित गीतहरूलाई बुझिन्छ र यो गीतहरूमा चाहिँ पूर्वीय पहाड़ी बेका जनजीवन प्रकृति प्रेम विराह र दैनिक बोगाईका कथाहरूलाई समेटिएको हुन्छ र हामीले अन्य गीतहरूमा भन्दा हामीले चाहिँ पूर्वेली गीतमा चाहिँ निकै नै फराग कुराहरू पाइन्छ हामीले सुन्न पनि आनन्द मिल्छ र पूर्वेली गीतमा चाहिँ निकै नै मार्मिक शब्दहरू प्रयोग गरेको हुन्छ र जसमा चाहिँ निकै नै मायापियातीको कुराहरू दुखा सुखाको कुराहरू मिलान बिछोडको कुराहरू मात्रै नभएर चाहिँ कुनै पनि ठाउँको पनि विशेष चाहिँ मिठो तरिकाले वर्णन गरेको हुन्छ र त्यसकारण चाहिँ हामीलाई गीत सुन्दा चाहिँ कुनै गीत त हाम्रै लागि भनेको मेरै लागि भनेको जस्तो पनि लाग्छ र हामीले कुनै पनि ठाउँ पुगेका छैनौ हामीले त्यहाँको कुनै पनि कुरा थाहा छैन भने पनि हामीलाई त्यहाँ गीतबाट चाहिँ हामीले धेरै कुरा सिक्न सक्छौ होइन धेरै डाँडा पाखातिरहरूको धेरै नै पाखा पखेरी हिमाल पहाड तराएको चाहिँ निकै मिठो तरिकाले वर्णन गरेको हुन्छ त्यसकारण पनि हामीलाई चाहिँ पूर्वेली गीत सुन्नु चाहिँ निकै नै मजा लाग्छ र यसमा चाहिँ मौलिक बाजाहरूको पनि प्रयोग गरेको हुन्छ मादल झ्याम्टा मुर्चुङ्गा मुदाली लगायतका धेरै बाजाहरूको प्रयोग पाइन्छ जसले गर्दा चाहिँ हाम्रो मनलाई झन् अझ धेरै नै आनन्द दिलाउँछ र हामी सबैजनाले चाहिँ पूर्वेली गीत चाहिँ सुन्नुपर्छ मनोरञ्जन लिनुपर्छ भन्न चाहन्छु र फेरि पनि म ढिला नगरिकन अर्को गीततर्फ नै जानेछौ निकै नै मिठो पूर्वेली गीत रहेको छ निकै नै मार्मिक शब्दहरू प्रयोग गरिएको गीत रहेको छ निकै नै मनसुने गीत रहेको छ भेटघाट हुँदा नै हो बोल्ने मिठो बोली बोलकोले बाका नभएर चाहिँ पूर्वेली गीत रहेको छ र जसमा

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराउँ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा योजना जारी सन्देश।
2: मानव देश बिक्री तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: देश बिक्री र ओसार पसारबाट बचौं, सिप सिकाउं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश बिक्री तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन।

0: मौना दुख नहीं पंचूना मौना मौना नहीं निपल बनाऊना। नमस्कार मजेबी टिवरी तपाईले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 मेगाहर्ज।
1: ढाकरे बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै उखाला ढुङ्गा रुन्जा टार देखी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै।

कार्यक्रम आफ्नै पाख आफ्नै बाखको युवाले दोस्रोले अन्तिम विश्राम रहेको थियो। दोस्रोले अन्तिम विश्रामलाई पनि भर्खरै हामीले पार गरिरह्यो भने फेरि पनि कार्यक्रमलाई नै दिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौं। सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सुनाफ्याम 101.2 मेगाहर्जमा कार्यक्रम आफ्नै पाख आफ्नै बाखा सुन्दै हुनुहुन्छ र विशेष गरी आज चाहिँ हामी बुधबार बसाईमा रहेका छौं र बुधबार बसाईमा रहँदै गर्दा हामीले पूर्वले गीत सुन्दै मनोरञ्जन लिनेर दिनेलाई निरन्तरता दिँदै हामी कार्यक्रमको मध्य अन्त्यतिर पनि आइसकेका छौं र तपाईँहरू यो समयमा आफ्नै कामतिर व्यस्त त हुनुहुन्छ होला, कोही मेलापाततिर हुनुहुन्छ होला, कोही गोठालोतिर हुनुहुन्छ होला, अनि कतिपय साथीहरू रूपातिर पनि हुनुहुन्छ भने धेरै गुनासाहरू यो समयमा खाजा खाने टाइम समय भएकै कारण पनि खाजा खाने तर्खरमा हुनुहुन्छ होला, खाजा खाइसक्नु भयो होला र जे जस्तो अवस्थामा भए पनि स्वस्थ व्यस्त र व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्त्यसम्म सुनेर साथ दिनुहोला र कतिपय साथीहरू त हाम्रो कार्यक्रमलाई चाहिँ आज बाटो मात्रै सुन्दै हुनुहुन्छ होला र बखरी मात्र बाटो पनि सुन्दै हुनुहुन्छ होला र यदि तपाईँहरू बखरी मात्र बाटो सुन्दै हुनुहुन्छ भने तपाईँहरूको लागि म यो कार्यक्रमको नियम पनि थोरै अवगत गराउने चाहिँ र तपाईँहरूको टेलिफोनलाई चाहिँ हामी हप्ताको चार दिन चाहिँ लिनेछौँ र तपाईँहरूसँग हप्ताको चार दिन चाहिँ तपाईँहरूको टेलिफोन लाइन लिँदै मिठा मिठा कुराकानी गर्दै अगाडि बढ्नेछौँ र जसमा चाहिँ सोमबार बिहिबार शुक्रबार र शनिबार चाहिँ तपाईँहरूको टेलिफोन लाइन लिएर चाहिँ हामी मिठा मिठा कुराकानी गर्दै चाहिँ अगाडि बढ्नेछौँ र तपाईँहरूले अन्य हप्ताको चार दिन चाहिँ तपाईँहरू कार्यक्रममा सहभागिता जनाउनु पर्ने हुन्छ र आज भने चाहिँ हामी पूर्वेली गीत मात्र सुन्दै चाहिँ अगाडि बढ्नेछौँ र विशेष गरी पूर्वेली गीतहरूमा चाहिँ स्थानीय बोलीचाली लवाज त्यसै गरी रहनसहनको स्पष्ट जरा खुवाइन्छ र यसमा चाहिँ पहाडी जनजीवन पाखा पखेरा खुला नारा र त्यसै गरी स्थानीय परिवेशको मिठो तरिकाले चित्रण गरेको हुन्छ, मन छुने तरिका चित्रण गरेको हुन्छ जसले गर्दा चाहिँ हामीलाई सुनम सुनम लाग्ने मनोरञ्जन चाहिँ धेरै नै मिल्छ। त्यसै गरी हामी गाउँ घरमा नभएर चाहिँ हामी ठाउँ सहरतिर हुनुहुन्छ बसोबास गर्नुहुन्छ भने पनि हाम्रो लागि चाहिँ पूर्वेली गीतले चाहिँ हाम्रो गाउँघरको याद दिलाउँछ। त्यसै गरी हाम्रो बालबनको साथीहरूको याद गए याद आउँछ। त्यसकारण चाहिँ हामीले सुन्नु पनि निकै नै आवश्यक छ होइन। अन्य गीतहरू भन्दा चाहिँ पूर्वेली गीतमा चाहिँ बाजा गर्ने हाम्रो मौलिक बाजा गाजाको प्रयोग पनि गरे प्रयोग पाइन्छ। त्यसकारण त झन् हाम्रो पूर्वेली गीत त निकै नै मान्छु होइन, सुनौँ सुनौँ लाग्ने त भइ नै हाल्छ र हामी खेतबारीतिर काम गर्दै डाँडा पाखातिर रमाउँदै गोठाला गर्दै अनि गाछ दाउरा गर्दै पनि सुन्दा चाहिँ निकै नै रमाइलो लाग्छ, मनोरञ्जन मिल्छ। त्यसकारण हामी सबैजनाले पूर्वेली लोक भाका सुन्नुपर्छ, मनोरञ्जन लिनुपर्छ भन्दै चाहिँ अब भने चाहिँ कार्यक्रमबाट विदा लिनुपर्ने समय भने आइ नै सकेको छ र कार्यक्रम आफ्नो पाखा आफ्नो भाकालाई छुट्याएको निर्धारित समय पनि समाप्त भइ नै सकेको छ र यति बेलसम्म हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समाज सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोतालाई एकपृष्ठमा धन्यवाद भन्न चाहन्छु र त्यसै गरी मेरो बन्द कोठाको आवाजलाई तपाईँको रेडियो सेवा मोबाइल शीर्षमा पुर्याउनका निमित्त भरपूर सपोर्ट मिलेको छ। प्राविधिक हुनुहुन्छ रेडिका रायजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रमको अन्त्यमा निकै नै मिठो अनि मन छुने त्यसै गरी धेरै नै रमाइला पूर्वले गीत रहेको छ। चौबन्दी चोली बोलको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज बन्द भएको छ आवास राई र त्यसै गरी सुनिता थेगिङको आवाजमा सजिएको यो मिठो पूर्वेली गीत छाड्दै आजको कार्यक्रम आफ्नै बाका आफ्नै बाकाको विशेष गरी बुधबार बसाईबाट म कार्यक्रम प्रस्तुता सिर्किम लमेश शेर्पा पनि विदा हुन चाहन्छु। नमस्कार।

Let's go.

I like that.

0: भाई त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
1: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो कुन्नी
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
1: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
0: ए भाइ बहिनी हो तिमीहरू के गर्दैछौ त्यहाँ
1: यता आइजाऊ न एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो
0: कहाँ जाने दिदी उपप्रमुखलाई नमस्कार उपप्रमुख
2: ओहो नमस्कार नमस्कार सबैजना आउनु भएछ त ल बसौँ बसौँ कति कामले होला आउँदै नआउने साथीहरूलाई पनि देख्छु त
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू हाम्रो गाउँपालिको बाटो बन्दै थियो बन्दा भन्दै रोकिएछ अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई
1: ए त्यो पारीको बाटो बन्दै छ त बनिहाल्छ नि किन हतार गर्नु भए हामी त बाटो बनाउने भनेर त आएका हौ नि हतार नगरौँ न साथीहरू बन्छ रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू बाटो बन्छ समयमै बन्छ म अरू के भनौँ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ
0: अनि के गर्नु त अब उहाँ त निस्किसक्नु हो अब यसो गर दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौँ न के भएको रहेछ
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
1: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्छ
5: अहिले के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
1: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
6: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटिदिन्छु
7: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
8: समस्या सरु नै हुने भाइ तपाईँ हाम्रो सोचमा छ
1: म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
10: अरूको सम्मान गरौं सम्मानित जीवन बिताऊ सभ्य समाज निर्माण गरौं
11: मानव दोष विघ्न तथा ओसार पसार जघन्य अपराध

नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.solwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको अपरान्ह 4 बजेको सोलु हालसाल लिएर आइपुगे म सरस्वती पुरी। मनसून जन्ने विपद व्यवस्थापन र पूर्व तयारी कमजोर रहँदै आइरहेको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। नेपाली कंग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा गृहमन्त्रीको ध्यानकर्षण गराउँदै प्रस्ताव दर्ता गराएका हुन्। कंग्रेस संसदीय दलकी नेता कमला पन्तले प्रस्तुत गर्नुभएको प्रस्तावमा कंग्रेस प्रमुख सचेतक पदम बहादुर परियारी, नेकपाकी प्रमुख सचेतक मदन कुमारी शाह, एमाले सांसद सोमनाथ पोर्तेल र जसपाकी सांसद पूजा चौधरीले समर्थन गर्नुभएको छ। संचारकर्मीसँग कुरा गर्दै कंग्रेस प्रमुख सचेतक परियारले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेकाले सरकारको पूर्व तयारीप्रति आशंका व्यक्त गर्नुभयो। नागरिकको जीवधनको सुरक्षासँग जोड़िएको विषयमा सरकारलाई अझ बढ़ी संवेदनशील र जिम्मेवार बनाउन ध्यानकर्षण प्रस्ताव दर्ता गराएको उहाँको भनाइ छ। यस्तै नेकपा प्रमुख सचेतक शाहले जलवायु परिवर्तनका कारण विपदको जोखिम बढ़े पनि सरकारको कार्ययोजना कार्यान्वयन नभएको आरोप लगाउनुभयो। नेकपा एमाले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टीले बुधबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई समर्थन फिर्ताको पत्र बुझाएको हो। प्रदेश सरकारमा नेकपा एमालेका 6 जना मन्त्री सहभागी छन्। उनीहरूमध्ये 5 जना मन्त्रीहरू भने समर्थन फिर्ताको पत्र बुझाउने क्रममा प्रदेश प्रमुखको कार्यकक्षामा सहभागी भएका थिए। करण थापा मगर भने हाल काठमाडौँ रहेकोले अनुपस्थित रहेको बताइएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानिया चितवनबाट फर्किएपछि राजीनामा बुझाउने उनीहरूको तयारी रहेको हो। बागमतीमा नेपाली कंग्रेस संसदीय दल नेता बानियाको नेतृत्वमा सरकार छ। एमाले मन्त्रीहरूले राजीनामा दिएसँगै बानिया नेतृत्वको सरकार संकटमा परेको हो। नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर भीम प्रसाद खतिवड़ा नियुक्त हुनु भएको छ। प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहले खतिवड़ालाई उपकुलपतिमा नियुक्त गर्नुभएको हो। उपकुलपति नियुक्त भएका खतिवड़ालाई शिक्षा मन्त्री सुषमा पोखरेलले शपथ खुवाउनु भएको छ। अध्याय विस्तार विश्वविद्यालयका उपकुलपति बर्खास्तमा परेपछि संस्कृत विद्यालयमा नयाँ उपकुलपति नियुक्त गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। दिल्लीमा भइरहेको विद्यार्थी प्रदर्शनको समर्थनमा बुधबार बिहारको राजधानी पटनमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्। यो प्रदर्शन अल इण्डिया स्टुडेन्ट्स एसोसिएशन आइसाको आधारमा भएको हो। यस प्रदर्शनमा आइसा बाहेक अन्य विद्यार्थी संगठनका विद्यार्थीहरू सहभागी छन्। प्रदर्शनकारीहरूको मार्च पटनाको गान्धी मैदानको गेट नम्बर 10 बाट शुरू भएको थियो। उनीहरू राजभवनसम्म जान चाहन्थे। प्रहरीले गान्धी मैदान स्थित चेपी गोलम्बर नजिकै विद्यार्थीहरूलाई रोकेको थियो। प्रहरीले प्रदर्शनकारीहरू बीच वाटर क्यान प्रयोग गरेको थियो। अन्तिममा खेल समाचार। पाकिस्तानमा आजदेखि शुरू भएको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल कास्किस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा नेपाल कास्किस्तान 3-2 सेटमा पराजित भयो। कास्किस्ततानले पहिलो सेट 25-19, दोस्रो सेट 25-21 र पाँचौं सेट 15-9 जित्यो। नेपालले तेस्रो सेट 34-32 र चौथो सेट 25-19 जित्यो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, कजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्।
तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 038-5216 फोन वा सोलुवा स्थान newsyard@gmail.com मेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सोलु हालचाल सकियो। 5 बजेको सोलु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलुवा स्थान सुन्दै रहनुहोला।

0: ए श्याम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी? उप प्रमुखलाई भेट्न। नमस्कार उप प्रमुख।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
2: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ, रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्किएँ है।
1: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोग्ने शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइ लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा चकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बाँचसम्म नलाग्ने, आत्मविश्वास गुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नका साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
7: ए बाबु हतियारहरू छ, टर्च बालेर जाऊ।
8: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
7: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
9: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
10: नेपाल सरकार विज्ञापन।
11: साथी हेर नि, के खतरा समाचार आइसक्यो, भयो ट्रेन, अब चाहिँ के हो
12: के आयो त्यस्तो? यत्तिकै पत्याइसक्यो रमन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसो नआतिन, यसरी जल्ले लगिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ के उनीहरूको चाहिँ,
12: तिमीलाई थाहा थिएन?
11: थाहा थियो।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयरलाई गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
13: सरकार

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटीपूर्ण व्यवहार दबाव कड़का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यस बारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमेल थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जानु
3: हो नि? हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
3: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लैन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, पहाडमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन हो।

0: एकीकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको निर्देश। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त
2: धार्मिक सहिष्णुता, सांप्रदायिक एकता, मेलमिलाप र सद्भावको आवाज।
3: सोलर FM 101.2 मेगाहर्ट्ज।

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरूको सङ्ग्रहालय
1: कार्यक्रम गीतै
3: गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम गीती गीतको बसाई लिएर सदाको जस्तै आज पनि उपस्थित भइसकेका छौ सुन्नुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनेफी 101.2 मेगाहर्जमा कार्यक्रम गीती गीतलाई सुनिराख्नु भएको छ प्राविधिक मित्रबाट मलाई सिक्की नमो शेर्पाले सपोर्ट गरिदिनुहुन्छ भने म आवाजमा छु रेविका राई र सदाको जस्तै आज पनि कार्यक्रम गीती गीतलाई लिएर भने तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छु र आज पनि हामी पाँच विधाका गीतका क्लिप्सहरू लिएर उपस्थित भइ नै सकेका छु ढिला नबेच्नु सुनौ आज बस्ने गीतका क्लिप्सहरू

भर्खरै म्याचमा हामीले एकदम मिठो गीत सुनि नै सकेका छौ, गीतका क्लिप्सहरू हामी सुनि नै सकेका छौ। अब पालो तपाईँको 97.5 ल्याङ गुडी चाहिँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ। र कार्यक्रममा सहभागिता जनाउनु होला र आफूले मन पर्ने गीत रोजेर आफ्ना नजिकका मित्रलाई सम्झन पनि सक्नुहुनेछ। र विशेष गरी त अहिलेको समयमा कतिजना साथीहरू चाहिँ खाजा खाइदिनुहुन्छ होला, खाजा बनाउँदिनुहुन्छ होला है, र कतिपय ठाउँतिर चाहिँ अहिले स्कुल कलेजबाट फर्कदै पनि हुनुहुन्छ होला, कतिपय ठाउँमा चाहिँ धान रोपाई कोदो रोपाईतिर हुनुहुन्छ होला है, गाउँ घरमा कामतिर बिजी व्यस्त हुनुहुन्छ होला, कतिजना साथीहरू चाहिँ पढ्दै पनि हुनुहुन्छ होला, जस्तो सुकै अवस्थामा भए पनि हामीलाई चाहिँ अन्तिम समयसम्म सुनेर साथ दिनु होला भन्न चाहे। र तपाईँको लागि टेलिफोन एकदम खुल्ला रहेको छ र कार्यक्रममा सहभागिता जनाउनु होला र आफूले मनपर्ने गीत रोजेर आफ्ना नजिकका मित्रलाई सम्झन पनि सक्नुहुनेछ। यता टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालौ। हेलो नमस्ते। नमस्ते नमस्कार, कहाँबाट को बोल्दिनुहुन्छ? खोटाङ ऐसिलो खड्कबाट रोजिनाजी। रोजिनाजी यो समयमा के गर्दिनुहुन्छ? प्राय कार्यक्रम सुन्दै बसिराख्नु भएको छ, ठिक छ त नि। आजको दिन के गरेर बिताउनु भयो रोजनाजीले? ल ठिक छ त रोजनाजी, अनि रोजनाजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ, आज कुन गीत रोज हुन्छ नि? हजुर फेरि पनि भन्नुहोस् न है, तपाईँको आवाज चाहिँ अलिक सानो आयो, हामीले सुन्न सकेनौ।

0: Okay, bye bye. Namaste, namaskar. Saathi mujhe khotang baacha. Rojinaji bhanne ekdam mito gita rojina saathi suti sakhnu bhayeko cha. Telephone line ma koi mitra hunucha. Saathilai swagat garihalo. Hello, namaste.
1: Namaste,
0: namaskar. Kahan baat ko bolde hunucha?
1: खुटाङ
0: हो सिलुखर्का बाट जानु काजी जानु काजी यो समयमा के गर्दैछ बसिराख्नु भएको छ लेटिक्सित जानु काजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ हाम्रो रोजिनाजीले एकदम मिठो गीत रोजिसक्नु भएको छ गीत मार्फत आफ्नो नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है
1: कार्यक्रम सञ्चालन गर्नुहुन्छ दिदीहरूको लागि र मेरो घर परिवारका लागि र साथीहरू भन्नुपर्दा भर्खरै कल गर्नु भएको थियो तयारी साथी रेजिना तामाङ रङ्ग तामाङ बसुमारी तामाङ दोस्कल्लो तामाङ आशाहरू त धेरै छन् तपाईँलाई सम्झिरहेको छु भन्दै सुटिन्छु भाइ भाइ टेक केयर
0: ओके बाई बाई टेक केयर साथी हुनुहुन्थ्यो खोटाङबाट जानुकाजी जानुकाजी पनि सुटिसक्नु भएको छ र अब हामी रोजनाजी र जानुकाजीको रोजाइतर्फ पनि जानेछौ एकदम मिठो गीत रोज्नु भएको छ मायाको डोली चढाई भन्ने गीतको बोल रहेको छ है जसमा आवाज गर्नुभएको छ यास कुमार र पवित्र कविता परियारको आवाजमा सजिलो गीत मिठो गीत भएको छ यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीत गीतको पहिलो अनि छोटो विश्राम जानेछौ विश्राम पश्चात फेरि उपस्थित

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दैछु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरु
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरु विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिइन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक

0: शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के चाहिँ हुँदो रहेछ
0: कक्षा एघारमा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
2: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
0: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
2: लोकेशन कहाँ हो अङ्कल
0: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
0: कक्षा एघारको भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज
3: यदि तपाईँको दशामा चौमसात पैतारा घुमेको क्लबको समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एसआरडीसी काभ्रे कमिता नगरपालिका एघार र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ थप जानकारीका लागि सम्पर्क नम्बर 98-52-55-768 अङ्कमा 98-52-55-768 नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना आदरणीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुख सम्पर्क राख्न सक्नुहुनेछ
4: कोशी पटेल सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर

0: कार्यक्रम रेडियो पहिलो अनि छोटो दूसरा हामीलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका सो सुनिदिनुहोस्। यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफेम 102.2 मेगाहर्ज कार्यक्रम लक्कीलाई सुनिराख्नु भएको छ, कार्यक्रम दिदी गीतलाई सुनिराख्नु भएको छ र हामीसँग चारवटा गीत भने बाँकी नै रहेको छ है। अब पालो तपाईँको 97.49 लाइनमा कोही साथी हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। नमस्ते नमस्कार, कहाँबाट बोल्दिनुहुन्छ? धनराज मगर सप्तरीबाट बोल्दिनुहुन्छ? धनराजी यो समयमा के गरिदिनुहुन्छ? बसी बसाइ गरिराख्नु भएको छ। आजको दिन के गरेर बिताउनु भयो धनराजीले? धनराशी कार्यक्रममा सहभागिता जनाउनु भएको छ। अनि धनराशीले खाजा दिनुभयो त? हाम्रो बाँकी छ भन्नु पर्ला धनराशी र कार्यक्रममा सहभागिता जनाउनु भएको छ धनराशी र आज पनि गीत होस् हुन्छ नि धनराशीले फिका फिका भन्ने गीत रोस हुन्छ। यो गीत मार्फत आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। ओके बाई बाई साथी हुनुहुन्थ्यो धनराज मगर सप्तरीबाट, उहाँले पनि एकदम मिठो गीत रोजेर भने साथी छुटिसक्नु भएको छ। एकदम मिठो गीत रोज्नु भएको थियो र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। नमस्ते, कहाँबाट बोल्दिनुहुन्छ? उदयपुरबाट दिनेश मगराती। दिनेशजी यो समयमा के गरिदिनुहुन्छ? प्रोग्राम सुन्दै गोरु चराउँदै हामीलाई सुन्दै हुनुहुन्छ?
1: हजुर एकदमै।
0: अनि कोदो रोप्न धान रोप्न सघाउनु भयो उदयपुरतिर?
1: धान रोप्न त सकिसक्यो, अब कोदो रोप्नु पर्ने स्थिति छ।
0: ल ठिक छ त, उदयपुरतिर आजतिरको आजको मौसम के कस्तो छ नि त्यतातिर?
1: आज के मजाले घाम लागिरहेछ, हावा पनि चलिरहेको छ, त्यस्तो हजुरतिर कस्तो छ?
0: हाम्रोतिर चाहिँ बिहानको समयमा चाहिँ एकदम मजाले घाम लागिरहेको थियो अनि दिउँसोको समयमा चाहिँ है एकदम ठुलो पानी पर्यो र अहिलेको समयमा चाहिँ पुरा धुमिरहेछ, त्यस्तै छ भन्नुपर्छ है।
1: हजुर
0: ठिक छ त, अनि दिनेशले खाजा त खानु भएको छ कि छैन?
1: हजुर खाजा बाँकी छ, एकछिन पर्छ हजुरले खानु।
0: हाम्रो बाँकी छ भन्नु पर्ला दिनेशजी र धनराजीले गीत रोजिसक्नु भएको छ, फिक्का फिक्का भन्ने गीतको बोल रहेको छ। गीत मार्फत आफ्ना नजिकका साथीलाई सम्झन सक्नुहुनेछ है।
1: हजुरको लागि मित्रको लागि सबैको लागि मेरो घर परा सबैको लागि भावित राज मी दिवास्ने गाई रमेश तामिङ राई दाइनी बहादुर मगर मगर तिहार माया अन्ता मगराती बिमारी हुन्छ, आफ्नो धेरै ख्याल गर्ने होला भन्न चाहन्छु। बाँकीहरूलाई भन्छु फेरि
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो उदयपुरबाट दिनेशजी, दिनेशजी भने छुटिसक्नु भएको छ र अब हामी धनराज मगर र दिनेशजीको रोजाइमा पर्न सफल गीत रहेको छ, फिक्का फिक्का भन्ने गीतको बोल रहेको छ, जसमा आवाज गर्नुभएको छ कमल खत्री र मेलिना मैनालीको आवाजमा सजिलो एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी एकैछिन सुनौ, त्यस पश्चात फेरि उपस्थित हुने।

0: بکری میچ محمد ایک دن انٹرویو سننے میں اس کے کیسے فیکا فیکا بنگی ایک بول رہے کچھ یہ پکی بن بیری جانا ساتھ لے یہ بیس سننے رہا مانو رن سنتا لین بالا ایک دن میٹھ گیتا رہے کچھ رہا وہاں ہمیں سنگا باقی رہے کو ساتھ نوٹا گیتا باقی رہے کو سائے اونا سکنے میں ساتھ بائی کلا گیتی سننے میں ایک دن کھلا رہے کو سکھ ارکرم سخ باقی تا جنا انہوں بھلا رافو نے مان پڑ گیتا روزی رہا نوزی کا میٹھو لائی سنجن سکنے سائے آدھن मित्र हुन्छ साथीलाई स्वागत गरी हालो हेलो नमस्ते नमस्ते कहाँबाट बोल्नुहुन्छ उदयपुरबाट सीतापरी आरन सीताजी यो समयमा के गर्दैनुहुन्छ बाख्रा चराउँदै हुनुहुन्छ नि सीताजीको बाख्रा कति एउटा छ नि एघारवटा अनि एक्लै गोठालो गरिदिनुहुन्छ सीताजी होइन दुईटा बुढो हरहरू हुन्छ धेरैजनाले बो गोठालो गरिदिनु हुँदो रहेछ एकदम रमाइलो हुन्छ है गोठालो गर्न
1: हजुर रमाइलो हुन्छ दिदी
0: नै ठिक छ त अनि सीताजीले खाजा त लिनु भएको छैन होला ओहो कति छिटो खानु भएको नि हामीलाई नसम्झिकन अनि सीताजीले एक्लैले खानु भएको हुन्छ मलाई चाहिँ सीताजी सँगै सँगै खान मन लागिरहेको थियो तर सीताजीले हामीलाई सम्झिनु भएन सर ल ठिक छ त ल ठिक छ त हामी कुनै बेला हामी समय मिलाएर हामी सीताजीको हातको हामी खाजा खान आउनेछौँ है जी कुनै बेला कुनै समय मिलेको बेला चाहिँ हामी सीताजीको हातको खाजा खान आउनेछौँ है भनेको नै ठिक छ त सीताजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ र आज कुन गीत रोज्नुहुन्छ नि सीताजीले लजालु मायाले ओके पक्कै पनि हाम्रो सीताजीको लागि लजालु मायाले भन्ने गीत पक्कै पनि बस्नु नै छ आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है
1: अनि विमान परियार सिमान परियार साधना परियार ममता परियार यशोदा परियार सुमन परियार निर्जला परियार भन्दैछु दिदी बाई बाई
0: ओके बाई बाई साथ हुनुहुन्थ्यो उदयपुरबाट सीताजी सीताजी भने साथी छुट्टी सक्नु भएको छ एकदम मिठो गीता रोजेर छुट्टी सक्नु भएको छ र टेलिफोनमा कति मित्र हुनुहुन्छ साथीलाई स्वागत गरी हालो हेलो नमस्ते नमस्ते कहाँबाट बोल्दै हुनुहुन्छ

जिले पनि गीत एकदम मिठो रोजिसक्नु भएको छ। गीत मार्फत आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। ओके बाई बाई साथी हुनुहुन्थ्यो धुप्रीबाट सीता मगर, उहाँ पनि छुटिसक्नु भएको छ। अब हामी गीता रोजाई तर्फ नै जानेछौ है। उदयपुरकै साथी हुनुहुन्थ्यो सीता जी र सीता मगरजीको रोजाई तर्फ नै हामी जानेछौ। एकदम मिठो गीत रोज्नु भएको छ, लजालु भन्ने लजालु मायालु भन्ने गीतको बोल रहेको छ, जसमा आवाज गर्नुभएको छ अनि चौधरीका बासमा सजिएको एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई सुन्दै कार्यक्रम गीत गीतको दोस्रो अनि अन्तिम विश्राम जानेछौ। विश्राम पश्चात फेरि पर्सेन्ट हुनेछौ।

0: सूचना सूचना सूचना
1: पोट देखिए
2: यदि तपाईंको बस्नमा सेनसा पुलतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुणे स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिपा नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव लिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ।
0: थप जानकारी का लगी संपर्क नंबर 9852555768
2: अंक 9852555768।

0: समाज की रेडियो समाज की आवाज
1: सुनो एफएम 101.2 मेगाहर्ट्ज कार्यक्रम युवगीतको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा उपस्थित भइने सकेका छौ सुनिदिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सेल एफएम 101.2 मेगाहर्ट्जमा कार्यक्रम युवगीतलाई सुनिराख्नु भएको छ र हामीसँग दुईटा गीत बाँकी रहेको छ टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत बिहालो हेलो नमस्ते नमस्ते कहाँबाट पो बोल्दिनुहुन्छ उदयपुरबाट सलिना परियार अनि सलिनाजी यो समयमा के गरिदिनुहुन्छ प्रोग्राम सुन्दै गोठालो गरिदिनुहुन्छ ल ठिक छ भने सलिनाजीले अनि खाजा लिनुभयो त हाम्रो बाँकी छ बन्नु पर्ला सलिनाजी र कार्यक्रममा सहभागिता जनाउनु भएको छ आज सलिनाजीले कुन गीत रोस हुन्छ नि ओके पक्कै पनि हाम्रो सलिनाजीको लागि यो गीत बस्ने साथमा नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है

0: भर्खरै मात्रामा हामीले एकदम मिठोगी सुनि नै सकेका छौ। गुरासी फुल भन्ने गीतको बोल रहेको थिए। र अब हामीसँग एउटा मात्र गीत बाँकी रहेको छ। आउन चाहनुहुन्छ भने सम्पन्नपुर चौसठी 49 54 70 को 9 ODC कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। र टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। नमस्ते नमस्कार, कहाँ बाटोको बोल्दै हुनुहुन्छ?
1: उदयपुरबाट
0: सुमन परियार। अनि सुमनजी यो समयमा के गर्दै हुनुहुन्छ? बसिराख्नु भएको छ? अनि सुमनजी किन बस्नु भएको नि त्यसरी? आराम गर्दै हुनुहुँदो रहेछ, एकदम खुसी लाग्यो। र कार्यक्रममा सहभागिता जनाउनु भएको छ सुमनजी। र सुमनजी अन्तिममा एकदम एउटा मात्र बाँकी गीत रहेको छ, गीतको बोल भन्नु पर्ने हुन्छ है।
1: मेरो टोपी नेपाली भन्ने दिदी?
0: हजुर, पक्कै पनि मेरो टोपी नेपाली नै भन्नु पर्ला। र यो गीत मार्फत आफ्ना नजिकका मित्रलाई सम्झाउन सक्नुहुनेछ है?
1: ए हस् हुन्छ। फर्स्टमा त दिदी हजुरको लागि, त्यसपछि मेरो मन दादा यहीँ सुनिरहनु भएको छ, मन दादाको लागि, र सुना परियार, सन्ना परियार, सीता परियार, ममता परियार, यशोदा परियार, अन्सा परियार, सविता परियार भन्ने छुट्टिन्छ। ओके बाई बाई।
0: ओके बाई बाई साथी हुन्थ्यो रिपुरबाट सुमनजी। सुमनजी भने साथी छुटिसक्नु भएको छ। र अब चाहिँ हामी साथीहरूको फोन लाइन लिन सक्दैनौ, किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिसकेको छ है। र आज धेरैजना साथीले कल गर्नुभयो, कल ट्राई गर्नुभयो, धेरैजना साथीसँग मिठो मिठो कुराकानी हुँदैछ, हामी एकदम मिठो कुराकानी हुँदैछ है साथीहरूसँग, एकदम मिठो मिठो गफ गर्दैछ। अब चाहिँ भने कार्यक्रमबाट बाई बाई भन्ने समयमा हामी आइसकेका छौ, किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिसकेको छ। तपाईँहरूसँग मिठो कुराकानी गर्न त एकदम धेरै मन थियो, तर पनि कार्यक्रमले निर्धारित गरेको समय पनि सकिसकेको छ। र कार्यक्रमको नियम अनुसार चल्नुपर्छ है हामी सबैजना, किनकि नियम पालन गर्नु नै सबैभन्दा ठूलो कुरा हो र अनुशासन हो रहेको छ है। र सम्पूर्णलाई रेडियो सुन्ने अनि कार्यक्रममा सहभागिता जनाउनुहुने अनि प्रयास गर्नुहुने, कल ट्राई गर्नुहुने सम्पूर्ण श्रोतालाई विशेष गरिकन एक मुस्तमा म हृदयदेखि नै आभार प्रकट गर्न चाहे र विशेष धन्यवाद दिन चाहन्छु। मेरो बन्दकोठाकावास तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्रालदेखि मित्र सिर्की लमु शेर्पालाई पनि विशेष गरिकन आभार प्रकट गर्दै अन्तिममा एकदम मिठो गीत बाँकी नै रहेको छ है। जुन गीतको बोल रहेको छ मेरो टोपी नेपाली भन्ने गीतको बोल रहेको छ, जुन चाहिँ राष्ट्रिय भावले सजिलो एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई स्वाद्दै सुन्दै र आजको कार्यक्रम गीत गीतको बसाईबाट म कार्यक्रम प्रस्तुता देवीका राई पनि बुझ्न चाहन्छु। नमस्कार।

میرے ہمارا

सुख माता मरा

0: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भन्सन स्थिति तथा विद्युत सेवामा अवरोध ल्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मरमा समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुस दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सुलुवा एफएम 101.2 मेगाहर्ज देश का विभिन्न भाग www.sulubaefm.com संसार भर एक साथ प्रसारण भइरहेको साँझ 5 बजे सुरु हालचाल लिएर आइपुगे म सरस्वती पुरी सरकारले गणेश नेपालीको आत्मदाह घटनाको सत्य तथ्य पत्ता लगाउन न्यायिक समिति गठन गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बाथोलाको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। घटनाको गम्भीरतालाई हेरेर न्यायिक समिति गठन गरेको उहाँले बताउनुभयो। गणेश नेपालीले गएको असार 25 गते काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि उपचारका क्रममा ज्यान गएको थियो। यस्तै मन्त्री परिषद बैठकले प्रधानमन्त्री नरेन्द्र शाहले हिजो घोषणा गरे अनुसार शिक्षा क्षमता शुल्क र स्वास्थ्य क्षमता शुल्क पुनर्पूर्ण निर्माण छुट दिने निर्णय गरेको छ। त्यस्तै 2085 साल भदौ मशान्त समयका लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ ल्याण्डिङ तथा नेभिगेशन शुल्क र ग्राउण्ड ह्यान्डलिङ शुल्कमा 50% छुट दिन बैठकले स्वीकृत दिएको छ। साथै अनुचित लेनदेन मिटर ग्याज फेडेक्ससँग सरकारी समितिले 2083 साल 1 गते गरेको सम्झौता अनुमोदन गर्दै सरकारले मिटर ग्याजसँग सम्बन्धित फर्जी लिखितहरू अवैध घोषणा गरेको छ। नेपाली कंग्रेसका पूर्व महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टीभित्र देखिएका सन्तुष्टिमा भेद्र विवादहरूलाई समयमै सम्बोधन गरी संगठनलाई थप सुदृढ गतिशील र एकताबद्ध बनाउने प्रमुख जिम्मेवारी वर्तमान नेतृत्वको रहेको बताउनु भएको छ। 44 द्वितीय स्मृति दिवसको अवसरमा वक्तव्य जारी गर्दै कोइरालाले नेतृत्वले सबै नेता कार्यकर्ताको स्वाभिमानलाई सम्मान गर्दै संवाद सहमति र सहकार्यको वातावरण निर्माण गर्न सके मात्र कंग्रेस वास्तविक रूपमा एकताबद्ध हुने बताउनु भएको छ। उहाँले लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी शक्ति नेपाली कंग्रेसभित्र देखिएका असमझदारी अविश्वास समूहगत अस्वस्थ प्रतिस्पर्धा र अनावश्यक विवादले पार्टीलाई कमजोर तथा नागरिकमा समेत नकारात्मक प्रभाव पार्ने खतरालाई नजर अन्दाज गर्न नहुने स्पष्ट पार्नु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतमा कक्रो जनता पार्टी सूचक र विद्यार्थीहरूको प्रदर्शन थप चर्किएको छ। नृत्य परीक्षामा भएको भनिएको अनियमितताको विरोधमा राजधानी दिल्लीमा रहेको जन्तर मन्तरमा भइरहेको प्रदर्शनमा वर्षाका बावजुद प्रदर्शनकारीहरू सहभागी भएका छन्। शैक्षिक क्षेत्रमा देखिएको अनियमितताको जिम्मेवारी शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले लिनुपर्ने र राजीनामा दिनुपर्ने माग सूजेपी र विद्यार्थीहरूको रहेको छ। अन्तिममा खेल समाचार। पाकिस्तानमा आजदेखि शुरू भएको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल कास्किस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा नेपाल उज्बेकिस्तानसँग 3-2 सेटमा पराजित भयो। कास्किस्तानले पहिलो सेट 25-19 दोस्रो सेट 25-21 र पाँचौं सेट 25-9 जित्यो। नेपालले तेस्रो सेट 34-32 र चौथो सेट 25-19 जित्यो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल कास्किस्तान उज्बेकिस्तान बंगलादेश र श्रीलंका सहभागी छन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385201600 फोन वा सुलुवा फार्म न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुलुवा FM सुन्दै रहनुहोला। नमस्कार।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान, जे खुज्यो त्यही तयार।
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00।
1: सुनु दुधकुण्ड नगरपालिका 5 पल्लेरी सुलुखुम्बु।
2: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
2: हाम्रा सेवाहरू
3: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
2: प्रोपाइटर दिनेश राई, सम्पर्क नम्बर 98-58-70-3-5 र 98-61-34-213।
3: सोलुखुम्बु आँखा उपचार केन्द्र, सोलु दुधकुण्ड नगरपालिका, वडा नम्बर 5 सल्लेरी, सोलुखुम्बु।
4: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचसकि मिति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट क्षति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: स्मार्ट हुनु सधैँभरि एसएमएस नै रोजी।

0: गुणस्तरीय र टिकाऊ यी सबै एसियन गेम्स नै हो हाम्रो पहिलो रोजाइ।
1: यौन हिंसाबाट बचौं र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार जोखिमबाट हुन सक्छ। अभिभावकले आफ्ना छोरा छोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन बानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गराऊ। बाल बालिकासँग नियमित सम्वाद गर्ने गराऊ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

0: ना अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी ज्यादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिमको छिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809609094 र 9863868418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: वन जंगल को छेउमा घर आँगन।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्मदाता दिनुस् त
2: जन्मदाता गरेको छैन नि म्याडम।
1: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
8: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
9: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु उत्कुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
10: ए बाबु, लैन, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासी हैरान बनायो। मेरो पनि केटी हो केटी, खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
11: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, बरु सँगै जाउँ।
12: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाज, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावरसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843979852, 9824417718, 9843449096 र 9861323472। अन्जी औषधालय, सोलो दुत्कुण्डी नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
13: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
14: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
13: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
14: मैले त सोचेकै थिएन, यति त घरभित्रका सामान्य कुरा होलान् भनेर
13: होइन नि। घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
14: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
15: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
16: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
17: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटर साइकिल तथा स्कूटर अब उखड़ा को मिलन चुका।
18: होंडा का विशेषता
19: जापानीज ऊर्जा प्रविधि उत्पादित
18: उत्कृष्ट माइलेज
19: राम्रो रिसेल मूल्य
18: टिकाऊ र भर पर्दो
19: अफ रोड का लागि पनि उपयुक्त
18: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको
19: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
18: हाम्रा सेवाहरू
19: ओखलढुङ्गा र खोटाङ को दिक्तेल बजार बाटै फाइनेंस को सुविधा सहित होंडा का सबै मॉडल का मोटरसाइकल तथा स्कूटर कंपनी के मूल्य में पाइने
18: जुनसुकै मॉडल का जेन्युइन पार्ट्स का साथ ही सर्विसिंग सेवा
19: एक्सपेंस गो सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निशुल्क दिइने
18: अनलाइन बाट बुकिंग गरी भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
19: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्विस प्राली सिद्धिशरण नगरपालिका 11 गोरुमारे भुजान ओखलढुङ्गा।
18: सम्पर्क नम्बर 037590222 9852888022 र 9842803000।

0: नेता सबसे विशेष थे आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन वर्षदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेटको शीर्षा
1: के भयो के को हल्ला खल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइरी भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
3: हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
5: लगभग सबैजना आइसक्नुभयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
7: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मुह सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
7: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
8: नेपाल सरकार विज्ञापन
9: अलिकति जोत्न पाछैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
10: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
9: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय कहाँ कहाँ उपलब्ध छ नि
10: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पास तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न छोपाई गर्न ढ्याङ बनाउन उकेरा लगाउन झुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
11: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375992222 98528280222 साथै 98010208095 मिस कल गर्नुहोस् लगतै तपाईँलाई फोन आउनेछ
12: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
13: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
12: कति पिर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एड्रेस डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
13: हो र के डेन्टल रे
14: एवरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुन्डे नगर पालिका 5 बसन्त बजार सलेरी सुलु खुम्बु।
15: हाम्रा सेवाहरू
14: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
16: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
15: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
17: एगुरो आज मेरो जन्मदिन हो, याद त छ नि?
18: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायलु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल आँखा बन्द गर त।
17: त्यसै जिस्किनुहुन्छ हजुर पनि? ल आँखा बन्द गरे।
18: ल अब आँखा खोल त।
17: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गरगहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रोहताल। सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सोनु दुत्कुण्ड नगरपालिका, वडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
19: बालक बालिकालाई काममा लगाएको उपायमा कानुन अनुसार खोरा खाँदै व्यवस्था गर्नु छ।
20: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
21: किन खोज्नु भएको होला हजुर?
20: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
21: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
20: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
21: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। यसो नगरौँ न हजुर।
22: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
23: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ। बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ। बाल बालिकालाई श्रम हुन शिक्षा दिऊ।
24: नमुना दुधकुण्ड आयल फर्म स्टोर। हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका 7 गारमा झोर बौद्ध सुलुखुम्बु।
0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: होइन
0: यतिकै जाने मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ट्री गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो थियो, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
2: नमस्ते, कति टाइमले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना कुनै प्रश्न जाऊ त सरले केही गर्नुहुन्न।
24: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।
3: अत्तरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
4: ए के भो दौडिदिई पो आइस त
3: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको
4: भन को थियो? अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
24: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? यो विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यूज चार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सुनोदित कुंडी नगर पालिक पांच सलेरी सुलखुम्बु विगत देखिने ग्राहक विश्वास जीति आयो न्यूज चार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबै सुन्छ। हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सचर मोनो सावर बेसिन धारा कमोड पेन सेट पीवीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0835203089 0835203060 मोबाइल नम्बर 9860324426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुलुखुम्बु।
1: हाम्रो के दोष सर पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएका त हौ सर।
2: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परेन त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: सुन्न हाम्रो मामाले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
5: हो र
4: होइन होला त्यस्तो त?
5: सोहिता तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस?
5: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रूपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: हुन्छ।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन। स्वास्थ्य श्वासमै समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
9: दिनु भएन, औषधि हालेको।
3: नौमा सरी ढाक्ने कपडा

0: उनी रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबारी नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
1: हस् नानी, मैले बुझे, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
2: नेपाल सरकार विज्ञापन। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
2: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन।
0: सुप्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
4: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्?
5: पालो पालो भन त। सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
6: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
7: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
8: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
9: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
7: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
0: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
1: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
0: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामू खिचौ न।
1: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
0: यो दाइजोको कुरा चाहिँ नगरौ। तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
3: नेपाल सरकार विज्ञापन।
10: नमस्कार सेनसेनिका दिदी।
11: नमस्कार नमस्कार। दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
1: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
11: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
10: हो त,
1: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
11: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन। एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
12: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
3: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।

0: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
0: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
0: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: यता नआउ है, तलै बस, छाचुक नगर। आज कति दिन रे?
3: तीन दिन भयो।
2: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुँदैन, सुनै नहुनी होइन कि, सफा गरे भइहाल्यो नि।
2: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
3: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा सुन्नु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि, पहिलाको जस्तो छैन अहिले।
4: हो, तिमीले ठिक भन्यो बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरूद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
2: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
6: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुसी नहुनु,
6: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
6: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
6: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
6: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: डाँडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
8: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
7: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि, दशा लाग्यो डाक्टर साहब।
8: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, चफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के के हुन्छ भन्नुहोस् त तपाईँलाई?
7: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
8: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
7: हजुर।
8: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।
7: हवस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मरे कि के हो?
8: हेर त रगतै रगत भयो, चिया म त त्यस्तो हेर्न नि सक्दिन।
9: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स लगिहाल्नु
8: अरे, हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मरिदियो कि बाँच्यो केही ठेगान छैन।
9: तिमी जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि, हेर त अब।
8: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
1: बाटो काट्दा जेब्रा क्रस बाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊं।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
8: खै जन्मदाता दिनुस् त।
7: जन्मदाता गरेको छैन नि म्याडम।
8: लौ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि।
7: मलाई त थाहा थिएन म्याडम।
8: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
6: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
10: साथी हेर न, के खतरा समाचार आइसक्यो। अब चाहिँ
8: के आयो त्यस्तो? यत्तिकै पत्ती आइसक्यो रोहन। सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्ती आउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसो नआत्थेन, यसो त जल्दै लगिहाल्छ नि।
10: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ?
8: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
8: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
1: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
11: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
12: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
11: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
12: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउ न।
11: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
12: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
11: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
12: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
11: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
12: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू। बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
11: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
2: होइन, के भन्नु भएको? हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
13: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटिदिन्छु।
14: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
3: समस्या सरीमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
15: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
16: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
17: ए बाबु, हजुरहरू सहज बालेर जाऊ।
18: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
17: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भयो बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
18: है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
17: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
18: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
17: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
15: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन।
19: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा चकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, वाचसम्म नलाग्ने, आत्मविश्वास तुम्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जारी सन्देश।

0: attention. Sony FM, the studio time.
1: It's 6 p.m. Chandrapur Thavaju.
2: I'm Jake Kusatna, New Star Digital Color Lab, Tathar Dwaramai Offset Press. Sony Dutku Nadagar Palika Paas, Sony Kumbu.
3: Wherever you are, stay connected with me. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I'm here to find out what.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: यस्तो सुविधा रहेछ। म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: फोन 0756-94-33-93-555।
9: एसएस का एसी कूलर फ्रीज कुकर इंडक्शन एयर फ्रायर लगाए अन्य घरेलू सामान घर ल्याएर त हेर्नु तपाईँ पनि भन्नु हुँदैछ मलाई त बेसकको पानी लागिसकेको छ। एसएस अप्लायन्सेस बेसकको पानी लाग्छ।
10: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले बीएस नेपालीको आत्मदाह सम्बन्धी घटनाको सत्य तथ्य पत्ता लगाउने न्यायिक समिति गठन गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं खेलकुद तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। घटनाको गम्भीरतालाई हेरेर न्यायिक समिति गठन गरेको उहाँको भनाइ छ। गणेश नेपालीले गएको असार 25 गते काठमाडौँको त्रिपुरेश्वरमा रहेको राजधानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आग लगाएपछि उपचारका क्रममा ज्यान गएको थियो। यस्तै मन्त्री परिषद बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले हिजो घोषणा गरे अनुसार शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने निर्णय गरेको छ। यस्तै 2085 साल भदौ मसान्त सम्मका लागि पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ ल्याण्डिङ तथा नेभिगेशन शुल्क र ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिन बैठकले स्वीकृति दिएको छ। साथै अनुचित लेनदेन मिटर ब्याज बढ़ीसँग सरकारी समितिले 2083 साउन 1 गते गरेको सम्झौता अनुमोदन गर्दै सरकारले मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू अवैध घोषणा गरेको छ।
11: शंकर ग्रुपका अध्यक्ष शंकर लाल अग्रवाल बैंकिङ कसुर मुद्दामा पक्राउ पर्नु भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले काठमाडौँ महानगरपालिका 30 दिल्ली बजारबाट आज अग्रवाललाई पक्राउ गरेको हो। अग्रवाल विरूद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ। उहाँलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको सीआईबीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जवराले बताउनुभयो।
10: मनसुनजन्य विपद व्यवस्थापन र पूर्व तयारी कमजोर रहेको भन्दै विपक्षी दलहरूले राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त रूपमा गृहमन्त्रीको ध्यान आकर्षण गराउँदै प्रस्ताव दर्ता गराएका हुन्। कांग्रेस संसदीय दलकी नेता कमला पन्तले प्रस्तुत गर्नुभएको प्रस्तावमा कांग्रेस प्रमुख सचेतक पद्मबहादुर परियार, नेकपाकी प्रमुख सचेतक मदन कुमारी शाह, एमाले सांसद सोमनाथ पोर्थेल र जसपाकी सांसद पूजा चौधरीले समर्थन गर्नुभएको छ। संचारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक परियारले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण नेतृत्वविहीन रहेकाले सरकारको पूर्व तयारीप्रति आशंका व्यक्त गर्नुभयो। नागरिकको जीवधनको सुरक्षासँग जोड़िएको विषयमा सरकारलाई अझ बढ़ी संवेदनशील र जिम्मेवार बनाउने ध्यानकर्षण प्रस्ताव दर्ता गराएको उहाँको भनाइ छ। विपक्षी दलहरूले विपद आइसकेपछि मात्र राहत र उद्धारमा लाग्ने परिपाटी अन्त्य गरी पूर्व सूचना, उद्धार सामग्री, पालिकासँगको समन्वय चुस्त बनाउन सरकारसँग माग गरेका छन्।
11: अन्नपूर्ण पदमार्गमा गएको आर्थिक वर्ष 2082-83 लेक लागेर 25 पर्यटकको ज्यान गएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार ज्यान गुमाउनेमा 12 नेपाली, 9 भारतीय तथा जापान, मेक्सिको, स्पेन र सिंगापुरका एक एक जना रहेका छन्, जसमध्ये 4 जना पद पथ प्रदर्शक र भरिया छन्। मनाङ र मुस्ताङको उपल्लो भेगमा यस्ता घटना बढ़ी भएका हुन्। सबैभन्दा धेरै मुस्ताङमा 15, मनाङमा 8 तथा अन्नपूर्ण र मर्दी आधार शिविरमा एक एक जनाको ज्यान गएको छ। अघिल्लो आर्थिक वर्षमा लेक लागेर 19 जनाको ज्यान गएको थियो। सड़क मार्ग हुँदै मुक्तिनाथ जाने नेपाली र भारतीय पर्यटकमा यो समस्या बढ़ी देखिएको छ। गाड़ी र मोटरसाइकलबाट एकै दिन धेरै उचाइमा पुग्दा शरीरले हिमाली हावापानीसँग अनुकूलन हुन नपाएर जोखिम बढ़ेको आयोजना प्रमुख डाक्टर कडरियाले बताउनुभयो। पथ प्रदर्शकहरूका अनुसार उच्च पहाड़ी भेगको यात्रा गर्दा एकै पटक धेरै उचाइमा नगई विश्राम लिँदै जानुपर्छ। लेक लाग्नबाट बस्न पदयात्रा गर्दा एक दिनमा 500 मिटर भन्दा बढ़ी उचाइ पार नगर्न विज्ञहरूको सुझाव छ।
10: नेपाल सरकार र व्यवसायीहरूको तीव्र विरोधका बीच साउदी अरबले नेपाली श्रमिकका लागि विवादित शीघ्र प्रमाणीकरण कार्यक्रम एसभीपी कार्यान्वयनमा ल्याएको छ। साउदीले गएको असार 3 गतेदेखि नै कार्यान्वयनमा ल्याएको तयारी थालेको भए पनि म्यान पावर व्यवसायहरूले एसभीपी कार्यान्वयन गर्ने जिम्मेवारी पाएको तालिम केन्द्रमा तोडफोड गरेपछि तत्काल रोकिएको थियो। तर अहिले काठमाडौँमा रहेको साउदी दूतावासले एसभीपीको प्रमाणपत्र नभएका श्रमिकको भिसा आवेदन नै दिन नमिल्ने बनाएको छ। दूतावासले एक निजी कम्पनी परिचालन गरे म्यान पावर व्यवसायहरूलाई पारित प्रति श्रमिक 50 देखि 100 अमेरिकी डलरसम्म बुझाउने दवाब दिइरहेको छ। शुरूमा रोजगारदाताहरूले नै यो शुल्क बिहोर्ने भने पनि अहिले इमेल पठाएर म्यानपावर व्यवसायीसँग डलर असुल गर्न थालिएको छ। साई भिजन डिजिटल नामक निजी कम्पनीको खातामा पैसा जम्मा गर्न लगाएकाले यो पूर्णतया शंकास्पद र गैर कानूनी भएको व्यवसायहरूको भनाइ छ। यसरी निशुल्क भिसा र टिकटको व्यवस्था भने पनि एसपीभी शुल्क मेडिकल खोप र दर्ता खर्चसहित साउदी जाने एक श्रमिकमाथि अहिले झण्डै 30,000 रूपियाँको अतिरिक्त आर्थिक भार थपिएको छ। भरिया र ठेला चलाउने जस्ता सामान्य कामहरूको लागि समितिले परीक्षण अनिवार्य गरिएपछि व्यवसायहरू रुष्ट बनेका छन्। यसैबीच श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालय मार्फत साउदी सरकारलाई कूटनीतिक पत्रकार गरी यो प्रक्रिया रोक्न आग्रह गरेको बताएको छ।
11: श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रमिकका उजुरी र निवेदन एक घण्टाभित्रै सम्बोधन गर्न मातहतका निकायलाई कड़ा निर्देशन दिएको छ। विभागले देशभरका श्रम तथा रोजगार कार्यालय र व्यवसाय जन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रहरूलाई परिपत्र जारी गर्दै उजुरी प्राप्त भएको एक घण्टाभित्र प्रारम्भिक सम्बोधन गरी सम्बन्धित सेवाग्राहीलाई जानकारी गराउन भनेको हो। विगतमा अहिले सरकार मन्त्रालय तथा विभागमा परेका उजुरी समय नै सम्बोधन नभएको, ढिलासुस्ती भएको र कर्मचारीको व्यवहारप्रति गुनासो बढ़ेपछि विभागले यो कदम थालेको हो। परिपत्र अनुसार आफ्ना क्षेत्राधिकारभित्र नपर्ने उजुरी भए तत्कालै सेवाग्राहीलाई बुझाएर सम्बन्धित निकायमा पठाउनु पर्नेछ। यस्तै श्रम कानून अनुसार दुवै पक्षबीच वार्ता गराउने, वार्ताबाट समाधान नभए यथाशीघ्र निर्णय लिने र अदालत वा कार्यालयका आदेश समयमै कार्यान्वयन गर्नुपर्ने निर्देशन दिइएको छ।
10: नेपाली कांग्रेसका दुईवटा समूहले बीपी जयन्तीका अवसरमा छुट्टा छुट्टै कार्यक्रम गरेर आन्तरिक विवादलाई थप बनाएका छन्। सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले बीपी जयन्तीलाई दुई दिने कार्यक्रमका रूपमा मनाइरहेको छ। आज जलवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्देश्य सहित ललितपुरमा ग्रीन रन आयोजना गरेको संस्थापन पक्षले भोलि बीपी कोरेलाको विचार, लोकतान्त्रिक समाजवाद र समसामयिक राजनीतिक मुद्दामाथि केन्द्रित विशेष कार्यक्रम आयोजन गर्दैछ। यस्तै असन्तुष्ट पक्षले

0: पछि नेतृत्व संगठन संचालन र आउँदो 15 महाधिवेशनको तयारीलाई लिएर संस्थापन र असन्तुष्ट पक्ष बीच मतभेद बनिरहेको छ।
1: मध्य प्रदेश सरकारमा सहभागी नेकपा एमालेका 6 जना मन्त्रीले राजीनामा दिएका छन्। मन्त्रीहरूको राजीनामासँगै एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बताउनुभयो। मुख्यमन्त्री बानियालाई भेटेरै राजीनामा दिने तयारीमा एमाले मन्त्रीहरू डाक्टर दिनेश चन्द्र देवकोटा, भरत केसी, जयराम थापा, मधुसूदन पौडेल, किरण थापा र बिन्दु श्रेष्ठले दिनभर कुरेकोमा बानिया चितवनबाट नफर्केपछि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा राजीनामा पत्र दर्ता गराएका हुन्। नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएसँगै प्रदेश सरकारले साउन 1 गतेदेखि मन्त्रालयको संख्या 14 घटाएर 8 झारेको थियो। तर मन्त्रालय पुनर्गठन भएको 1 हप्तामै कांग्रेस एमाले बीचको सत्ता सहकार्य अन्त्य भएको हो। एमाले सरकारबाट बाहिरेसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानिया अल्पमतमा पर्नु भएको छ। यो सँगै बागमती प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया शुरू हुने देखिएको छ।
0: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क नेपाल तर्फमा दापी निकायको सहयोग कटौतीपछि पोषण कार्यक्रममा परेको समस्या बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूहका उम्मेद्वारहरूका लागि सुवर्ण अवसर।
3: नेपाल स्थित संयुक्त राष्ट्र संघको तर्फबाट पिपुल टू पिपुल प्रणालीले सामाजिक रूपमा वञ्चितीकरणमा परेका समूह, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा विभिन्न अपाङ्गता भएका व्यक्तिहरूबाट आवेदन आह्वान गर्दछ। यो त्रैमासिक कार्यक्रम जम्मा 11 महिनाको हुनेछ र कार्यक्रमका लागि छनौट हुन सफल प्रशिक्षार्थीहरूले विभिन्न सेवाहरू जस्तै
2: स्वास्थ्य, पानी, सरसफाई तथा स्वच्छता, शिक्षा, सामाजिक तथा व्यवहार परिवर्तन, संचार, सामाजिक नीति तथा सुशासन, आपूर्ति तथा रसद व्यवस्थापन, प्रशासन संचालन, कार्यक्रम सहयोग, विपद जोखिम न्यूनीकरण तथा आपतकालीन व्यवस्थापन, अनुगमन मूल्यांकन, जवाबदेहिता तथा सिकाई अनुगमन तथा मूल्यांकन, प्रशासन तथा वित्तमा व्यवहारिक अनुभव प्राप्त गर्न सक्नेछन्।
3: आवेदनकर्ताको लागि न्यूनतम योग्यता
2: कुनै पनि विषयमा स्नातक तहको अध्ययन पूरा गरेको, सामाजिक रूपमा वञ्चितीकरणमा परेको समूह, पछाडि परिएका जनजाति, दलित, मधेसी, मुस्लिम, LGBTQIA+, कुनै पनि सामाजिक समूहबाट अपाङ्गता भएका व्यक्तिहरू, कुनै पनि सामाजिक समूहबाट, संयुक्त राष्ट्र संघको मूलभूत मूल्य मान्यताहरू, व्यावसायिकता, निष्ठा र विविधताको सम्मानको आत्मसात गर्ने, सिक्नको लागि दृढ रूपले प्रतिबद्ध, अंग्रेजी र नेपाली भाषामा आधारभूत संचार सिप, मौखिक र लिखित भएको, 11 महिनाको UN ट्रेनिङ पूरा गर्ने प्रतिबद्धता।
3: कार्यस्थल काठमाडौँ, जनकपुर, पोखरा, धनगढी, दिपाल, नेपालगंज, भैरहवा, सुर्खेत, भद्रपुर।
2: आवेदन दिनको लागि people2people.com.np/UN2020-2026 मा गएर अनलाइन फारम भर्नुहोस् र आवश्यक कागजातहरू फारमसँगै अपलोड गर्नुहोस्, जस्तै हालसालको फोटो, नेपाली नागरिकता, व्यक्तिगत विवरण, बायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, SLC-देखि उच्च तहसम्म। तपाईँ किन संयुक्त राष्ट्र संघको ट्रेनिङसिप कार्यक्रममा सहभागी हुन इच्छुक हुनुहुन्छ? आफूले रोजेको कार्यस्थल उल्लेख गर्नुहोस्, साथै उक्त कार्यक्रमबाट हासिल गर्न चाहेको ज्ञान, सिप, अनुभव तथा अपेक्षाहरू कारण सहित अधिकतम 200 शब्दमा नभर्ने गरी उत्प्रेरणा पत्र।
3: आवेदन समय अवधि 2083 श्रावण 8 गते दिउँसो 1 बजेसम्म मात्र। आवेदन सम्बन्धमा थप जानकारीका लागि 01-54-39-788 वा 01-54-39-746 सम्पर्क गर्न सक्नुहुनेछ।
4: NBL सर्वसुलभ आवास कर्जा
0: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
4: आधार दरमा मात्र 0.5% प्रिमियम भाव,
0: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा,
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
0: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
5: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले गणेश नेपालीको मृत्यु प्रकरणबारे छानबिन गर्न न्यायिक समिति गठन, मित्रवास सम्बन्धी सबै लिखतहरू अवैध घोषणा, समताकर फिर्ता लिने औपचारिक निर्णय, मनसुनजन्य विपदबारे राज्यसभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, विपद पूर्व तयारी फितल भएको भन्दै गृहमन्त्रीको ध्यान आकर्षण, साउदी अरबले नेपाली श्रमिकका लागि ल्याएको विवादित सिद्ध प्रमाणीकरण कार्यक्रम एकतर्फी कार्यान्वयनमा श्रमिकलाई 30,000 रूपियाँसम्म अतिरिक्त भार पर्ने लगायतका खबर प्रस्तुत गरे।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। नेपालमा 5 वर्ष मुनिका झण्डै 2,00,000 बालबालिका शीघ्र कुपोषणबाट प्रभावित छन्। त्यसमध्ये पनि मधेस र लुम्बिनी प्रदेशमा बाल कुपोषण अझै गम्भीर स्वास्थ्य चुनौतीका रूपमा रहेको पाइएको छ। सरकारले स्वास्थ्य मन्त्रालय लगायतका 8 मन्त्रालयको संयुक्त जिम्मेवारीमा बहुआयामिक पक्षका रूपमा पोषण कार्यक्रम अघि बढ़ाए पनि गएको वर्षदेखि यस कार्यक्रममा केही दात्री निकायहरूले हात झिकेका छन्। दात्री निकायले हात झिक्दा कुपोषण प्रभावित बाल बालिकाको पोषण कार्यक्रममा संकट आउने सम्भावना कति छ भनेर साथी सम्झना महर्जनले स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लीला विक्रम थापालाई सोध्नु भएको छ।
6: संकटै आउँछ भन्ने होइन, अब दात्री निकायहरूले विभिन्न जिल्लामा स्थानीय तहमा काम गर्दा अलिकति उहाँहरूको स्रोत र साधन अलिक इन्टेन्सिभली हुने, 1,000 दिनका आमाहरू भनेर हाम्रो एउटा मुख्य पोषणको र खोपको 1,000 दिनका आमा भनेर समूहहरू छन्, हरेक इन्टेन्सिभली हामी जान्थ्यौँ भने त्यो त्यति गर्न चाहिँ अलिक नसकिने अवस्था हुनसक्छ, तर त्यो चिज नआउँदा पनि कसरी गर्ने त भनेर उपलब्ध भएको साधन र स्रोतलाई अधिकतम उपयोग कसरी गर्ने, दीर्घकालीन असर पर्ने अथवा नतिजा ल्याउनका लागि स्थानीय तहमै भएका खानेकुराहरूलाई जोड़ दिने किसिमका कार्यक्रमहरू चाहिँ छन्।
7: अब मधेश र लुम्बिनी प्रदेश बढ़ी कुपोषित बाल बालिका भएको भनेर अघि यहाँले पनि भनिसक्नु भएको छ, के कार्यक्रम चाहिँ प्रभावित हुने देखियो त?
6: पोषण हटेमा क्रस कटिङ अथवा बहुआयामिक पक्ष हो। साधन स्रोत नहुँदाखेरि यी जुन मैले अहिले भनेका यी बहुआयामिक कुराहरू छन् त्यसमा केही न केही असर त परेको छ, तर अब हामीले यो कुरालाई पनि मध्यनजर गर्दै हामीसँग उपलब्ध जुन भएका साझेदारी संघ संस्थाहरू थोरै भएको अवस्थामा पनि बढ़ीभन्दा बढ़ी कसरी गर्न सकिन्छ र स्थानीय तहलाई नै अलिकति बढ़ी एडभोकेसी गरेर उहाँहरूको अपलब्ध कामलाई मात्रै बुझाएर होइन कि परिवारका सदस्यहरू सहित र जनप्रतिनिधिहरू सहितलाई बुझाएर अलिकति अगाडि बढ्ने चाहिँ आगामी दिनहरूमा चाहिँ यो प्रयत्नमा विशेष जोड़ चाहिँ दिएका छौं।
7: दात्री निकायबाट स्रोत नजुट्दाखेरि चाहिँ स्थानीय पालिका र प्रदेश सरकारले अथवा कसरी चाहिँ यो स्रोत जुटाउने बारे छलफल भएको छ?
6: उहाँले राम्रो प्रश्न गर्नुभयो। जस्तो अहिले हामीले हरेक स्थानीय तहमा बालबालिका र महिलाको लागि अथवा आमाको लागि थोरै पनि अपनत्व लिनको लागि तपाईँहरूले स्थानीय तहबाटै जुन बजेट छुट्याउने प्रक्रिया शुरू गरेका छौं, उहाँहरूले पनि थोरै त्यसैका लागि भनेर कार्यक्रममा एउटा बजेट छुटेको अवस्था छ। प्रदेश तहमा पनि थोरै बजेटहरू छुटेको अवस्था छ भने अर्को राष्ट्रिय योजना आयोगले जुन विशेष अनुदान भनेर अब जस्तो अहिले मैले अघि भनेको जस्तो लुम्बिनी प्रदेश र मधेस प्रदेशमा चाहिँ विशेष अनुदान नगरीमा आउने सहयोग चाहिँ नेपाल सरकारकै स्रोत चाहिँ उपलब्ध गराएको अवस्था चाहिँ छ।
7: बाल बालिकालाई कुपोषितमै हुन नदिनको लागि घर परिवारले चाहिँ गर्नै पर्ने काम बुँदागत रूपमा भन्नुपर्दा के हुन सक्छ?
6: त्यस्तो छ, अब घर परिवारले अब हामीले अहिले जुन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले एउटा कुरा के भनेका छौँ भने गएको वर्षदेखि एउटा नारा मेरो स्वास्थ्य मेरो जिम्मेवारी प्रदान पनि गरेका छौं र अब घर परिवार अथवा समुदायले पनि बालबालिका र महिलाको स्वास्थ्य यदि हामीले राम्रो बनाउन सक्यौं भने मात्रै भोलिको एउटा मानव पुँजीको निर्माण गर्न सकिन्छ। सबभन्दा धेरै बालबालिकालाई त्यो उमेरमा बढ़ीभन्दा बढ़ी बालबालिकाको हेरचाह कसरी गर्ने, खानपानमा उहाँले बढ़ी ध्यान दिनुपर्ने कुरा र बालबालिकाको स्याहार सुसार र उपचारमा बढ़ीभन्दा बढ़ी ध्यान दिनुपर्छ। लापरवाही गर्यो भने भोलिका दिनमा ती बालबालिकाहरू रोगी भएर नसर्ने रोग लागेर अरू विभिन्न किसिमका यदि गरियो भने व्यक्ति परिवार र समाज सबैमा त्यसको चाहिँ नकारात्मक असरहरू पर्ने कुरा विभिन्न अध्ययन अनुसारले देखाएको कुरा छन्, हामीले पनि देखेको छौं र त्यस कारण बालबालिका र महिलामा गरेको लगानी भनेको कहिल्यै पनि खेर जाँदैन। अहिले गरेको लगानी चाहिँ 5 वर्षपछि 10 वर्षपछि मात्र त्यो चिज देखिन्छ। सबैलाई एउटा अनुरोध के गर्न चाहन्छु भने बाल बालिका भनेका भविष्य हुन् र उनीहरूको पालन पोषण र हेरविचारमा बढ़ीभन्दा बढ़ी ध्यान दिनु पर्यो।
0: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका पोषण शाखा प्रमुख लीला विक्रम थापा नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला नेपालमा केही महिनादेखि फैलिएको बर्ड फ्लू रोग नियन्त्रण उन्मुख भएको पशु सेवा विभागले जनाएको छ। विभागका अनुसार साउन गते यता देशका कुनै पनि ठाउँमा बर्ड फ्लूका नयाँ संक्रमित केसहरू पुष्टि भएका छैनन्। गएको चैत 4 गते मर्मा पुष्टि भएर शुरू भएको यो प्रकोप काठमाडौँ सहित 11 जिल्लामा फैलिएको थियो। महामारी नियन्त्रणका लागि देशभर 8,35,000 भन्दा बढ़ी फंशी 11,65,000 भन्दा बढ़ी अण्डा र 2,45,000 केजी दाना नष्ट गरेको विभागले जनाएको छ। यसैबीच महामारीबाट क्षति भएका 104 प्रभावित कृषकहरूलाई राहत 16,50,71,00,000 रूपियाँ भन्दा बढ़ी रकम उपलब्ध गराएको विभागले जनाएको छ। विभागका अनुसार नमूनाको परीक्षण नियमित भए पनि संक्रमण पुष्टि भएको छैन। जस्तै बजारमा कुखुराको मासु र अण्डाको खपत पनि बढ़ेको छ।
1: यसैबीच बर्ड फ्लू संक्रमण तथा जोखिम प्रभावका कारण घटेको अण्डाको भाव फेरि बढ़न थालेको छ। विगतमा उत्पादन घटेको र अहिले माग बढ़न थालेसँगै मूल्य बढ़न थालेको नेपालले यस कुखुरा पालन संघ जनाएको छ। संघले ठूला फार्महरूको मुख्य मूल्य लिएर बजार मूल्य तय गर्नेछ। संघका अनुसार आजदेखि लागू हुने गरी ठूलो तथा मध्यम अण्डा प्रति क्रेट 30 वटामा 50 रूपियाँ भाव बढ़ाएको छ। अब ठूलो अण्डा प्रति क्रेट 450 बढ़ेर 500 रूपियाँ पुगेको छ। यस्तै मध्यम अण्डा 420 470 पुगेको छ। सानो अण्डामा पनि भाव बढ़ेको छ। नेपालले यस कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डाको माग बढ़न थालेपछि मूल्य बढ़न थालेको बताउनुभयो। नेपालमा दैनिक झुण्डे 45,00,000 गोटा अण्डा उत्पादन हुँदै आएकोमा बर्ड फ्लूका कारण घटेर 28,00,000 हाराहारीमा छरेको छ।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: बर्खाको बेला बाढ़ी पहिरोको डर हुन्छ।
9: जमीनका ढाँचाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भाँचिनु पहिरोका पूर्व संकेतहरू हुन्।
8: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
9: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र द्वितीय सेवा जिस हो
1: देश हो खुशी को कनेक्शन
0: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पारस फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
2: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छाल सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
0: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
2: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
0: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर सरकारले निजी क्षेत्रको समन्वयमा हस्तकला विकास बोर्ड स्थापना हुने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र नेपाल हस्तकला महासंघका पदाधिकारी बीच आज भएको छलफलमा बोर्ड गठन प्रक्रिया अघि बढ़ाउने सहमति भएको हो। महासंघका अध्यक्ष रविन्द्र साक्यका अनुसार प्रधानमन्त्री शाहले विगत 3 वर्षदेखि रोकिएको 5% निर्यात अनुदान लाई निरन्तरता दिने भ्याट र बीजक मूल्याङ्कन सम्बन्धी समस्या सुल्झाउने तथा हस्तकला दिवसलाई राष्ट्रिय मान्यता दिने प्रतिबद्धता जनाउनु भएको छ। साथै प्रदेशमा हस्तकला ग्राम र प्रशिक्षण केन्द्र स्थापना गर्ने तथा सरकारी एवं सार्वजनिक निर्माणमा नेपाली हस्तकलाको प्रयोग बढ़ाउने विषयमा पनि छलफल भएको छ। नेपालबाट अहिले 82 प्रकारका हस्तकला सामग्री 60 भन्दा बढ़ी देशमा निर्यात हुँदै आएका छन् जसबाट वार्षिक झण्डै 28 अर्ब रूपियाँ बराबरको आमदानी हुने गर्छ।
4: लगातार 6 कारोबार दिन बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 13.95 अंकले घटेर 2712.54 बिन्दुमा झरेको छ। आज फाइनान्स र उत्पादन तथा प्रशोधन बाहेक सबै समूहको उपसूचक घटेकामा व्यापार समूहको उपसूचक 2.5% अवला आएको छ। अनि निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 6 अर्ब 67 करोड़को कारोबार भएकामा आज 346 कम्पनीको शेयर 5 अर्ब 18 करोड़ किनबेच भएको छ।
3: अहिले कोशी बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँ तथा सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा सामान्यदेखि मध्यमसम्मको वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 3 घण्टामा दैलेखको गुवाहाटीमा 49 मिलिमिटर वर्षा मापन भएको छ। पछिल्लो 12 घण्टामा देशका केही ठाउँमा मध्यमसम्मको वर्षा भएको छ। गएको शनिबारदेखि थप सक्रिय बनेको मनसूनी प्रभाव आजदेखि क्रमशः कम हुँदै गएको महाशाखाले जनाएको छ। आज राति देशभर साधारणतया बदली भई बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा तराई भागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाड़ी भागको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अरू थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशभर मनसूनी वायुको प्रभाव रहेको छ।
4: अध्यागमन विभागको हिरासतमा रहेका चीनी नागरिकलाई छुटाइदिन्छ भन्दै ठगी गरेको आरोपमा प्रहरीले 3 जनालाई पक्राउ गरेको छ। पक्राउ गर्नेमा सशस्त्र प्रहरी बल नेपालका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी गोपाल कुमार गुरूङ, कलाकार नारद प्रसाद खतिवड़ा र उदयपुर स्थायी गर्दै ललितपुरको नक्खीपुर बस्दै आएका विक्रम बहादुर थापा रहेका उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ। चिनिया नागरिकलाई छुटाउने भन्दै बार्गेनिङ भएको सूचना पाएपछि अनुसन्धानका क्रममा उनीहरू पक्राउ गरेका हुन्। अध्यागमन विभागले असार 12 गते ललितपुरको सानेताबाट 9 चिनिया नागरिकलाई पक्राउ गरेको थियो। उनीहरूलाई छुटाएर 15 वटा राहदानी समेत निकालिदिने भन्दै 72 लाख रूपियाँ मागेको र 9 लाख रूपियाँ लिचटको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
3: सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको 3% समता कर फिर्ता लिने घोषणा गरेपछि यस क्षेत्रका सरकारवालाहरूले निर्णयको स्वागत गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत कर लागू नगर्ने निर्णय सार्वजनिक गरेपछि प्रतिक्रिया दिँदै राष्ट्रिय अभिभावक महासंघका पूर्व अध्यक्ष सुप्रभात भण्डारीले आफूहरूको आवाजलाई सुनेर सच्याएर जानु जनता मैत्री रहेको बताउनु भएको छ। यस्तै उपभोक्ता हित संरक्षण मंचका अध्यक्ष ज्योति बानियाले निर्णयको प्रशंसा गर्दै विद्युतमा लगाइएको 5% कर पनि तत्काल हटाउन सरकारसँग माग गर्नुभएको छ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। भारतको योग्यता तथा प्रवेश परीक्षा नीटमा भएको भनिएको अनियमितताको विरोधमा कांग्रेस जनता पार्टी सीजेपी र विद्यार्थीहरूले शुरू गरेको आन्दोलन थप चर्किएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मान्दै दिल्लीबाट शुरू भएको प्रदर्शन बिहारको राजधानी पटनामा पनि फैलिएको छ। प्रदर्शनलाई कांग्रेस सहितका विपक्षी दलले समर्थन गरेपछि मोदी सरकारमाथि राजनैतिक दबाव बढ़ेको छ। परिस्थिति नियन्त्रण बाहिर जान नदिनु भन्दै भारतको गृह मन्त्रालयले केन्द्रीय आरक्षित प्रहरी बल सीआरपीएफका 2000

0: गरेका सड़कहरू पाटेका छन्। अर्कोतिर यो आक्रोशले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पनि दबाव बढ़ाएको छ। यसरी आन्दोलन संसद भवनतर्फ अघि बढ़ेपछि सुरक्षाको कारण देखाउँदै दिल्ली मेट्रो रेल कर्पोरेशनले मध्य दिल्लीका 16 व्यस्त मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ। स्टेशनका द्वारहरू बन्द गरिँदा हजारौं यात्री कर्मचारी र विद्यार्थीहरू बीचबाट नै अलपत्र परेका छन्। आन्दोलनकारीका तर्फबाट सीजीएमका प्रवक्ता सौरभ दासले मन्त्रीहरूको कार्यालयमा नगई जन्तर मन्तर वा अरू तटस्थ ठाउँमा सरकारसँग वार्ता गर्न तयार रहेको बताउनु भएको छ। विदेशकै अर्को खबरमा फ्रान्सको संसदले सन् 2027 जनवरीदेखि 15 वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने कानून पारित गरेको छ। यसैले फ्रान्स बालबालिकालाई सामाजिक सञ्जाल प्लेटफर्महरू प्रयोग गर्नबाट रोक्ने पहिलो युरोपियन देश बनेको छ। यो कानून अनुसार फ्रान्समा सामाजिक सञ्जाल प्रयोग गर्न सबैले आफ्नो उमेर प्रमाणित गर्नुपर्ने बीबीसीले जनाएको छ। बालबालिकाहरूको मानसिक स्वास्थ्य सम्बन्धी चिन्ताका कारण बेलायत र युरोपियन संघले पनि यस्तै किसिमका नियमहरू तयार पारिरहेका बेला फ्रान्सले यो कानून पारित गरेको हो। नेपाल दर्पणमा अब खेल खबर। नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ स्पोर्ट्स अवार्डको 23 संस्करण आउँदो भदौ 18 गते काठमाडौँमा हुने भएको छ। नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आज काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिएको हो। गएको संस्करणमा पहिलो पटक उपत्यका बाहिर पोखरामा आयोजना भएको थियो। यस पटक वर्ष खेलाड़ी पुरूष, वर्ष खेलाड़ी महिला, वर्ष युवा खेलाड़ी, वर्ष प्रशिक्षक, पीपल्स चोइस अवार्ड, पारा एथलिट सम्मान, स्पोर्ट्स अवार्ड, लाइफ टाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड गरी 9 विधामा सम्मान प्रदान गरिनेछ। गएको वर्ष दिपेन्द्र सिंह एरी वर्ष उत्कृष्ट पुरूष खेलाड़ी, कराकेकी एरिका गुरूङ वर्ष उत्कृष्ट महिला खेलाड़ी, वर्ष प्रशिक्षक कविराज नेगी लामा तथा भलिबलका हिमाल सुनारीले पीपल्स चोइस अवार्ड, वर्ष उत्कृष्ट युवा खेलाड़ी पूजा महतो घोषित भएका थिए। यस्तै स्पेशल अवार्डबाट तुलसी कुमार गुरूङ, पारा एथलेट सम्मानबाट प्रभा आङदेनले, एसियन जर्नलिस्ट स्पोर्ट्स अवार्डबाट बंगलादेशका पत्रकार राणा हसन र लाइफ टाइम अचिभमेन्ट अवार्डबाट खड्क राणा भाट सम्मानित भएका थिए। र पाकिस्तानमा आजदेखि शुरू भएको काहा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा कजाकिस्तानसँग 3-2 सेटमा पराजित भयो। यस्तै आज भएको दोस्रो खेलमा बंगलादेशले उज्बेकिस्तानलाई 3-2 सेटमा हराएको हो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल, कजाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीगका आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट 4 टोली सेमी फाइनलमा पुग्नेछन्।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक
2: वरिष्ठ नेपालीको मृत्यु प्रकरणबारे छानबिन गर्न न्यायिक समिति गठन, मिटर गाज सम्बन्धी सबै लिखत अवैध घोषणा, समता कर फिर्ता लिने औपचारिक निर्णय,
1: मनसुनले विपदबारे राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता, विपद पूर्व तयारी फितल भएको भन्दै गृहमन्त्रीको ध्यानकर्षण,
2: साउदी अरबले नेपाली समीक्षा लागि ल्याएको विवादित स्कृत प्रमाणीकरण कार्यक्रम एकतर्फी कार्यान्वयनमा समिति 30,000 रूपियाँसम्म अतिरिक्त भर्ना पर्ने थार पर्ने,
1: दिल्लीमा कक्रेज आन्दोलन थप चल्थ्यो, मोदी सरकारमाथि दबाव बढ्दै 16 मेट्रो स्टेशन बन्द, हजारौं यात्रुहरू
2: पत्रएसजेएफ स्पोर्ट्स अवार्डको 23 संस्करण आउँदो भदौ 18 गते हुने, काबा भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र हृदय रिमाल पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित। इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविस्तु सुरक्षा।
1: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
0: साथै सुविस्तु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङ सुरक्षित।
1: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अनि सबै इन्स्टेन्ट ब्लक हुन्छ।
0: सुविस्तु छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
1: 0942388888 शान्ति र आनन्दको अनुभूति शहरबाट नजिकै।
0: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 29 54 81। वेबसाइट झुले.com.np।

0: Sí, Dracula. Presto, Bizar.
1: Radio Network.
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर।

I'm not sure.

0: छ। सो क्रममा उहाँले गढ़को जिम्मेवारी क्षेत्रको वस्तुस्थिति बारे जानकारी लिनुका साथै बंकर कोट जवान लाइन जवान भान्सा राशन तथा क्लोदिङ स्टोरको निरीक्षण गरी सकल दर्जालाई सम्बोधन समेत गर्नुभयो। भ्रमणकै दौरान उहाँले सुनवल नगरपालिका 13 सगर पोखरी स्थित पवित्र वृद्धाश्रमका 7 जना वृद्ध वृद्धा र 2 जना बाल बालिकालाई खाद्यान्न तथा स्टेशनरी सामग्री सहयोग गर्नुभयो। पश्चिम एयरवेजले फागुन 28 गते माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर गम्भीर घाइते भएका 4 जना स्थानीय महिलाको हवाई उद्धार गरेको छ। बेसले हुम्ला जिल्ला सार्केगाड गाउँपालिका 7 का तीर्थकला जोशी, बालकी जोशी, लक्ष्मी जोशी र मनजनी जोशीलाई उद्धार गरी सुर्खेत अस्पताल पुर्याएको हो। नम्बर 25 वाहिनी अड्डाको नेतृत्व तथा रूद्र ध्वजगढ र श्रीदल गुल्मको संयोजनमा कञ्चनपुर जिल्ला लालझाड़ी गाउँपालिका 2 शंकरपुर स्थित भानु उच्च माध्यमिक विद्यालयमा फागुन 24 गते वृहत स्वास्थ्य शिविर संचालन गरिएको छ। उक्त स्वास्थ्य शिविरमा 834 जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि वितरण गरिएको थियो। स्वास्थ्य शिविरका दौरान प्रेतनापति उपरथी श्री देउजाले भानु उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्टेशनरी र खेलकुद सामग्री तथा स्थानीय विद्यालयलाई 3 वटा सेनिटरी प्याड डिस्पोजल मेसिन प्रदान गर्नुभयो। यस्तै उहाँले उक्त गाउँपालिकाका स्थानीय फरक क्षमता भएका व्यक्तिहरूलाई 7 वटा व्हील चेयर, 4 वटा बैशाखी, 12 वटा हियरिङ एड, 5 वटा डस्ना तथा म्याट्रेस वितरण गर्नुभयो। नम्बर 19 वाहिनी अड्डाको नेतृत्वमा बटुक दलगढ़ नम्बर 4 र 19 फिल्ड एम्बुलेन्स गुल्मले फागुन 24 गते रोल्पा जिल्ला सुनसहरी गाउँपालिका 3 बाहिरी गाउँ स्थित प्राथमिक स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ। उक्त शिविरबाट 245 जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि समेत वितरण गरिएको थियो। नेपाली सैनिक गतिविधिमा अब खेल समाचार। काठमाण्डुको भण्डारखाल स्थित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा फागुन 18 देखि 23 गतेसम्म खेलकुद तथा सांस्कृतिक सप्ताह 2081 सञ्चालन भएको छ। बलाध्यक्ष रथी श्री प्रदीप जंकेसीले उक्त कार्यक्रमको समापनका दौरान इन्टर मेडिकल कलेज बास्केटबल च्याम्पियनशीप 2081 प्रथम भएको चिकित्सा शास्त्र महाविद्यालय टीमलाई पुरस्कार प्रदान गर्नुभयो। उक्त प्रतियोगितामा प्रथम र द्वितीय हुने टीम तथा विद्यार्थीहरूलाई बलाध्यक्ष रथी श्री प्रदीप जंकेसीले मेडल तथा सिल्ड प्रदान गर्नुभएको थियो। ललितपुर जिल्लाको गोदावरी नगरपालिका बज्रबाराहीमा फागुन 26 गते सञ्चालन भएको भूपेन्द्र बहादुर सिलवाल राष्ट्रिय व्यापी खुल्ला म्याराथन प्रतियोगितामा सैनिक धावक विजयी भएका छन्। उक्त प्रतियोगितामा भवानी बक्सगढ़का अमलदार सुशील कुमार शाही प्रथम, भैरवनाथगढ़का सिपाही संजय श्रेष्ठ द्वितीय, शेरगढ़का अमलदार गजेन्द्र राई तृतीय र रणशेरगढ़का प्युठ राजन मेयोङवा चौथो हुनुभएको थियो। उहाँहरूले क्रमशः पुरस्कार स्वरूप नगद रू 50,000, 35,000, 25,000 र 15,000 प्राप्त गर्नु भएको छ। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
1: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित महाविद्यालय विद्यालयहरूमा अध्ययन अध्यापन गराउन इच्छुक नेपाली सेनाका बहालवाला तथा भूतपूर्व सैनिक र गैर सैनिकका छोराछोरीहरूलाई आगामी शैक्षिक सत्र 2082 लागि भर्ना आह्वान गरिएको छ।
2: सैनिक आवासीय महाविद्यालय भक्तपुर, पोखरा, धरान, सुखेत, कैलाली, चितवन, बडीबास र बुटोलका लागि कक्षा 6,
3: विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयका लागि कक्षा 1, 2 र 3,
2: रिपु मर्दनी सैनिक महाविद्यालयका लागि कक्षा 1 र श्वेततारा मन्टेश्वरी सैनिक विद्यालयका लागि पूर्व प्राथमिक प्ले ग्रुप र नर्सरी एलकेजी युकेजी तहमा भर्नका लागि चैत 3 गतेबाट 13 गतेसम्म बिहान 10 बजेदेखि अपरान्ह 4 बजेसम्म दरखास्त पेश गर्न सक्नुहुनेछ।
3: लिखित प्रवेश परीक्षा चैत 16 गते शनिबार अपरान्ह 1 बजे सञ्चालन गरि थप जानकारीका लागि सम्बन्धित विद्यालयको वेबसाइट, फेसबुक पेज तथा फोन नम्बरमा सम्पर्क गर्नुहुन अथवा चैत 2 गतेको गोर्खापत्र हेर्नुहुन अनुरोध गरिन्छ।
4: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँ

0: नेपाली भाषामा 157, मैथिली भाषामा 33, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशैभरका 210 एफएम स्टेशनहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। त्यस्तै नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, अब प्रस्तुत गर्दैछौ प्रविधि प्रवर्धनका लागि प्रधान सेनापति बृहत विज्ञान प्रदर्शनीले पुर्याएको योगदान सम्बन्धी रेडियो सामग्री।
1: सैनिक कल्याणकारी कोषको लगानीमा देशभर 10 सैनिक महाविद्यालयहरू सञ्चालनमा छन्। यी महाविद्यालयहरूले विद्यार्थीको चौतर्फी विकासका लागि शिक्षासँगै अतिरिक्त क्रियाकलापहरूमा समेत जोड़ दिँदै आएका छन्। त्यसैले सैद्धान्तिक ज्ञानसँगै जीवनोपयोगी शिक्षा सैनिक महाविद्यालयहरूको चिनारी बनेको छ।
2: सैनिक महाविद्यालयहरूले खेलकुद, समाजसेवा, विज्ञान र प्रविधि विषयमा विद्यार्थीहरूलाई युग सुहाउँदो शिक्षा प्रदान गर्नुका साथै क्षमता प्रस्फुटनका लागि समेत अवसर प्रदान गर्दै आएका छन्। यसै क्रममा काठमाडौँको बाँसबारी स्थित रिपुमर्दनी सैनिक महाविद्यालयले आफ्नो स्थापनाको 20 वार्षिकोत्सवको अवसरमा वृहत विज्ञान प्रदर्शनी सञ्चालन गरेको छ।
1: श्रोता, आजको कार्यक्रममा हामी प्रविधि प्रवर्धनका लागि प्रधान सेनापति वृहत विज्ञान प्रदर्शनीले पुर्याएको योगदानमा आधारित भई तयार गरिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ म प्राविधिक उपसेनानी सृजना नेपाल
2: र म प्राविधिक जमादार सरिना सापकोटा। काठमाडौँको बाँसबारी स्थित रिपुमर्दनी सैनिक महाविद्यालयले आफ्नो स्थापनाको 20 वार्षिकोत्सवको अवसरमा प्रधान सेनापति वृहत विज्ञान प्रदर्शनी आयोजना गरेको थियो। फागुन 4-6 गतेसम्म सञ्चालित यो प्रदर्शनी 5 संस्करण हो। प्रदर्शनीमा उपत्यका विभिन्न विद्यालयहरूको सहभागिता रहेको थियो। यो प्रदर्शनी विज्ञान र प्रविधि प्रवर्धनमा नयाँ पुस्तालाई जोड्ने माध्यम बनेको बताउनुहुँदै उपत्यका प्रीतनापति एवं महाविद्यालय संचालक समितिका अध्यक्ष उपरथी श्री विष्णु रावत,
3: यस प्रकारका विज्ञान प्रदर्शनीले विद्यार्थी भाइ बहिनीहरूको ज्ञानको दायरालाई फराकिलो बनाउन मदत गर्ने मैले विश्वास लिएको छु। प्रविधिको बढ्दो विकाससँगै विद्यार्थीहरूमा विज्ञान तथा सूचना प्रविधिसँग सम्बन्धित ज्ञान अपरिहार्य रहेको छ। यस अर्थमा यो विज्ञान प्रदर्शनी विद्यार्थीहरूमा व्यावहारिक ज्ञान प्रदान गर्न फलदायी हुनेछ भन्ने मैले अपेक्षा गरेको छु। यो प्रदर्शनीमा प्रदर्शित सामग्रीहरू आधुनिक समाजमा प्रतिस्पर्धा गर्न सक्ने स्तरको हुनेछन् भन्ने विश्वास गरेको छु।
1: वार्षिक उत्सवलाई रचनात्मक रूपमा मनाउने सिलसिलामा रिपुमर्दिनी सैनिक महाविद्यालयले वृहत विज्ञान प्रदर्शनी आयोजना गरेको हो। विद्यार्थीहरूको सृजनात्मक सोच, अनुसन्धान क्षमता र नव प्रवर्तनशीलता बढ़ाउन यस प्रदर्शनी आयोजना गरिएको हो। प्रदर्शनीको बलाध्यक्ष रथी श्री प्रदीप जंग केसीले फागुन 4 गते शुभारम्भ गर्नुभएको थियो भने फागुन 6 गते प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले समापन गर्नुभयो।
2: प्रदर्शनीमा उपत्यका भित्रका 25 विद्यालयहरूबाट प्रस्तुत 39 विज्ञान सम्बन्धी विभिन्न प्रोजेक्टहरूबीच प्रतिस्पर्धा गराइएको थियो। यस बाहेक रिपुमर्दिनी सैनिक महाविद्यालयको तर्फबाट 16 प्रोजेक्टहरू प्रस्तुत गरिएका थिए। यस्तो प्रदर्शनीले विद्यार्थीहरूलाई नवीनतम आविष्कार, अनुसन्धानात्मक परियोजना तथा प्रविधि मैत्री सामग्रीहरू निर्माणका लागि प्रेरणा मिलेको रिपुमर्दिनी सैनिक महाविद्यालयका प्राध्यापक श्री लाल बहादुर राणाको भनाई छ।
4: कक्षा कोठामा सिकाइने कतिपय सैद्धान्तिक कुराहरूलाई विद्यार्थीले आफूले देखेको, सुनेको र बुझेको कुराहरूलाई माध्यम आउनुहुने विभिन्न किसिमका भिजिटरहरूलाई प्रत्यक्ष रूपमा यसको प्रयोग, यसको एप्लिकेशन दैनिक जीवनमा र हरेक तरिकाले आफ्नो बुझाइलाई चाहिँ प्रष्ट रूपमा देखाउन सक्ने प्लेटफर्महरू मैले लिएको छ र विद्यार्थीहरूले आफूले अध्ययन गर्ने पाठ्य पुस्तकको सैद्धान्तिक पक्षहरूलाई व्यावहारिक रूपमा चाहिँ उनीहरूले सही रूपमा बुझिदिएको कुरा आम भिजिटरहरूलाई पनि सहज तरिकाले चाहिँ देखाउन सक्ने प्लेटफर्महरू पनि
1: प्रदर्शनीमा समावेश भएका विविध परियोजनाहरूले विज्ञान तथा प्रविधिका क्षेत्रमा नवीनतम सोचको विकास गर्न र विद्यार्थीहरूको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गर्न सहयोग पुगेको छ। यो प्रदर्शनीमा के कस्ता परियोजनाहरू समावेश गरिएको थियो त? रिपुमर्दिनी सैनिक महाविद्यालयका व्यवस्थापक अधिकृत प्रमुख सेनानी श्री विरोध रिजाल,
5: विज्ञान प्रविधिको विकास सँगसँगै यसले व्यक्तिगत जीवनयापनमा पनि ठूलो असर गरेको हुन्छ। त्यही भएर प्रविधिसँग सम्बन्धित विभिन्न विषयहरूलाई बालबालिकाहरूमा ज्ञान दिलाउने साथै बालबालिकाहरूमा भएको अन्तर्निहित यो प्रतिभाहरूलाई प्रस्फुटन गराउनको लागि एउटा हामीले यो थलोको रूपमा बुझ्न सक्नेछौ र विज्ञान प्रविधिसँग सम्बन्धित विभिन्न विषयमा जानकारी गराउनु नै वृहत विज्ञान प्रदर्शनीको हाम्रो उद्देश्य रहेको छ। यसमा हामीले अध्ययन गर्दाखेरि व्यक्तिगत जीवनयापनमा अनि नेपालको परिवेशमा सुहाउने किसिमको प्रोजेक्टहरू हामीले पाएका छौं, जस्तै स्मार्ट हाउसको कन्सेप्ट भयो, कृषिमा स्मार्ट एग्रिकल्चरको कन्सेप्ट भयो, त्यसपछि हाम्रो विभिन्न परियोजनाहरूलाई सहयोग पुर्याउने निर्माणमा सहयोग पुर्याउने किसिमका परियोजनाहरू धेरै परियोजनाहरू देखिएको छ र विभिन्न विद्यालयका भाइ बहिनीहरूले यसलाई राम्रो प्रोजेक्टहरू निर्माण गर्नुभएको हामीले पाएका छौं।
2: रिपु मर्दिनी सैनिक महाविद्यालयले प्रदर्शनीका उत्कृष्ट प्रतिस्पर्धीहरूलाई पुरस्कृत समेत गर्दै आएको छ। यस वर्ष अर्बना स्कूल अफ साइन्सले प्रस्तुत गरेको हाइड्रोहक प्रोजेक्ट प्रथम, नेपाल पुलिस स्कूलले प्रस्तुत गरेको कृषि जीपीटी प्रोजेक्ट द्वितीय र ट्रिटन सेकेण्डरी स्कूल एण्ड कलेजले प्रस्तुत गरेको अ फुल्ली डिजिटलाइज कम्युनिटी प्रोजेक्ट तृतीय भएका छन्। पहिलो, दोस्रो र तेस्रो भएका प्रोजेक्टका विद्यार्थीहरूलाई प्रधान सेनापति महारथी श्री अशोकराज सिग्देलले नगद पुरस्कार क्रमशः रू 25,000, 15,000 र 10,000 सहित मेडल र प्रमाण पत्र प्रदान गर्नुभयो। यस किसिमको अवसर र सम्मान विद्यार्थीहरूका लागि ऊर्जा समेत बनेको छ। अर्बना स्कूल अफ साइन्स र नेपाल पुलिस स्कूलमा कक्षा 11 अध्ययनरत छात्रद्वय दर्शन पोखरेल र मन्जिल श्रेष्ठ,
6: एकदमै राम्रो लागिरहेछ। यो प्रोजेक्ट गर्न धेरै मेहनत गरेको थियो, हामीले मेहनतको फल पाउँदा खुसी लाग्छ। हामीले चाहिँ मुख्यतः त नेपालको कन्डिसनमा जमिनमा आकाशमा र पानी हुने तीनटै फिल्डमा चाहिँ एकैसाथ काम गर्न सक्यो भने चाहिँ समयको पनि बचत र बढी मान्छेहरूको ज्यान पनि बचाउन सकिन्छ भन्ने लक्ष्यका साथ गरेको प्रोजेक्ट थियो। त्यही प्रोजेक्टबाट नै हामी सफल भयौं। हेक्साकप्टर त सबै एचिभ गरिसक्यौं, तर हामी पानी मुनि जाने चाहिँ त्रिशुली रिभर जस्तो नदीमा पनि चल्न सक्ने हामीले यन्त्र बनाउँदैछौँ र त्यसको लागि चाहिँ यो हामीले पाएको प्राइस चाहिँ एकदमै सहयोगी हुनेछ हाम्रो फ्युचर प्लानको लागि।
7: हाम्रो प्रोजेक्टको नाम चाहिँ कृषि जीपीटी। यसमा चाहिँ हामीले के गर्न खोज्यो भन्दाखेरि अहिले नेपालको कन्सर्न होइन भने सबै युवाहरू चाहिँ पुरै प्रविधितिर लागेका छन्, एग्रिकल्चरतिर चाहिँ कसैले इन्ट्रेस्टेड देखाउँदैन क्या। अनि हाम्रो मेन ऊ भनेको चाहिँ यङ माइन्ड्सहरूलाई चाहिँ अब एग्रिकल्चरतिर ल्याउने क्या। एकदम खुसी लागिरहेछ यस्तो एक्जिबिसनहरू अनि यस्तो कम्पिटिसन्सहरूमा चाहिँ लाइक आफूले आफूलाई प्रेजेन्ट गर्न पाउँदा, आफ्नो आइडियाहरू सेयर गर्न पाउँदा मान्छेहरूले धेरै कुरा थाहा पाउँछन्, सोचाइ नै हुन्न त्यस्तो कुरा। आफ्नो केही नयाँ आइडिया चाहिँ अरू गाडी ल्याउँदा चाहिँ एकदम राम्रो लाग्छ।
1: प्रदर्शनीमा बेस्ट प्रोजेक्ट प्रेजेन्टर तर्फ सैनिक आवासीय महाविद्यालय भक्तपुर र बेस्ट लेआउट तर्फ उज्जवल तारा स्कूललाई नगद रू 5,000 सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। यस्तै प्रदर्शनी सँगै हाजिरी जवाब प्रतियोगिता पनि सञ्चालन गरिएको थियो। हाजिरी जवाबमा उज्जवल तारा स्कूल पहिलो, बीएसटी कलेज दोस्रो र डियर वाक सिफल स्कूल तेस्रो भएको थियो। विजयीहरूलाई सैनिक श्रीमती संघकी अध्यक्ष तथा रिपु मर्दिनी सैनिक महाविद्यालयकी संरक्षक श्रीमती नीता छेत्री सिग्देलले पुरस्कृत गर्नुभएको थियो। यस्ता प्रदर्शनी, प्रतिस्पर्धा र पुरस्कारले के अर्थ राख्दछ त? प्रतियोगितामा निर्णायक भूमिकामा रहनुभएका रोबोटिक्स एसोसिएशन अफ नेपालका ओमकार जयसवाल भन्नुहुन्छ,
8: स्कूल सरले जुन अहिले साइन्स एक्जिबिसन गरिराख्नु भएको छ द्याट इज रियली अप्रिसिएटेबल र अहिलेको प्लेटफर्म दिनु भनेको त्यो एकदम राम्रो कुरा हो। किन भन्दाखेरि यहाँ आर्मी स्कूल्स मात्र नभइकन हाम्रो पुलिस स्कूलदेखि लिएर नर्मल स्कूल्स इभन प्लस टू गभर्मेन्ट स्कूल्सबाट पनि आएको छन्। हामीले ट्यालेन्ट हन्ट गरेर हामीले डिफ्रेन्ट डिफ्रेन्ट क्याटेगोराइज गरेर चाहिँ अझ गर्यौँ भनेदेखि राम्रो कुरामा सुनमा सुगन्ध थप्या जस्तै चाहिँ हुन्छ। सो यसरी क्याटेगोराइज गर्ने जसले गर्दाखेरि हरेक सेक्टरमा पर्टिकुलर पार्टिसिपेन्ट मात्र लिने जसले गर्दाखेरि एकदमै आउटपुट बेस्ट आउँछ र डिजर्भिङ पार्टिसिपेन्टले आफ्नो क्याटेगोरीमा पछि गएर फ्युचरमा पनि एउटा साइन्स एक्जिबिसनमा बनाएको प्रोटोटाइपलाई प्रडक्ट नै बनाएर आफ्नो देशको लागि एकदमै सपोर्टिङ रोल चाहिँ खेल्न सक्नुहुन्छ।
2: विद्यार्थीमा भएको क्षमता प्रस्फुटनका लागि रिपु मर्दनी सैनिक महाविद्यालयले आयोजना गर्ने प्रदर्शनी एक महत्वपूर्ण अवसर बन्दै आएको छ। यस्तै अनुभव गर्ने मध्ये एक हुनुहुन्छ बीएसटी कलेजकी कक्षा 11 अध्ययनरत अनुषा कोइराला।
9: हाम्रो स्टलको कन्सेप्ट भनेको चाहिँ अहिलेको यो 21st सेन्चुरीमा चाहिँ इन्भाइरोमेन्ट धेरै पल्युसन भइरहेछ, त्यसलाई चाहिँ कम गर्नलाई चाहिँ हामीले बनाएको भनेको स्मार्ट बिन हो। यसको मोटिभ भनेको चाहिँ हामीले बायोडिग्रेडेबल र नन बायोडिग्रेडेबल डिग्रेडेबल वेस्टलाई चाहिँ छुट्टा छुट्टी गरेर फरक गरेर त्यसलाई फाल्न सकिन्छ। यसले चाहिँ वेस्ट डिपोजिट गर्नमा चाहिँ एकदम धेरै सहयोग गर्छ भन्ने हाम्रो विचार रहेको छ। एकदम खुसी रहेको छ अनि एकदम यो न्यू एक्सपिरियन्स पनि हो अनि एकदम रमाइलो लागिरहेको छ। मिन भित्रभित्रै अलिक भनौँ न उत्सुकता रहेको छ, एकदम खुसी लागेको छ। अब स्टल त सबैको राम्रो छ हेर्नु, सबैले अब आफ्नो भित्रको ट्यालेन्ट देखाएको छ। यस्तो अपर्च्युनिटी हामीलाई ग्रान्ट गर्नमा एकदम धेरै धन्यवाद होइन। यहीबाट यस्तै अपर्च्युनिटीबाट त हामीले पछि सिक्दै सिक्दै जाने हो, पछि धेरै ठुलो काम गर्न सक्छ यस्तै सानो सानोबाट। त्यसको लागि चाहिँ म एकदम थ्याङ्क यू ग्रेटफुल छु।
1: प्रधान सेनापति वृहत विज्ञान प्रदर्शनी केवल विज्ञान र प्रविधिसँग मात्र नजोडी जीवनका व्यवहारिक पक्षहरूसँग समेत जोडिनु यो प्रदर्शनीको विशेषता बनेको छ। यस प्रदर्शनीमा सहभागी विद्यार्थीहरूले गरेको मेहनतले विद्यार्थीहरूमा सिक्ने, सोच्ने र निर्णय गर्ने क्षमतालाई फराकिलो बनाइदिएको ठान्नुहुन्छ अवलोकनकर्ता अनिल थापा।
10: आज यो सैनिकले प्लेटफर्म गर्नु भएको छ, त्यसमा हाम्रो बच्चाहरूले पनि भाग लिन पाउँदाखेरि, एउटा बच्चाहरू एक्सपोज हुन पाउँदाखेरि एक्साइटेड सहितै छु। 10 क्लासमा पढ्छ उमङ थापा, अब उसको बेस्ट फ्रेन्ड हो सोनामी बस्नेत, उनीहरू दुईजना भएर चाहिँ विभिन्न प्रोग्रामहरू आईटी सम्बन्धी रिलेटेड प्रोग्रामहरू जस्तै सहयोगी एउटा बनाएको छ जुन डिसेबल पिपलहरूलाई अब उनी हेल्प हुने गरेर।
11: मेरो बच्चा खुसी छ, म फ्री फायर खेल्नु पनि छैन, केही खेल्नु छैन, उसले आफ्नो प्रोजेक्ट एउटा बनाएको छ, म केही गर्छु देशको लागि, डिसेबल पिपलको लागि केही गर्छु भने चाहिँ अगाडि बढ्न खोजेको छ। एउटा आमा बाउलाई बच्चाहरूले त्यो गर्नु खोज्नु नै ठुलो कुरो भएको छ।
1: यस वृहत प्रदर्शनीमा कृषि, ऊर्जा, जलस्रोत, स्थानीय प्रविधि, जलवायु परिवर्तनमा देखिएका असरहरूको न्यूनीकरण लगायतका विविध प्रविधिहरूलाई समेटिएको थियो।

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो
3: Studio time.
0: It's 7 p.m.
4: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुधकुन्ड नगरपालिका पाँच सोलु खुम्बु

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलोथेन 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.solothen.com संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलो समाचार लिएर आइपुग्यौ। सरस्वती पुरेसँगै अंजु कार्की। जिल्ला विपद व्यवस्थापन समिति सोलुखुम्बुको बैठकलाई स्थानीय तहले गरे व्यवस्था। नागरिकप्रति जिम्मेवार बन्न आग्रह। बीपी संस्कृति दिवसमा क्यान्सर पीड़ित बालकलाई 25,000 आर्थिक सहयोग।
1: सगरमाथा राष्ट्रिय निकुञ्जले 15 करोड़ भन्दा बढ़ी राजस्व संकलन गर्यो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा एक महिनामा 18 मुद्दा दर्ता। 13 प्रतिवादी पक्राउ। खुम्बु पार्टी लामो गाउँपालिकाद्वारा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आग्रह।
0: जनशक्तिको अभावले उखलडुङ्गामा रोपाई प्रभावित। असुविधा लागौ सत् कारोबारमा मिले मत्तुको आरोपमा धरानका डीएसपी कृष्ण बाबु राय विरूद्ध अनुसन्धान। छापामा जुवाखालमा प्रहरीको छापा। चारजना पक्राउ।
1: मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक। गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन। एमाले बागमती सरकारलाई दिएको समर्थन दियो फिर्ता।
0: दिल्लीमा ककोज आन्दोलन थप सर्कियो। मोदी सरकारमा दबाव बढ़ाउँदै इरानी युद्धमा अमेरिकाको खर्च 57 खर्ब 71 अर्ब रूपियाँ भन्दा धेरै।
1: र काबा भलिबल च्याम्पियनशीपमा नेपाल पहिलो खेलमै पराजित।
2: ए बाबु लौ न, मेरो त हात खुट्टा अनुनासा झमझम गर्छ। पिनासले भैराम बनायो। मेरो पनि के हो के खै। यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आइजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउने भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
4: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाट, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98434986652, 98247718, 98443049696 र 98613014472। आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा। जिल्ला विपद व्यवस्थापन समिति सोलुखुम्बुको बैठक सम्पन्न भएको छ। मनसून जन्य विपदका घटनाहरू बढ़न सक्नेतर्फ मध्यनजर गर्दै उक्त बैठक बसेको हो। प्रमुख जिल्ला अधिकारी कमान सिंह थापा मगरको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्लाभित्र सम्भावित प्राकृतिक विपद व्यवस्थापन, स्रोत साधनको परिचालन जोखिम न्यूनीकरण तथा वर्षायामका कारण हुन सक्ने उपाधि, पहिरो र डुबानबाट सम्भावित क्षतिलाई न्यूनीकरण न्यूनतम बनाउन आवश्यक पूर्व तयारी, सचेतना अभिवृद्धि सुरक्षित स्थानको पहिचान तथा जोखिम न्यूनीकरण रणनीति बारे छलफल भएको छ। प्रत्येक स्थानीय तहलाई बैठकमा सहभागी हुन आग्रह गरिए तापनि तीनवटा स्थानीय तहका प्रतिनिधि बाहेकले विपद व्यवस्थापन समितिको बैठकलाई व्यवस्था गरेका छन्। विपद व्यवस्थापन समितिको बैठकमा थुलुङगुतको सी गाउँपालिका, सोताङ गाउँपालिका र सोलुबुदकुण्ड नगरपालिकाका प्रतिनिधिले सहभागिता जनाए पनि बाँकी रहेका पाँचवटा स्थानीय तहले व्यवस्था गरेको उल्लेख गरिएको छ। विशेष गरी सोलुखुम्बु भित्रिने तथा बाहिरिने जिल्लाको प्रमुख सड़क सालमे सिस्नेरी क्षेत्रमा जुनसुकै समयमा पनि पहिरो जान सक्ने भएकाले उद्धारका लागि सोलुका सम्पूर्ण कार्यालयका सवारी साधन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी कमान सिंह थापा मगरले कार्यक्रमलाई सम्बोधन गर्दै सोलुखुम्बुका 10,000 भन्दा बढ़ी नागरिक विपदको जोखिममा रहेको बताउनु भएको छ। विपद व्यवस्थापन समितिले प्रत्येक स्थानीय तहसँग समन्वय गरी काम गरिरहेको उहाँले बताउनु भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै थुलुङ्गुत कोशी गाउँपालिकाका प्रवक्ता पोषराज कार्कीले पालिकाको विपद कोषमा 22 लाख रकम रहेको बताउनु भएको छ। यस्तै सोलुबुदकुण्ड नगरपालिकाले सवारी साधन, एम्बुलेन्स, त्रिपाल लगायतका तयारी र विपद कोषमा 20 लाख भन्दा बढ़ी रकम रहेको बताउनु भएको छ। बैठकमा जिल्लाका विभिन्न पालिकाका अध्यक्ष, उपाध्यक्ष, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, स्थानीय तहका कर्मचारी, जिल्ला स्थित सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिले आफ्नो विचार तथा भए गरेका कार्यका साथै गर्नुपर्ने कामका बारेमा धारणा राख्नु भएको थियो। बैठकले विपद व्यवस्थापनको तयारीलाई सुदृढ गर्दै समन्वयात्मक रूपमा राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन समेत दिएको छ।
5: 44 वर्ष बीती स्मृति दिवसको अवसर पारेर सोलुखुम्बुमा एक क्यान्सर पीड़ित नाबालकलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। नेपाल तरूण दल जिल्ला कार्य समिति सोलुखुम्बुको समन्वयमा संकलन गरिएको 25,000 रूपियाँ सहयोग रकम निरामीका बुबा सौरभ परिवारलाई उहाँकी निवासमा पुगेर हस्तान्तरण गरियो। रक्त क्यान्सरबाट पीड़ित 17 महिनाका नाबालक समृद्ध बरुवालको उपचारमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम संकलन गरिएको थियो। बालकको उपचार लामो समयसम्म चल्ने र किमोथेरापी, नियमित जाँच तथा औषधि उपचारमा ठूलो खर्च लाग्ने भएकाले परिवारलाई सहयोगको अपील गर्दै आएका थिए। उक्त पुण्य कार्यका लागि विभिन्न व्यक्ति तथा संघ संस्थाहरूबाट आर्थिक सहयोग प्राप्त भएको थियो। मलेसिया जनसम्पर्क समितिका महामन्त्री सरोज दाहाल र खोटाङका समाजसेवी तथा व्यवसायी सचिन्द्र सिंह ठाकुरेले जनही 10,000 रूपियाँ तथा नेपाल तरूण दल सिन्धुपाल्चोकका अध्यक्ष एवं व्यवसायी सञ्जय लामाले 5,000 रूपियाँ सहयोग उपलब्ध गराउनु भएको छ। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले देखाउनु भएको मानवता, सेवा र सामाजिक उत्तरदायित्वको आदर्शलाई निर्धारमा उतार्ने सानो प्रयास स्वरूप यो सहयोग हस्तान्तरण गरिएको आयोजकले जनाएका छन्। सहयोगी हातहरूप्रति हार्दिक आभार व्यक्त गर्दै सानो सहयोगले पनि नानीको जीवन बचाउन र परिवारमा ठूलो आशा जोगाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।
0: खुम्बु पासाङ लामो गाउँपालिकाले चालू आर्थिक वर्ष 2083-84 का लागि सामाजिक सुरक्षा भत्ता पाइरहेका लाभग्राहीलाई परिचय पत्र नवीकरण तथा विवरण अध्यावधिक गर्न आग्रह गरेको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै सामाजिक सुरक्षा ऐन 2075, सामाजिक सुरक्षा नियमावली 2076 र सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2078 को कानूनी व्यवस्था अनुसार लाभग्राहीहरूले समयमा नै नवीकरण गराउनु पर्ने गाउँपालिकाले स्पष्ट पारेको छ। गाउँपालिकाका अनुसार भत्ता प्राप्त गरिरहेका सम्पूर्ण लाभग्राहीहरूले साउन 1 गतेदेखि असोज मसान्तसम्म आफ्नै सम्बन्धित वडा कार्य वा अस्थायी रूपमा बसोबास गरिरहेका वडा कार्यालयमा स्वयं उपस्थित भई नवीकरण गराउनु पर्नेछ। तोकेको समय अवधिभित्र विवरण अध्यावधिक वा परिचय पत्र नवीकरण नगराउने, लाभग्राहीको लगत कट्टा गर्न सकिने र यस्ता व्यक्तिका लागि भत्ता निकास तथा विवरण वितरण गर्न गाउँपालिका बाध्य नहुने समेत जनाएको छ। तोकेको समयभित्र नवीकरण नगराई सूचीबाट हटेका व्यक्तिले पुनः प्रचलित कानून अनुसार आवश्यक कागजात सहित नयाँ दर्ता प्रक्रिया मार्फत आवेदन दिनुपर्नेछ। नवीकरणका लागि सकल सामाजिक सुरक्षा भत्ता परिचय पत्र, राष्ट्रिय परिचय पत्रको प्रतिलिपि, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, संरक्षक वा माथरको नागरिकताको प्रतिलिपि र हालसालै खिचेका 2 प्रति पासपोर्ट साइजको फोटो अनिवार्य गरिएको छ। साथै अपाङ्गता भएका व्यक्तिका
5: महिला हकमा अपाङ्गता परिचय पत्रको प्रतिलिपि र एकल महिलाको हकमा मृत्यु दर्ताको प्रतिलिपि वा अविवाहित प्रमाण पत्रको प्रतिलिपि समेत पेश गर्नुपर्नेछ। तथापि बाल बालिका आफ्नो हेरचाह गर्न आफै नसक्ने असहाय तथा 90 वर्षभन्दा माथिका वरिष्ठ नागरिकको हकमा भने राष्ट्रिय परिचय पत्र अनिवार्य नगरेको गाउँपालिकाले जनाएको छ। थप जानकारीका लागि सम्बन्धित वडा कार्यालय तथा गाउँपालिकाको राष्ट्रिय परिचय पत्र तथा पंजीकरण शाखामा सम्पर्क गर्न समेत पालिकाले आग्रह गरेको छ।
6: सगरमाथा राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्ष 2062 राशिमा पर्यटक प्रवेश शुल्क र अन्य दस्तुर मार्फत 15,01,23,000 रूपियाँ राजस्व संकलन गरेको छ। विश्वकै सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा यस अवधिमा 55,000 भन्दा बढ़ी स्वदेशी तथा विदेशी पर्यटकहरूले भ्रमण गरेसँगै निकुञ्जले राजस्व संकलनमा उल्लेखनीय वृद्धि भएको हो। हिमाली पदयात्रा र साहसिक पर्यटनका लागि विश्वभर प्रसिद्ध यस निकुञ्जमा गत आर्थिक वर्षमा कुल 55,056 जना पर्यटक भेटिएका छन्। निकुञ्ज कार्यालयका अनुसार भ्रमण गर्नेहरूमा सबैभन्दा बढ़ी अन्य विदेशी मुलुकका पर्यटक रहेका छन्, जसको संख्या 42,989 रहेको छ। यसै गरी सार्क राष्ट्रका 4,837 जना र नेपाली पर्यटक 7,230 जनाले सगरमाथा क्षेत्रको अवलोकन गरेका छन्। आन्तरिक तथा बाह्य पर्यटकको बाक्लो उपस्थितिले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनका साथै सोलुखुम्बु क्षेत्रको पर्यटन व्यवसायमा नै राहत पुर्याएको छ। फागुन 15 गतेदेखि जेठ 15 गते र असोज कार्तिक मंसिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई अफ सिजन मानिन्छ। सिजनमा दैनिक 900 जनासम्म पर्यटक प्रवेश हुने गरेकोमा अहिले मुस्किले 5-7 जना हुने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चीले जनाएको छ। सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथा सहित 6,000 मिटर भन्दा अग्ला लोसी 900 सार पुमोरी आमा दबलम थाम्सेको जस्ता हिमचुचुरा समेत रहेका छन्।
5: असार महिनाभर सोलुखुम्बु जिल्लामा विभिन्न प्रकृतिका 18 मुद्दा दर्ता भएका छन्। प्रहरीको तथ्याङ्क अनुसार दर्ता भएका कोला मध्ये 11 सामान्य प्रकृतिका, 1 गम्भीर प्रकृतिको र 6 जघन्य प्रकृतिका रहेका छन्। यस अवधिमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक विरूद्ध हुने कसुरतर्फ 4 मुद्दा दर्ता भएको छ, जसमध्ये बालबालिका सम्बन्धी कसुरका 3, महिला सम्बन्धी 1 मुद्दा छ भने ज्येष्ठ नागरिक विरूद्धको पनि कुनै कसुरको दर्ता भएको छैन। अर्कोतर्फ ठगी, बैंकिङ कसुर, अपराधिक लाभ तथा अनुचित लेनदेन जस्ता आर्थिक अपराधका शीर्षकहरूमा भने असार महिनामा कुनै पनि घटना वा मुद्दा दर्ता नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। अपराध अनुसन्धान तथा नियन्त्रणको सिलसिलामा प्रहरीले 9 चालो मुद्दाका 14 प्रतिवादी मध्ये 13 जनालाई पक्राउ गर्न सफल भएको छ भने 1 फरार प्रतिवादीको खोजी कार्य जारी राखिएको छ। अदालतको फैसला कार्यान्वयनतर्फ पनि सोलुखुम्बु प्रहरीले उल्लेख्य प्रगति हासिल गरेको छ। विगतदेखि फरार हुँदै आएका 1 अभियुक्तलाई पक्राउ गरी 1 महिना कैद र 70,000 रूपियाँ नगद जरिवाना वसुल गराइएको छ। यस्तै हराएका व्यक्तिहरूको खोजतलास तथा उद्धार कार्यमा पनि प्रहरीले विशेष तत्परता देखाएको छ। असार महिनामा मात्रै 2 महिला र 1 बालिका गरी 3 हराएकोमा 3 सोही महिनामै सकुशल फेला पार्न प्रहरी सफल भएको छ। यसका अतिरिक्त विगतमा समेत असार महिनाभर कुल 7 हराएका व्यक्तिलाई फेला पारिएको छ, जसमा 4 महिला, 2 पुरूष र 1 बालिका रहेका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले नागरिकको जीवधनको सुरक्षा, अपराध नियन्त्रण र न्याय सम्पादनमा आगामी दिनमा अझ सशक्त रूपमा प्रस्तुत हुने प्रतिबद्धता व्यक्त गरेको छ।
6: ओखलढुङ्गा जिल्लामा साउनको पहिलो सातासम्म 76% धान रोपाई सम्पन्न भएको छ। पर्याप्त सिंचाई सुविधा नहुने र गाउँघरमा जनशक्तिको अभाव हुँदा जिल्लामा अझै 24% क्षेत्रमा रोपाई हुन बाँकी रहेको हो। कृषि ज्ञान केन्द्र ओखलढुङ्गाका अनुसार जिल्लामा यस वर्ष 3,803 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएकोमा हालसम्म 2,894.8 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। कुल रोपाई हुने क्षेत्रफलको 76.10% हो। अझै 908.92 हेक्टर क्षेत्रफलमा रोपाई हुन बाँकी रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। केन्द्रका सूचना अधिकारी इन्द्र राईका अनुसार अपेक्षा अनुसार अधिकांश खेतीयोग्य जमीनमा सिंचाई सुविधा नहुँदा र गाउँघरमा युवा जनशक्तिको अभाव हुँदा रोपाई प्रभावित भएको हो। अधिकांश किसान आकाशे पानीको भरमा खेती गर्नुपर्ने भएकाले पर्याप्त वर्षा नहुँदा रोपाईले गति लिन नसकेको उहाँको भनाइ छ। झापाको केसना कवाल गाउँपालिका 6 स्थित बानियानी बजारबाट जुवा खेलिरहेको अवस्थामा चारजना पक्राउ परेका छन् भने दुईजना फरार भएका छन्। प्रहरीका अनुसार बानियानी बजार स्थित लक्ष्मी माध्यमिक विद्यालय अगाडि नरसिंह माझीले सञ्चालन गरेको किनारा पसलमा जुवा खेलिरहेको भन्ने गुप्त सूचनाका आधारमा इलाका प्रहरीकाले बानियानीबाट खड्डेको टोलीले छापा मारेको थियो। पक्राउ पर्नेमा केसना कवाल 36 वर्षीय नरसिंह माझी, 38 वर्षीय तोपलाल राजवंशी, 42 वर्षीय मेघनाथ दाहाल र 40 वर्षीय तुलसी यादव रहनु भएको छ। प्रहरीले घटनास्थलबाट ताश र नगद 46,970 रूपियाँ बरामद गरेको छ। प्रहरी पुगेपछि दुईजना फरार भएका छन्। फरारमध्ये एकजनाको नाम थर ठेगाना खुल्न नसकेको र अर्का महेन्द्र ठाकुरको खोजी भइरहेको छ। पक्राउ परेका 40 जना विरूद्ध जुवा ऐन अनुसार आवश्यक कानूनी प्रक्रिया अगाडि बढ़ाएको प्रहरीले जनाएको छ।
7: इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायक उपरीक्षक डीएसपी भीषण बाबु राई विरूद्ध अवैध रूपमा रकम असुलेको तथा लागू औषध कारोबारमा संलग्न व्यक्तिहरूसँग मिलोमत्तो गरेको आरोपमा अनुसन्धान प्रक्रिया शुरू भएको छ। हेलो सरकारमा परेका दुई छुट्टा छुट्टै उजुरीका आधारमा प्रहरी प्रधान कार्यालयले आवश्यक छानबिन गर्न निर्देशन दिएपछि अनुसन्धान अगाडि बढ़ाइएको हो। प्रहरी स्रोतका अनुसार दुवै उजुरी असार 20 गते हेलो सरकारमा दर्ता भएका हुन्। एउटा उजुरी श्रम संस्कृति प्रार्थीको नामबाट दर्ता भएको उल्लेख छ भने अर्को उजुरीकर्ताको परिचय सार्वजनिक गरिएको छैन। उजुरीमा धरान क्षेत्रमा हुने जुवा तासका लागू औषध ओसार प्रसार तथा अन्य अवैध गतिविधिमा संलग्न व्यक्तिहरूबाट नियमित रूपमा रकम उछाल्ने गरिएको आरोप लगाइएको छ। यद्यपि ती आरोपको स्वतन्त्र पुष्टि भने भइसकेको छैन। उजुरीपछि प्रहरी प्रधान कार्यालयले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर मार्फत जिल्ला प्रहरी कार्यालय सुनसरीलाई घटनाको छानबिन गरी 7 दिनभित्र प्रगति विवरण पेश गर्न निर्देशन दिएको स्रोतले जनाएको छ। सोही निर्देशन अनुसार सम्बन्धित निकायले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढ़ाएको बताइएको छ।
6: सरकारले सबै शिक्षा र स्वास्थ्यमा लगाएको 13% समता शुल्क अर्थात कर चौथर्की विरोधपछि हटाएको घोषणा गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार फेसबुक मार्फत समता शुल्क हटाएको घोषणा गर्नुभयो। यो घोषणाले धेरैको स्वागत गरेका छन् तर सरकारले आर्थिक ऐनमै किटान गरेर संसदबाटै पारित भए कार्यान्वयन भइसकेको कर सामाजिक सञ्जालबाट प्रधानमन्त्रीले घोषणा गर्दैमा स्रोता हट्ने छैन। मन्त्री परिषदले निर्णय गरेर राजपत्रमा सूचना प्रकाशित गरेपछि मात्र यस्तो कर खारेज हुनेछ। सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको समता शुल्क साउनिक घटेबाट कार्यान्वयनमा आएको थियो। निजी शिक्षण र स्वास्थ्य संस्थामा अध्ययन तथा उपचार गर्दा लाग्ने खर्च 3% समता शुल्क उठाउन शुरू गरे पनि शुरू भइसकेको थियो। यसबीचमा विद्युतमा लगाएको 5% भ्याट पनि फिर्ता गर्नुपर्ने दबाव बढ़ेको छ। सरकारले मासिक 50 युनिट भन्दा विद्युत उपभोग गर्दा 5% भ्याट लगाएको थियो। सरकारको निर्णयको चौथर्फी आलोचना भइरहेको छ तर सरकारले शिक्षा र स्वास्थ्यको समता शुल्क हटाउने कदमलाई लिएर विद्युत भ्याट यथावत राखेको छ।
7: मन्त्री परिषद बैठकले विभिन्न 6 वटा निर्णय गरेको छ। शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले बुधबार बसेको बैठकले नियुक्त शुल्क छुटेर छानबिन समिति गठन सहितका 6 वटा निर्णय गरेको जानकारी दिनुभयो। बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्य र श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुल्केतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई तोक्ने निर्णय भएको छ। त्यसै गरी गुठी संस्थानको प्रशासक पदमा शैलेन्द्र राजकुमारलाई नियुक्त गरिएको छ। सरकारले पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई प्रोत्साहन गर्न
6: विशेष उल्लेखको घोषणा गरेको छ। 2085 साल भदौ मशान्तसम्मका लागि ती विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानमा पार्किङ, ल्याण्डिङ र नेभिगेशन शुल्क पूर्ण रूपमा छूट दिने र ग्राउण्डिङ ह्याण्डलिङ शुल्कमा 50% सहुलियत दिने निर्णय बैठकले गरेको पोखरेलले बताउनु भएको छ। यसै गरी मिटर ग्यास बेडेटको समस्या समाधानका लागि सरकारले यसअघि भएको सम्झौतालाई अनुमोदन गरेको छ। यो निर्णय सँगै मिटर ग्यासससँग सम्बन्धित सबै फर्जीहरू आजकै मितिदेखि अवैध घोषणा भएका छन्।
8: सरकारले गणेश नेपालको आत्मदाह घटनाको सत्य तथ्य पत्ता लगाउन एक न्यायिक समिति गठन गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश केशव बहादुर बास्तुलाको अध्यक्षतामा सो समिति गठन गर्ने निर्णय गरेको हो। मन्त्री परिषदका निर्णयहरू सार्वजनिक गर्दै शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले घटनालाई गम्भीरताका साथ लिएर छानबिनका लागि न्यायिक समिति बनाएको जानकारी दिनुभएको छ। समितिले घटनाको कारण र वास्तविकता पत्ता लगाएर सरकारलाई प्रतिवेदन बुझाउनेछ।
6: नेकपा एमाले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टीले आज प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई समर्थन फिर्ताको पत्र बुझाएको हो। प्रदेश सरकारमा नेकपा एमालेका 6 जना मन्त्री सहभागी रहेका छन्। उनीहरूमध्ये 5 जना मन्त्रीहरू भने समर्थन फिर्ताको पत्र बुझाउने क्रममा प्रदेश प्रमुखको कार्यकक्षमा सहभागी थिए। किरण थापा मगर भने हाल काठमाडौँ रहेकोले अनुपस्थित रहेको बताइएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानिया चितवनबाट फर्किएपछि राजीनामा बुझाउने उनीहरूको तयारी हो। बागमतीमा नेपाली कंग्रेस संसदीय दल नेता बानियाको नेतृत्वमा सरकार छ। एमाले मन्त्रीहरूले राजीनामा दिएसँगै बानिया नेतृत्वको सरकार संकटमा परेको हो।
8: भारतमा कांग्रेस जनता पार्टी सीजेपीले विद्यार्थीहरूको प्रदर्शन थप सर्किएको छ। नेट परीक्षामा भएको भनेको अनियमितताको विरोधमा राजधानी दिल्लीमा रहेको जन्तर मन्तरमा भइरहेको प्रदर्शनमा बस्दाका बावजुद प्रदर्शनकारीहरू सहभागी बनेका थिए। शैक्षिक क्षेत्रमा देखिएको अनियमितताको जिम्मेवार शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले लिनुपर्ने र राजीनामा दिनुपर्ने माग सीजेपी विद्यार्थीहरूको रहेको छ। दिल्लीको आह्वान अस्ति सोमबार भेला भएका हजारौं मानिसले संसद भवनतर्फ मार्च गर्ने प्रयास गरेको भोलिपल्ट हिजो कांग्रेस पार्टीले पनि मोदी सरकारमाथि सड़कबाटै राजनीतिक दवाब दिन थालेको छ। गान्धी सहितका कांग्रेस नेताहरू हिजो बेलुका प्रधानमन्त्रीको सरकारी निवास बाहिर धरनामा बसेका थिए। धरनामा बसेका राहुल गान्धी, कांग्रेस नेत्री प्रियंका गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिल यादव सहितका नेता तथा कार्यकर्तालाई दिल्ली प्रहरीले पक्राउ गरी केही घण्टामा छाडेको थियो। विद्यार्थीमाथि भएको लाठीचार्ज तथा राहुल र प्रियंका गान्धीलाई पक्राउ गरेको विरोधमा कांग्रेसले केरल, जम्मू कश्मीर, असम लगायतका विभिन्न राज्यमा प्रदर्शन गरेको छ। आज भारतको तल्लो सदन लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीको नेतृत्वमा कांग्रेस सांसदहरूले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरेका छन्।
6: इरानसँग चलिरहेको युद्धमा अमेरिकाले अहिलेसम्म गरेको खर्च नेपालको झण्डै 3 वटा आर्थिक वर्षको बजेट बराबर पुगेको छ। अमेरिकी प्रशासनका अनुसार इरान युद्धमा 37.50 करोड अमेरिकी डलर खर्च भइसकेको छ। यो भनेको नेपाली रूपियाँ 57.71 अर्ब भन्दा धेरै हो। नेपालमा अहिलेसम्मकै ठूलो बजेट चालू आर्थिक वर्षमा 21.24 अर्ब रूपियाँ आएको छ। अमेरिकी रक्षा मन्त्रालयले इरान विरूद्धको अभियानलाई निरन्तरता दिन थप 67 अर्ब डलर बजेट मागेको छ। यो भनेको 103 खर्ब रूपियाँ अर्थात नेपालको 5 वटा आर्थिक वर्षको बजेट भन्दा पनि धेरै हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको महिनामा कंग्रेससँग झण्डै 90 अर्ब डलरको थप बजेट माग गर्नु भएकोमा धेरै जसो रकम इरानसँगको द्वन्द्वसँग सम्बन्धित रहेको छ।
8: पाकिस्तानमा आजबाट शुरू भएको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल काजगिस्तानसँग पराजित भएको छ। उद्घाटन खेलमा नेपाल काजगिस्तानसँग 3-2 सेटमा पराजित भएको थियो। काजगिस्तानले पहिलो सेट 25-19, दोस्रो सेट 25-21 र पाँचौं सेट 15-9 जित्यो। नेपालले तेस्रो सेट 34-32 र चौथो सेट 25-19 जितेको थियो। यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तानसँगै नेपाल, काजगिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका सहभागी छन्। राउण्ड रोबिन लीगका आधारमा हुने प्रतियोगिताबाट उत्कृष्ट चार टोली सेमी फाइनलमा प्रवेश गर्नेछन्। नेपाली पुरूष भलिबल टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय भलिबल महासंघको विश्व वरियताको मान्यता प्राप्त प्रतियोगिता खेल्दैछ। प्रतियोगिताका लागि हरिहजुर थापाको कप्तानीमा 12 सदस्य नेपाली टोली पाकिस्तान पुगेको हो। नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगदीश भट्ट रहनु भएको छ। जिल्ला विपद व्यवस्थापन समिति सोलुखुम्बुको बैठकलाई स्थानीय तहले गरे व्यवस्था, नागरिक प्रति जिम्मेवार बन्न आग्रह, बीपी संस्कृत दिवसमा क्यान्सर पीड़ित बालकलाई 25,000 आर्थिक सहयोग, सगरमाथा राष्ट्रिय निकुञ्चले 15 करोड़ भन्दा बढ़ी राजस्व संकलन गर्यो, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा 1 महिनामा 18 मुद्दा दर्ता, 13 प्रतिवादी पक्राउ, खुम्बुपा सुलामु गाउँपालिकाद्वारा सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न आग्रह, जनशक्तिका अभावले फलुङ्गामा रोपाई प्रभावित, असुली र लागू औषध कारोबारमा निलम्बत्वको आरोपमा धरानका डीएसपी किशन बाबु राई विरूद्ध अनुसन्धान, छापामा जुवाखालमा प्रहरीको छापा, चारजना पक्राउ।
9: मन्त्री परिषद बैठकका 6 निर्णयहरू सार्वजनिक, गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन, एमाले बागमती सरकारलाई दिएको समर्थन लियो फिर्ता,
8: दिल्लीमा कक्रोच आन्दोलन थप सर्कियो, मोदी सरकारमाथि दबाव बढ़दै इरान युद्धमा अमेरिकाको खर्च 57 खर्ब 71 अर्ब रूपियाँ भन्दा धेरै,
9: र काबा भलिबल च्याम्पियनशीपमा नेपाल पहिलो खेलमै पराजित।
8: अवस्थ साँझ 7 बजेको सोलो समाचारबाट समाचार शाखाका सहकर्मीसँगै सरस्वती पुरी र अन्जु कार्की विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलो समाचार लिएर फेरि आउनेछौ। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला। नमस्कार।
10: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना, महाकुरुङ गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभप्राय भएको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कार्यसाथी तपसिल नीति अनुसार सम्बन्धित बैंकमा गई भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभप्राय हुने आफ्नो कागजसाथी सम्बन्धित कोषमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको फाइलमा फिर्ता हुने दोहोरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही कारण 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते। थप जानकारीको लागि सम्पर्क नम्बर पञ्चीकरण शाखा 98-92-97-97-97-65-97-104।
11: सुमन राई प्रमुख प्रशासकीय अधिकृत, माकुरुङ गाउँपालिका, सोलुखुम्बु।

0: को जनहित में जारी संदेश
1: पोषण युक्त खाने कुरा जीवन का रंग पूरा मन माता
2: स्वास्थ्य जीवन को आधार हो संतुलित र पोषणयुक्त आहार विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पांच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खाना को विशेष आवश्यकता पर्दछ। दैनिक खाना में दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराऊ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। छ महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गराऊ। आइरन भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गराऊ। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं।
0: जिल्ला स्वास्थ्य कार्यालय

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। आन्दोलनरत शैक्षिक परामर्श व्यवसायलाई वार्तामा आउन सरकारको आह्वान। मिटर ब्याजसँग सम्बन्धित सबै फर्जी लिखत अवैध घोषणा, पीड़ितलाई राहत दिने सरकारको निर्णय।
1: सम्झौतामा उल्लेख भएको मुजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने।
0: पोखरा र गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा शुल्क छूट। औषधि ढुवानीमा सवारी साधनको अभाव, तत्काल व्यवस्था गर्न मन्त्री यादवको निर्देशन। एमाले समर्थन फिर्ता लिएपछि बागमती सरकार अल्पमतमा। म्याग्दीको अन्नपूर्ण क्षेत्रमा सिंचाई योजना शुरू। आजदेखि मौसममा सुधार, केही क्षेत्रमा अझै भारी वर्षाको सम्भावना। 11 जिल्लामा फैलिएको बर्ड फ्लू नियन्त्रण उन्मुख। साउन यता नयाँ शून्य संक्रमण
2: प्रबन्धन भयो होइन, 5-7 दिन भइसकेको छ। अब प्रमुख रूपमा रोग नियन्त्रित अवस्थामा गइसकेको छ।
0: र काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल कजाकिस्तानसँग पराजित। 23 संस्करण स्पोर्ट्स अवार्डको भादौ तेस्रो साता काठमाडौँमा हुने।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संघीय सरकारमा प्रतिपक्षको भूमिकामा रहेका दलहरू प्रदेश सरकारको बागडोर सम्हालिरहेका छन्। तर पछिल्लो समय सत्ताको मोहले केही प्रदेशमा गठबन्धन सरकारको आयु छोटिँदै गएको छ। प्रदेश सरकारको औचित्यमाथि बहस चलिरहँदा प्रदेशमा देखिएको राजनीतिक खिचातानीले त्यसको थप गरिमा घटाउने विश्लेषणका बीच दलहरूबीच दूरी बढ़दो छ। संविधान तह संघीय संरचनालाई थप बलियो बनाउनु पर्नेमा कार्यकर्ताको भर्ती केन्द्रका रूपमा आलोचित बन्दै गएको प्रदेश संरचना बलियो बनाउन दलहरू गम्भीर हुनुपर्ने र लोकतान्त्रिक संविधानको अक्षरश कार्यान्वयन गर्नुपर्ने देखिएको छ। अब खबर सन्तोषी रावलबाट। सरकारले मिटर ब्याजका नाममा तयार गरिएका फर्जी लिखतहरू आजदेखि अवैध घोषणा गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले मिटर ब्याज पीड़ित र सरकार बीच साउन 1 गते भएको सम्झौता अनुमोदन गर्दै यस्तो निर्णय गरेको हो। मन्त्री परिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले मिटर ब्याजसँग सम्बन्धित जालसाजीपूर्ण लिखतलाई कानूनी मान्यता नदिने निर्णय गरेको बताउनुभयो।
1: नागरिकको माग सम्बोधन गर्ने सम्बन्धमा गठित समिति र मिटर ब्याजमा विरूद्ध किसान मजदूर आन्दोलनका प्रतिनिधि बीच मिति 2083/4 भएको सम्झौता अनुमोदन गर्ने। सम्झौतामा उल्लेख भएको मुजिम मिटर ब्याजसँग सम्बन्धित फर्जी लिखतहरू आजकै मितिबाट अवैध घोषणा गर्ने। आर्थिक ऐन 2083 दफा 18 उपदफा 1 बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छूट दिने।
0: बैठकले विशेष अदालतको अध्यक्ष पदमा उच्च अदालत तुलसीपुरका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको छ भने श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दिपेन्द्र अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ। यस्तै गुठी संस्थानको प्रशासक पदमा शैलेश राजकुवरलाई नियुक्ति गर्ने, पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहन गर्न 2085 भदौसम्म पार्किङ ल्याण्डिङ र नेभिगेशन शुल्कमा 7% तथा ग्राउण्ड ह्याण्डलिङ शुल्कमा 50% छूट दिने निर्णय पनि गरेको छ। साथै गणेश नेपालीको आत्मदाह घटनाको छानबिन गर्न पूर्व न्यायाधीश केशव प्रसाद वास्तुलाको संयोजकत्वमा न्यायिक छानबिन समिति गठन गरिएको छ। बैठकले शिक्षा र स्वास्थ्य क्षेत्रमा लाग्दै आइएको समता शुल्क पूर्ण रूपमा निनाहा गर्ने निर्णय पनि गरेको छ। यसैबीच शैक्षिक परामर्श व्यवसायहरूको आन्दोलनका बीच सरकारले वार्ताको पहल गरेको छ। शिक्षा विज्ञान तथा प्राविधिक मन्त्रालयले नेपाल शैक्षिक परामर्श व्यवसाय महासंघ सहित सरकारवालालाई भोलि दिउँसो 3 बजे छलफलका लागि बोलाएको हो। व्यवसायहरूले शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा संचालन तथा व्यवस्थापन नियमावली 2083 केही प्रावधान अव्यवहारिक रहेको भन्दै संशोधनको माग गरेका छन्। उनीहरूले विदेशी विश्वविद्यालयबाट प्राप्त हुने आमदानी को स्रोत नरोकिनुपर्ने दोहोरो कर तथा विद्यार्थीहरूलाई क्षतिपूर्ति दिनुपर्ने व्यवस्था हटाउनुपर्ने माग राखेका छन्। नेपालमा केही महिनादेखि फैलिएको बर्ड फ्लू संक्रमण अहिले नियन्त्रण उन्मुख रहेको पशु सेवा विभागले जनाएको छ। विभागका महानिर्देशक डाक्टर उमेश दाहालका अनुसार यो साता देशका कुनै पनि स्थानमा बर्ड फ्लूका नयाँ संक्रमण पुष्टि भएका छैनन्। उहाँले विभिन्न क्षेत्रबाट शंकास्पद नमूना परीक्षणका लागि प्रयोगशालामा आउने क्रम जारी रहे पनि हालसम्म कति संक्रमण नदेखिएको बताउनुभयो। यसले संक्रमण नियन्त्रणमा आएको संकेत गरेको दाहालले सीआईएनलाई बताउनुभयो।
2: कुनै पनि आउटब्रेक देखिएको छैन, पाँच सात दिनै भइसकिया छ। अब प्रमुख रूपमा रोग नियन्त्रित अवस्थामा गइसकिया छ। अब हामी यत्तिकै यो त किसानहरू पनि व्यवसायीहरूबाट आएको छैन, कुखुरा मरेका छैन, नियन्त्रित अवस्थामा छ। तर मुलुकै रोगमुक्त बनाउनको लागि हामीले यो सर्भेलेन्स भनिन्छ, यो बर्फु जुन जुन क्षेत्रमा देखियो त्यसको वरिपरिको क्षेत्रमा वातावरणमा भाइरस छ कि छैन त्यो पनि हामी परीक्षण गरेपछि बेसी बर्फुमुक्त भयो भन्ने अवस्थामा केही समयमा पुग्दैछ। अहिलेको लागि संक्रमण असाध्यै घटेको अवस्था र विगत
0: मोरङबाट शुरू भएको संक्रमण सुनसरी, झापा, चितवन, नवलप्रासी, बारा, महोत्तरी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रे पलाञ्चोक सहित 11 जिल्लामा फैलिएको थियो। संक्रमणका कारण व्यवसायिक लेयर्स, प्यारेन्ट, ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालेज बढ़ी प्रभावित भएका थिए। उपत्यकामा भक्तपुर सबैभन्दा बढ़ी प्रभावित भएको भए पनि ललितपुरमा असार 25 गते पछि र काठमाडौँ तथा भक्तपुरमा साउन यता नयाँ संक्रमण नदेखिएको विभागले जनाएको छ। सत्ता साझेदार दल नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएसँगै बागमती प्रदेश सरकार अल्पमतमा परेको छ। एमालेका छ मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएर समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्र बहादुर बानिया नेतृत्वको सरकार अल्पमतमा परेको हो। एमालेका मन्त्रीहरूले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई भेटेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका थिए। एमालेबाट उद्योग, पर्यटन, श्रम तथा रोजगार मन्त्री बिन्दु श्रेष्ठ, भौतिक पूर्वाधार विकास मन्त्री डाक्टर दिनेशचन्द्र देवकोटा, कृषि, पशु, पंक्षी, वन तथा वातावरण मन्त्री मधुसूजन पौडेल, बिना विभागीय मन्त्री किरण थापा, बिना विभागीय मन्त्री भरत बहादुर केसी, बिना विभागीय मन्त्री जयराम थापाले मुख्यमन्त्री कार्यालयमा राजीनामा बुझाउनु भएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले सीआईएनसँग भन्नुभयो।

0: बितेकोपा उनी एमाले सहित जाउँ भन्ने कुरा थियो उहाँहरू मनमा होइन त्यसैले यो समस्या आएको
1: यसैबीच बागमती प्रदेशका सँगै सुदूरपश्चिम र कर्णाली प्रदेशमा पनि गठबन्धन सरकार भत्किएको छ सुदूरमा सरकारलाई दिएको समर्थन एक साता अघि नै एमाले फिर्ता लिइसकेको छ भने कर्णालीमा कांग्रेस सहितका दलहरूले समर्थन फिर्ता लिएका छन् नेपाल औषधि लिमिटेडबाट उत्पादित औषधि देशभर पुर्याउन आवश्यक सवारी साधनको अभाव देखिएको छ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले आज गर्नुभएको लिमिटेडको अनुगमनका क्रममा महाप्रबन्धक कैलाश पनेरूले हाल लिमिटेडबाट 25 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेको जानकारी दिँदै ती औषधि देशभर पुर्याउन आवश्यक सवारी साधनको अभाव रहेको बताउनु भएको उहाँका अनुसार जनआन्दोलनका क्रममा औषधि ढुवानीमा प्रयोग हुँदै आएको सवारी साधन जलीपछि हालसम्म नयाँ सवारीको व्यवस्था हुन नसक्दा औषधि वितरण प्रभावित भएको छ उहाँको गुनासो सुनेपछि मन्त्री यादवले मन्त्रालयका सचिव दुवाडीलाई औषधि ढुवानीका लागि आवश्यक सवारी साधनको तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको छ जल तथा मौसम विज्ञान विभागले आजदेखि देशभरको मौसममा क्रमिक सुधार हुँदै जाने जनाएको छ मौसममा सुधार आए पनि देशका धेरै जसो स्थानमा पनि बादल लाग्नेछ मौसमविद रोजन लामिछानेका अनुसार आज कोशी र मध्य प्रदेशका साथै देशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईका क्षेत्रमा आंशिक बदली रहनेछ कर्णाली सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने मौसमविद लामिछानेले सीआईएनलाई जानकारी दिनुभयो
2: विशेष गरी कोशी बागमती गण्डकी कर्णाली प्रदेशको पहाड़ी र हिमाली भूभागहरूको केही स्थानहरू जुन अन्य भूभागहरूको पनि थोरै स्थानहरूमा चाहिँ मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा र कोशी बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी हिमाली भूभाग एक दुई स्थानमा चाहिँ भारी वर्षाको पनि सम्भावना छ र अहिले पनि देशको धेरै जसो भूभागहरूमा चाहिँ साधारणतया बादल लागिरहेको अवस्था छ भने कोशी बागमती गण्डकी कर्णाली प्रदेशको केही स्थानहरूमा चाहिँ अल्पदेखि मध्यम वर्षा भइरहेको छ त्यसै गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पनि थोरै ठाउँमा चाहिँ मध्यम वर्षाको भइरहेको अवस्था चाहिँ छ
1: कोशी र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्तरमा पनि भारी वर्षाको समेत सम्भावना रहेको छ वर्षा र हिमपातको सम्भावना रहेको क्षेत्रमा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ साझा खबरमा अब खेल खबर पाकिस्तानमा आजदेखि शुरू भएको काबा पुरूष फुटबल भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित भएको छ उद्घाटन खेलमा नेपाल काजाकिस्तानसँग 3-2 सेटमा पराजित भयो काजाकिस्तानले पहिलो सेट 25-19 दोस्रो सेट 25-21 र पाँचौं सेट 15-9 जित्यो नेपालले तेस्रो सेट 34-32 र चौथो सेट 25-19 जित्यो यही साउन 13 गतेसम्म चल्ने प्रतियोगितामा आयोजक पाकिस्तान सहित नेपाल काजाकिस्तान उज्बेकिस्तान बंगलादेश र श्रृंखला सहभागी छन् आधुनिक उपचारसँगै आयुर्वेद उपचारप्रति नागरिकको बढ्दो विश्वास
3: म यो आयुर्वेदमा आउँछु घुँडा दुखेको पनि आउँछु पेट दुखेको पनि आउँछु ग्यास्ट्रिक पनि राम्रो हुन्छ धेरै लामो समयसम्म खायो भने राम्रो हुन्छ आज खायो भोलि छोडिदिएपछि राम्रो हुँदैन
1: डडेलधुरामा एक वर्षमै 12,000 भन्दा बढ़ीले लिए सेवा रिपोर्टसँगै सुखी बुढेसकालका लागि आजैदेखि गर्नुपर्ने तयारी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलम्फीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5223-53

0: काम ढिलो संसद
1: सड़क देखी सदन सम्म र सदन देखी फेरी जनता सम्म संवाद सहभागिता र खबरदारी को सेतु कार्यक्रम हेलो संसद
0: हरेक बिहीबार बेलुका 7:30 बजे र भोलिपल्ट बिहान 6:30 बजे अनि पुनः प्रसारण सोही दिन राति 8 बजे सीआईएन मार्फत देशभरि कार्यक्रम हेलो संसद सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौंमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर म्याग्दीको अन्नपूर्ण गाउँपालिका 4 नारच्याङको लेक गाउँ स्थित स्वारा फाटमा सिंचाई योजना शुरू गरिएको छ 3,500 मिटर दूरी टाढा रहेको कालो खोलाबाट पाइपलाइन मार्फत पानी ल्याएर फाटमा सिंचाई सुविधा विस्तार गर्नका लागि लेक गाउँ स्वाराफाट सिंचाई योजना शुरू भएको हो गण्डकी प्रदेश सरकारको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयले सिंचाई योजना अघि बढ़ाउन गत आर्थिक वर्षमा स्रोत सुनिश्चित गरेपछि खानेपानी जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय म्याग्दीले ठेक्का मार्फत योजना कार्यान्वयन थालेको हो 2,03,86,980 रूपियाँ लागत अनुमान गरिएको सो योजना आगामी आर्थिक वर्ष 2084 जेठ 23 गते भित्र निर्माण सम्पन्न गर्ने गरी 1,85,29,162 रूपियाँमा गत असार 5 गते ठेक्का भएको हो डडेलधुरामा आयुर्वेदिक उपचारप्रति बिरामीहरूको आकर्षण बढ़ेको छ बाथ जोड्ने नसा मांसपेशी तथा हड्डी सम्बन्धी समस्याका बिरामीहरू जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचारका लागि पुग्ने क्रम बढ़ेको हो
0: आर्थिक वर्ष 2082/83 मात्र 12,000 भन्दा बढ़ी सेवाग्राहीले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट सेवा लिएका छन् अमरोली नगरपालिका 8 का प्रेम सिंह साकेले लामो समयदेखि नियमित रूपमा आयुर्वेदिक औषधि सेवन गर्दै आएको र त्यसबाट आफ्नो स्वास्थ्यमा उल्लेखनीय सुधार आएको सुनाउनुभयो आधुनिक उपचार पद्धति सँगै पछिल्लो समय आयुर्वेदिक उपचार प्रति नागरिकको विश्वास पनि बढ़दै गएको छ डन्द्रा स्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा विशेष गरी बाँध जोडी दुख्ने हात खुट्टा दुख्ने नसा जापिने मांसपेशी तथा हड्डी सम्बन्धी समस्याका बिरामीहरूको चाप बढ़िरहेको छ अमरोली नगरपालिका 5 सेला गाउँकी विष्णु अवस्थित
2: आयुर्वेदमा आउँछु घुँडा दुखेको पनि आउँछु पेट दुखे पनि आउँछु ग्यास्ट्रिक पनि राम्रो हुन्छ ब्लड प्रेसर लो भए पनि राम्रो औषधि हुन्छ तर धेरै लामो समयसम्म खायो भने राम्रो हुन्छ आज खायो भोलि छोडिदिएपछि राम्रो हुँदैन एक दुईचोटि मैले त्यस्तो गरेर मलाई त्यस्तै भयो पहिला मैले धेरै लामो समय खाएँ मेरो कम हुँदै गयो
0: नागरिकको आयुर्वेद उपचारप्रतिको विश्वास बढ़दै जाँदा सेवा विस्तारका लागि आवश्यक भवन उपकरण र जनशक्तिको व्यवस्थापन गराउन केन्द्रको सोच भए पनि पूरा हुन सकेको छैन केन्द्रका वैद्य निरीक्षक खेमराज पनेरो
3: उपजी सेवा भयो अर्को सेवा भनेको पञ्चकर्म पूर्वकर्म सेवा अर्को सेवा भनेको ज्येष्ठ नागरिक रसायन सेवा भन्ने छ भने अर्को सेवा स्तनपायी सेवा भनेर भर्खरै सुत्केरी भएका आमाहरूलाई हामी दुग्ध वर्धक औषधि वितरण गर्छौं र अर्को महत्वपूर्ण सेवा भनेको योग सेवा त्यसरी सेवा दिइरहेछौं आयुर्वेदले सेवा सञ्चालन गर्न नसकेका सेवा भन्दा पनि अब हामीले हाम्रो यहाँ पहुँच नभएको भनेको पञ्चकर्मका सेवाहरू जुन चाहिँ एकदमै आवश्यक जस्तो लाग्छ अहिलेको वर्तमान जनजीवनमा पञ्चकर्मको सेवा दिनुपर्ने थियो त्यो सेवा दिन सकिरहेको छैन यो आर्थिक वर्षमा झण्डै 13,000 जति सेवाग्राहीले सेवा लिइसक्नु भएको रेकर्ड छ हामीसँग सेवाग्राहीको प्रतिक्रिया ठिक छ अझ यो सेवालाई विस्तार गर्नु पाए हुन्थ्यो भन्ने जस्तो छ जस्तो पञ्चकर्मका सेवाहरू बढाउन सके अझै राम्रो हुन्थ्यो
0: आर्थिक वर्ष 2082/83 केन्द्रबाट अन्तरङ्ग तथा ओपिडी सेवा मार्फत 12,313 जनाले सेवा लिएका छन् पूर्वकर्म तथा पञ्चकर्म सेवाबाट 3,038 योग सेवाबाट 2,223 स्तनपायी सेवाबाट 1,648 र ज्येष्ठ नागरिक रसायन सेवाबाट 2,328 जनाले सेवा प्राप्त गरेका छन् सागर ताम्बकार सीआईएन आफ्नो
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ बुढेसकालका चुनौती बढ्दै समयमै तयारी गर्न विज्ञको सुझाव
4: आफ्नो स्वास्थ्य अहिलेदेखि नै राम्रो बनाउन तर्फ लाग्ने मलाई चाहेको बेलामा सहयोग गर्ने मान्छे कोही होस् त्यति बेला मलाई पैसा चाहियो भने पैसा पनि मसँग हुनु पर्यो यी धेरै कुराहरू जोडिएको हुन्छ
1: सुखी बुढेसकालको सूत्र के होला विज्ञसँगको विशेष संवाद सहितको कुराकानी बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै

0: Voilà.
1: Classic Techco Wi-Fi 6 Router. Naam is Harmonic. Shaktishali 4 antenna ma wide coverage. 5G strength, low latency, raw fast speed. Sabai asko shakti bokeko. Dusre MBPS ko internet abar 3 mahina ka lagi matra 3300 rupaya ma. Sath ma IPTV matra 250 prati mahina. Booking ko lagi 9800100044777. Shartta haru lagu hunecha. Classic Tech. Chhoyo ki chalyo.
2: मौसमका कारणले पर्ने असर र ती असरबाट बस्ने उपायका बारेमा तपाईँको प्रश्न जिज्ञासा र माग राख्ने अनि त्यसको समाधान गर्ने थोरो कार्यक्रम खेल्नु मौसम
3: जीसुकै बेला तपाईँको आवाज रेकर्ड गर्न मिल्ने हाम्रो आइबीआर नम्बर 01-5268-64-6 फोन गरी प्रश्न तथा जिज्ञासा रेकर्ड गराउनुहोस्। हामी सरोकारवाला मार्फत ती समस्याको समाधान गर्ने प्रयास गर्नेछौं।
2: हरेक मंगलबार साँझ 7:30 बजेको साझा खबरमा कार्यक्रम हेलो।

0: नेपालको एकमात्र डिजिटल सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: CIN को साझा खबर अब नेपाली पात्रोमा।
3: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
2: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
3: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब सुखी बुढेसकालको सूत्र। 2078 सालको जनगणना अनुसार नेपालमा 60 वर्ष वा सो भन्दा माथिका ज्येष्ठ नागरिकको संख्या करिब 30 लाख पुगेको छ र यो अनुपात निरन्तर बढ्दो क्रममा छ। उमेर बढ्दै जाँदा दीर्घरोग, आर्थिक निर्भरता, एक्लोपन र हेरचाहको अभाव जस्ता समस्या बढ़ने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन्। यस्तो अवस्था आफूले भोग्न नपरोस् भनेर अहिलेदेखि नै युवाले कस्तो तयारी गर्ने, हामीले ज्येष्ठ नागरिक विज्ञ प्राध्यापक डाक्टर होमनाथ पराजुलीसँग कुराकानी गरेका छौं।
5: अब हामी अहिले पछिल्लो समय के भन्छौं भने एजिङ विथ डिग्निटी, सम्मानित वृद्धावस्था भनेर भन्छौं। त्यो भनेको हामी आफैले त्यसको लागि तयारी हुनु पर्यो। कसरी तयारी हुने भन्दा पहिला आफ्नो स्वास्थ्य अहिलेदेखि नै राम्रो बनाउनतर्फ लाग्ने। मानव म चाहिँ 80 वर्षको अवस्थामा पुगेँ, 85-90 वर्षमा पुगेँ भने मेरा कुरा सुनिदिने मान्छेहरू पनि कोही हुन्, मलाई चाहेको बेलामा सहयोग गर्ने मान्छे कोही होस्, त्यति बेला मलाई पैसा चाहियो भने पैसा पनि मसँग हुनु पर्यो, यी धेरै कुराहरू जोडिएको हुन्छ। त्यसको लागि अहिलेदेखि नै आफ्नो बुढ्यौलीको लागि आफैले नै तयारी गर्नु पर्यो।
4: त्यसको लागि तयारी चाहिँ के गर्नुपर्ने रहेछ, यहाँले थुप्रै अनुसन्धान गर्नु भएको छ।
5: अब यसमा पहिलो आउँछ महत्वपूर्ण पाठ भनेको स्वास्थ्य हो। सकेसम्म आफ्नो स्वास्थ्यलाई राम्रो बनाउने, कसरी निरोगी हुन सकिन्छ त्यस्तो क्रियाकलापहरू बढ़ी गर्ने, उमेर बढ्दै जाँदा सामाजिक सहभागिता बढ़ाउने, खानपिन पनि त्यही किसिमले ख्याल गरेर मात्र खाने, अनि सकिन्छ जसरी हुन्छ आफ्नो लागि अलिकता पैसा पनि बचाउनु पर्ने रहेछ। कति बेला चाहिन्छ, कति बेला स्वास्थ्य बिग्रिन्छ थाहा हुँदैन। त्यो भएर यी सबै कुराहरू, अनि त्यसपछि आफ्नो एउटा समाज पनि चाहिने रहेछ। कुन समाजमा आफू रमाउने हो, त्यो परिवेशमा आफू घुलमिल हुने वातावरण बनाउनु पर्ने, यस्तै धेरै कुराहरू छन्। त्यही सबैलाई मिलाएर अगाडि बढ्ने प्रयास चाहिँ गर्नुपर्छ।
4: जस्तो नेपालमा अहिले हेर्दाखेरि सबैभन्दा ठूलो समस्या भनेको चाहिँ बुढ्यौलीपनमा आर्थिक अभावको कुरा। छोरा अथवा परिवारले छोरीले हेर्दैन भनेदेखि जोसँग पैसा छ उसलाई हेर्ने, जसको पैसा छैन उसलाई चाहिँ नहेर्ने भन्ने जुन एक किसिमको देखिन्छ नि समाजमा, त्यसलाई चिर्नको लागि पनि आर्थिक सुरक्षा चाहिँ महत्वपूर्ण छ भन्ने कुरा यहाँले पनि भनिसक्नु भइसक्यो। त्यो पैसाको जोहो अथवा जतन चाहिँ कसरी गर्ने त, कसरी सुरक्षित रूपमा राख्ने बुढेसकालको लागि यो चाहिँ चाहिन्छ भनेर।
5: अब यसमा कस्तो छ भन्दा हामी चाहिँ कस्तो समाजमा हुर्केका रहेछौ भने आफ्नो लागि भन्दा पनि आफ्नो सन्तानको भविष्यको बढी चिन्ता गर्ने। पश्चिमी देशहरूमा आफ्नो एउटा समयसम्म चाहिँ सन्तानको चिन्ता गर्छन्, त्यसपछि बाँकी आफ्नो लागि। हामी चाहिँ सन्तान
4: उनीहरूको
5: सर्टेन 18-19 वर्षसम्म अथवा 12 क्लास पास नगरुन्जेलसम्म अलि बढी चाहिँ ध्यान दिएका हुन्छन्। हामी बढी चाहिँ सन्तानकै लागि नै दिन्छौं र त्यो सन्तानको लागि हामी सोद्धा सोद्धा आफ्नो लागि ख्याल गर्नै बिर्सिन्छौं। अब बिस्तारै हाम्रो पनि कस्तो भइदियो भने हाम्रा सन्तानहरू बिस्तारै छिटै नै हामीदेखि टाढा हुन थाले। त्यो भइसकेपछि अब चाहिँ हामी आफ्नैलाई फोकस गर्नु पर्यो। आफूसँग भएको जुन सम्पत्ति छ, जग्गा हुन सक्ला, चल अचल जे जति सम्पत्ति छ, यिनै मेरा छोरा छोरी हुन् नि, यिनलाई छिटै अंश भण्डार लगाइदिउ, मलाई बुढेसकालमा यिनले हेरिहाल्छन् नि भनेर हतारमा उहाँहरूलाई चाहिँ अंश भण्डार लगाउने काम चाहिँ एउटा चाहिँ गर्नु भएन। त्यो के भन्दा एक प्रकारको एउटा हिडन शक्ति हो, जसले भोलि छोरा छोरीले हेरेनन् भने पनि त्यसले चाहिँ अन्य किसिमले सहयोग पाउने चाहिँ त्यसले अवसर पनि दिन्छ। अब अन्य भनेको आफ्नो चाहिँ इन्कम पनि जुन हुन्छ त्यो इन्कमलाई के गर्नु पर्यो भने कतिपय इन्कमहरू श्रीमान श्रीमती इभन आफ्नो चाहिँ श्रीमान श्रीमतीलाई थाहा नहुने गरेर पनि चाहे टेवा होस् कि जेसुकै होस् आफ्नो लागि केही न केही चाहिँ राख्न सक्यो भने अझ राम्रो हुन्छ
6: तर कतिपय अवस्थामा चाहिँ अवश्य भन्दा गर्नै पर्ने बाध्यता पनि आइलाग्छ दिनै पर्ने बाध्यता आइलाग्छ भनेर पनि दिनुहुन्छ नि त त्यस्तो अवस्थामा चाहिँ के गर्ने
5: अब त्यो चाहिँ अलिकति हाम्रो सामाजिक उसले त्यो चाहिँ निम्ताइदिएको छ मै भने थुप्रै देखिएको छ तपाईँहरूलाई बुढेसकालमा हेर्ने हामी नै हो नि किन पिर गर्नु भएको छ यो नगर्छु भन्ने किसिमले एउटा इमोसनल ब्ल्याकमेलिङ थुप्रै त्यो गरेको पाइन्छ नाम मेरो नाममा के अरे घर छ घर मेरो नाममा चाहिँ ट्रान्सफर गरिदिनुहोस् त्यो भयो भने मलाई लोन निकाल्न सजिलो हुन्छ भन्ने किसिमले पनि गरिएको हुन्छ तर सकेसम्म त्यो गर्दाखेरि भोलि आफूसँग जुन भएको सम्पत्ति गुमिसकेपछि भोलि बच्चा बच्चीले त्यही रूपमा हेर्छन् भन्ने चाहिँ निश्चित चाहिँ छैन त्यसकारण त्यो भएको प्रोपर्टीलाई सकभर हतार गर्नु भएन उहाँहरूलाई भोलि तिमीहरूको नै हो अहिले चाहिँ यहाँमा चाहिँ तिमीहरूलाई आश नगर पछि चाहिँ तिमीहरूकै त हो नि भन्ने किसिमले आफ्ना बच्चाहरूलाई रिसाउनु पनि भएन सम्झाइ बुझाइ गर्ने प्रयास चाहिँ गर्नुपर्छ
6: अर्को भनेको चाहिँ एउटा चाहिँ पैतृक सम्पत्ति आफैसँग राख्ने भन्ने कुरा भयो होइन अर्को चाहिँ कसरी आर्थिक रूपमा चाहिँ सुरक्षित हुन सकिन्छ अरू केही उपायहरू छन्
5: यसमा कतिपय बढ्दो उमेर अनुसार पनि विभिन्न किसिमका सक्रिय कामहरू गरिरहेका उदाहरणहरू पनि छन् जस्तै नेपालमै पनि एकदमै तल्लो लेभलमा भएकाहरू उहाँहरूले अलिकति केही समूहबाट पैसा लिएर त्योबाट चाहिँ आय आर्जनको कामहरू गरेका उदाहरणहरू पनि नेपालमा छन् जस्तो कि केही समय पहिले हेल्पएज इन्टरनेसनलले नेपालमा यो आर्थिक क्रियाकलापमा सहभागी बनाउने भन्ने किसिमले ज्येष्ठ नारीहरूको समूह बनायो त्यो समूह बनाएर उहाँहरूलाई महिनाको सर्टेन पैसा 100 रुपियाँ 200 रुपियाँ बन्द त्योमा केही पैसा उसले सिड मनीको रूपमा राखिदियो उहाँहरूले आफूले पनि उठाउने जसलाई आवश्यकता छ त्यो व्यक्तिले त्यो पैसा प्रयोग गर्ने 2-3 महिना मिनिमम इन्ट्रेस्ट पनि तिर्ने अनि त्योबाट चाहिँ कुनै सामान किन्ने कहीँ मेला लागेको छ भने हाट बजारमा बिक्री गर्ने अनि त्यो गरेर पनि अलिअलि केही चाहिँ तल्लो लेभलका ज्येष्ठ नागरिकहरूलाई अलिकति राम्रो राहत भएको त्यो उदाहरणहरू पनि नेपालभित्रै पनि छन्
4: आन्दोलनरत शैक्षिक परामर्श व्यवसायलाई वार्तामा आउन सरकारले आह्वान गरेको छ सरकारले मिटर व्याजसँग सम्बन्धित सबै फर्जी लिखत अवैध घोषणा गरेको छ भने पीड़ितलाई राहत दिने घोषणा गरेको छ पोखरा गौतम बुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानमा शुल्क छूट गरिएको छ औषधि ढुवानीमा सवारी साधनको अभाव देखिएपछि तत्काल व्यवस्था गर्न मन्त्री यादवले निर्देशन दिनुभएको छ एमाले समर्थन फिर्ता लिएपछि बागमती सरकार अल्पमतमा परेको छ म्याग्दीको अन्नपूर्ण क्षेत्रमा सिंचाई योजना शुरू भएको छ आजदेखि मौसममा सुधार भए पनि केही क्षेत्रमा अझै भारी वर्षाको सम्भावना रहेको छ 11 जिल्लामा फैलिएको बर्ड फ्लू नियन्त्रण उन्मुख रहेको पशु सेवा विभागले जनाएको छ र कावा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल काजाकिस्तानसँग पराजित भएको छ भने 23 संस्करण स्पोर्ट्स अवार्ड भदौ 3 साता काठमाडौँमा हुने भएको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी रवि थितालाई धन्यवाद भोलि साउन 7 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: कार्यक्रम बदलिलो नेपालमा भोजेन्द्र बस्नेतको नमस्कार। पानी र पर्वत विषयमा केन्द्रित आजको बदलिलो नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ। पानीको पर्वत विशेष बदलिलो नेपालमा आज हामी नेपालमा बाढ़ीको जोखिम, पूर्वानुमान, पूर्व चेतावनी र सावधानीका उपाय बारेमा चर्चा गर्दैछौ। हामीसँग जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख एवं बाढ़ीविद विनोद पराजुली हुनुहुन्छ। यहाँलाई उज्यालो रेडियो नेटवर्कमा स्वागत छ।
1: हजुर, धन्यवाद, नमस्कार।
0: नेपालमा आउने मनसुनजन्य विपदका कारण मध्ये बाढ़ी पनि प्रमुख हो। गृह मन्त्रालय अन्तर्गतको विपद पोर्टलका अनुसार बितेको एक वर्षभित्र बाढ़ीका 356 घटना दर्ता भएकामा त्यसबाट 39 जनाको ज्यान गएको छ, 8 जना हराइरहेका छन्। पशु चौपाय सहित धन सम्पत्तिको क्षति उच्च छ। अझ बितेको 10 वर्षको तथ्याङ्क हेर्दा त बाढ़ीकै कारण 615 जनाले ज्यान गुमाएका छन् भने 251 जना हराइरहेका छन्। बाढ़ी बस्तीमा पस्दा अन्न तथा लत्ता कपड़ा समेत बिग्रिएर मानिसहरूको विचल्ली हुने गरेको छ। बाढ़ीका कारण संरचना, बाली ल्याइएका पशु चौपाय लगायतमा पुग्ने क्षतिसँगै बाढ़ीपछि गर्नुपर्ने सरसफाई तथा मर्मतका लागि पनि ठूलो खर्च लाग्छ। हरेक मनसुनमा दोहोरिने यो समस्या नेपालको कुन क्षेत्रमा बढ़ी छ त? यही प्रश्नबाट बाढ़ी पूर्वानुमान महासंघका प्रमुख एवं बाढ़ीविद विनोद पराजुलीसँगको कुराकानी शुरू गरौं।
1: परम्परागत किसिमबाट बाढ़ीको क्षति भएको दृष्टिकोणले तराईको क्षेत्र प्रथम जोखिमको क्षेत्र गरेको लिन्छौं। प्रमुख नदीहरू पनि त्यही तराईको भूभाग हुँदै भारत प्रवेश गर्छन्। चुरेमा पनि ससाना खोलामा मानिन्छ जसको प्रभाव तराईको क्षेत्रमा छ। बाढ़ीको माथि नभएर डुबानको समस्या पनि तराईमा छ। त्यस कारणले पहिलो तराईमा, दोस्रो शहरी क्षेत्रमा लिएको छ। अहिले अब काठमाडौँमा हरेक वर्ष डुबान हुन थाले, पहिले हुन्थेन। त्यस्तै अन्य शहरी क्षेत्र पनि छ, ती चाहे तराईको शहरी क्षेत्र हो, तराई उपत्यका दाङ अथवा सुर्खेत जस्ता उपत्यकाको शहरी क्षेत्रहरू, ती क्षेत्रहरूमा शहरी कारणले बस्तीहरू निर्माण भए, सड़कहरू कंक्रिट भए, जमिनमा पानी सोसिएर जाने काम रोकियो, परेको पानी सबै खोलामा जाने भए, नालीहरू साना छन् सुरुदेखि नै, त्यसले बढ्दो वर्षालाई चाहिँ ठेगाउन नसक्नु भयो। सबै जलवायु परिवर्तनको प्रभावको रूपमा आकस्मिक ठूलो पानी पर्ने, ठूलो बाढी आउने घटनाहरू पनि छन्। त्यसले शहरी क्षेत्र दोस्रो भयो र तेस्रो चाहिँ नदी उपत्यकाको क्षेत्र लिन्छौँ हामी। त्यही भनेका जति पनि नदीनालाहरू छन् ती नदीनालाहरूको छेउ हुँदै सड़कहरू विस्तार भए, बजारहरू विकास भए र ती चाहिँ जोखिममुक्त स्थानहरू देखिन्छन्। उदाहरणको लागि पछिल्लो मलम्ची बजार केही वर्ष अगाडि जुन बाढीले चाहिँ करिब करिब सखाएकै बनाए, त्यस्तो थुप्रै प्रभावहरू नदी उपत्यकाको क्षेत्रमा छन्। ती क्षेत्र चाहिँ अति जोखिममा देखिन्छन् बाढ़ीको दृष्टिकोणले।
0: पहाड़मा पहिरो जन्ने बाढ़ी, हिमालमा हिमताल फुटाउने बाढ़ी, तराईमा डुबान, सहरी डुबान लगायतका कुराहरू तपाईँले जुन गरिहाल्नु भएको, त्यसमा विशेष गरी कस्ता बाढ़ीले चाहिँ एकदमै बढ़ी जोखिम अथवा क्षति पुगिरहेको चाहिँ कुन बाढ़ीले लिन सकिन्छ?
1: विगतमा त रिभर एन्ड फ्लड भन्छौँ हामी, ठूला नदीहरूमा आउने बाढ़ीले ठूलो क्षति पुर्याइरहेको थियो। किनभने अलि पहिला 10-20 वर्ष पहिला हेऱ्यौँ भने हाम्रो विकास निर्माण अहिलेको जस्तो पहाड़ी क्षेत्रमा र समग्र क्षेत्रमा चाहिँ भएको थिएन। तर पछिल्लो समय चाहिँ ट्रेन्ड कस्तो देखिएको छ भने ससाना खोलाहरू, खोल्सीहरूमा 81 बाढ़ी आउने, त्यसमा पहिरो पनि माथि जोडिएर आउने, गेभरेज फ्लो हुन्छ भने गेभियान भावहरू पनि जोडिने, र त्यसले गर्दाखेरि चाहिँ आकस्मिक रूपमा स्थानीय स्तरमा चलो खोला वा खोल्सीको छेउछाउ रहेका बस्ती समुदाय अथवा यात्रा गरिरहेका यात्री, कतिपय अवस्थामा त गाडीहरू पनि बगाएको पुरिएको अवस्थाहरू छ। भनेपछि अहिले पछिल्लो समय चाहिँ जोखिम पहाड़ी क्षेत्रतर्फ बढेको देखिन्छ र सबै जलवायु परिवर्तनको प्रभावको रूपमा जुन बढ्दो तापक्रम, हिम नदीहरूको पर्ने क्रम बढेको, हिमतालहरू विस्तार भएको, थप विस्तार भएको र फुटेको, त्यस्ता घटनाहरू पनि पछिल्लो समय बढ्दै गएका छन्। त्यसले गर्दा हिमताल विस्फोट जन्म घटनाहरू अहिले चाहिँ अर्को जोखिमको क्षेत्र छ।
0: तपाईँले जलवायु परिवर्तनको कुरा ठ्याक्कै जोडिहाल्नुभयो। पछिल्लो वर्षहरूमा जलवायु परिवर्तनको कारण बाढ़ीको प्रकृति र समयमा कस्ता किसिमका परिवर्तन देखिएका छन्? समग्र नेपालकै अवस्थालाई हेर्दा बाढ़ीमा जोखिम कतिको बढ़ाएको छ जलवायु परिवर्तनको कारणले गर्दा?
1: जलवायु परिवर्तनको वर्षाको तौर तरिकामा सिधा प्रभाव देखिन्छ। विभिन्न अध्ययन प्रतिवेदनहरूले पनि त्यसलाई पुष्टि गरेको छ। त्यो भनेको लामो समय सुक्खा रहने र एकासी ठूलो पानी पर्ने, त्यस्ता घटनाक्रमहरू चाहिँ निरन्तर बढ़िरहेका छन् हरेक वर्ष जसो। त्यसले गर्दाखेरि आकस्मिक बाढ़ी, जसलाई हामी ससाना नदीहरूमा आउने, खोला खोल्सीहरूमा आउने बाढ़ीको रूपमा बुझ्छौं, जुनको पूर्वानुमान गर्न पनि अलिक कठिन, किनकि एकदम सानो क्षेत्रमा अत्यधिक वर्षा हुन्छ र एक्कासी बाढी आउँछ र त्यसको पूर्व सूचना दिनु पनि अलिक कठिन र त्यहाँ चाहिँ क्षति बढिरहेको छ. त्यसैले जलवायु परिवर्तनको मुख्य प्रभाव वर्षाको तौर तरिकामा प्रभाव भइरहँदाखेरि चाहिँ आकस्मिक बाढी र आकस्मिक विवाद शहरी क्षेत्रमा त्यो चाहिँ अहिले बढेको देखिन्छ. अब जलवायु परिवर्तनको त वृहत प्रभाव छ त्यसको जलस्रोतको क्षेत्रमा कृषिको क्षेत्रमादेखि क्रायोस्फेयर भन्छ हामी माथि हिमालय क्षेत्रमा हिम रेखाहरू माथि सरिरहेका छन् हिम पर्जन दर बढ़िरहेको छ होइन हिमतालहरू विस्तार भइराखेका छन् धेरैतिर छ. तर अब जोखिममा विपदमा आएर हेर्दाखेरि चाहिँ मुख्य त दुईटा एउटा पहाड़ी क्षेत्र तराईको क्षेत्रमा चुरेको क्षेत्रमा एक्कासी पानी परेर चाहिँ आउने आकस्मिक बाढी अर्को हिमताल विस्फोटजन्य बाढी.
0: अब चाहिँ हामी बाढीको पूर्वानुमान र अपनाउने विधिहरूको बारेमा कुराकानी गरौं. तपाईँहरूले नियमित रूपमा यो वर्षा हेर्न मौसम अवधिभर बाढीको हरेक अवस्थामा राति दिउँसो पनि चेतावनी प्रणालीहरूमा सक्रिय गर्नुहुन्छ मेसेजहरू दिइराख्नु भएको छ. चलचित्र मौसम विज्ञान विभागले बाढी आउनु अघि त्यसको पूर्वानुमान कसरी गर्छ र यसमा प्रयोग हुने मुख्य प्रविधि र मर्महरू के हुन्?
1: अब बाढी पूर्वानुमान हामीले दुई तिनवटा तथ्याङ्कहरूमा आधारित भएर गर्छौं. पहिलो तत्कालको अवस्था हालको अवस्था अहिले कहाँ के भइरहेको छ कहाँ कति वर्षा भइराखेको छ त्यो वर्षामा आधारित भएर वर्षा भएको नदी जलाधारको क्षेत्रमा तल्लो क्षेत्रमा जहाँ बाढी आउँछ र माथिल्लो जलाधारको क्षेत्रमा वर्षाको अनुगमन नियमित हाम्रो रियल टाइम भन्छ अहिले नै के भइराखेको छ भने हाम्रो सेन्सरहरू देशव्यापी रूपमा जडानुभएका छन्. करिब करिब हामीसँग 500 जति वर्षा मापक सूचनाको उपकरणहरू देशमै जडानुभएका छन्. त्यसले दिने सूचनाको आधारमा तल्लो क्षेत्रमा आउन सक्ने बाढीको केही दिनपछि आउने बाढी हुन्छ. त्यो ठूला नदीमा 6-8 घण्टा पछाडि आउने बाढी र सानो नदीहरूमा आधा घण्टा अथवा 1 घण्टा पछाडि आउने बाढी. त्यसो भएर हामी तत्कालको डेटामा आधारित भएर बाढीको जोखिमको आकलन गर्छौं र तत्कालै हामी त्यसलाई पूर्व सूचनाको रूपमा प्रणाली गर्छौं पहिलो. अब दोस्रो हामी निरन्तर 5-7 दिन यताको जमिनको माटोमा पानीको मात्रा हेर्छौं. अहिले विभिन्न भूपग्रह प्रविधिहरूले हामीलाई कुन क्षेत्रमा कुन जलाधारमा कुन जिल्लामा कुन पालिकामा कति चाहिँ जलवास पछि माटोमा छ किनभने जति धेरै माटोमा पानीको मात्रा रहन्छ त्यति नै धेरै जोखिम चाहिँ सानो पानी पर्दाखेरि पनि ठूलो बाढी आउने जोखिम पहिरो जाने जोखिमहरू हुन्छ. त्यसमा त्यसलाई अवलोकन गर्छौँ. दोस्रो यसको आधारमा हामी भोलिको पूर्वानुमान के छ पछिको पूर्वानुमान के छ वर्षाको निकै पछिको के छ अहिले हामीले 3 दिनसम्मको भइरहेको अवस्थामा 3 दिनसम्मको वर्षाको पूर्वानुमान हेर्छौँ र ती पूर्वानुमान गरिएको वर्षाको तथ्याङ्क अघि मैले भनेको अहिले तत्कालको वर्षाको अवस्था तत्काल जमिनमा तपाईँको चिसोको अवस्था यी समग्र अवस्थालाई चाहिँ हामी हाइड्रोलोजिकल मोडलमा दिन्छौँ. हाइड्रोलोजिकल मोडल भनेको चाहिँ त्यस्तो मोडल हो जसले वर्षा र अघि मैले भनेका तथ्याङ्कहरू दिने बित्तिकै उसले आज आउन सक्ने भोलि आउन सक्ने पैसा आउन सक्ने बाढीको एउटा चाहिँ आकलन गर्छ पूर्वानुमान गर्छ. भनेपछि त्यस्ता कम्प्युटर मोडलहरू जुन हामीले अहिले करिब करिब देशव्यापी रूपमा प्रमुख नदी नालाहरूमा ती कम्प्युटर मोडलहरू विकास गरेका छौँ. करिब करिब 1 दशक अगाडिदेखि हामीले सुरुवात गर्यौँ पूर्वानुमान गर्ने मोडल विकास गर्न र आजको दिनमा आइपुग्दाखेरि महाकाली बाहेक महाकालीको जलाधार चाहिँ भारतमा पनि पर्छ. त्यस कारणले हामीले भारततर्फको डेटाको सीमितामा त्यहाँनिर चाहिँ हामीले पूर्वानुमान तिनीहरूको गर्दा आफ्नै मोडल छैन हाम्रो ग्लोबल मोडल युज गर्छौँ. तर अन्य कर्णाली पश्चिम भारती बगुई नारायणी बागमती होइन कोशी जस्ता नदीहरू र तिनका उपजलाधारहरूमा चाहिँ हामीले 3 दिनसम्मको पूर्वानुमान गर्ने गरेका छौँ. अब यसमा ठ्याक्कै नामै भन्नुपर्दा हेकेचेमस माइकी लगन भन्ने हेकेचेमस भनेको चाहिँ अमेरिकन आर्मीले डेभलप गरेको मोडल हो. त्यस्तै हेक माइकी लगन भन्ने मोडल प्रयोग गर्छ अर्को त्यो चाहिँ डेनिस साइकोलोजिकल इन्स्टिट्युटले प्रयोग विकास गरेको यस्ता मोडलहरू चाहिँ हामीले प्रयोग गरेका छौँ जुन विश्वव्यापी रूपमा विकसित देशहरूले पनि प्रयोग.
0: अहिले पछिल्लो समयहरूमा पनि अझ अगाडिदेखि नै मुख्य नदीहरूमा चाहिँ जलस्तर अथवा त्यसको जलप्रवाह यति पुग्यो खतराको सूचकमा पुग्यो भन्ने खालको कुराहरू पनि धेरै आउँछन्. नदीहरूमा जलस्तर मापन गर्ने प्रणाली अर्थात् यो हाइड्रोलोजिकल स्टेसनहरूले चाहिँ कसरी काम गर्छन् अहिलेको पूर्वानुमान चाहिँ त्यहाँ चाहिँ कतिको सठिक र भर पर्दछ?
1: हामीले

0: した論文。ビジネスの場合で、全部の人は、プロクリアの人は、ビジネスの場合で、ビジネスの場合で、ビジネスの場合で、マディカプラグラフィリジー、マディマンディ、スワーティアのスタンド、クリプションタケンのランキングで、キンシャルアルゴブスタンド、プタクリプションタケンのランキングで、マディマンディ、オブラグラフィリジー、インシャルランキングで、リカンスケリカンション。ウパカラウンション、ウダジン、マンシャルマーク、マニュアルのジョニー。ビクトリーカタリブンシャウシュウエイティンシュウキジンマディコジャリスタバフチテンラキウキシタビューズウィンチャコティマキアウコティメタマキアウコティチャットアブリンチャマコディンチャウアクチェイティストウシュウトナリマニュアルシュウトナリティンライプルボアンマンダプルボシュウトナナティティシャウプランディキノミネトディングティンシュウトナピンチャウバリキジンシュウトナリンジャマシャウティスカランディアンドマニュアルアブロコンプライレシュウトナリプランディアウエイクリプ15 वर्ष जति भयो हामीले सुरुवात गरेको स्वचालित बनाउन र आजको दिनमा आइपुग्दाखेरि हाम्रो भएका मध्ये करिब 300 भन्दा स्टेसन मध्ये करिब 200 प्लस हुन्छ अनि 220 जति केन्द्रहरू स्वचालित भइसकेका छन् र आगामी केही वर्षभित्र हामी सबै स्वचालित बनाउने पनि छौँ र त्यो स्वचालित उपकरण भनेको चाहिँ विभिन्न सेन्सरहरू हुन्छन् ती सेन्सरले चाहिँ त्यसको क्षमता त हरेक दुई तीन सेकेन्डमा एकचोटि मापन गर्दा पनि हुन्छ तर हामीलाई त्यो आवश्यक छैन हामीले चाहिँ हरेक 10 मिनटमा एउटा डेटा चाहिँ त्यो सेन्सरले मापन गर्छ त्यहाँ भएको कम्युनिकेसन मोडल त हुन्छ त्यहाँ त्यसले चाहिँ त्यहाँ प्रयोग गरिएको एमटिसी एनसेल लगाएको सिम कार्ड मार्फत हाम्रो सर्भरमा चाहिँ सिधा डाटा आउँछ त्यस कारणले अहिले चाहिँ हामी हरेक स्वचालित उपकरण भएका मोडलहरूको 10-10 मिनटमा तथ्याङ्क प्राप्त गर्छौँ जसको आधारमा हामीले पूर्व सूचनामा काम गरिरहेका छौँ
1: अनि तपाईँले भन्नुभएको थियो सासाना खोल्सा खोल्सीहरूमा चाहिँ तत्कालै बाढी आउन सक्छ र अरू ठुला नदीहरूमा चाहिँ केही समय पछि आउन सक्छ अथवा त्यो ढिलो हुन्छ भनेर बाढी आउनुभन्दा कति समय अगाडि चाहिँ हामीले त्यसको जानकारी समग्रमा हेर्दा चाहिँ अलिक ठुला खालका बाढी आउनु अगाडि चाहिँ कति समय अगाडि चाहिँ हामीले जानकारी पाएर त्यहाँ मान्छेलाई जानकारी गराउन सक्छौँ
0: दुईटा छ एउटा हामी पूर्वानुमान गर्छौँ तिनीहरूको आज भोलि पर्सि भनेर प्रमुख नदीहरूको र त्यस कारणले पूर्वानुमान बुलेटिनमा हरेक दिन बिहान 8 बजे जारी हुने पूर्वानुमान बुलेटिनमा हामी आज भोलि र पर्सिको पानीको आकलन गर्छौँ तर त्यो पूर्वानुमान भनेको चाहिँ कहिले त मिल्दैन भनिन्छ कुनै पनि पूर्वानुमान 100% मिल्दैन किनभने त्यहाँ धेरै कुराहरूले प्रभाव पारिरहेको हुन्छ तर त्यो पूर्वानुमानको नजिक हामीले गरेको आकलनको नजिक हामीले पाएका छौँ पछिल्लो समय 90% जति पूर्वानुमान मिलेर पनि पाएका छौँ भनेको 100 पूर्वानुमानमा 90 मिल्छ भन्न सकिन्छ त्यो सुधार पनि हुनेगएको छ अब जहाँसम्म तत्काल सूचना पठाउने सन्दर्भ छ हामी त्यो सन्दर्भ चाहिँ सर्टेन्टी अथवा निश्चिततामा नपुग्दासम्म मान्छेहरूलाई तिम्रो घर छोडा भन्न चाहिँ मिल्दैन त्यस कारणले पर्सिको पूर्वानुमानमा आधारित भएर आज नै कुनै पनि मान्छेलाई यात्रामा रोक लगाउने अथवा चाहिँ घरहरू छोडेर चाहिँ तपाईँ तिमी सुरक्षित ठाउँमा जाऊ भन्दै गर्दाखेरि त कहिलेकाहीँ मन मिल्न पनि सक्छ त्यो जोखिमलाई हामीले चाहिँ एउटा कन्सिडर गरेर हामी चाहिँ के गर्छौँ त भन्दाखेरि ठुला नदीहरूको हकमा 6-8 घन्टा अगाडि आउन सक्ने बाढीको तात्कालिक पूर्वानुमान गर्छौँ र त्यसको आधारमा चाहिँ अन्तिम सूचना पठाउँछौँ तपाईँ सतर्क रहनुहोस् तपाईँ सुरक्षित रहनुहोस् तपाईँ सुरक्षित ठाउँमा जानुहोस् यी तिनवटा क्याटेगोरीमा चाहिँ हामी यी सूचनाहरू पठाइरहेका छौँ ठुला नदीहरूमा मैले अघि पनि भने कोशी गण्डकी कर्णाली भागमती महाकाली जस्ता नदीहरूमा हामी 6-8 घन्टाको अगाडि कतिपय 10 घन्टा अगाडि पनि हुन सक्छ सूचना पठाउन सक्छौँ भने ससानो नदीहरूको हकमा चाहिँ आकस्मिक बाढीलाई हेरेर तत्कालिक भारी वर्षालाई भूपग्रहहरूले देखाएको विभिन्न चित्र नक्साका आधारमा गरिएको विश्लेषण आधारमा आएर हामी कहिलेकाहीँ त्यो आधा घण्टा अगाडि मात्रै पनि हुनसक्छ तर हामी सामान्यतया 1-3 घन्टा अगाडि चाहिँ पठाउँछौँ
1: अहिले हामी जस्ता मौसम विज्ञान विभागका बाढी विभिन्न पराज विषयमा कुराकानी गरिरहेका छौँ अब चाहिँ हामी पूर्वानुमानपछि पूर्व चेतावनी प्रणाली र यसको प्रयोगको बारेमा कुराकानी गरौँ पूर्वानुमान सँगसँगै पूर्व चेतावनी पनि आवश्यक हुन्छ मानिसहरू जानकारीको लागि नेपालमा बाढी सम्बन्धी पूर्व चेतावनी प्रणाली चाहिँ कसरी सञ्चालन भइरहेको छ विशेष गरी बाढी प्रभावित क्षेत्रहरूमा
0: अब हामीले पूर्व चेतावनी प्रणाली जब स्थापना गर्यौं सन् 2014 करिब 12 वर्ष भन्छ सुरु गरेको त्यति बेला हामीले प्रमुख नदीहरूबाट सुरु गर्यौं र त्यसमा चाहिँ हामीले के गर्थ्यौं भन्दाखेरि हामीले पूर्व अनुमान अथवा पूर्व सूचना जारी गर्दै त्यहाँ भएको जलसत्ता घरको अवस्था र हाम्रो जलाधारको समग्र विश्लेषणको आधारमा चाहिँ पूर्वानुमान सम्बन्धी सूचना त्यो बुलेटिन अथवा विशेष बुलेटिन अथवा सूचना मात्रै पनि तयार पार्ने जारी गर्ने त्यो चाहिँ सम्बन्धित तत्कालीन अवस्थामा हामीले गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई जानकारी तत्काल गराउने र गृह मन्त्रालय मार्फत सम्बन्धित जिल्लाहरूमा त्यो सूचना पुग्ने सम्बन्धित जिल्लाहरू तत्कालीन समयमा गाविसहरूमा जान्थ्यो. अब अहिले पालिकाहरू स्थापना भइसकै अहिले चाहिँ ठ्याक्कै हुनु संयन्त्र कस्तो छ भने यो

समीकरण मार्फत सूचना प्रदेश प्रदेशहरू जिल्ला जिल्लाहरू स्थानीय सरकारसँग जान्छ, स्थानीय सरकारहरू त्यो समुदायसँग जाने एउटा अथेन्टिक गभर्मेन्ट च्यानल छ। त्यो च्यानलले सूचना प्रवाह मात्रै गर्दैन, त्यसपछि पूर्व तयारी र प्रतिकारीको लागि तयारी पनि गर्दछ। कसलाई कहाँ सार्नुपर्छ, छ कुन बस्ती जोखिममा छ, तिनीहरूलाई सुरक्षित स्थान कहाँ हुन सक्छ, कहाँ सार्ने र त्यसको व्यवस्थापन कसरी गर्ने, त्यसमा सुरक्षा निकाय, रेड क्रस लगायत विभिन्न सरकारवटा अन्य संघ संस्थाहरू सम्बन्धमा त्यो काम हुन्छ। तर हामीले गभर्मेन्टको त्यो अथेन्टिक च्यानलबाट पठाइरहेको सूचना कहिले पनि ढिलो पुग्न सक्छ, त्यस कारण हामी शिरबन्तमा पुग्नको लागि पनि प्रयास गरिरहेका छौँ। त्यसको लागि चाहिँ हामीले पूर्व चेतावनी

0: सरकारले दिएको सूचना समग्रको विश्लेषण मार्फतको त्यो एउटा निश्चित सूचनालाई हामी विभिन्न अन्य माध्यमहरू संचारको माध्यमबाट एसएमएस मार्फत एमटीसीएमसी सँगसँगै गरिरहेका छौँ। यस्तै 1155 नम्बरको टोल फ्री हटलाइन सेवा पनि हामीले सञ्चालन गरिरहेका छौँ। त्यो विभिन्न माध्यमबाट हामी पठाउँछौँ। सबै आम संचार जगतसँग पनि हाम्रो सिधा सम्बन्धमा सम्पर्क रहन्छ। हाम्रा सूचनाहरू आम संचारका माध्यमबाट पनि प्रभाव भइरहेको छ। त्यसमा हाम्रो विश्वास चाहिँ के हो भने यो समग्र प्रणालीमा हामी कुनै न कुनै माध्यमबाट जोखिममा रहेको जनतालाई, बस्तीलाई, समुदायलाई सूचना पुर्याउन सकिरहेका छौँ भन्ने हो। तर तथापि केही सीमितताहरू अझै पनि देखिन्छन् जसमा हामी काम गरिरहेका छौँ।
1: अहिले तपाईँले भन्नुभयो जस्तो पूर्वानुमानमा चाहिँ स्वचालित उपकरणहरूको प्रयोग भए, जस्तै यो चितावनी प्रणालीमा चाहिँ स्वचालित उपकरणहरूको प्रयोग चाहिँ कतिको भइरहेको छ?
0: अहिले पछिल्लो समय केही वर्ष मात्रै भयो हामीले स्मार्ट साइरन भन्छौँ समुदाय स्तरमा साइरनहरू जडान शुरू गरिएको छ र त्यसको मुख्यत जिम्मेवारी स्थानीय सरकार र कतिपय अवस्थामा समन्वयको किसिमबाट विपद प्राधिकरणले पनि गरिएको छ र कतिपय साइरनहरू हामी आफूसँग पनि सम्बन्धित छन्। अब हामीले त्यस्ता साइरनहरू चाहिँ मुख्यत प्रमुख नदी नालाहरूमा, प्रमुख बाढ़ी जोखिममुक्त समुदायहरूमा, हिमताल विस्फोटबाट आउन सक्ने बाढ़ी र त्यसबाट जोखिममुक्त समुदायहरूमा स्थापना शुरू गरेका छौं र त्यो धेरै ठाउँमा त्यस्तो साइरनहरू जडान गरिएको छैन। तर ती त्यस्ता साइरनहरू हुन् जुन साइरनलाई हामी रिमोटली ट्रिगर गर्न सक्छौं अथवा बढ़ाउन सक्छौं। जस्तै भेरी नदीको चाहिँ चेपाङ भन्ने सुर्खेतको एउटा बस्तीमा साइरन जडान गरिएको छ, त्यो साइरन मैले यहाँ बसेर बनाउन सक्छु। यदि बाढ़ी आउँदैछ भेरीमा भने त्यो साइरन सुर्खेतको जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारी अथवा त्यो तोकिएको व्यक्तिले त्यसलाई बजाउन सक्नुहुन्छ, अथवा स्थानीय सरकारमा रहेको विपद सम्पर्क व्यक्तिले अथवा सोही समुदायले त्यस्तो किसिमको स्वचालित किसिमको एउटा प्रविधि पनि पछिल्लो समय आएको छ। र सबै अब अन्य स्वचालितको कुरा गर्दाखेरि चाहिँ हाम्रो एसएमएसको आधारमा पनि कतिपय अवस्थामा साइरनहरू ट्रिगर हुन सक्छन्। तर अब त्यसमा केही जोखिम पनि छ, कहिलेकाहीँ त्यो गरेन भने के गर्ने भनेर हामी त्यसको वैकल्पिक रूपमा अघि पनि मैले भने एसएमएस जस्तो प्रणाली सेवा जुन हात हातमा अहिले सबैको मोबाइल छ र मोबाइलमा एसएमएस पठायो भने कम्तीमा हेर्नुहुन्छ र त्यो अनुसार चाहिँ व्यवहार गर्नुहुन्छ भने त्यसै पनि काम गरेको।
1: अहिले तपाईँले भन्नुभएको थियो महाकाली नदीको चाहिँ सीमा पारको समस्या भएकोले गर्दा केही तथ्याङ्कहरू आफूले पनि बुझ्न सकिरहेको कुरा गर्नुभयो। त्यो सँगसँगै हाम्रा धेरै नदीहरू तिब्बतबाट अथवा चीनतर्फबाट आउने भएकोले यतिबाट आउने पाहाडको पनि कुरा छ। समग्रले हेर्दा सीमा पार नदीहरूबाट आउने बाढ़ीको जानकारी पाउन चाहिँ छिमेकी देशहरूसँग समन्वय अथवा प्रविधि आदान प्रदान कस्तो भइरहेको छ? यहाँले गर्छ अथवा मन्त्रालय तपाईँहरूले चाहिँ कसरी त्यसको जानकारीहरू प्राप्त गरिरहनु भएको छ?
0: त्यसको लागि चाहिँ भारत सरकारसँग हाम्रो विगत लामो समयदेखिको समन्वय छ र केही दुई देशीय सम्झौताहरू पनि छन् तथ्याङ्क आदान प्रदानको। त्यसमा परराष्ट्र मन्त्रालय मार्फत हाम्रो तालुक मन्त्रालयले हामीले सिधा त्यहाँको भारतको सम्बन्धित निकायसँग सिधा सम्पर्क अहिले कायम छ। पछिल्लो भारतसँगको बैठक चाहिँ हाम्रो गत दुई महिना अगाडि मात्रै काठमाडौँमा सम्पन्न भएको थियो र त्यसमा पनि हामीले महाकाली नदी जस्तो जलाधार जो भारतमा पनि पर्छ ती जलाधारको तथ्याङ्क

0: छ भने चीन्स तर्फै हाम्रो औपचारिक सम्बन्ध चाहिँ अहिलेसम्म थिएन तर एक महिना अगाडि मात्रै चीन सरकारको एउटा प्रतिनिधिमण्डलसँग नेपालको ऊर्जा मौसम ऊर्जा जल स्रोत सिंचाई मन्त्रालय परराष्ट्र मन्त्रालय सहितको एउटा बैठक सम्पन्न भयो त्यसले चाहिँ के ढोका खोलेको छ भने अब हामी आगामी दिनमा भारतसँगको जस्तै सम्बन्ध र सहकार्य गरेर अगाडि बढेका छौँ तथापि अनौपचारिक रूपमा सम्बन्धित जिल्लाहरूमा जुन तिब्बत चीन सरकारको तिब्बत क्षेत्रका सम्बन्धित जिल्लाहरू र नेपालको सम्बन्धित जिल्लाका बीचमा चाहिँ मासिक रूपमा जुन बैठकहरू हुन्छ त्यसमा पनि यी विषयहरू उठे र अहिले चाहिँ कम्तीमा चीनतर्फबाट त्यस्तो जोखिमयुक्त सूचनाहरू केही हदसम्म भए पनि आउने गरेका छन्। त्यसमा कुनै त्यो बायोलेटरल एग्रीमेन्ट अथवा भनौँ द्विपक्षीय सम्झौता भन्ने जुन नआएर त्यो चाहिँ एउटा मानवीयताको नाताले चाहिँ ती सूचनाहरू पठाइरहेको छन्। त्यो पनि हामीलाई उपयुक्त नै प्रभावकारी सिद्ध भएको छ। तथापि हामी आगामी दिनमा चाहिँ चीनसँग पनि एउटा दुई देशीय सम्झौता मार्फत अगाडि बढ्न कोसिस गरिरहेका छौँ र हामी निरन्तर सम्पर्कमा छौँ।
1: नेपालको भूगोल अथवा नेपालका समग्र विपदको अवस्थामा हेर्दाखेरि हामीले सीमापार सूचनाहरू सहज रूपमा प्राप्त गर्न कतिको आवश्यक छ हाम्रो व्यवस्थापनको दृष्टिले?
0: एकदमै आवश्यक छ। हाम्रा दुई छिमेकी देशहरू अत्यन्तै विकासको तीव्र विकासको चरणमा छन् र उहाँहरूसँग हामीसँग भन्दा उच्च प्रविधि हाम्रो क्षमता सेटेलाइट पूर्वग्रहदेखि अनेकौं प्रविधिहरू छन् र त्यो प्रविधि मार्फतको सूचना हामीलाई एकदमै आवश्यक पर्ने भयो। तथापि हामी आफ्नै देशभित्र सिर्जना अथवा उत्पन्न हुने खोलामालाहरूको त सेन्सरहरू मार्फत हामीले पनि विकसित देशहरू जसरी नै काम गरिरहेका जस्तो हामीले तथापि जति पनि सीमापार नदीहरू छन् त्यसमा चाहिँ सीमाभन्दा बाहिरको जुन विपद हुन्छ त्यसको प्रभाव को लागि हाम्रो तिनै देशहरूको सूचनाको खाँचो छ। त्यस कारणले उहाँहरूसँगको जुन समन्वय सहकार्य छ र विश्वास हाम्रो के हो भने आगामी दिनहरूमा अब केही महिना अथवा वर्ष चाहिँ लाग्न सक्छ तर चीनसँग पनि हाम्रो त्यो औपचारिक समन्वय कायम हुन्छ र हामी विपद व्यवस्थापनमा चाहे त्यो हिमथालको बीच पर्दैन विपद हो अथवा हामीले पहिरोबाट उत्पन्न हुन सक्ने बाढी अथवा हामी थुनिएर उत्पन्न हुन सक्ने बाढी अथवा हामी वर्षाको कारणले उत्पन्न हुन सक्ने समग्र बाढीहरूमा चाहिँ त्यो समन्वय एकदमै खाँचो छ र हामी त्यसतर्फ अगाडि बढ्यौँ।
1: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी नेपालमा बाढीको जोखिम पूर्वानुमान पूर्व चेतावनी र सावधानीका उपाय बारेमा जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाका प्रमुख एवं बाढीविद विनोद पराजुलीसँग कुराकानी गरिरहेका छौ। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: मेरो कपडा प्याकिङ गर्दा त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने
3: हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सेएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक

0: क्यान्सर तथा अन्य क्यान्सरहरुको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरुका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु। क्यान्सर विरुद्ध क्यान्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333, 493-555।
1: समृद्धिको शिर,
2: मुरी जोडको काख,
1: स्वच्छ सुन्दर र स्वस्थ प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति, सहरबाट नजिकै।
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: जुली अर्ग्यानिक फार्म रिजोर्ट।
1: विस्तृत जानकारीका लागि फोन नम्बर 98-61-49-56-66 र 98-41-29-54-81। वेबसाइट jhule.com.np। उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एक मात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 डाक्टरहरूसँग उत्कृष्ट जोडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: Sei Dracula, Casca de Jar. Zulu Radio Network.
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिलो नेपाल। पानी र पर्वत विशेष बदलिलो नेपालमा अहिले हामी नेपालमा बाढ़ीको जोखिम, पूर्वानुमान, पूर्व चेतावनी र सावधानीका उपाय बारेमा जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख एवं बाढ़ीवीर विनोद पराजुलीसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब बाढ़ीको जोखिम बारेको सूचना तथा संचार प्रभावको बारेमा चर्चा गरौं। पछिल्लो समय सर्वसाधारणसँग बाढ़ीको जोखिमसँग सम्बन्धित सूचना पुर्याउन कतिको सहज भइरहेको छ त?
2: शुरूआतमा कहिले हेर्यो भने करिब करिब डेढ दशक अगाडि हामीले हाम्रो सूचना जारी गरेर वेबसाइटमा राख्ने काम मात्रै गर्थ्यौं। अब वेबसाइटमा राखे पछाडि तत्कालीन समयमा आम संचार माध्यमले त्यसलाई हेर्ने, बुझ्ने र आफ्नो संचार माध्यम मार्फत प्रवाह गर्ने काम मात्रै एक मात्रै उपाय हामीले पूर्व अनुमान र पूर्व सूचना जनस्तरसम्म पुर्याउनको लागि प्रयोग भइरहेको थियो। केही हदसम्म त्यसले त काम त गर्यो, अहिलेका दिनमा पनि त्यसले काम गरिरहेकी छ। तर कस्तो हुँदोरहेछ भने अति जोखिममा रहेको अति विपन्न समुदाय हुँदो रहेछ। संकट सम्म समुदाय चाहिँ यो विभिन्न संसारको पञ्चबाट चाहिँ बाहिर हुँदो रहेछ। हामीले क्षति त्यति घटाउन सकेको महसुस भएन। त्यस पछाडि हामी बिस्तारै कसरी त्यो प्रकोप पर्न सक्ने विपद पर्न सक्ने व्यक्तिलाई सिधै विपद हुन अगाडि सूचना पुर्याउन सक्छौ ताकि उसले त्यो सूचनालाई हेरोस्, बुझोस्, पढोस् र उसले आफूलाई सुरक्षित गर्न सकोस्। आफूलाई मात्रै होइन आफ्नो परिवार, आफ्नो समाज रहेका जोखिममुक्त बस्ती घरहरूलाई चाहिँ सुरक्षित गर्न सकोस् र आफ्नो वस्तु भाउदेखि लिएर हिँड्न मिल्ने सम्पत्ति, पैसा, सरसामान पनि जोगाउन सकोस्, त्यसतर्फ हाम्रो चाहिँ चासो रहेर हामी जल तथा मौसम विज्ञान विभागले त्यसतर्फ सूचनालाई प्रभावकारी बनाउने कामहरू शुरू गर्यो। र त्यसमा शुरूआती चरणमा सन् 2016 हामीले एकैसाथ दुई तीनवटा अन्य विकल्पहरू चाहिँ प्रवेश गरायौं। त्यसमा पहिलो चाहिँ हामीले सामाजिक सञ्जालको प्रयोगकर्ता नेपालमा हत्या बढेको अवस्थामा फेसबुक, ट्विटर जस्ता तत्कालीन समयमा ती सामाजिक सञ्जालहरूमा हाम्रो पेजहरू स्थापना गर्ने र त्यसमार्फत सूचना प्रवाह गर्ने आम नागरिक सरकारहरूलाई सबैले त्यसलाई फलो गर्नुहुन्छ। हामीले त छिनछिनको सूचना त्यहाँ दिन सक्छौँ र त्यो सूचना चाहिँ एकातर्फ सामाजिक सञ्जालमै पढ्नुहुन्छ, सेयर हुन्छ, होइन त्यो समयस्तरसम्म पुग्छ। अर्को चाहिँ सामाजिक सञ्जालमा आम सञ्चार जगतले पनि पाउनुहुन्छ र त्यसलाई प्रवाह गर्नुहुन्छ। चाहे एफएम रेडियो होस्, चाहे रेडियो होस्, चाहे टेलिभिजन होस्, अनलाइन पत्र पत्रिका हुन्छन्, रियल टाइममा चाहिँ सूचना प्राप्त त्यसमा हामीले काम गर्यौं 2016। सबै हामीले 1155 नम्बरको टोल फ्री सेवा सञ्चालन शुरू गर्यौं। नेपाल टेलिकम र एमसेलसँग समन्वय सम्झौता नै गरेर हामीले चाहिँ 1155 नम्बरको हटलाइन सेवा शुरू गर्यौं, जहाँ दूर दराजका जो कोहीले पनि सम्पर्क गरेर निशुल्क रूपमा सूचना लिन सक्नुहुन्छ, जुन आज्ञाका दिनसम्म पनि प्रभावकारी देखिन्छ। दोस्रो तेस्रो पनि हामीले सोही वर्ष शुरू गर्यौं भने त्यसको कार्यान्वयन चाहिँ हामीले 2017 करिब 9 वर्ष अगाडिदेखि गरेका थियौँ। त्यो भनेको एसएमएस प्रणाली। अब मान्छेले सूचना लिन पनि कतिपयलाई असहज होला, अप्ठ्यारो होला, अथवा लिनुपर्छ भन्ने जानकारी नहोला, तर लिनु जोखिमको बारेमा कुनै आकलनै नभए पछाडि सूचना लिने नलिने पनि त्यसमा चाहिँ भएन। त्यस कारणले त्यसलाई माफ गर्नको लागि चाहिँ हामीले के गर्यौं त भन्दाखेरि एसएमएस चाहिँ पठाउने, देशभरि बाढ़ीग्रस्त क्षेत्रहरू हामीले अध्ययन गर्यौं। बाढ़ी गएका क्षति भएका क्षेत्रहरूमा हामीले समुदायहरू, बस्तीहरू, पालिकाहरू अथवा नदी जलाधारहरू पहिचान गर्यौं र ती नदीहरूको क्षेत्र त अहिले 273 त्यस्ता क्षेत्रहरू छन् जहाँ हामी अहिले कति करिब करिब सेमी अटोमेटिक हुन्छौँ, अर्ध स्वचालित किसिमबाट एसएमएस पठाउँछौँ। भनेको हामीसँग एसएमएस अलरेडी रेडी छ। त्यहाँ बाढ़ीको जोखिम देख्ने बित्तिकै हामी त्यसलाई हाम्रो सफ्टवेयर सिस्टम मार्फत एनटिसी एनसेलको एक्सिस मार्फत चाहिँ हामी सिधा एसएमएस पठाउँछौँ र त्यो झनै प्रभावकारी भयो। चौथो र पाँचौं भनेपछि हामीले आम सरकारहरूलाई मुख्यत विपदमा पूर्व तयारीको लागि पूर्व सूचना प्रवाह गर्ने सही किसिमबाट अनि उद्धार समेत गर्नुपर्ने अवस्था हुन्छ। त्यस कारण सुरक्षा निकायदेखि समग्र जिल्लाको प्रमुख जिल्लाधिकारी, पालिकाका मेयर अथवा अध्यक्ष, उपमेयर, उपाध्यक्ष, वडाध्यक्षहरू, होइन विपदका सम्पर्क व्यक्तिहरू, समुदायका लिएर सबैको हामीले चाहिँ इमेलहरू प्राप्त गरेका छौँ र हामी आम सबै विपदसँग सम्बन्धित मन्त्रालयहरू सबैलाई चाहिँ इमेल मार्फत पनि सूचना पठाउँछौँ। र अर्को भनेको चाहिँ हामीले गत वर्षदेखि हामीले के गर्न सुरु गर्यौँ भन्दाखेरि यो एउटा दैनिक प्रेस ब्रिफिङ चाहिँ राख्नु जरुरी छ दिनको 11 देखि 12 बजेसम्म हामी आजका दिनसम्म पनि दैनिक प्रेस ब्रिफिङ गर्छौँ त्यसलाई अहिले फेसबुक लाइभ पनि गरेका छौँ मौसम पूर्वानुमानको लागि बाढीको पनि डिसेम्बर स्थितिको हामी त्यो गर्छौँ भनेपछि यी विभिन्न माध्यमहरू चाहिँ अहिले हामीले प्रयोग गरिरहेका छौँ र भविष्यमा अझै हामीले आइडिया र सेल्फहरू कार्यहरू त अझ प्रभावकारी प्रविधि प्रयोग गर्ने यही तयारीमा छ
1: तपाईँले चर्चा गर्नुभएको सबैमध्ये यो एसएमएस पछिल्लो समयमा कतिपय अवस्था मेरो मोबाइलमा आएको छ र मैले चासो दिएर हेरेको छु त्यसको चाहिँ प्रभावकारिता पछिल्लो समय कति पाउनु भएको छ र कतिसम्म एसएमएसहरू पठाइएका छन् यहाँबाट कुनै क्षेत्र प्रभावित हुँदैछ भन्दाखेरि
2: यस वर्षको त भर्खर सुरु हामी मनसुनको आधा आधीमा पनि पुग्दैछौँ गत वर्षको मनसुनमा हामीले 2 करोड 21 लाख जति एसएमएस सम्प्रेषण गरेका थियौँ भने यो पछिल्लो 5 वर्ष 7 वर्ष जुन एसएमएस प्रणाली सुरु गर्यो त्यो चाहिँ एसएमएसको संख्या बिस्तारै बढ्दै पनि गएको छ अनि हाम्रो क्षमता पनि बढ्दै गएको छ हामी नयाँ नयाँ जलाधारहरूमा पनि हाम्रो पूर्व सूचना विस्तार गर्दै गएका छौँ र एसएमएस पठाउन सक्ने गरी हाम्रो प्रविधि तयार छ त्यस हिसाबले एसएमएसको दर चाहिँ विगतको तुलनामा बिस्तारै बढ्दै गएको छ भने त्यो चाहिँ कुन वर्ष कति ठूला विपद कति धेरै विपद हुन्छ त्यसमा भर पर्ने भयो अब प्रभावकारिताको कुरा गर्दाखेरि अवश्य पनि धेरै नै प्रभावकारी भयो शुरूआती चरणमा मान्छेहरूलाई एसएमएस जाँदाखेरि अन्यल पनि भयो तर अहिले बिस्तारै बानी पर्न थालेको छ यी 11:55 आउने एसएमएस जनता मौसमी सूचना हुन्छ र त्यो मुख्य त बाढीको सूचना हुन्छ भनेर र अहिले धेरैले त्यो एसएमएसलाई त्यो नम्बरबाट जाने एसएमएसलाई ध्यानपूर्वक हेर्ने गरेको र त्यो अनुसार व्यवहार गर्ने गरेको आफूलाई सुरक्षित गर्ने गरेको हामीले पाएकै छौँ तर पनि सीमितता के छ भने एसएमएसको एसएमएस चाहिँ इनबक्समा गएर बस्छ व्यक्ति राति सुतिरहेको छ 81 राति कुनै खोलामा हामीले जोखिम देख्यौँ एसएमएस पठायौँ तर त्यो एसएमएस चाहिँ उसले बिहान उठेर मात्र हेर्ने भयो त्यसमा त्यो चाहिँ देख्यौँ त्यो 2 वर्ष अगाडि पनि हामीले दक्खुमा जुन बाढी गयो भगण्डरै भयो मान्छेको मृत्यु पनि भयो सहरी क्षेत्रमा काठमाडौँभित्रै यत्रो क्षति हुँदै गर्दाखेरि हामीले एउटा अध्ययन गऱ्यौँ यो एसएमएस जाँदाबाटै पनि किन मान्छेहरूले चाहिँ यसलाई रेस्पोन्स गरेनन् त भनेर हामीले के पायौँ भने बाढीभन्दा पछाडि मात्रै उहाँले एसएमएस हेर्नुभयो किनभने राति सुतिरहेको बेला 2 बजी राति एसएमएस पठाइएको थियो र त्यस्ता सीमितताहरू चाहिँ छन् अझै पनि मान्छेहरूले चाहिँ कतिपय एसएमएसहरू विभिन्न माध्यमबाट गइराख्ने र त्यो एसएमएसलाई ध्यानपूर्वक नहेर्ने गरेको चाहिँ देखिन्छ अब त्यसैलाई चाहिँ हामीले जाने ध्यान दिएर हामी चाहिँ अब सेल्फ ब्रोडकास्ट भनेको चाहिँ एसएमएस जस्तो खुजुक्क चाहिँ इनबक्समा गएर बस्दैन खोलेर हेर्नु पर्दैन सेल्फ ब्रोडकास्ट भनेको चाहिँ स्क्रिनमा आउँछ त्यो भाइब्रेट गर्छ रिङ गर्छ र त्यो नहेर्दासम्म त्यो व्यक्तिलाई सुख छैन कि त्यसलाई बन्द गरौँ त्यसमा त्यो प्रविधिमा चाहिँ हामी जान लाग्यौँ
1: त्यो प्रविधिको भारतमा के सफल भयो भनेर चर्चा सुनेको थिएँ मैले पनि भनेको आवाज नै आउने भाइरस हुने त्यस पछाडि प्रतिक्रिया नगराउने जसमा कराइरहने त्यसले चाहिँ मदिराहरू उठाउँछ भनेर त्यो हामीले कहिलेदेखि सुरु गर्न सक्यौँ अथवा त्यसको कस्तो छ तयारी चाहिँ
2: हामीले करिब सेल्फ ब्रोडकास्टमा जाने भनेर 1 वर्ष अगाडिदेखि तयारी सुरु गरेको हो यो सेल्फ ब्रोडकास्ट चाहिँ सजिलो प्रविधि एसएमएस अथवा कल पठाउने जस्तो सजिलो प्रविधि चाहिँ होइन त्यो भनेको नेपालमा अहिलेसम्म नभएको प्रविधि हो त्यो सेल्फ ब्रोडकास्ट सिस्टम मार्फत त्यो किसिमको फ्ल्यास एसएमएसहरू पठाउनको लागि चाहिँ हामीले हाम्रो पूर्वाधारलाई नै हाम्रो टेलिकमको जुन पूर्वाधार छ त्यो पूर्वाधारलाई नै अपग्रेड गर्नुपर्ने भयो त्यसको लागि हामी 50 करोड जति बजेट चाहिँ सुरुवाती अवस्थामा लाग्ने पनि देखिन्छ र त्यो सन्दर्भमा हिजो मात्रै विद्युत प्राधिकरणमा सम्बन्धी सबै सरकारहरूलाई सूचना संचार मन्त्रालय नेपाल टेलिकम मन्सेल नेपाल दूरसञ्चार प्राधिकरण होइन र सम्बन्धित अन्य मन्त्रालय हाम्रो विभागसहितको छलफल भयो र त्यसमा हामी अब छिट्टै नै चाहिँ बजेटहरू नेपाल सरकार मार्फत विनियोजन गर्ने त्यसलाई खरिद गर्ने जडान गर्ने र कम्तीमा पनि आगामी मनसुन यस मनसुनमा चाहिँ भिन्ने भएर आगामी मनसुन अगाडि त्यसलाई चाहिँ त्यसको स्थापना सकेर त्यसलाई चाहिँ लागू गर्ने गरी अगाडि बढेको
1: हुन्छ यो सबै फोन वा इन्टरनेटको पहुँच नभएका अति विकास क्षेत्रहरूमा चाहिँ यो चेतावनी पूर्णको लागि अन्य विकल्पहरू चाहिँ के प्रयोग भएका छन् अहिले
2: अब समुदाय स्तरमा हामीले विभिन्न पालिकाहरूले पनि विभिन्न क्षेत्रमा काम गर्ने सरकारहरूमा ती गैर सरकारी संघ संस्था रेडक्रस अथवा कतिपय अवस्थामा संयुक्त राष्ट्र चाहिँ संघ संस्था अन्य आयोजना एडिबी वर्ल्ड ब्याङ्क जस्ता जति पनि राष्ट्रिय निकायहरू छन् हाम्रा उनीहरू मार्फतको आयोजना नेपाल सरकारले पनि हामी आफ्नै पनि आयोजनाहरू मार्फत हामीले समुदायलाई हाती माइक साइरन होइन त्यस्तै गरेर चाहिँ स्मार्ट साइरन पनि त्यो चाहिँ अहिले जोडेर गएका छौँ किनभने कतिपय बस्तीहरू अझै पनि इन्टरनेट र मोबाइल नेटवर्कको पहुँचमा छैनन्। पहिलाभन्दा त अब धेरै नै सुधार भइसक्यो, पहिला त दूर दराजमा फोनै लाग्थेन, अब अहिले चाहिँ व्यापक विस्तार भइराखेको छ। अब एनटिसी एन्सरको डेटा अनुसार करिब करिब 90% जनतामा हामी पुगिसक्यौँ भूगोलमा भन्नुहुन्छ। तर पनि विपदको अवस्थामा, एडभर्स वेदर कन्डिसन भन्छौँ, खराब मौसमी अवस्थामा ती टेलिकमका टावरहरूले काम नगर्ने, त्यहाँ चाहिँ एकातर्फ बिजुली पिछेड हुने, त्यहाँ भएको सोलर सिस्टम अथवा जेनेरेटरले केही घण्टा मात्र खेल्ने र हामीले पठाइरहेको विपदको सूचना चाहिँ उहाँले बिजुली नै नभइसके पछाडि उहाँले चाहिँ मोबाइलहरू चार्ज गर्न नसक्ने, हेर्न नसक्ने, पाउन नसक्ने, रेडियोहरू होइन बनाउन नसक्ने, विभिन्न सीमितताहरू चाहिँ देखिए। त्यस कारण ती क्षेत्रहरूमा चाहिँ यी साइरनहरू भयो भने हामी कम्ती पनि एउटा कुनै पनि माध्यमबाट त्यहाँको विपदको सम्पर्क व्यक्ति वा त्यो पालिकाको सम्पर्क विज्ञान सूचना पठाउन सक्यौँ भने त्यहाँ मार्फत चाहिँ सूचना चाहिँ ती समुदाय, दूर दराजका ती समुदाय जो संकटमा जोखिममा छन् उनीहरूलाई पुग्न सक्छ र त्यो साइरन मार्फत सुरक्षा सकिन्छ भनेर हामीले त्यो चाहिँ विकल्पमा काम गरिरहेको छौँ भने अब कम्तीमा रेडियोको पहुँच चाहिँ दूर दराजसम्म भएको कारणले अहिले एफएम रेडियोहरू अथवा नेपाल रेडियो, रेडियो नेपाल भनौँ, यी पहल भएको कारणले हामी रेडियो नेपाल र एफएमहरूसँग स्थानीय स्तरमा पनि समन्वयलाई चाहिँ प्रभावकारी बनाउँदै
1: हामी जल तथा मौसम विज्ञान विभागका अधिकारीहरू विनोद प्रणालीसँग कुराकानी गरिरहेका छौँ। चाहिँ हामी बाढीबाट बस्नु पाएर आम नागरिकको भूमिकाका बारेमा चर्चा गरौँ। बाढीको चेतावनी दिइन्छ त त्यो पाउँछ त वा बाढी आइहालेमा आम मानिसले तत्काल गर्नु पर्ने र गर्न नहुने कुराहरू चाहिँ के के हुन्?
2: अब पहिलो कुरो सूचना प्राप्त गर्नको लागि अघि विभिन्न माध्यमहरूको मैले चर्चा गरिहालेँ, त्यसमा कुनै न कुनै माध्यमबाट सूचना लिनु पर्यो। यदि कुनै पनि अन्य माध्यम छैन भने यहाँ अझसम्म कुनै पनि समुदायमा कुनै न कुनै मोबाइल त रहन्छ, मार्फत 11:55 24 घण्टा सूचना लिन सकिन्छ, त्यहाँ मार्फत सूचना लियौं। अब सूचना पाइसके पछाडि जोगिनको लागि के गर्ने भन्ने कुरा चाहिँ अब हामी दुईटा कुरा गर्छौँ। यसमा हामीले प्रमुख नदीहरूको हकमा जोखिमको नक्साङ्कन गरेका छौँ, डुबान भइराख्ने क्षेत्रहरू पहिचान गरेका छौँ, त्यसलाई क्याटेगोराइज पनि गरेका छौँ, जस्तै अति उच्च जोखिम, मध्यम जोखिम, न्यून जोखिम र जोखिम नभएका क्षेत्र भनेर। अब जहाँ न्यून जोखिम अथवा जोखिम नभएको क्षेत्र हो त्यो आफ्नो नजिकको त्यो पहिचान गरिराख्नु पर्यो। कुनै पनि समुदायले आफ्नो सबैभन्दा नजिकको जोखिम कम भएको, बाढीको जोखिम कम भएको अथवा जोखिमै नभएको क्षेत्र कुन त्यो पहिचान गर्नु पर्यो र त्यहाँनिर हामी चाहिँ सूचना प्राप्त गर्नेछ, आफूलाई स्थानान्तरित गर्नु पर्यो। त्यो छोटो समयको लागि बाढी भनेको लामो समय रहिराख्दैन, त्यो कहिले चाहिँ केही घण्टा र कहिले चाहिँ एक दिन अथवा दुई दिनसम्म मात्रै त्यो

0: कार्य अथवा विमानको जोखिम रहन सक्छ। त्यति समयको लागि चाहिँ त्यहाँ गएर बस्नुपर्ने हुन्छ। त्यो चाहिँ सूचनामा आधारित भएर पहिलो त्यो चाहिँ पहिचान गर्नु पर्यो। जहाँसम्म हामीले अब समुद्रतिर बाढीको जोखिम पहिचान गर्नु यो सुरक्षित स्थान हो त भनेका छैनौँ, तर त्यसको ज्ञान स्थानीय समुदायलाई हुन्छ। स्थानीय समुदायमा वृद्ध बुढापाकाहरू पनि हुनुहुन्छ जो लामो समयदेखि त्यहाँ बस्नु भएको छ र विगतको धेरैवटा बाढी उहाँले अनुभव गर्नुभएको छ। ती ठूला ठूला बाढी जाँदाखेरि कुन ठाउँ कहिले डुबेन, कुन ठाउँ समय डुब्यो, कुन ठाउँ कहिले कहिले डुब्यो, त्यो अनुभव हुन्छ। त्यस्तो अनुभवलाई पनि हामी जसलाई परम्परागत ज्ञान पनि भन्छौँ, इन्डिजिनियस नलेज भन्छौँ, त्यस्तो ज्ञानलाई प्रयोग गरेर स्थानीय समुदायहरूले आफूलाई चाहिँ त्यो नजिकको सुरक्षित स्थानमा सार्नको लागि चाहिँ तयार भएर रहनु पर्यो। दोस्रो अब तेस्रो हामीले करिब मलाई लाग्छ 5-6 वर्ष अगाडि एकचोटि हामीले पश्चिम राप्तीमा एउटा सूचना पठायौँ। मैले सुनेको यसको ठ्याक्कै पुष्टि चाहिँ छैन, त्यहाँको समुदाय मार्फत सुनेको त्यहाँ दुईजना मान्छेको मृत्यु भएको थियो। तर त्यो के कारणले त भन्दाखेरि उहाँहरू सुरक्षित स्थानमा जानको लागि बाटो जुन प्रयोग गर्नुभयो त्यो चाहिँ होचो भूभाग थियो। त्यो होचो भूभागबाट जाँदै जाँदा एक्कासी बाढी आएर उहाँहरू त्यहाँ फस्नुभयो, बित्नुभयो भनेर भनेको हामी सुरक्षित स्थानमा जाने बाटो पनि पहिचान गर्नुपर्छ। त्यो अघिल्लो भूभाग हुँदै त्यो बाटोमा जानुपर्छ। त्यसमा कहिलेकाहीँ उल्टो थप जोखिममा परिँदो रहेछ भन्ने त्यो किसिमको ज्ञान पनि ख्याल गर्नुपर्दछ स्थानीय समुदायले। र अब जहाँसम्म हामी क्षमताको कुरा गर्छौँ, कतिपय स्थानीय समुदायहरू क्षमतावान छन्, उनीहरूसँग पछिल्लो समय विभिन्न संघ संस्थाहरू स्थानीय सरकारको सहयोग मार्फत चाहिँ त्यहाँ लाइफ ज्याकेटहरू, त्यहाँ चाहिँ डुङ्गाहरू होइन आपतकालमा उद्धार गर्नको लागि त्यहाँ चाहिँ विपद व्यवस्थापन तालिमहरू, फर्स्ट एडका तालिमहरू विभिन्न दिएको छ। उनीहरू क्षमतावान छन्, उनीहरूले आफूलाई कसरी सुरक्षित गर्छन् थाहा हुन्छ। त्यो समुदाय जो डुबानको जोखिममा छ भन्ने जान्ने कारणले पनि त्यहाँ चाहिँ क्षमताको कारणले क्षति भएको पाउँदैनौँ हामी। त कतिपय कम जोखिममा भएको समुदायहरूमा क्षति भइरहेको छ भनेको त्यहाँ क्षमता कम छ। त्यस कारणले हामी क्षमता कम भएको समुदायहरूमा अब काम गर्नुपर्नेछ र उहाँहरूले चाहिँ जसको क्षमता कम हुन्छ उही बढी जोखिममा हुन्छ, किनभने त्यहाँ पक्की घरहरू पनि कम हुन्छन्। अब अहिले चाहिँ पछिल्लो समय हामी रेजिलियन्स अथवा उत्थानशीलतालाई पनि जोड दिएर हेर्नुपर्छ। भनेको कहीँ पक्की घर छ भने ऊ डुब्दा डुब्दै पनि ऊ आफ्नो माथिल्लो तलामा छतमा घर उसले जोगाउन सक्छ, तर कहीँ चाहिँ कच्ची घरहरू छ, फुस्को घरहरू छ भने त्यस्तो समुदायहरू चाहिँ तत्कालै सुरक्षित हामी जानुपर्छ। त्यस कारणले आफ्नो घर कस्तो छ, कति बलियो छ र आफ्नो जोखिम कस्तो कतिको हो त्यसको चाहिँ आधारमा उहाँहरूले चाहिँ आफूलाई आफ्नै घरभित्र सुरक्षित गर्ने माथिल्लो तलामा गएर केही क्षणको जोखिम डुबानमा अथवा आफूलाई चाहिँ तत्कालै सुरक्षित स्थानमा लाने ती कुराहरू चाहिँ एकदमै ध्यान पुर्याउनुपर्छ। यी कुराहरू चाहिँ स्थानीय समुदायमा त्यो समुदाय स्तरबाट गर्नुपर्ने काम हो।
1: त्यसमा बाढीको जोखिम कम गर्न अथवा उद्धारमा त्यही हेरेर बाढीबाट हुने क्षति कम गर्नको लागि चाहिँ स्थानीय समुदाय वा स्वयंसेवकहरूको भूमिका चाहिँ कस्तो हुन्छ?
0: एकदमै धेरै हुन्छ। एउटा सत्य के हो भने स्थानीय समुदायहरू आफ्नो दैनिक क्रियाकलापमा संलग्न हुन्छ। उहाँहरूलाई जोखिमको बारेमा ज्ञान दिने भनेकै हामी जस्ता पूर्वानुमान गर्ने, पूर्व सूचना दिने, उद्धार गर्ने र विपदमा काम गर्ने विभिन्न संघ संस्था र ती संघ संस्था अन्तर्गत रहेका स्वयंसेवकहरू, कतिपय स्वयंसेवकहरू चाहिँ स्वतस्फूर्त स्वयंसेवकहरू पनि, तालिम प्राप्त स्वयंसेवकहरू पनि समुदाय स्तरमा हुनुहुन्छ। उहाँहरूले हो, उहाँहरू समुदायको एक किसिमले लिडर हो, नेता हो। भनेको कुनै पनि विपदको बेला समुदायलाई सही बाटोमा डोर्याउने, सही सूचना दिएर, सही सूचना प्राप्त गरेर, सही सूचना दिएर सही बाटोमा डोर्याउने काम चाहिँ त्यहाँको स्वयंसेवकको हुन्छ। त्यस कारणले स्वयंसेवकहरूको भूमिका चाहिँ अत्यन्तै ठूलो छ र यो हामीले पछिल्लो समय ठूला ठूला विपद विगतमा ठूला ठूला विपद भएका नदी जलाधारका क्षेत्रका समुदायहरूमा स्वयंसेवकहरूको भूमिकालाई अत्यन्तै प्रभावकारी पाएका पनि छौँ। त्यस कारण म आम स्वयंसेवकहरू जुन देशव्यापी रूपमा 10,000 संख्यामा हुनुहुन्छ भनेर पछिल्लो डेटा पनि आएको छ, उहाँहरूले चाहिँ यो विपदको बेला चाहिँ अत्यन्तै सक्रिय भूमिका चाहिँ निर्वाह गर्नको लागि अनुरोध पनि गर्दछ।
1: हामी जल तथा मौसम विज्ञान विभागका बाढी वीर विनोद पुरानसँग कुराकानी गरेछौँ र हामी पालिकाको भूमिका र गर्न सकिने भविष्यको बाटो बारेमा चर्चा गरौँ। पूर्व चेतावनी प्रणालीलाई प्रभावकारी बनाउन, सम्भावित क्षति घटाउन पालिका वा स्थानीय सरकारहरू जो चाहिँ अहिले आम नागरिकको दैलोको सरकार भनेर हामी चिन्छौँ उहाँहरूको भूमिका कस्तो हुनुपर्छ?
0: उहाँहरूको धेरै ठूलो भूमिका छ। नेपालको संविधानले पालिकालाई, स्थानीय सरकारलाई विपद व्यवस्थापनको जिम्मेवारी

आखारी बनाउनु पर्यो। अब स्थानीय सरकारले त्यति मात्र गरेर चाहिँ पुग्दैन, स्थानीय सरकारले आफ्नो पालिकाभित्र जोखिमको मूल्याङ्कन पनि गर्नु पर्यो। जुन कुनै विपद हामी मन्त्रीहरूबाट भन्छौँ, बोध विपद बाढी क्षेत्रमा बाढीको जोखिम मूल्याङ्कन गर्नु पर्यो, पहिरो गइरहेका क्षेत्रमा पहिरोको जोखिम मूल्याङ्कन गर्नु पर्यो, र अन्य विपद पनि हुन सक्छ त्यसको पनि जोखिम मूल्याङ्कन गर्नु पर्यो। मूल्याङ्कन गरिसके पछाडि निष्कर्षमा पुग्न सकिन्छ कि कुन क्षेत्र बढी जोखिममा छ, कुन अलिक कम जोखिममा छ, कुन जोखिममा छैन भनेर। हो त्यो जोखिममा नभएका क्षेत्रहरू अब पछिल्लो समय स्थानीय सरकारहरूलाई सरकारहरू अब केन्द्र सरकारले पनि सहयोग गरिरहेको एउटा विषय के छ भने बस्तीहरू जुन अति जोखिममा छन् तिनीहरूलाई दीर्घकालीन रूपमा स्थानान्तरण पनि गर्नु पर्यो। हामी पूर्व सूचना दिएर तत्काल बचाउने कुरा

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्ने महत्वाकांक्षी लक्ष्य कार्यान्वयनका लागि चुनौती के छन्?
1: यो संख्यामा रहेको स्टाफहरूबाट समृद्ध चुनाउन असम्भव नै देखिन्छ। त्यस कारणले बढाउनु भयो।
0: काङ्ग्रेस फुट्ने सम्भावना कति देखिन्छ?
2: सम्भावनामा त्यति धेरै देखिनँ, तर फुटिहाल्यो भने त्यसबाट ठुलै खति हुने, काङ्ग्रेस खत्तम भयो भन्ने जस्तो मलाई लाग्दैन।
0: राजनीति शास्त्री लोकराज बराल र अमेरिका र साउदी अरब बीच परमाणु कार्यक्रम सम्झौताको घोषणा गरिँदै
3: अमेरिकाले आज साउदी अरबसँग एउटा महत्वपूर्ण सम्झौता घोषणा गर्ने ठानिएको छ, जसले त्यहाँ गैरसैनिक परमाणु कार्यक्रम स्थापना गर्न सहयोग पुर्याउनेछ। उक्त सम्झौताले साउदी अरबलाई परमाणु रियाक्टरहरूका लागि स्वयं आवश्यक इन्धन सम्वर्धन गर्ने बाटो खोलिदिन सक्ने बताइएको छ। यी दुई देशबीच परमाणु सहकार्यबारे धेरै वर्षदेखि छलफल हुँदै आएको छ, तर केही अमेरिकी सांसद तथा इजरायली अधिकारीहरूले त्यसको विरोध गरेका छन्। अमेरिकाले सन् 2009 छिमेकी संयुक्त अरब युएईसँग पनि यस्तै प्रकारको सम्झौता गरेको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले होर्मुज जलमार्गमा कुनै पनि जहाजमाथि आक्रमण गरेमा हरेक आक्रमणको प्रत्युत्तरमा इरानी पूर्वाधारमाथि हमला गर्ने चेतावनी दिएका छन्। सामाजिक सञ्जालको एउटा पोस्टमा उनले उक्त जलमार्गका जहाजहरूलाई लक्षित गरी कुनै क्षेप्यास्त्र, रकेट वा ड्रोन हमला गरिए अमेरिकाले त्यसको जवाफमा एउटा पुल वा विद्युत केन्द्र ध्वस्त पार्ने बताएका हुन्। इरान र अमेरिका बीच एकअर्कामाथि आक्रमण प्रत्याक्रमणहरू जारी रहँदा अमेरिकी क्षेप्यास्त्रहरूले उक्त जलमार्गको लारक टापुमा प्रहार गरेका इरानी संचार माध्यमहरूले जनाएका छन्। युक्रेनका पदमुक्त गरिएका पूर्व सेना प्रमुखले आफ्ना सशस्त्र बलहरू पुनः आक्रमण अभियानका क्रममा रहेका र यो वर्ष अहिलेसम्म 700 वर्ग किलोमिटर भूभाग रूसको कब्जाबाट मुक्त गरिसकिएको भन्दै युद्ध क्षेत्रमा आफ्नो कार्य सम्पादनको बचाव गरेका छन्। जनरल अलेक्जान्डर सिएस्कीको क्रानको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार उनको पदमुक्तिको घोषणाका क्रममा पनि प्रशंसा गरेका थिए। उनका उत्तराधिकारी मिखाइलो ड्रापाटीले आज आफूलाई प्रति आक्रमणका गतिविधि तीव्र बनाउने सहितका विभिन्न जिम्मेवारीहरू दिइएका बताएका छन्। जेलेन्स्कीले सेनामा पुनर्गठन कार्यलाई निरन्तरता दिइराखेका छन्। पारम्परिक सोचका सिएस्की र यसअघिका रक्षा मन्त्री मिखाइलो फेडोरो बीचको तनाव चरममा पुग्दा यो संकट उत्पन्न भएको थियो। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले प्रजातान्त्रिक गणतन्त्र कंगो र युगाण्डामा फैलिएको इबोला प्रकोपबाट ज्यान गुमाउने मानिसहरूको संख्या 1000 नाघेको जनाएको छ। मे महिनामा पहिलो पटक उक्त संक्रमण पुष्टि भए ता संक्रमणका करिब 2500 मामिला दर्ता भएका छन्। बीबीसीका रिचर्ड कागोए भन्छन्।

0: प्रकोपबाट जन्मिएको संख्या निरन्तर बढ़िरहेको छ किनकि यो भाइरस पूर्वी क्षेत्रका पाँचवटा प्रान्तमा फैलिरहेको छ। बीबीसीका रिचर्ड खागोए र भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोका समर्थकहरू न्यूयोर्कको एउटा अदालत बाहिर भेला हुन थालेका छन् जहाँ उनी केही घण्टापछि उपस्थित हुने भनिएको छ। आजको बहसले आउँदो वर्षको जूनमा हुने भनिएको सुनवाईको मिति तय गर्न सक्नेछ। यो मामिला लागू औषध तस्करी, लागू औषध आतंकवाद र हात हतियारसँग सम्बन्धित छ जसलाई मदुरोले अस्वीकार गर्दै आएका छन्। जनवरीमा अमेरिकी सेनाले काराकासबाट नियन्त्रणमा लिएका मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई न्यूयोर्कको एउटा कारागारमा राखिएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई पुनः स्वागत छ। श्रम मामिला हेर्ने एउटा निकायले नेपालभित्र श्रमिकका उजुरी तथा निवेदन सम्बन्धी प्रक्रियागत काम एक घण्टाभित्र सम्बोधन गर्न मातहतका कार्यालयहरूलाई निर्देशन दिएको अधिकारीहरूले बताएका छन्। समस्या सम्बोधनमा हुने गरेको ढिलासुस्तीबारे कतिपय सेवाग्राहीले युवा श्रम तथा रोजगार मन्त्री समक्ष गुनासो गरेपछि ती कार्यालयहरूलाई परिपत्र गरिएको श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागका महानिर्देशकले बताएका छन्। श्रमिकका उजुरी अथवा निवेदनमाथि समयमै कार्यवाहीका निम्ति संस्थागत क्षमता विस्तार आवश्यक रहेको श्रम मामिलाका एक जानकारले बताएका छन्। सुनम गनी अन्सारीको यो रिपोर्ट।
2: श्रमिक मामिला हेर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग मातहत हाल देशभरि 11 श्रम तथा रोजगार कार्यालयहरू रहेका छन्। श्रमिकका उजुरी समयमै सम्बोधन नगर्नेदेखि सेवाग्राहीसँग उचित व्यवहार नदेखाउनेसम्मका कर्मचारी बारे गुनासो आएपछि मातहतका कार्यालयहरूलाई विभागले परिपत्र गरेको हो। कार्यालयमा श्रमिक अथवा पीड़ितले दिने गरेका उजुरी वा निवेदन उपर कार्यालय प्रमुख तथा सम्बन्धित कर्मचारीले एक घण्टाभित्रै स्पष्टसँग यथोचित सम्बोधन गर्नुपर्ने परिपत्रमा उल्लेख छ। त्यसबारे थप प्रश्न पार्दै विभागका महानिर्देशक चक्र पाणी पाण्डेले कोही पीड़ित श्रमिकले कुनै गुनासो लिएर आउँदा एक घण्टाभित्र त्यसलाई हेरेर आफूसँग सम्बन्धित छ भने दर्ता गरी बाँकी प्रक्रिया बताइदिने वा आफूसँग सम्बन्धित छैन भने त्यो निकाय जानुहोला भनेर सम्झाइदिनुपर्ने बताए। एक घण्टाभित्रै समस्याको समाधान नहुने भए पनि प्रक्रियागत काम सो समय अवधिमा पूरा गर्नुपर्ने परिपत्रको आशय रहेको उल्लेख गरे।
3: एकै घण्टामा समाधान हुने त होइन, तर त्यो सम्बोधन त हुनु पर्यो नि। उजुरी लिइदिनेदेखि लिएर उहाँलाई बताइदिने तपाईँको अब यो प्रोसेसन छ, अब कुनैमा औपचारिक निवेदनै दिन पर्ला।
2: उक्त विभाग र मातहतका कार्यालयहरूले श्रम शोषण अन्त्य गर्ने, न्यूनतम पारिश्रमिक कार्यान्वयन भयो वा नभएको हेर्ने, श्रम निरीक्षण गर्ने र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी लगायतका विषय हेर्ने गरेको छ। तर आफूहरू कहाँ आउने उजुरीहरू ठ्याक्कै किटान गरेर नआउने गरेको महानिर्देशक पाण्डे सुनाउँछन्। औसतमा दैनिक 30-35 गुनासा आउने गरेको विभागले जनाएको छ। समस्या सम्बोधनमा हुने गरेको ढिलासुस्तीलाई लिएर आलोचना भइरहँदा सीमित स्रोत साधन बीच काम गर्दै आएको

0: विभागको आफ्नो गुनासो छ। समयमै समस्या सम्बोधनका लागि त्यसतर्फ ध्यान
1: दुवै पक्षले बीपीको नाम लिए पनि उनको सिद्धान्त अनुसार चल्न नसकेको बताएका छन्। यसै सन्दर्भमा हामीले राजनीति शास्त्री प्राध्यापक लोकराज बराललाई सम्पर्क गरी शुरूमा कांग्रेस पार्टीभित्र भएका पछिल्ला गतिविधिलाई कसरी हेर्नु भएको छ भनेर सोधेका छौं।
2: उहाँहरूको अलिकति बढी हत जस्तो लाग्छ हाम्रो आफ्नो पक्ष भन्नु न इतर पक्ष उहाँले अलिकति लचिनो भएर मिलाउन खोजिए कि राम्रो हो। अब मिल्दै मिल्दैन होइन अब मेरो गुरुको बारे रुपियाँ भन्ने खालको दृष्टिकोण राख्यो भने त अब पार्टीहरू फुट्दै चुट्दै चलिरहेको छ। पहिले पनि कांग्रेस सेवाजी गिरिजाबाबुको उसमा फुटेको पनि हो, गणेश मान्छे पनि फुटेर जाने हो, फेरि मिलेको हो, धेरै पार्टीको यस्तै हुन्छ। अब अहिलेको समय र सन्दर्भ हार्दै छ।
1: कांग्रेस पार्टीभित्र अब जस्तो आजै दुईटा पक्ष छुट्टै छुट्टै कार्यक्रमहरू भए नि यस्ता खालका गतिविधिले कंग्रेसलाई कता लगेको जस्तो लाग्छ तपाईँलाई?
2: एउटा त बार्गेनिङ एउटा बोलतोलको जस्तो लाग्छ, अलिकति केही डिमान्डहरू हामीलाई फुलफिल गरिदियोस् भन्ने छ। अहिले दुई तिनजना धेरै रिजिड हुनुहुन्छ, अलिकति आफै सबै यो डिमान्ड पूरा गर्नै पर्छ नभए हुँदैन भन्ने खालको भन्ने छ। तर अहिलेको सन्दर्भमा अब फुटिहाल्यो भने पनि त्यसलाई म त्यो आश्चर्य मान्दिनँ, त्यसलाई अस्त्रवादक पनि मान्दिनँ। अब पछाडि फेरि चुट्न पनि सक्छन्, यस्तो चलिरहन्छ। अब हरेक कुरा त टिकेले गरेको भरमा यो हुनैपर्छ। अब यत्रो वैज्ञानिक पाइसकेको छ, यत्रो नयाँ अधिवेशनले नयाँ कार्यक्रम बनाएको छ, त्यो कुरोलाई एकोमोडेट गर्छु, धेरैलाई अगोमोडेट गर्छु भन्दा भन्ने पनि उहाँहरू चाहिँ एकदमै 111 जनालाई नै गर्नुपर्छ, नयाँ समीकरण पनि नगर्ने सदस्यता भन्ने भनाइ छ। त्यो चाहिँ अलिकति अब हट जस्तो लाग्छ, त्यो नभइदिए हुन्थ्यो।
1: दुवै पक्ष एकै ठाउँ आउन सक्ने स्थिति देख्नुहुन्छ कि हुँदैन?
2: मजा स्थिति देख्छु। अलिकति बार्गेनिङमा के भयो महाधिवेशन त असोजमा गर्ने भनेको छ, अझै अब साउन भर्छ, दुई महिना बाँकी छ, यसको विकल्प केही छैन। होइन भने फुटिहाल्नु पऱ्यो भने अलिकति त फरक त पर्छ, पुराना मान्छेहरू केही समूह त बल्ला।

0: तरत अन्तदेव व्रत गाह्रो हुन्थ्यो दुर्दशी टाढो भएको थियो त्यो पछाडि यस्तो भगा हुन्छ नि त्यसलाई मैले अर्थवादी मान्दिनँ।
1: दुवै पक्ष बीचको ठाउँमा आउन अहिलेको नेतृत्व र अब संस्थापन जुन इतर पक्ष छ त्यो दुवै पक्षले गर्नुपर्ने चाहिँ के देख्नुहुन्छ तपाईँ?
0: दुवै पक्षले अहिलेको अब त्यो छ वैज्ञानिक त पाइसकेका छ त्यत्रो ओभरवेलमिङ सपोर्ट छ सर्वसम्मतिको आधारमा चुनाव भइसकेका छ त्यसलाई मान्यता दिएर उहाँलाई समावेश गर्छु भनेकै छ अहिलेको गगन थापा समूहले होइन समा भए समा आएको बढेसँग गएर यसलाई मिलाउने कुरा हो। अब आफूले उनीहरूले भनेकै यस्तो भनेर बाहिर बस्ने तर जनमत छैन भने त भएन नि त कि त महाधिवेशन हुनेछ त्यहाँ चुनावमा जित्नु पर्यो गगन थापाको समूहलाई हराउनु पर्यो त्यो त डेमोक्रेटिक प्रोसेसै हो है अहिले त्यसमा भाग लिएर त्यो पनि एउटा हुन्छ नि त उहाँहरू जनताप्रति जनप्रिय हुनुहुन्छ भने त्यो आउने अधिवेशनमा हराए भइगयो त अर्को पक्षलाई त्यस कारणले अब मेरो विचारले त सायद टुक्री जिम्मा हाल्ला भन्ने जस्तो लाग्छ।
1: उनी थिए राजनीति शास्त्री प्राध्यापक लोकराज बराल। अब एउटा प्रसंग संक्षेपमा। सरकारी सूचना व्यक्तिगत फेसबुक पेजबाट सार्वजनिक गरिएको विषयमा प्रधानमन्त्री वालेन्द्र शाह बालेनको आलोचना भएको देखिएको छ। निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट मार्फत लगाइएको समता कर फिर्ता लिने घोषणा प्रधानमन्त्री बालेनले 47 लाख फलोअर्स रहेको आफ्नो सामाजिक सञ्जाल मार्फत हिजो सार्वजनिक गरेका थिए। प्रधानमन्त्रीको घोषणाको कैयौंले समर्थन गरिरहँदा केहीले भने पोस्ट मार्फत पैसा आर्जन हुने अर्थात मोनिटाइज व्यक्तिगत पेजबाट सरकारी विवरण सार्वजनिक गर्नु उचित नभएको बताएका छन्। बीबीसीको प्रश्नमा प्रधानमन्त्रीको सचिवालयले औपचारिक निर्णय हुन बाँकी रहेका कारण प्रधानमन्त्रीले कार्यालयको नभई निजी पेजबाट कर फिर्ताको घोषणा गरेको जवाफ दिएको छ। साथी अशोक दाहालको यो रिपोर्ट तपाईँ हाम्रो वेबसाइट www.bbcnepali.com मा गएर आफूले चाहेको समयमा पढ्न सक्नुहुनेछ। अब अन्तिममा

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: स्टूडियो टाइम इट्स 9 PM रात को 9 बजे टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलू दुतकुंड नगर पालिक 5 सोलुखुम्बु
2: हटेरिका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो समानामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो ल सुन बहिनी सुलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई छैनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खुजु त्यही तयार लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
3: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 0

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलू दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुमा नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।

0: गत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रम हुने मिति
0: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म। कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9841663537 र 0385204056। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तुतथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यासी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: सधैँभरि एक सय पैसा रोजे।

0: Bir Nesnego hamro pahilo rodai.
1: हिंसाबाट बचाउ र बचाउ यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद पनि गरौ। आन्तरिक मामिला तथा कानून मन्त्रालय खुस्ती प्रदेशद्वारा जनहितमा

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
1: दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ
2: साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
3: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
2: प्रोपाइटर अजय पन्छियार सम्पर्क नम्बर 9809909094 र 9833868418
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु
3: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र
4: जंगल को सीमा घर आंगन पर

0: तपाई जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
0: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
3: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
5: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हिँड नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
6: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909909 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु खुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
7: ए बाबु मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले भिडान बनायो मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
8: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउनुहोस् दिदी बरु सँगै जाउँ
9: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843976852 9824417718 9843449696 र 9861313472 आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
7: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
0: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
7: र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
0: होइन नि घरेलू हिंसा भनेको घर भित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलू हिंसा हुन्, अपराध हुन्।
10: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
11: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
12: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चोकमा।
15: होंडा का विशेषता
16: जापानीज उच्च प्रवृत्ति उत्पादित
15: उत्कृष्ट माइलेज,
16: राम्रो रिसेल मूल्य,
15: टिकाऊ र भरपर्दो,
16: अफ रोड का लागि पनि उपयुक्त,
15: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको,
16: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
15: हाम्रा सेवाहरू
16: ओखलढुंगा र खोटाङको दिक्तल बजारबाटै फाइनान्स को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने,
15: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा,
16: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
15: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
16: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भुजाङ, ओखलढुङ्गा।
15: सम्पर्क नम्बर 0375902222, 9852888022 र 9842380300।

0: सापले ढुसिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुदो साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेटको शिरसा
1: के भयो के को हल्ला खल्ला हो यो
2: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
1: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
4: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
5: दर्शक सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल शुरू गरौँ त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
6: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
7: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
6: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
6: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
7: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यानसम्म जान सक्छ
5: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यानै नभए के धन के मन
8: नेपाल सरकार विज्ञापन
9: अलिकति जोत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिनर छैन भने बजारमा
10: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिनर छँदै छ नि
9: यो कहाँ किन्न पाइन्छ अनि पाँच छ साल देश कहाँ कहाँ उपलब्ध छ नि
10: यो नेपाल भर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ खेतबारी जोत्न खेतबारी गर्न ल्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
11: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका एघार गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 9858880222 साथै 9800102895 मिसकल गर्नुहोस् नगतै तपाईलाई फोन आउनेछ
12: अय्या भनेर पो बसेछ त बिरामी हो क्या हो
13: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
12: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
13: हो र के डेन्टल रे
14: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डे नगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
12: हाम्रा सेवाहरू
14: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने, दुखीको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
11: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
15: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 98-21-12-990 र 97-46-58-43-87।
16: एउरो आज मेरो जन्मदिन हो, याद त छ नि।
17: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
16: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
17: ल अब आँखा खोल त।
16: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल, सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
18: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
19: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
20: किन खोज्नु भएको होला हजुर?
19: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
20: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
19: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
20: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
21: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
22: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
23: नमुना दुधकुण्ड आयल फर्म स्टोर, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता।
0: यहाँबाट डिजल र पेट्रोल तपाईले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-2043
1: नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसो मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46
2: नमुना दुधकुण्ड आयल फर्म स्टोर सुनु दुधकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुनु खुम्बु
3: बाबा म आज स्कुल जाने मन छैन आज जाने नि है
24: सन्चो भएन
3: होइन यतिकै जाने मन लागेन
24: यतिकै पनि हुन्छ
3: मैले साइन्सको पन्छै गर्न सकिनँ सरले हुन्छ
24: त्यस्तो हो म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
25: नमस्ते कति कामले पाल्नु भयो
24: आज रिनाले स्कुल जान्न भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
25: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुद्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम
26: नेपाल सरकार विज्ञापन बोर्ड
27: पत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए
28: ए के भो दौडिदिए पो आइस त
27: भाइ हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
28: भन को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
29: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यूज चार कलर ल्याब तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सुनोदित खुम्बु नगरपालिका पाँच तल्लेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यूज चार कलर ल्याब तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मोनो सावर बेसिन धारा कमोड पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ अनि यी सबै मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मरम्मत गरिन्छ पाठ पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385239 0385209060 मोबाइल नम्बर 9860321426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कुल खुम्बु
1: हाम्रो के दोस्रो पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँघरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश
4: हाम्रो मम्मीले भन्नुभएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र मिनीलाई त्यस्तो त
5: सोहिता तिमीहरूको के खासकुस कुरा हुँदैछ के भयो भन त
4: के होइन मिस
5: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
4: हुन्छ
6: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
0: नेपाल सरकार विज्ञापन बोर्ड
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
8: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
7: मलाई मुख र घाँटीको क्यान्सर छ बाँचेर पनि म मरेतुल्य भए
9: म अलिकति पनि हिँड्न सक्दिन। स्वास्थ्य श्वासमै समस्या देखियो।
10: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
12: दिनु भएन, औषधि हालेको।
11: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
12: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
11: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
12: विषादीले धेरै जोखिम हुन्छ कि होला
11: हो नि? रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
12: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
11: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
12: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
13: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
14: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
13: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
14: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
13: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
14: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
13: सचेत बनाऊ।
14: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
15: शुभ प्रभात गुरुआमा।
11: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
15: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
11: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
16: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
11: हो, अरू भन त।
17: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
18: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
11: स्याबास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
19: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
18: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
11: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
14: नेपाल सरकार विज्ञापन बोर्ड। ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
11: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
18: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
11: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
18: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
11: यो दाइजोको कुरा चाहिँ नगरौं। तपाईँको यस्तो सुशील छोरी हाम्रो बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
20: नमस्कार सेन्सेनिका दिदी। नमस्कार नमस्कार दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
21: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि लान्छु नि
20: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा मासु मासु खानुपर्छ यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ हो त
21: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
20: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि छरछिमेकका अरूलाई पनि बताउनुपर्छ
22: नेपाल सरकार विज्ञापन
14: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ
19: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ
14: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
19: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
14: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
19: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
14: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
19: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
23: यता नआवै बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
24: तीन दिन भयो
23: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
24: के हुन सुने नहुनी होइन कि सफा गरे भइहाल्यो नि
23: जेसुकै भन म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है पछि जेसुकै गर
24: महिनावारी भएको बेला खानु नदिनु भान्सा वा पूजा कोठामा जानु नदिनु केही कुरा सुन्नु नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
25: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
2: डाँडा पखालाले धेरै दुःख दियो, तीन दिन भइसक्यो निको भएन डाक्टर साहब।
3: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
2: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
3: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
2: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
3: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
2: हजुर।
3: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
2: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
0: नेपाल सरकार विज्ञापन हो।
4: मरे कि के हो?
3: हेर त रगतै रगत भयो, चिया म त त्यस्तो हेर्न नि सक्दिन।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्यो कि बाँच्यो केही ठेगान छैन।
4: तिमी जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
1: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
0: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ, बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
3: खै जन्मदाता दिनुहोस् त।
2: जन्मदाता गरेको छैन नि म्याडम।
3: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेन
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
1: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
0: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
1: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: साथी हेर नि, के खतरा समाचार आइसक्यो भेट फ्रेन्ड, अब चाहिँ के हुने हो?
7: खोजाइ के आयो त्यस्तो? यत्तिकै पत्ती हाल्छ रोहन, सामाजिक

0: 나오는 어떻게 밭도 없는 버릇이다. 밑으로 나무 크지 나오는 석사. 이서 나한테나 이서도 놀랐나 이 안산이.
1: 아니요. 밑에 나무 혼자 진용이 거지.
0: 뜸에 다 되나?
1: 다 되나?
0: 수나 밑에 수수나 원하고 앞에 다 하나에 빠이고 구라를 냅니 와 퍼일라오는 구라오. 아니 나무 수수나 원하고 저 자는 자는 미역버스 앞에 파이다 와 스와스터가 라기 퍼일라오는 गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयरलाई गर्नु हुँदैन रहेछ है?
0: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
2: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास
4: गरौ। श्याम भाई, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
5: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
4: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
5: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
4: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
5: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार
5: उपप्रमुख। ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा बन्दै रोकियो छ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
5: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू, बाटो बन्छ समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है। अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
4: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो, अब यसो गर दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
3: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्छ।
4: होइन के भन्नुभएको, हेर्न त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
5: होइन ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त।
6: अंकल अंकल आउनुहोस्, म हजुरलाई बाटो काटिदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
8: समस्या सरीमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
5: तपाईँको म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
2: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
0: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
9: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
10: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु कि।
9: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।

0: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि डुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ?
5: डिप्रेसन, मदिरा लागु औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, बाँचसम्म नलाग्ने, आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचो। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।
6: बालबालिका सबैको सरोकार, आजका बालबालिका भोलिका प्रधान।
5: बालबालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बालबालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
6: कहीँ कतै बालबालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ। बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ।
5: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
7: अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
7: ए, शहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन हो।
6: सामाजिक सुरक्षा भत्ता निकासा गरिएको सम्बन्धी सूचना। महकुमा गाउँपालिकाको कार्यालयको आर्थिक वर्ष 2082-83 सालको सामाजिक सुरक्षा भत्ता प्राप्त हुने लाभग्राहीहरूको चौथो त्रैमासिक वैशाख जेठ असार महिना अन्तिम पुस्ताको सामाजिक सुरक्षा भत्ता सम्बन्धित पुस्ता लेखा नियन्त्रणको कार्यालयबाट सम्बन्धित बैंकमा पठाएको दोहोरा अनुरोध गर्दै उक्त रकम आफ्नो कागजातले तपसिल नीति अनुसार सम्बन्धित बैंकमा भुक्तानी लिनको लागि यो सूचना मार्फत जानकारी गराइन्छ। चालू आर्थिक वर्षभित्र एकपटक पनि रकम भुक्तानी नलिने लाभग्राहीहरूले आफ्नो कागजातमा सम्बन्धित बैंकमा भुक्तानी लिन नआएको खण्डमा उक्त किस्ताको रकम सम्बन्धित कोषका लेखा नियन्त्रणको कार्यालयमा फिर्ता हुने ब्यौरा पनि यसै सूचना मार्फत जानकारी गराइन्छ। सामाजिक सुरक्षा भत्ता वितरण मिति यही साउन 11 गते, 12 गते, 13 गते, 14 गते र 15 गते।
9: थप जानकारी को लागि सम्पर्क नम्बर पंजीकरण शाखा 98 92 97 91 97 65 65 104 सुमन राय प्रमुख प्रशासकीय अधिकृत नाकुन गांव पालिका बुंग सोलुखुम्बु।